0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ।

अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथी हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सन्देश झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ प्रतिज्ञा के हो। पवित्र बाइबलमा उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म करिब 7,000-8,000 प्रतिज्ञाहरू परमेश्वरको छ। प्रतिज्ञा भन्नाले वादा हो, म यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर जो आमा बुवाले छोराछोरीहरूलाई हामी भन्छौ, त्यो भन्ने कुराहरूलाई चाहिँ बाइबलमा प्रतिज्ञा भनिएको छ। बाइबली भाषामा वादा भन्ने हामी बुझ्न पर्दछ र परमेश्वरले पनि प्रतिज्ञा गर्नुभएको छ र हामी आमा बुवाले पनि हामीले हाम्रो बालबच्चाहरूलाई प्रतिज्ञा गर्छौँ, यो दिउँला त्यो दिउँला तैँले यसो गरिस् भन्ने चाहिँ हामी त्यसरी भन्ने गर्छौँ। र हाम्रो प्रतिज्ञा कहिलेकाहीँ पुग्दैन, कारण हामी मानिस मात्रै हौ, तर सृष्टिकर्ता परमेश्वरको प्रतिज्ञा चाहिँ पुग्छ। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, सर्वव्यापी परमेश्वर हुनुहुन्छ र उहाँमा असम्भव कुरा केही पनि छैन र उहाँमा चाहिँ सबै प्रतिज्ञा पुग्दछ। र दोस्रो कोरिन्थीको पुस्तक 1:20 यसो भनिएको छ, किनकि परमेश्वरको सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ, यसै कारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी आमेन भन्छौ। सृष्टिकर्ता परमेश्वरले गर्नुभएको प्रतिज्ञा जति चाहिँ सबै नै पुग्छ, यो चाहिँ सबै नै हुन्छ र हो भने चाहिँ यस खण्डमा बताइएको हो। र उहाँले प्रतिज्ञा गर्नुभएपछि चाहिँ हामीले आमेन त्यस्तै होस् भनेर चाहिँ हामीले लिनुपर्छ भनेर यस खण्डमा बताइएको हो। तर हामी मानिसहरूले चाहिँ कहिलेकाहीँ प्रतिज्ञा गर्दाखेरि हामी पुर्याउँदैनौँ। उदाहरणको लागि सानोमा मेरो जेठा छोरा कान्छा छोरा भएको विशेष त्यो समयमा मैले उनीहरूलाई कतिवटा प्रतिज्ञा गर्दो रहेछु, कतिवटा कुराहरू उनीहरूले माग्दा रहेछन् र म दिन्छु भनेर भन्दो रहेछु, पछाडि दिँदो रहेछु, यानि म भुलिहाल्दो रहेछु। र एकपल्ट त कान्छा छोरा सलमले एउटा कपी लिएर आएछ र डटपेन पनि लिएर आएछ र ड्याडी तपाईँले दिन्छु भनेको कुरा चाहिँ यहाँ सिग्नेचर गर्नुहोस् भने चाहिँ उसले सिग्नेचर गर्न त्यसरी लगाउन सुरु गर्यो। त्यस पछाडि मैले यसो सम्झेँ, ओहो मैले त यिनीहरूलाई के दिन्छु भनेर चाहिँ त्यत्तिकै बेकारमा भनेर पो पठाउँदो रहेछु क्यारे भन्ने चाहिँ मलाई त्यसरी लाग्यो। त्यसकारण कति समय हामी शरीरमा भएका यानि पापी स्वभावमा जन्मिएका आमा बुवाहरूले हामी सीमितताको कारणले गर्दा भुल्ने पनि भएको कारणले गर्दा हामीले कति प्रतिज्ञाहरू गर्छौँ, वादाहरू छोराछोरीहरूसँग गर्छौँ र बिर्सिन्छौँ। त्यो अवस्थामा छोराछोरीहरूले बुवा भएर पनि कस्तो रहेछ भन्ने जस्तो उनीहरूले त्यसरी सम्झँदछन्। र कति समयमा अब फेरि प्रतिज्ञा पाएका जो बालबच्चाहरू हुनुहुन्छ यानि छोराछोरीहरू हुनुहुन्छ, बुवा आमाले गर्नुभएको प्रतिज्ञालाई उहाँहरूले आमेन भन्न सक्नुहुन्न, समात्न सक्नुहुन्न। उदाहरणको लागि हाम्रो घरको यानि जग्गाको छेउमा छिमेकी एकजना खतिवडा परिवार हुनुहुन्थ्यो। त्यो खतिवडा परिवारको कान्छा छोराको चाहिँ सानोमा के भयो थाहा भएन, तर खुट्टा जलेको थियो, एउटा खुट्टा जलेर उहाँ अपाङ्ग हुनुहुन्थ्यो र उहाँप्रति उहाँको बुवा साह्रै नै तडपिनुहुन्थ्यो र उहाँले छोरालाई गर्ने प्रतिज्ञा हामीलाई पनि सुनाउनुहुन्थ्यो समय समयमा। उहाँको कान्छा छोरा चाहिँ मभन्दा एक क्लास माथि स्कुलमा पढ्थे र हामीलाई पनि सुनाएर भन्नुहुन्थ्यो कि म यसलाई यस्तो पढाउँछु त्यस्तो गर्छु, म जग्गा जमिन बेचेरै भए पनि म यसरी परिश्रम गरेरै भए पनि यसलाई चाहिँ म पढाएर कुर्सी टेबलमा बसाएर एउटा हाकिम बनाएर खुट्टा हल्लाएर चाहिँ म जिन्दगी चलाउने म बनाएरै छोड्छु भने चाहिँ उहाँले त्यसो भन्नुहुन्थ्यो। तर यो छोराले उहाँले पारा ल्याउनु भएन र यो छोरा स्कुल नजाने, बाटोमा नै गुच्चाहरू खेलेर बस्ने, डन्डी बियो खेलेर बस्ने, त्यतिकै गोठालाहरूसँग जिस्केर बस्ने, त्यस्तै यस्तो गर्दा गर्दै यो छोराले राम्रो पढ्न सकेनन् र यो छोरा प्रति जो बुवाको प्रतिज्ञा थियो, वादा थियो, त्यो पूरा भएको त्यहाँ देखिएन। तर हामीले पवित्र बाइबलमा उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म जसरी मैले अघि नै भनिहाले 7,000-8,000 प्रतिज्ञा तपाईँ र मलाई उहाँले गर्नुभएको छ। र उत्पत्तिको पुस्तकमा अब्राहमलाई उहाँले यहाँ मेरो पछाडिको लिडमा जो कनान देश म तँलाई दिनेछु भनेर पाउनभन्दा धेरै वर्ष अगाडि उहाँले त्यो प्रतिज्ञा गर्नुभयो, उहाँले दिएरै छोड्नुभयो। अहिले इजरायलीहरू जो इजरायलमा बसिराख्नु भएको छ त्यो पनि कनान देशको एउटा टुक्रा नै हो। त्यसले गर्दाखेरि उहाँले जे प्रतिज्ञा गर्नुभयो समयको टाढो नजिकमा भए तापनि त्यो प्रतिज्ञा अन्तमा पूरा भएरै छोड्यो। भने जस्तै उहाँ सृष्टिकर्ता परमेश्वरले चाहिँ जे प्रतिज्ञा गर्नुहुन्छ, अघि दोस्रो कोरन्थीको पुस्तक 1:20 पढे जस्तो नै, किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ। उहाँले जब प्रतिज्ञा गर्नुभयो कि अब त्यो चाहिँ अकाट्य, धरतीमा कुनै पनि त्यस्तो शक्ति छैन जसले त्यो प्रतिज्ञा तपाईँ प्रति गर्नुभएको प्रतिज्ञा कुनै पनि कुराले काट्न सक्छ। यति मात्रै हो कि तपाईँले विश्वास गर्नु भएन र अघि त्यो खतेउडा बाघको कान्छा छोराले बुवाले गर्नुभएको प्रतिज्ञा सम्बन्धी उहाँले सिरियसली लिनु भएन र उहाँ स्कुलै गइदिनु भएन, त्यो अवस्थामा मात्र दुष्ट आत्माले एउटा मानिसलाई बिगार्न सक्छ। नभए परमेश्वरले गर्नुभएको प्रतिज्ञा टाढो नजिकको समयमा ढिलो चाँडो उहाँले पूरा गरेरै छोड्नुहुन्छ। प्रतिज्ञा चाहिँ एक प्रकारको परमेश्वरको प्रेममा उहाँले आफ्ना छोराछोरीहरूलाई उहाँहरूको जो वरदान अनुसार देखाउनु भएको माया पनि हो। र हामी देख्दछौँ इजरायलीहरू परमेश्वरको समुदाय जसरी मिश्र देशमा गइकन उहाँहरू फस्नुभयो, मिश्र देशमा फस्नु भएपछि फेरि उहाँहरूले प्रार्थना गर्न सुरु गर्नु भएपछि एकजना उद्धारक पठाउने उहाँले प्रतिज्ञा गर्नुभयो र पछि गएर मसालाई उहाँले पठाउनुभयो र मसालाई 40 वर्ष दरबारमा राख्नुभयो, 40 वर्ष उहाँले भेडा गोठाला बनाउनुभयो र 80 वर्षको उमेरमा मसालाई परमप्रभु परमेश्वरले तयार गर्नुभइकन उहाँले मिश्र देशबाट आफ्नो समुदायलाई छुटकारा दिएर प्रतिज्ञाको भूमितर्फ अगुवाई गराउँदै हिँडाउनु पनि भयो। अब 80 वर्षको उमेरमा मसाको जीवनमा परमेश्वरको प्रतिज्ञा पूरा भयो। सायद मसाले धेरैचोटि खुइया गरिसक्नु भएको थियो होला, अब प्रभुले गर्नुभएको प्रतिज्ञा पूरा हुँदैन, किनकि एकपटक त म जवान हुँदा नै कोसिस त गरेको हुँ, एकजना मिस्री पनि मारिदिएको हुँ, उहाँको प्रतिज्ञा पूरा गर्नको लागि त्यो मिस्रीहरूबाट इजरायलीहरूलाई छुटकारा दिनको लागि मैले एकपटक त त्यो प्रकारले पनि प्रयास गरेको हुँ तर भएन। भनेपछि उहाँले खुइया धेरैचोटि गरिसक्नु भयो होला, तर जब परमेश्वरको समय आयो पोथ्रा जल्यो, मसा ए मसा भनिकन त्यहाँबाट आवाज परमेश्वरको गयो, त्यो अवस्थामा अब म तिमीलाई पठाउँछु भन्दाखेरि म बोल्नै जान्दिन, म त तयारै छुइनँ, म योग्यको मानिस नै होइन भनिकन मसाले प्रतिउत्तर त्यही नै दिइराख्नु भयो। तर पनि परमेश्वरले मसालाई पठाएरै छोड्नुभयो। त्यसकारणले गर्दाखेरि परमेश्वरले जो प्रतिज्ञा गर्नुभयो उहाँले पूरा गरेरै छाड्नुहुन्छ र उहाँले प्रतिज्ञा उहाँको वचन मार्फत, सपना मार्फत, दर्शन मार्फत, अगमवाणी मार्फत, यानि विभिन्न माध्यम मार्फत उहाँले आफ्नो प्रतिज्ञा तपाईँको जीवनमा बोल्नुहुन्छ र तपाईँको जीवनमा उहाँले ती प्रतिज्ञाहरू गर्नुभएको छ भने ढिलो चाँडो गरेर तपाईँको जीवनमा प्रभुको प्रतिज्ञा पूरा भएरै छोड्छ। तपाईँ निराश नहुनुहोस्, उहाँले जे प्रतिज्ञा गर्नुभयो उहाँले पूरा गरेरै छोड्नुहुन्छ। एउटा इमान्दार मानिसले त जो प्रतिज्ञा गर्नुहुन्छ त्यो पूरा गर्नुहुन्छ भने उहाँ सृष्टिकर्ता परमेश्वर, उहाँ सत्य परमेश्वर, एकमात्र बाटो, एकमात्र सत्य र एकमात्र जीवन परमेश्वरले उहाँले आफ्नो प्रतिज्ञा आफूले बोलेको उहाँले पूरा गरेरै छाड्नुहुन्छ। म सानो छँदाखेरि हाम्रो घर मुनि एउटा काठ काट्ने मिल थियो र त्यो काठ काट्ने मिलमा भारतबाट धेरै कामदारहरू आएर काम गर्नुहुन्थ्यो र त्यहाँ मेकेनिक पनि हुनुहुन्थ्यो एकजना, उहाँलाई चाहिँ गाउँलेहरूले फिटर भन्ने चलन थियो र फिटर साँच्चै नै यस्तो खाएर पनि उहाँ निकै फिट भएर त्यसरी टाइम टाइममा बाटोमा हिँडेको देखिन्थ्यो। हाम्रो चिया पसल थियो, चिया दोकान थियो र समय समयमा अलिक ठिक दिमाग भएको बेलामा उहाँ हाम्रो दोकानमा आएर, हाम्रो पसलमा आएर चाहिँ उहाँले चिया पनि खाने गर्नुहुन्थ्यो। एकपटक म ड्रेस लगाइरहेको समयमा उहाँले भन्नुभयो कि तिमी कतिमा पढ्छौ, भन्नुभयो म 5 पढ्छु भने, ल तिमीले आउने रिजल्टमा चाहिँ क्लास फर्स्ट गर्यौ भने म तिमीलाई 101 रुपियाँ दिन्छु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो प्रतिज्ञा गर्नु भए पछाडि मेरो त भित्र हृदयमा त आशा जाग्यो। त्यहाँबाट मैले त तुफान पढेँ, परिश्रम गरेँ र त्यो वर्ष मैले क्लास फर्स्ट मात्रै होइन स्कुल फर्स्ट नै गरेँ। सबै क्लासहरूको फर्स्ट बोइजहरूको भन्दा पनि मेरो ज्यादा अङ्क आयो रिजल्टमा। र त्यो पछि उहाँ फिटरले मलाई देख्नुहुन्छ र उहाँको प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्ने प्रकारले त्यो आशामा उहाँलाई मैले बाटोमा हेरिराखेँ। तर उहाँ ठिकठाक भएर बाटोमा हिँडिराख्नु भएको देखिन्थ्यो। तर एक दिन अलिकति ठिक दिमाग भएको अवस्थामा चिया पिउनको लागि हाम्रो चिया पसलमा आउनु भएछ। चिया पसलमा आउनु भए पछाडि म उहाँको छेउमा गएर बसेँ। बसे पछाडि चाहिँ उहाँले निकै कुराकानीहरू यताउता गरेर बसिराख्नुभयो र अन्तिममा उहाँलाई सम्झाउन लगाएँ, सम्झाएँ। त्यो भए पछाडि उहाँले साँच्चै इमान्दार मान्छे हुनुहुँदो रहेछ, 101 रुपियाँ निकालेर दिनुभयो। त्यो समय एकजना लेबरको काम, जालदारीको काम 5 रुपियाँ थियो दिनको, भने अहिलेको हिसाबमा उहाँले झन्डै 20,000 जतिको उहाँले प्रतिज्ञा गर्नुभएको रहेछ र उहाँले मलाई दिएरै छोड्नुभयो। र एकजना प्रभुलाई नचिनेको मानिस, साथै कहाँ कहाँको मान्छे, तर इमान्दार मान्छेले आफूले बोलेको त्यसरी पुर्याउनुहुन्छ भने उहाँ सृष्टिकर्ता परमेश्वरले तपाईँको जीवनमा जे प्रतिज्ञा गर्नुभएको छ, तपाईँ निराश नहुनुहोस्, हरेस नखानुहोस्। तपाईँको समय परमेश्वरको समय होइन र परमेश्वरको समय तपाईँको समय होइन र उहाँको समय पर्खेर बस्नुहोस्। तर त्यो प्रतिज्ञा पूरा भइसक्यो, मेरो जीवनमा उहाँले काम गरिसक्नु भयो भन्ने त्यो खुसियाली चाहिँ अहिलेदेखि लिनुहोस् भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।

मेरो घर चाहिँ सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 4। तर मेरो जीवनको भाइ म भन्न चाहन्छु, म पहिला मेरो जीवनमा कस्तो थियो भने म धेरै नै म बिमार भएर बसिन्थ्यो अनि मलाई धेरै नै मलाई सङ्कष्ट भएको थियो। मलाई धेरै नै अब घाँट खुट्टा दुख्ने, कटकडी खाने, घोल्ने जस्तो पोल्ने जस्तो कस्तो भएको थियो अनि म त्यसो गरेर हिँड्थ्यो। अनि त्यसो गरेर हिँड्दाखेरि म कति घाँस काटेर म दुई गर्नु म घाँस काटेर हिँड्थ्यो अनि त्यस्तो रोग बोकेर अनि त्यो बेसरी टाउकोमा किरा हिँडेको जस्तो हुन्थ्यो मैले अनि मलाई त्यो भित्र त्यो पी भएको जस्तो पनि हुन्थ्यो, टटिन्थ्यो, दुख्थ्यो, कटकट खान्थ्यो अनि म कति रुएर म हिँड्थ्यो बिहान बिहान त्यसो डोक भएर हिँड्थ्यो। त्यो बेलामा त्यो समय थियो सासु ससुर पनि थियो, सासु ससुरले मलाई म त्यत्रो रोग भएर म घाँसमा जाँदाखेरि अनि मैले घाँस काट्यो काट्यो काट्यो न काट्नु सक्नु बल्ल बल्ल काटेर मैले राखेको थियो अनि आलीमा राखेर घाँस काट्यो अनि नाम्रो बोक्नु नहुने थियो मेरो टाउकोमा नाम्रो राख्दाखेरि मेरो टाउकोमा धेरै नै मलाई पिपले बेसी कटकट खाएको जस्तो भएको थियो अनि नाम्रो राख्नै हुँदैन थियो अनि म अब के गर्नु मैले के गरेर बोकेर लानु यो घाँस भनेर मैले एक डोको घाँस पारेर अनि यसो हातले त्यो डोको उसमा के अरे घेरोमा मैले समातेर तानेर ल्याउँथ्यो अनि घरमा आएर घर के अरे घाँस घोप्यो घाँस राखिदिएँ ससुरले के भनेको थियो भने मलाई ससुरले यस्तो अल्छी बुहारीहरू घाँस काट्यो भने घाँस अलिकति लिएर आउने खेसे खेसे खेसी घाँस लिएर आउने यस्तो अल्छी मान्छेहरू घाँस काट्यो भने त्यति आधे डोक्रो लिएर आउने ठगेर बस्ने काम नगर्ने अल्छी भएर बस्ने अनि उभिएर पनि अनि म त्यसबाट अनि आएर मैले फेरि खाना चाहिँ खाने अनि त्यो त खाना चाहिँ धेरै खाने अनि काम चाहिँ नगर्ने ठग भन्छ मेरो ससुरले त्यसो भन्थ्यो अनि भनोस् जेसुकै भनोस् अब के गर्नु भन्यो। अब त्यसो गर्दा काम गरेर हिँड्यो रोएर गरी खेतालो ल्याउँथ्यो मान्छे खेतालोहरू ल्याउँथ्यो खेतालोलाई खाजा बनाएर दिन्थ्यो खाजा खेतालोसँगै काम गर्नु हिँड्थ्यो अनि खेतालोहरू आएर उनीहरूले काम गर्थ्यो अनि म चाहिँ रुई मैले मेरो मनले थाम्न नसकेर म धेरै नै रोएर बस्यो अनि त्यो खेतालोले के भन्यो भने के भयो नानी के भयो बुहारी भनेर मलाई भन्थ्यो अनि केही पनि भएको छैन भन्यो म रुयो अनि म बिउ खाँदाखेरि म धेरै नै म रुयो अनि त्यो रोबारहरूले पनि मलाई किन रोएको के भयो भनेर म त्यो कति कति सोध खोज गर्थ्यो अनि मलाई यसरी रो भएको म के गर्नु मैले के गर्नु अब काम गर्नु मैले सकेन भन्यो म रोयो अनि त्यसो गरेर हिँड्यो अनि त्यसरी गरेर को खेतहरू रोपेर हिँड्यो अनि त्यसो गरेर म धेरै लामा झाँगी कहाँ हिँड्यो अनि त्यसो गरेर निको जहाँ गए पनि मलाई निको भएन मलाई जुन झाँगी लाए पनि मलाई भएन जति गरे पनि मैले भएन अनि मैले अब म कहाँ जानु त अब मलाई जे गरे पनि मलाई नहुँदो छ मैले के गर्ने अब भनेर भन्यो अनि जतिको त्यो कुखुराको फुल अन्डाहरू कतिले

जति नै मैले गाउँभरि नै गएर पहिले पहिले त गाउँमा पनि सबैले दिन्थ्यो त्यो कुखुराको अन्डा मन्छु भनेर दिन्थ्यो अनि मैले ल्याउँथ्यो अनि त्यो धारीलाई मन्छु दिन्थ्यो अनि आफूले सकि नसकिकन पारेको रक्सीको पैसा राख्थ्यो अनि त्यो धुप किन्ने अनि त्यो अन्डा किन्ने कुखुरा किन्ने गर्दा मैले कति गरेर उ गर्थ्यो अनि अनि जति गरे पनि मलाई भएन अनि मैले जति हिन्दू गरे पनि जति झाडी काम गरे पनि मलाई निको भएन अनि त्यसै गरेर बस्थ्यो बस्थ्यो बस्थ्यो अनि मलाई निशानमा 7 वर्षसम्म मैले त्यत्रो रोग बोकेर मैले बस्यो अनि मेरो कहिले खुट्टा नचल्ने कहिले हात नचल्ने कहिले हात खुट्टै नचल्ने खुट्टै नटेल्ने थियो मलाई कहिले मलाई त्यो देवरहरूले कति मलाई बोक्थ्यो के अरे बाहिर जाने बेलामा मलाई पिपिसाब आउने बेलामा बाहिर जाने बेलामा म उठ्नु भने उठ्नु सकेन अनि श्रीमानले मलाई बोलेको कति बोक्थ्यो उसले कति दुःख गरेर हिँड्थ्यो मेरो लागि कति उसले उसको काम घरमा छोडेर पनि अर्काको मेलामा गएर त्यो झाँक्रीको मेलामा गएर आलिए गर्थ्यो बर्खको बेलामा अनि झाँक्री त यता घरमा पठायो अनि झाँक्री पठायो उतै बिरुवा उसको झाँक्रीको साटो आलि राख्ने के गर्ने खेतमा काम गरेर बस्यो अनि राति राति आउँथ्यो अनि त्यसो गरेर उसले कति दुःख गरेर मलाई कति दुखेर बोकेर बाहिर जाने बाहिर बाहिर बोकेर लान्थ्यो टोइलेटमा लगेर राख्थ्यो अनि बाहिर बस्थ्यो ल्याउँथ्यो अनि त्यसो गरे पनि कहिले त ऊ त हत्या हेरेर नहुने अनि उसले नसक्ने कहिले कहिले दिनभरमा त फेरि देउरानीहरूले पनि मलाई कति बोक्यो देउरानीले पनि मलाई बोक्यो एउटा देउरानी मेरो आफ्नै के अरे स्वागत बहिनीले चाहिँ देउरानीले चाहिँ मलाई बोक्नु सकेन तर उसले बोक्नु सकेन मेरो अर्को काली देउरानीले चाहिँ मलाई बोक्यो अनि उसले मलाई बोक्नु सक्ने त्यसले बोल्नु नसक्ने अनि त्यसो गरेर गऱ्यो अनि मलाई त्यसो गरेर मैले उयो गरेँ अनि पछि मलाई चाहिँ के भयो भने अनि 7 वर्षसम्म मैले त्यत्रो रोग बोकेर म हिँड्यो अनि त्यसो गरेर गऱ्यो अनि 7 वर्षमा त्यत्रो पर्खाउनु पनि मैले काम गरेँ त्यसले चाहिँ दुःख गऱ्यो अनि दुःख गऱ्यो त्यसो गरी मलाई कति धेरै देउरेनहरूले देउरहरूले कति मलाई सहयोग गरेको थियो कति गर्थ्यो अनि उनीहरूले भनेको थियो उनीहरूले चाहिँ चर्चमा हिँड्न चर्चमा निको हुन्छ नि चर्चमा जानुपर्छ नि विश्वास गर भनेर उनीहरूले कति भन्थ्यो मैले चाहिँ पताएन अनि मैले पताएन मैले पत्याउँदै मैले चाहिँ थाहा हुन्छ उनीहरू जान्छ मलाई निको हुन्छ होला भन्ने चाहिँ मैले भन्थ्यो तर मलाई विश्वास चाहिँ लाग्थ्यो तर मैले विश्वास गर्नु चाहिँ मैले सकेन म अब मेरो चाहिँ मैले डर चाहिँ कस्तो लाग्यो भने म विश्वास गर्नु मन चाहिँ हुने अनि यो थरीमा अनि के अरे त्यो सासु मर्दाखेरि ससुर मर्दाखेरि मैले सुन्नु नपाउने रहेछ अब बत्ती बाल्नुपर्छ उनीहरू मरेर उनीहरूको बत्ती बाल्नुपर्छ भनेर मलाई चाहिँ त्यसो भएर हिँड्थ्यो म नजाने भनेर म त्यसरी जबरजस्ती गरेर बसेको थियो अनि विश्वास चाहिँ मलाई थियो प्रभुमा गएर चाहिँ निको हुन्छ भने विश्वास चाहिँ एक मनमा चाहिँ हुने एक मनमा चाहिँ म नजाने मेरो देउरहरू चाहिँ काठमाडौँ जाने भनेर ठिक्क परेको थियो तर काठमाडौँमा म पनि जाने अब नुहाएर म जाने भनेर म धारामा गएर नुहाएर बसेको थियो अनि फेरि नुहाएर गरेँ अनि फेरि आउँदाखेरि मलाई त्यो डुस्टार मैले त्यही धारामै मैले लडायो अनि उनीहरूले सबैले अब के भयो भनेर भन्दैन नि अनि मेरो हात खुट्टै वा धारामै चलेन अनि म त चलेन मेरो म बिहोस भएछ अनि त्यहाँदेखि उनीहरूले देउर आएछ फेरि यो के अरे स्कुलमा आउने बच्चाहरूले त्यहाँदेखि के भयो लडेर बसेको छ के भयो भनेर घरमा भन्नु आएछ अनि भन्नु आउँदाखेरि मेरो देउरहरू अनि कुदेर आएछ 2 देउरहरू कुदेर आएछ धारामा अनि कुदेर आएर मलाई अनि मलाई घिन भनेर यो पाखुरोमा समातेर मलाई गरेर गर्थ्यो मेरो खुट्टै टेक्दैन थियो अनि खुट्टै नटेक्ने अनि म के गर्नु अब खुट्टै नटेक्ने उनीहरूले कुरो बोलेको चाहिँ थाहा छ तर म हिँड्नु नसक्ने अनि उनीहरूले यसरी त म त्यो बेलामा अब मैले तर मलाई भन्नु चाहिँ मनभित्र चाहिँ आउने बाहिर चाहिँ कुरा नबोल्ने नआउने अनि मलाई सुती खानु मन लाग्थ्यो अनि सुती खानु मन लाग्थ्यो त्यो बेला सुती खान्थ्यो मैले सुती खाएर अनि पात खोजेर मैले बेरेर अगुलोमा झसेर मैले सुर्ती पनि खायो अनि त्यसले गर्दा बस्दै बस्दै मलाई एकैछिनमा के भयो भने पहेँलो घाम भयो पहेँलो घाम हुँदाखेरि अनि म पिरीको छेउमा बसेको थियो पिरीको छेउमा बस्दाखेरि मलाई के भयो भने यत्रो त डरम जस्तो मान्छे सबैले मलाई घेरो माऱ्यो अनि घेरो माऱ्यो अनि मलाई त्यो घेरो मार्दाखेरि मैले अब मलाई चाहिँ कस्तो भयो भने त्यो घेरो मार मेरो पहिला डरम जस्तो कालो सबै कालोले मलाई घेरो माऱ्यो अनि म त्यो बेलामा मैले बग बसेको थियो बग बसेखेरि मलाई अनि म त्यो बेलामा के आयो मलाई त्यो कस्तो बोलेर मैले त्यो बेलामा त्यो भूतले घेरो मार्ने बेलामा मलाई कहाँबाट आयो त्यो बोली लु अब म गएँ है भनेर म मेरो साथी गएछ मेरो हुर्कै गएछ अनि गएको थिएँ अनि देवरहरू चाहिँ पिँढीमै त्यो बेलामा पिँढीमै

0: र त थियो अनि त्यो पिँढीमै थियो नि उनीहरूले चाहिँ के भन्नु ए बाउ यहाँ आमा के भयो के भयो यहाँ बुहारी के भयो भाउजू के भयो भाउजू त्यो बिमारी भयो अब के गर्ने लामा ल्याउने कि झाँक्रे ल्याउने भन्दाखेरि अनि आँसु आँसु थियो के गर्ने के गर्ने के गर्ने के गर्ने भनेर भन्थ्यो अनि त्यसो भन्दा भन्दै लु त्यसो गर्दै जान्ने कि बुहारीलाई यसो मर्नु दिने कि के अरे लामा झाँक्री ल्याउने के गर्ने त्यसो बच्चा जिन्दा जिन्दा बच्चाहरू छ यसलाई यसै गरी मर्नु दिने कि हामी प्रार्थना गर्ने भनेर भन्दाखेरि अनि आमाले के भन्यो भने अब के गर्ने के गर्ने अब के गर्ने के गर्ने भनेर गर पनि भन्नु सकेन प्रार्थना गर भन्नु पनि सकेन नगर पनि भन्नु सकेन चुप लगाएर अगमगर बस्यो अनि तर देवलहरूले मलाई समातेर मलाई प्रार्थना गरेछ प्रार्थना गर्दै गर्दै अनि देवहरूले प्रार्थना गर्दा गर्दा गर्दै मलाई फेरि मलाई नै त्यो के अरे दुष्ट आत्मा बग्यो हो के हो मलाई त्यो बेलाउँदै अनि मैले त्यो म उठ्दाखेरि म के अरे म मरेछ त्यही मरेको छ त्यो भएर उनीहरूले प्रार्थना गर्दै गर्दै म बिम्थेछ अनि बिम्दाखेरि उनीहरूले प्रार्थना गर्दै बसेको छ दुईजना प्रार्थना गरेर बसेको छ अनि मैले म चाहिँ अब त्यहाँदेखि उनीहरूको मुखमा हेर्दै उनीहरूको पसिना आउने पहिले तेरो रुएर प्रार्थना गर्दै रहेछ अनि म प्रार्थना गर्दै अनि तेरो बसेको अनि राति भयो अनि त्यो बेलामा चाहिँ राति भयो अनि खाना साना खायो अनि सुत्यो अनि उनीहरू चाहिँ काठमाडौँ जाने भनेर धुमधाम गरेर बसेको छ अनि बिहान म त भोलि बिहान जानुपर्छ आज जानु पाएन पो भनेर अनि बिहान जानुपर्छ भनेर बस्यो अनि यदि अनि मेरो मम्मी अब म पनि जाने काठमाडौँ जाने अब देवरहरू गयो भने म त घरमा म एउटा त मरिहाल्छ नि अब त के गर्नु अब प्रार्थना गर्ने मान्छे छैन मलाई प्रार्थना गर्ने मान्छे छैन म मर्थेँ नि भन्ने मेरो मनमा आएको थियो अनि पछि मैले भोलिपल्ट बिहान अनि फेरि देवरहरूले लु भाउजू हामी त अब काठमाडौँ हिँड्यो अब के गर्ने लु बस्ने कि जाने रे अनि जाने म त जाने अब घरमा पछि भने म त मरिहाल्छ नि म त जाने भनेर भन्यो अनि गयो अनि लु हिँड्दा भनेर भन्यो उनीहरूले उनीहरूसँग हिँड्यो अनि गएर बल्बीमा गएर गाडीमा गयो अनि गाडीमा गएर चाहिँ दोलघरमा पुगेर अनि केरा किनेछ देउरेले केरा किनेछ केरा किने अनि एउटा एक कसो मैले खाएको थिएँ त्यो कसो खाँदा खाँदै मलाई ती समाज ती सैजनले मलाई ती अप्रमाण गर्यो अनि त्यहाँनिर मलाई न कोले के अरे केरा निर्णय सकेन त्यहाँदेखि घिर घिर घिर घिर भएर भइसक्यो अनि मलाई फेरि देउरेले त्यो गाडीभित्र मलाई प्रार्थना गर्यो प्रार्थना गर्दा गर्दै फेरि मलाई त्यो फेरि भयो फेरि खानु मैले त्यो निलो त्यो केरा निलो अनि उनीहरूको फेरि गट्टा घरमा कोटा थियो भने कोटा घरमा ओर्ली भनेर उसले के अरे कोटो छेउमा ओर्ने के अरे गाडीमा ओर्ने ओर्नुले नखाने त्यहाँदेखि फेरि त्यहाँ पनि फेरि तिर गएर म त त्यो हातले नचल्ने फेरि उठ्नै नखाने गाडीबाट त्यो उठ्नै नखाने अनि उनीहरूले हातले समातेर उजालेर रोडमा निकाल्यो त्यो बुझमा कोठाको छेउमा निकाल्यो अनि गऱ्यो अनि उनीहरूले समातेर लग्यो अनि उनीहरूले मन मनमै प्रार्थना गर्दै गर्दै गर्दै लग्यो अनि त्यहाँदेखि म गयो उनीहरूको कोठामा गयो अनि उनीहरू आफ्नो कोठामा गयो अनि आफ्नो कोठामा गयो उनीहरू गएपछि पनि मलाई त त्यस्तै हुने अनि त्यहाँदेखि कहिले खुट्टा नचल्ने कहिले हात नचल्ने कहिले के नचल्ने भयो अनि उनीहरूले प्रार्थना गरिदिनु त्यसमा चाहिँ मलाई छोड्ने प्रार्थना गरेर सिधेपछि मलाई फेरि त्यस्तै हुने अनि त्यहाँ त्यहाँदेखि हात खुट्टै नचल्ने अनि बगै बहिनी कुरै नआउने भएर बस्यो अनि त्यसो भने अनि त्यसै गरी उनीहरू त उनीहरूको आफ्नो आफ्नै कोठामा गयो अनि म एउटा कोठामा बस्यो अनि बहिनीको कोठामा बस्यो अनि बस्दै फेरि मलाई राति नै फेरि त्यस्तै भयो फेरि राति नै उनीहरूले उसले पनि प्रार्थना गरिदियो अनि प्रार्थना गर्ने फेरि निको हुने अनि भोलिपल्ट बिहान फेरि प्रार्थना गर्दा पनि निको भएको थियो अनि फेरि त्यसै खल्ट्याङ खल्ट्याङ गरेर फेरि अर्को कोठामा दियो अरेको कोठामा जाँदाखेरि त मलाई त अब त्यो बेला म चुरोट खाँदै थियो म चुरोट खाएर अनि घरबाट मैले एउटा पैसा पनि लगाएको थिएन केही पनि थिएन अनि त्यो पहिलो पुरा के अरे बोकेको त्यो थैलो त्यो थैलोमा के अरे दुई रुपियाँ पैसा यही एक रुपियाँ पैसा रहेछ त्यो एक रुपियाँ पैसाको मैले चुरोट किनेर खायो अनि चुरोट किनेर खाँदाखेरि खायो अनि त्यो थैलीमा त्यो के अरे बुटी रहेछ त्यो बुटीले अन्त ए मलाई त यस्तो यस्तो बुटी रहेछ के गर्ने भन्नु मैले देवरले भनेको थिएँ अनि देवरले खोइ खोइ तेरो बुटी छ खोइ लु जे अनि मैले त्यसो गरेर दिँदाखेरि मलाई त्यो बुटी त्यो के अरे आगोमा त्यो स्टोभ त्यो बेलामा स्टोभ बलेको थियो स्टोभमा भाटी बगाएको थियो स्टोभमा त्यो उसले जलाइदियो त्यहाँदेखि त मेरो त त्यो बुटी जलाइदेखि मेरो त हात खुट्टा सबै हिँड्न सक्यो त्यहाँदेखि सबै त्यहाँदेखि फर्केन मलाई केही पनि भएन मलाई त्यहाँदेखि चाहिँ मलाई दिएको भयो
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। औ मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आफ्ना अपेक्षाहरूको मूल्याङ्कन गर्नुहोस्। जयमसी आज बिहिबार अगस्त 13 तारिक साउन 28 गते। आजको बाइबल लेखण्ड भजन संग्रह 62:5 रहेको छ र यसरी लेखेको छ, हे मेरो प्राण परमेश्वरमा मात्र विश्राम गर, मेरो आशा उहाँबाटै आउँछ। हामी सबैले अरूबाट अपेक्षा राख्छौ। अधिकांश रूपमा हामी हाम्रा अपेक्षाहरूबारे पूर्ण रूपमा सचेत नहुन पनि सक्छौ, वा हामी तिनीहरूलाई व्यक्त गर्दैनौ, वा तिनीहरू अवास्तविक छन् भनेर स्वीकार गर्दैनौ। त्यसकारण तिनीहरूले हामीमा धेरै निराशा ल्याउन सक्छन्। यदि हामीले अनुमति दियौं भने असफल अपेक्षाहरूले सधैँ तनाव सृजना गर्नेछन्। दुर्भाग्यवश कतिपय सबैभन्दा हानिकारक अपेक्षाहरू हामी आफैबाट राख्छौ। जस्तै म 4 बालबच्चा हुर्काउन, दिनहु भोजन तयार गर्न, 10 काम गर्न अनि मेरा श्रीमान कामबाट घर फर्कदा सबै काम सकेर राम्री देखिन सक्षम हुनुपर्छ। आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण व्यक्तिहरूबाट शुरू गरेर आफ्ना प्रमुख अपेक्षाहरूको सूची बनाउनुहोस् र प्रत्येक व्यक्तिको आफ्नो प्रमुख अपेक्षाहरू सूचीबद्ध गर्नुहोस्। तिनीहरू यथार्थपरक छन् कि छैनन् भन्ने कुरामा वस्तुपरक बन्ने प्रयास गर्नुहोस्। कुनै अपेक्षाको उत्पत्ति वा मुख्य कारण बुझ्नुहोस्। के तपाईँले यी अपेक्षाहरू बताउनु भएको छ? यदि छैन भने किन गर्नुभएको छैन? के तपाईँलाई अस्वीकृत हुने डर छ? हुन सक्ने सबैभन्दा खराब अवस्था के होला? के तपाईँ आफ्ना कतिपय अपेक्षाहरूसँग सम्झौता गर्न तयार हुनुहुन्छ? आफ्नो शान्ति बचाई राख्नका लागि त्यस्ता घटनाहरू हुन सक्छन् जहाँ तपाईँले निश्चित अपेक्षाहरू त्याग्नु पर्ने हुन सक्छ। भजनकारले लेखेका छन्, हे मेरो प्राण परमेश्वरमा मात्र विश्राम गर, मेरो आशा उहाँबाटै आउँछ। यसको अर्थ तपाईँले मानिसहरूबाट कम र परमेश्वरबाट बढी अपेक्षा गर्नुपर्ने हुन सक्छ। आफूलाई निराशा तुल्याउने गरी अरूबाट धेरै अपेक्षा नराख्नुहोस्। मूल्याङ्कनको लागि आफ्ना अपेक्षाहरू परमेश्वर सामु ल्याउनुहोस्। अवास्तविक अपेक्षाहरूलाई हटाउन र तपाईँलाई व्यक्त गर्न आवश्यक पर्ने कुराहरू संचार गर्ने साहस दिन उहाँलाई अनुमति दिनुहोस्। उहाँले संलग्न व्यक्तिहरूको हृदयलाई प्रभाव पार्नुहुनेछ ताकि तपाईँका अपेक्षाहरू तपाईँ वा तिनीहरूका लागि तनावका स्रोत बन्ने छैनन् भनी परमेश्वरमा भरोसा राख्नुहोस्। मानिसहरूबाट होइन तर परमेश्वरमा नै हामी आशा र भरोसा प्राप्त गर्न सक्छौ। यसकारण आज आफ्ना अपेक्षाहरू कसमाथि राखिएका छन् भनी मूल्याङ्कन गर्नु बुद्धिमानी हुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: कोरस नम्बर 124।

0: मित्र जमेसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज कार्यक्रम धन्यवाद बिहानी लिएर म आइजेक राई गुनिज एफएमको यो हरेक बिहान प्रसारण हुने कार्यक्रममा उपस्थित भइसकेको छु। मित्र आज म तपाईँलाई तवलको सेवाको शुरूआतको विषयमा प्रेरित अध्याय 9 19 31 रहेको घटनाबाट केही कुरा प्रस्तुत गर्दै यस बिहानी परमेश्वरमा धन्यवादी हुनको लागि साथ दिनेछु। प्रिय मित्र पावलको सेवाको शुरूआत दमस्कसबाट भयो। येशु ख्रीष्टसँग भेट भएपछि प्रेरित पावलको जीवन परिवर्तन भयो। प्रभु येशु ख्रीष्टको शत्रु साउल उहाँको सेवक पावल बने। त्यसपछि उनले येशु नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर घोषणा गर्न थाले। उनले ख्रीष्टको सुसमाचार प्रचार गर्नको निम्ति आफैलाई समर्पण गरे। तर यो कुरा युहुदीहरूलाई मन परेन र तिनीहरूले उनको विरोध गर्न थाले। यहाँसम्म कि तिनीहरूले उनलाई मार्ने मतो गरे। तर प्रेरित पावल कसैको धम्कीमा नडराई पवित्र आत्मा परमेश्वरले अराए बमोजिम सुसमाचार प्रचार गर्न र ख्रीष्टको गवाही दिन झन प्रभावशाली बन्दै गए। उनी ख्रीष्टको निम्ति मर्न पनि तयार भए। उनको प्रभाव सम्पूर्ण युहुदी जातिमा पर्यो। मित्र आज परमेश्वरले हामीलाई पनि विशेष कामको निम्ति चुन्नु भएको छ र अलग गर्नु भएको छ अनि यसको लागि हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौ, उहाँप्रति कृतज्ञ हुन सक्छौ। जसरी प्रेरित पावल पनि उहाँले दिनुभएको कर्तव्यमा काममा उहाँले दिनुभएको सेवामा धन्यवादी थिए बुझ्न सक्छौ, किनभने उनले युहुदी जातिमा प्रभाव पार्ने तरिकाले काम गरेका थिए ख्रीष्टको इच्छा अनुसार। प्रिय मित्र परमेश्वरले हामीलाई पनि विशेष कामको निम्ति चुन्नु भएको र अलग गर्नु भएको छ। त्यो विशेष काम चाहिँ परमेश्वरको सुसमाचार प्रचार गर्नु र ख्रीष्टको गवाही बन्नु हो। यसकारण हामी ख्रीष्टद्वारा छानिएका पवित्र आत्मा परमेश्वरद्वारा दोहोर्याइएका भएर ख्रीष्टको सुसमाचारको निम्ति जिउनु पर्दछ। येशु ख्रीष्टको निम्ति काम गर्दा आइपर्ने चुनौतीहरू सामना गर्न पवित्र आत्मा परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। ख्रीष्ट आफैले प्रतिज्ञा गर्नुभएको छ मत्ती 28:20 हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु मत्ती 28:20। प्रेरित पावलको जीवन र सेवाबाट हामी उदाहरणसहित उत्साह र बल पाउन सक्छौ। पावल जस्तै हामी पनि अरूको निम्ति आशिष र उत्साहको पात्र बन्नु पर्दछ। के हामी येशु ख्रीष्टको सेवाको निम्ति आफैलाई अर्पण गर्न तयार छ? मित्र यस बिहानी म तपाईँलाई यही प्रश्न छोड्न चाहन्छु र तपाईँलाई उत्साह दिन चाहन्छु। हामी ख्रीष्टको सेवाको निम्ति आफैलाई अर्पण गरेकाहरू अरूलाई आशिष र उत्साह प्रदान गर्ने पात्रको रूपमा अगाडि बढ्दै जानुपर्दछ। मित्र म आशा गर्छु अहिले भनिएका यही उत्साहले भरिएका कुराहरू र परमेश्वरको वचनको घटनाबाट उत्साह दिँदै परमेश्वरप्रति धन्यवादी हुनुहोस् भन्ने अनुरोध गर्दै आजको लागि कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र तपाईँलाई पनि धन्यवाद दिँदै म आइजेक राई आजको लागि विदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन येशु ख्रीष्टको शान्ति र उत्साहले भरिएको होस्।
1: टाइम चेक यति बेला बिहानको 7 बज्यो।

गुर्नी चुफिङ 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्ने गर्दछौं र हामीले प्रार्थना किन गर्नुपर्छ र के को लागि गर्नुपर्छ भनेर पनि हामी तपाईँसँग बातचित गर्ने गर्दछौं। र प्रार्थनामा समर्पित कार्यक्रम यो एउटा मात्रै भएको हुनाले गर्दा यो कार्यक्रममा तपाईँ जोडिएर हामीसँग मिलेर तपाईँको आफ्नो प्रार्थनाको जीवनलाई, प्रार्थनाको बिहानलाई र प्रार्थनाको जीवनलाई अगाडि बढ़ाउन सक्नुहुन्छ र आफ्नो जीवनलाई प्रार्थनामय बनाउन सक्नुहुन्छ। तादनी श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग भलाकुसारी गर्नको लागि हामी आइपुगिसकेका छौं। यसकारण रेडियो नजिक आउनुहोस् र हामीसँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थनाका कुनै अनुरोधहरू छ र हामीले तपाईँको लागि प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं। जुन रहेको छ 01-47-70-754 हाम्रो स्टुडियोको ल्याण्डलाइन नम्बर, रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9-77-98-023-44-646 हाम्रो वाट्सएप नम्बर हो। र त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तदनि श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाई आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट म्यासेज गरेर तपाईँले हामीसँग आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादनि श्रोता, भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस् र म भने अब केही समय तपाईँसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आधुनिक श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा हेर्ने भने हामी बाइबलमा हर परिस्थितिमा हरेक अवस्थामा प्रार्थना गरेको अनि त्यसपछि प्रार्थनापछि त्यसको उत्तर पनि आएको हामी देख्दछौं। खास गरी ती मानिसहरू जसले साँच्चै नै तपाईँमा परमेश्वरमा आज्ञाकारी भएर उहाँसँगको सम्बन्धलाई असल तरिकाले अगाडि बढाएका जति पनि सन्तहरू छन् उहाँहरूको प्रार्थनाको उत्तर पनि आएको हामी देख्दछौं। हाम्रो चाहिँ प्रार्थनाको उत्तर आउनको लागि अलिक कठिनाई भएको जस्तो, कता कता प्रार्थना सुनवाई नभएको जस्तो हामीलाई लाग्न सक्छ। हुन त त्यस्तै अनुभव यहाँ हामी गन्ती 21 अध्यायको 4 पददेखि तलको खण्डहरूलाई पनि हामी हेर्न सक्छौं। मानिस हरेक दिन नयाँ नयाँ कुरा चाहन्छ र हरेक दिन नयाँ नयाँ परिवर्तन देख्न चाहन्छ। त्यसै कारणले गर्दा यो एक हिसाबले असल पनि हो, किन भन्दा यसरी नै हाम्रो मानव सभ्यताको विकास भयो र आज यति धेरै आविष्कारहरू भएका छन्। तर वास्तवमा यो कतिपय अवस्थामा फेरि अभिशाप पनि साबित हुँदो रहेछ। हामी देख्छौ, हामीले गन्ती 21 अध्यायको 1-3 पदमा उनीहरूलाई
शत्रुहरूले आक्रमण गरे इसरायलीहरूलाई, अनि इसरायलीहरूलाई शत्रुले आक्रमण गरे र जिते, र उनीहरूले त्यो अवस्थामा प्रार्थना गरे र प्रार्थनाको उत्तर दिनुभयो, र त्यसको केही समयपछि उनीहरूको अब यात्रा अगाडि बढ्नु पर्ने थियो। उनीहरूको यात्रा चाहिँ हुन त पहिले एक वर्षमा सकिएको यात्रा थियो त्यो, तर उनीहरूको आफ्नै गल्ती र आफ्नै अविश्वासको कारणले गर्दा 40 वर्ष लम्बिएको थियो, र त्यही क्रममा उनीहरूको यात्रा गर्ने क्रममा उनीहरूले सधैँभरि हिँड्नुपर्ने, सधैँभरि भारी बोक्नुपर्ने, सधैँ पाल गाड्नुपर्ने, सधैँ पाल ओखल्नुपर्ने, यस्ता कामदेखि वाक्क दिक्क भइसकेको हामी पाउँदछौँ। अनि त्यसपछि परमेश्वरले उनीहरूलाई स्वर्गको खानेकुरा दिनुभएको थियो, अनि स्वर्गको खानेकुरा र बट्टाई चरा, मासु र रोटी, स्वर्गको रोटी दिनदिनै खाँदा खाँदा खाँदा खाँदा उनीहरूलाई त्यो पनि वाक्क लागिसकेको थियो। त्यही कारणले गर्दा अब परमेश्वरले गर्नुभएको त्यो महान काम र परमेश्वरबाट आएको स्वर्ग दूतको खानेकुराहरू अब उनीहरूको लागि केही पनि होइन जस्तो लाग्न थालिसकेको थियो। आदरणीय श्रोता, जब यस्तो प्रकारको अधीरता तपाईँ हाम्रो जीवनमा आउँछ नि, यसले चाहिँ हाम्रो सृष्टिकर्ताप्रति, जसले हाम्रो जीवनको हरेक पल पलमा सहायता गर्नुभयो, उहाँप्रति चाहिँ एउटा असन्तुष्टि हाम्रो जीवनमा पैदा गर्दछ। यहाँ गन्ती 21:4-5 पदमा इसरायलीहरूले परमप्रभुप्रति धन्यवादिता देखाउनुको सट्टा धन्यवादी भएर धैर्यपूर्वक यात्रामा बिस्तारै बिस्तारै अगाडि बढ्नुको साटो उनीहरू अधीर भएको कुरा बताएको छ श्रोता। अनि यस्तो आफ्नो जीवनको एउटा यात्राको क्रममा थाक्नु र परमेश्वरप्रति अधीरता देखाउनुले पक्कै पनि तपाईँहरूको जीवनमा भलाइ ल्याउँदैन, त्यसले चाहिँ तपाईँहरूको जीवनमा खराबी ल्याउँदछ, कष्ट ल्याउँदछ, समस्या ल्याउँदछ श्रोता। या त्यस्तै भइरहेको छ, म तपाईँको निम्ति त्यो खण्ड पढिदिन्छु। तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा हामीलाई मर्नलाई हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। यो तुच्छ खानेकुराको पर्यायवाची शब्द हामीले हेर्ने भने बेकम्माको रोटी भन्ने अर्थ आउँछ, र तिनीहरूको अधीरताले गर्दा स्वर्गबाट आएको मफतको रोटीलाई उनीहरूले तुच्छ ठान्ने एउटा लगाएको कुरा हामी पाउँदछौँ। त्यो मन्न हरेक उमेर समूह अनुसार त्यसले फरक फरक स्वाद र फरक फरक पोषक तत्व दिन्थ्यो। यो मन्नको चाहिँ एउटा विशेषता थियो। यो श्रोता, कुनै त्यो मन्नलाई भर्खर जन्मेको बालकलाई खुवाउँदा उसले भर्खरकै आमाको दूध खाएको जस्तो उसको स्वाद त्यो हुन्थ्यो। जवानले खाँदा त्यसले अलग स्वाद पाउँथ्यो, वृद्ध वृद्धाले खाँदा त्यसले अलग स्वाद पाउँथ्यो। यो
त्यो मन्नको विशेषता थियो। प्रेसवता अनि यो मन्न परमेश्वरको 40 वर्षसम्म सदाको लागि देखिरहने एउटा अचम्मको चिन्ह थियो। श्रोता, यो मन्न चाहिँ धनिया जस्तो थियो र हेर्दाखेरि खोटो जस्तो देखिन्थ्यो। मानिसहरूले गएर त्यो जम्मा गर्थे, जाँतोमा पिक्थे, ओखलमा कोठे र भाँडामा पकाएर फुरौला बनाएर खान्थे र त्यसको स्वाद चाहिँ भद्राक्षको तेलमा पकाएको कुरा जस्तो थियो। छाउनीमा राति शीत पर्दा मन्न पनि सँगै झर्थ्यो र यसरी त्यो मन्नको विशेषता हामीले गन्ती 16 अध्यायको 7 र 8 पदमा हामी पाउँछौ र त्यहाँ चाहिँ उनीहरूले 6 पदमा भनेका छन्, अब त हाम्रो रुचि हराएको छ, यो मन्न छोडी अरू केही पनि देखिँदैन। श्रोता, उनीहरूले त्यहाँ आशा गरेको चिजहरू के थियो? काँक्रा, खरबुजा अनि कन्दमूलहरू, प्याजहरू र लसुनहरू अनि मिश्र देशमा खाएका माछा र मासुहरू उनीहरूले सम्झेका थिए। आदरणीय श्रोता, अनि यसरी एउटा संसारको अस्थायी भोजनलाई सम्झेर, अस्थायी कुराहरूलाई सम्झेर परमेश्वरले थायी रूपमा दिनुभएका असल कुराहरूदेखि असन्तुष्ट भएको कारण अब परमप्रभु परमेश्वरले ती मानिसहरूको बीचमा विषालु सर्प पठाइदिनु भयो र सर्पहरूले मानिसहरूलाई दसे र इसरायलीहरूका धेरैजना मरे भनेर छपरले भन्दछ। भनिन्छ यी सर्पहरू आगोका सर्पहरू हुन् र जसको टोकाइले आगोले पोलेको जस्तै गरी त्यो हातखुट्टा सुन्याउँदथ्यो र यसरी उनीहरूले धेरै कष्ट भोग्दथे। श्रोता, जब यो समस्या आयो त्यसपछि मानिसहरूले के भने? मोसा कहाँ आएर भने 7 पदमा, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसा संसारको सबैभन्दा नम्र व्यक्ति भएको हुनाले गर्दा मोसाले प्रार्थना गर्न ढिलाएनन्। उनले मानिसहरूले आफ्नो अधर्म स्वीकार गरेको र परमेश्वरले पठाउनु भएको न्यायबाट छुटकारा पाउन सकको निम्ति विन्ती गर्ने आग्रह गर्दै गर्दा मोसाले उनीहरूको पश्चातापी हृदयलाई देखि परमेश्वरले झैं उनीहरूलाई क्षमा गरी उनले पनि परमेश्वरसँग विन्ती गरेको र प्रार्थना गरेको कुरा हामी पाउँदछौ। श्रोता, परमेश्वरले मोसाको प्रार्थनामा सर्पहरू हटाउनु भएन, तर परमेश्वरले मोसालाई एउटा उपाय दिनुभयो। त्यो सर्पको प्रतिमा बनाएर खामामा झुन्ड्याउनु र पछि सर्पले डसेकाहरूले जस जसले त्यसलाई हेर्छन् तिनीहरू बाँच्नेछन् भनेर एउटा उपाय बताइदिनुभयो। मोसा आज्ञाकारी भएर त्यही गरे। उनले एउटा काँसाको सर्प बनाए र त्यसलाई खामामा झुन्डाए र सर्पले डसेका सबै काँसाको सर्पले हेरेपछि उनीहरू बाँचेको हामी देख्न सक्छौ। कोही मानिस निको हुने र बाँच्न चाहन्थ्यो भने त्यसले त्यो सर्पमा आफ्नो दृष्टि गर्नु पर्थ्यो, जसले उनीहरूलाई परमेश्वरको सिंहासनतर्फ हेर्नको लागि बाध्य पार्दथ्यो, उनीहरूले चाहेर होस् या नचाहेर होस्। आदरणीय श्रोता, जब यसबाट हामीले के कुरा थाहा गर्नु पर्दछ भन्दा, जब जब तपाईँ हाम्रो जीवनमा संकष्ट आउँछ, कठिनाईहरू आउँछ, त्यसमाथि विजय हुनको लागि जसरी इसरायलीहरूले काँसाको सर्पलाई हेर्नको लागि आकाशतिर हेर्नु पर्थ्यो र उनीहरूले त्यहाँ एउटा लट्ठीको टुप्पो देख्थे र त्यस टुप्पामा सर्पको मूर्ति झुन्ड्याइएको देख्दथे र उनीहरू बाँच्दथे, त्यसै गरी हामीले पनि हाम्रो समस्याहरूबाट छुटकारा पाउन अब चाहिँ स्वर्गका परमेश्वरतिर आफ्नो नजर लगाउने हो कि? यस घटनाले प्रतीकात्मक रूपमा हामीलाई यही कुरा बताउँदछ।
हुन त यहुन्ना 3:14-15 पदमा यीशुले यसलाई यसरी मोसाले कासाको सर्प उजाड स्थानमा झुन्डाउनु आफ्नै एउटा प्रोटोटाइप अर्थात प्रतिरूप भएको कुरा बताएको हामी पाउँदछौ। यहाँ लेखिएको छ कि जसरी उजाड स्थानमा मोसाले कासाको सर्पलाई झुन्डाए त्यसै गरी सर्पलाई उचाले त्यसै गरी मानिसको पुत्र पनि उचालिनु पर्छ भनेर यहाँ लेखिएको हामी पाउँदछौ। यसको अर्थ हो त्यो सर्पले सांकेतिक रूपमा यीशुलाई बताउँदै थियो। अब आजको यो नयाँ करारमा यीशु यस संसारमा आइसक्नुभयो र उहाँ क्रुसमा चढेर मरिसक्नुभयो। जसरी मोसाले उजाड स्थानमा काँसाको सर्पलाई उचालेका थिए यीशु क्रुसमाथि उचालिनु भएको छ। अब तपाईँ र हाम्रो जीवनमा कुनै समस्या कठिनाई यदि छ भनेदेखि प्रार्थनासहित र प्रार्थनाद्वारा हामीले क्रुसमा उचालिनु भएको यीशुलाई हामीले हेर्नु पर्दछ। आदरणीय श्रोता, त्योभन्दा बढी हामीले विश्वासद्वारा उहाँलाई हेर्नुपर्छ। फेरि त्यसपछि प्रार्थनाद्वारा हामीले कासाको अर्थात् क्रुसमा उचालिनु भएको यीशुलाई हामीले हेर्नु पर्दछ। प्रिय श्रोता, आज हामीले यो विषयमा कुराकानी गर्ने हो भने हामी धेरै लामो कुराकानी गर्न सक्छौ। यसमा छोटकरीमा यसो भन्न चाहन्छौ, उजाड स्थानमा जो मोसाका विरूद्ध र परमेश्वरको विरूद्धमा गनगनाए त्यो एक प्रकारको पाप थियो र अधर्म थियो। परमेश्वरले ती गनगन गर्ने मानिसहरू समुदायको निम्ति न्याय पठाउनु भयो, सर्पहरू पठाए र ती सर्पहरूले मानिसहरूलाई डसेर कष्ट दिए र पीड़ा दिए। अब उनीहरूले त्यही काँसाको सर्पको प्रतीकलाई हेर्दै गर्दा आकाशतिर उनीहरूले परमेश्वरको सिंहासनतिर फर्केर प्रार्थना गर्नुपर्थ्यो र उनीहरू निको हुन्थे। त्यसै गरी आज हामी सारा मानव समुदायले पाप गरेका छौं, अधर्म गरेका छौं। हामी सबै आफ्नो आफ्नो बाटोतिर लागेका छौं र परमेश्वरको न्याय स्वरूप हामी डियाबोलसको हातमा परेका छौं। डियाबोलसले तपाईं र मलाई त्यही सर्पले झैं डसी डसिकन अब मार्नेवाला छ। पहिले हाम्रो जीवनलाई बर्बाद गर्छ, फेरि त्यसपछि हाम्रो आत्मालाई त्यसले नरकमा लिएर जाने प्रयत्न गर्दछ। आदरणीय श्रोता, अब हामी परमेश्वरको डरलाग्दो न्यायद्वारा बाँच्न चाहन्छौ, वा भनौं डियाबोलसको पक्कडबाट हामी निस्कन चाहन्छौ भने अब जस जसले क्रुसमा उचालिनु भएको यीशुलाई हेर्दछ, त्यो यीशु जसले सृष्टिकर्ता परमेश्वरको प्रतिरूपलाई बोक्नु भएको छ र जसले क्रुसमा उचालिनु भएको यीशुलाई हेर्दछ त्यसले सृष्टिकर्ता परमेश्वरलाई देख्नेछ र यसरी यीशुलाई हेर्दै आफ्नो पापहरू पश्चाताप गर्दै उहाँमा विश्वास गर्दै अगाडि बढे भने डियाबोलसको दसाईद्वारा जो मानिसले कष्ट भोगिरहेको छ त्यसले छुटकारा पाउँछ र अन्तमा डियाबोलसले त्यो आत्मालाई जो आफूसँगै नरकमा लिएर जाने विचार गरेको छ तिनीहरू बाँच्नेछन्। आदरणीय श्रोता, त्यसकारणले गर्दा

हामीले उहाँलाई कसरी हेर्नुपर्छ भन्दा प्रार्थना अनि प्रार्थना अनि फेरि प्रार्थना अनि उहाँमाथिको विश्वास गर्दै हामीले हेर्नुपर्छ। हामीले आजको यी दिनहरूमा आफ्नो जीवनमा पाएको कष्ट र समस्याहरूको कारण हामीले आफ्ना असन्तुष्टिहरू प्रकट गर्ने होइन, परमेश्वरको विरुद्धमा गनगन ल्याउने होइन, बरु तपाईँलाई कति ठूलो कष्ट आइरहेको छ, कति ठूलो समस्या परिरहेको छ, ती सबै परिस्थितिहरूमा तपाईँले यीशुलाई हेर्नुहोस्। जो क्रुसमा टाँगिनु भएको यीशु हुनुहुन्छ उहाँलाई हेर्नुहोस् आफ्नो विश्वासद्वारा अनि प्रार्थनाद्वारा। त्यसपछि तपाईँ र हाम्रो जीवन यीशुमा सुरक्षित हुँदछ। आदरणीय श्रोता, यति भन्दै अब भने हामी आजको यो बसाइमा एउटा मिठो गीतको साथ दिन चाहन्छौँ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जनाथन गिरी हुने प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र विजयज्यू र यतिखेर हामीले मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध पारेका छौं हात पारेका छौं र उहाँको प्रार्थनाको अनुरोध राख्नुभन्दा अगाडि एउटा बाइबल खण्ड फेरि पनि तपाईँको बीचमा पढ्नु सान्दर्भिक लाग्यो र यतिखेर तपाईँको बीचमा भजन संग्रह 78:34 लेखिएको कुरा पढ्छु। त्यहाँ लेखिएको छ, जब परमेश्वरले तिनीहरूलाई मार्नुभयो तिनीहरूले उहाँको खोजी गरे र तिनीहरू फेरि यत्नपूर्वक उहाँतिर फर्के भनेर उल्लेख गरिएको छ। प्रिय श्रोता, अब चाहिँ तपाईँ हामीले सिक्नुपर्ने एउटा कुरा के छ भन्दा, जब जब तपाईँ हाम्रो जीवनमा संकष्ट र दुःखद परिस्थिति रहन्छ, हामी त्यसबाट असन्तुष्ट भएर बिचकिएर उहाँदेखि टाढा जाने होइन, बरु हामी उहाँतिर फर्केर फेरि पनि सम्पूर्ण प्रयत्नको साथ उहाँको खोजी गर्नुपर्ने हुन्छ श्रोता। र उहाँको खोजी गर्दाखेरि 35 पद, तिनीहरूलाई याद भयो कि परमेश्वर तिनीहरूको चट्टान र सर्वोच्च परमेश्वर तिनीहरूको उद्धारक हुनुहुँदो रहेछ भन्ने कुरा उनीहरूले थाहा पाएको कुराहरूले लेखिएको छ। र हामीले सर्वशक्तिमान परमेश्वरलाई नजिकबाट चिन्न चाहन्छौ भने हाम्रा सम्पूर्ण विपत्तिहरूमा पनि हामी उहाँतिरै फर्क्यौं भने उहाँले जब काम गर्नुहुन्छ त्यसपछि हामीले उहाँ कस्तो परमेश्वर हुनुहुँदो रहेछ भनेर हामी थाहा गर्न सक्दछौ। तदनी श्रोता, अब भने एकजना श्रोताको जो प्रार्थनाको अनुरोध आएको छ उहाँको प्रार्थनाको अनुरोध लिएर प्रार्थना गर्ने समय भइसकेको छ र मेरो हातमा प्रार्थनाको अनुरोध पठाउने श्रोता हुनुहुन्छ पम्फा रोकाज्यू र उहाँ लेख्नुहुन्छ, जो जतिले मद्वारा मेरो मण्डली परिवारबाट सुसमाचार सुन्नुभएको छ उहाँहरूले प्रभुलाई विश्वास गर्न सक्नुभएको होस् र मलाई रुगा लागिरहेको छ, ज्वरो आइरहेको छ, जिउ दुखिरहेको छ, बिमारी छु, चङ्गाको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध पठाउनु भएको छ। तादनी श्रोता, आउनुहोस् हामी हाम्रो श्रोता पम्फा रोगका जिउको लागि हामी केही समय प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु, सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौं र तपाईँको नाउँको महिमा गर्दछौं। र यतिखेर पम्फा रोगका जीवले उहाँ र उहाँको मण्डलीद्वारा सुसमाचार सुनेका व्यक्तिहरूले तपाईँले चिन्न सक्नुभएको छ भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ। प्रभु, तपाईँ परमेश्वरले सोही अनुसार प्रभु तपाईँले आफ्ना छोराछोरीहरूलाई जवाफ दिनुहोस् पिता, हामी प्रार्थना गर्छौं। तपाईँ परमेश्वर चाहिँ परिश्रमको फल दिनुहुने परमेश्वर हुनुहुन्छ, यसकारणले प्रभु हामी प्रार्थना गर्छौं उहाँले सुना सुसमाचार सुनाएका मानिस र उहाँको मण्डलीले सुसमाचार सुनाएका मानिसहरूलाई सुसमाचार सुनाउँदा जुन प्रकारको परिश्रम परेको छ त्यस अनुसारको प्रतिफल उहाँहरूलाई दिनुभएको हामी प्रार्थना गर्छौं। र साथै उहाँलाई जुन प्रकारको रुगा, जीव दुख्ने र ज्वरो जस्ता कुराहरूले दुःख दिइरहेको छ पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले आफ्नो चंगाईको हातले छोइकन उहाँलाई पूर्ण रूपले चंगाई गरिदिन हामी प्रार्थना गर्दछौ। पिता परमेश्वर, भजन संग्रह 107:20 अनुसार उहाँको लागि चंगाईको वचन पठाइदिनुहोस् र तपाईँ परमेश्वरले आफ्नो सामर्थ्यले उहाँलाई निको पारिदिनु भएको हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुन्नुभएको छ र तपाईँले हामीलाई जवाफ दिनुभएको छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौं। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाममा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाको अनुरोध साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मलाई आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र हामीसँग जोडिएर हामीलाई सुन्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौ र अब भने एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र अहिले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबाले अर्थ उपदेश पनि दिने गर्नुहुन्छ र विशेष गरिकन कार्यक्रमको उद्देश्य चाहिँ के हो भने हामीले हाम्रा आमा बुवा अथवा हजुरबा हजुरआमा अथवा अग्रजहरूको कुरालाई मानिलिनुपर्छ उहाँहरूको अर्थ उपदेशलाई ग्रहण गर्नुपर्छ भन्ने नै हो र कार्यक्रममा प्रत्येक हप्ता हजुरबाले हामीलाई केही न केही कुराबाट जानकारी दिनै रहनु भएको हुन्छ र आज पनि कार्यक्रम हजुरबालाई चिठीमा भने हजुरबा आइसक्नु भएको छ हजुरबा आउनुभन्दा अगाडि एउटा अर्थपूर्ण गीतको साथ यतिखेर तपाईँको लागि

0: यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्नुहुन्छ कार्यक्रम हजुरबालाई चिठी र कार्यक्रम हजुरबालाई चिठीमा भने यतिखेर हजुरबाको उपस्थित भइसकेको छ। हजुरबा स्वागत छ हजुरलाई। ओ नाति ल धेरै धेरै धन्यवाद। अब हजुरबालाई स्वागत गरे वा धन्यवाद धन्यवाद। अनि हजुरबा के छ हजुर कालखबर? के हुनु बाबु आँखेकै छु बाँचेकै छु भन्नुपर्छ बा चाहिन्छ कुरामा। अनि नातिको खबर चाहिँ के कसो छ? हजुरबा म पनि हाँसेकै छु बाँचेकै छु नाचेकै छु भन्नुपर्छ हजुरबा। अनि अब तपाईँले सिकाएको तपाईँले दिएको अर्थी उपदेशलाई ग्रहण गरेको छु सम्झिन्छु जहिले हजुरले भनेका कुराहरूलाई।
1: ओ हो साह्रै राम्रो कुरा नाति। हो अब आफू भन्दा अग्रजले भनेको कुरा जसले सम्झिन्छ नि वा त्यो मान्छे कहिले पनि समस्यामा पर्दैन। जहिले पनि हजुरबा हजुरआमा आमा बुवाले हाम्रो उन्नति प्रगतिको लागि नै भनेका हुन्छन्। आमा बुवा भनेको यस्तो हो बाबा जसले कहिले पनि छोरा छोरीको कु भलो चिताउँदैन। त्यो भएर आमा बुवाको अर्थी उपदेश आमा बुवाले भनेका कुराहरूलाई चाहिँ हामीले मान्नु पर्छ क्या बा ठ्याक्क पारेर।
0: हो नि हजुरबा मैले त मानेको छु त्यति मात्र होइन मेरो जीवनमा पनि लागू गरेको छु हजुरबा।
1: ला मेरो नाति हारै भला आदमी छ ज्ञानी छ आमा बुवाले भनेको कुरा मान्छ। आज तेरो कारण आमा बुवा कति गर्वले सिधाडो पारेर हिँड्छन्
0: राम्रो लाग्छ बा। अहिलेसम्म राम्रै संगत गरेको छस् अब कुलतमा लागेको छैनस् समयमै स्कुल जान्छस् समयमै आउँछस् समयमै चर्च जान्छ समयमा घर फर्किन्छ
1: साह्रै आज्ञाकारी छ मेरो नाति।
0: अब हजुरबाले भनेका कुराहरू आमा बुवाले भनेका कुराहरू पनि त मान्नु पर्यो नि किनभने आमा बुवाले हाम्रै लागि कति धेरै मेहनत गरिराख्नु भएको छ पसिना बगाइराख्नु भएको छ हातमा ठेला उठाइराख्नु भएको छ भने हामीले चाहिँ मेहनत गरेनौ भने आमा बुवाको हृदय त साह्रै दुख्छ नि त होइन त हजुरबा।
1: हो हो मेरो नातिले कति मन छु नि कुरा गर्यो बा। हो यस्तै हुनु पर्यो आमा बुवाले छोरा छोरी प्रति गरेको मेहनत परिश्रम बुझ्ने छोरा छोरीले जहिले पनि के गर्छन् राम्रै काम गर्छन् राम्ररी पढ्छन् आमा बुवाको सपना पूरा गर्छन्। त्यो भएर नाति तलाई धेरै धेरै धन्यवाद।
0: हजुरबा तपाईँलाई पनि धन्यवाद दिनदिनै आएर हामीलाई अर्थी उपदेश दिनुहुन्छ यसो नगर यसो गर भन्नुहुन्छ होइन त्यसको लागि हजुरबालाई पनि धेरै धेरै धन्यवाद।
1: ल भा ल
0: अनि हजुरबा आज हाम्रो लागि चाहिँ के छ त स्पेसल?
1: आज चाहिँ भने बा म तिमीहरूको लागि यो जिब्रो भन्ने बारेमा केही महत्वपूर्ण कुरा बताउँछु। जिब्रोले आशिष पनि दिन सक्छ र हानि पनि गर्न सक्छ त्यसैले हाम्रो बोली सत्य प्रेमपूर्ण र पवित्र राखौ। परमेश्वरको वचनले के भन्छ भने नि नाति हामीले चाहिँ याकुब 3:5-6 यसरी लेखिएको छ जिब्रो सानो अङ्ग भए पनि ठुला ठुला कुरा गर्छ जिब्रो आगो हो। त्यो भएर जिब्रोलाई बहसमा राख्नु पर्छ। हामीलाई यस्तो लाग्छ मैले केही भने छैन जस्तो लाग्छ तर जिब्रोले मान्छेलाई हानि पुर्याइसकेका हुन्छ क्या बा। धेरै बोल्ने मान्छेले धेरै पाप गर्छ पनि भन्छन्। त्यो भएर विचार पुरा र बोल्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। हेर बाबु याकुब 3:9-10 हेर्यो भने पनि यहाँ राम्रो कुरा लेखिया छ। कुनै मानिसले जिब्रोलाई वशमा गर्न सक्दैन भने एउटै मुखबाट आशिष र शराब निस्कन्छ। त्यो भएर बा हामीले जहिले पनि यो मुखबाट आशिष पनि निस्कन सक्छ शराब पनि निस्कन सक्छ। त्यो भएर हामी चाहिँ शराबको लागि होइन आशिषको लागि हो सधैँभरि अरूलाई आशिष दिनुपर्छ अनुग्रह दिनुपर्छ नाति। त्यस्तै गरे हितोपदेशमा पनि लेखेको छ मृत्यु र जीवन जिब्रोको वशमा छ। यो कुरा पनि साह्रै राम्रो छ। त्यस्तै गरेर शब्दहरू तरबारको चोट जस्तै हुन्छन् तर बुद्धिमानको जिब्रोले निको पार्छ। हेर्वा शब्द भन्ने कुरा चाहिँ जिब्रोबाट निस्केका शब्दहरू मुखबाट निस्केका शब्दहरू चाहिँ एकदमै बुद्धिमानको जिब्रोले निको पार्छ अरे। राम्रो कुरा बोल्यो भने चाहिँ वा मान्छे बिरामी मान्छे पनि चाहिँ निको हुँदो रहेछ भन्ने कुरा यहाँबाट बुझ्यो भा। अर्को महत्वपूर्ण कुरा, नरम उत्तरले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। हामीले बोल्दाखेरि वा नरम कुराहरू बोल्ने मान्छेलाई रिस उठाउने, अब एउटा आगो भएको छ अर्को पनि आगो भयो भने त आगो आगो खरानी हुन्छ, एउटा आगो भयो भने अर्को पानी बन्नु पर्छ, एउटा पानी भयो भने अर्को आगो बन्नु पर्छ। मैले भन्न खोजेको कुरा के हो भने कतिको सम्बन्ध देखेको छु नाति मैले, बुढा पनि त भन्दा के कम भन्ने, बुढी पनि त भन्दा के कम भन्ने, पर्यो ड्याङ पिर ड्याङ फाइटै पर्यो वा एवा, अनि त्यो परिवार राम्रो भएन, छोटा नाम भयो, केटा एकतिर लागि केटी अर्कोतिर लाग्यो, त्यसरी घरबार चल्छ त वा। घरबार चल्न त के गर्नु पर्यो भन्दाखेरि एकजना आगो हुँदा एकजना पानी बन्नु पर्यो अनि मात्रै घरबार चलो, नत्र भने गाह्रो छ है बा गाह्रो छ। अब अर्को महत्वपूर्ण कुरा के छ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई झुट बोल्नबाट जोगाऊ भनेर भनिया छ। अब यो ओठ जिब्रोबाट पनि हामीले नि भा झुटो कुरा चाहिँ बोल्नु हुँदैन क्या। मान्छेलाई यति धेरै फसाएका छन् यति धेरै फसाएका छन् प्याच प्याच भन्छन् मुटुमा बिच्छ। अब एउटा कुरा के रहेछ भने नि भा बरु गालामा झ्याम झ्याम हान्नु अरे क्या, त्यो बिर्सिन्छ अरे मान्छेले, तर वचनले भनेको कुरा चाहिँ कहिले बिर्सिँदैन अरे क्या। त्यो भएर वा यो वचनले पनि मान्छेलाई भन्नु हुँदैन, प्याच पारे भन्नु हुँदैन, एउटा भनाइ छ नि प्याच पारे नभन्नु अरे छाच पारे नबस्नु अरे भन्छन् है। र त्यो भएर हेर नाति अब हामी परमेश्वरको छोरा छोरी हो, अब हामीले बोलेको बोलीबाट अरूलाई आशिष मिलोस्, अनुग्रह मिलोस, शान्ति मिलोस्, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। मैले धेरै मान्छेहरू देखेको छु रुँदै रुँदै हिँडेका छन्। मैले सोधे किन रुयो बा भन्दा मलाई त बुढाले मनै भरि भन्यो, मलाई त बरु कुटे पनि हुन्थ्यो, वचनले मुटु छिया छिया पार्ने गरी भन भनेको कति धेरैले सुनेछु बा। त्यसैले यो बोली जोगा हो, बोलीबाट मान्छेलाई जीवन दिने काम हुन्छ मृत्यु दिने काम नगर बा। यो म यही नाति नातालाई भन्छु। अर्को महत्वपूर्ण कुरा के छ भने तिमीहरूको मुखबाट कुनै खराब कुरा ननिस्कोस् तर आवश्यक अनुसार अरूलाई उन्नति गराउने असल कुरा मात्र निस्कोस्। हेर असल कुरा मात्र निस्किनु पर्छ हाम्रो जिब्रोबाट। अनि अर्को महत्वपूर्ण कुरा के छ भने तिमीहरूको बोली सधैँ अनुग्रह र नुनले स्वादिलो पारेको होस्। जसले जीवनलाई प्रेम गर्छ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट रोकिराख्छ। यी कुराहरू कति राम्रो रहेछन् त वा। त्यो भएर हामीले बोल्ने कुरामा चाहिँ हामी एकदमै चनाख हुनुपर्छ वा। कसैलाई मुटुमा पिने गरे भन्नु क्या वा। मैले एउटा घटना सुने थिए अनि उनीहरूको बोलचाल बन्द रहेछ अनि मैले थाहा पाए अनि भने हौ तिमीहरू त नबोलेको त कयौं भइसक्यो, मैले यसो विचार गरिरहेको छु भने त हो के भने यसले मलाई अस्ति यस्तो भने छु यस्तो भने छु बरु कुट्या भा बिर्सिन्थे होला तर मुटुमै बिङ्गे गरी भने मैले बिर्स्या छैन भनेर भन्दै थियो क्या वा। त्यो भएर कति सम्बन्धहरू चाहिँ यसरी बिग्रिन्छ क्या। हामी बोल्नु भन्दा पनि होइन सुन्नु चाहिँ राम्रो हो क्या बा, बोले पनि विचार पुऱ्याएर बोल्ने क्या नाति, अरूलाई असर गर्ने कुरा त भन्नु भएन नि कि कसो हो नि हजुर बा। हो कति राम्रो कुरा तपाईँले सिकाउनु भयो, म त आज हजुरको कुरा सुनेर एकदमै आशिषित भए। जिब्रोमा बोलीमा कति शक्ति रहेछ है, शक्ति पनि रहेछ, शराब पनि रहेछ, आशिष पनि रहेछ, जीवन पनि रहेछ, मृत्यु पनि रहेछ, कस्तो शक्तिशाली रहेछ है बोली त। हो नि बा हो नाति, त्यो भएर अब बोल्ने कुरामा पनि हामी विचार पुऱ्याएर बोल्नु पर्छ क्या बा। अरूलाई प्याच पारेर भन्नु हुँदैन क्या, अरूको बन्ध मनो दुख छ होइन, सम्बन्ध बिग्रिन्छ। त्यो भएर नाति यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, ख्याल गरेस भने हजुरबा। आज हजुरबाले भनेका कुरा मलाई एकदमै मन छ। किनभने परमेश्वरको वचनले त सबै कुरा भन्छ नि त होइन। हामी प्रभुको जनहरू हौ, हाम्रो ओठ जिब्रोबाट अरूलाई आशिष दिने कुराहरू चाहिँ निस्किनु पर्ने रहेछ। के तपाईँ र मैले बोलेका बोलीबाट अरूलाई आशिष मिलेको छ कि निराशा मिलेको छ अथवा श्राप मिलेको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण रहेछ है। त्यो भएर हामीले जहिले पनि बोल्दाखेरि विचार पुऱ्याएर बोल्नु पर्ने रहेछ। एउटा भनाइ पनि अघि भन्दै हुनुहुन्थ्यो हजुरबाले होइन, बरु मलाई कुटेको भए बिर्सिन्थ्यो होला तर उसले भनेको वचन म कहिले बिर्सिन्न होइन। हामीले यस्तो पनि हुन्छ, कहिले काहीँ रिसले भनेको हुन्छ त्यसलाई चाहिँ फेरि तुरुन्तै त्यो रिसिभीमा लिइराख्नु हुँदैन क्या। रिसमा भनेको भनेर पनि कतिचोटि हामीले क्षमा आदान प्रदान पनि गर्नुपर्छ। कतिचोटि रिसमा भनेका कुराहरू हुन्छन् होइन, त्यो कुरालाई चाहिँ इक लिएर रिस लिएर त्यो बदला लिने काम चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। किनभने मान्छेलाई एकचोटि सुध्रिने मौकाहरू पनि दिनुपर्छ होइन। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् नि त। कतिचोटि प्रभुको सेवकाईमा हेर्यौँ भने उहाँले बोलेका बोली सुन्न मान्छेहरू हजारौँ हजार भिड हुन्थे क्या, किनकि उहाँको बोलीमा के थियो, आशिष थियो। तपाईँ र मैले बोल्ने कुरामा पनि आशिष हुनुपर्छ। मानिसहरू तपाईँ र मेरो बोली सुन्न एकदम आतुर भएको हुनुपर्छ, किनकि जब तपाईँ र म आशिषका कुराहरू बोल्छौँ नि मानिस सुन्छन्। जब तपाईँ र म शराबका कुरा अनि मानिसलाई निराशका कुराहरू बोल्छ भने त्यो मानिसहरू उत्साहित हुँदैन। त्यो भएर तपाईँ र मेरो ओढ जिब्रो चाहिँ आशिषको लागि हो, उत्साहको लागि हो, अरूलाई प्रभुको प्रेम बाँड्नको लागि हो। तपाईँ र मेरो मुख, तपाईँ र मेरो जिब्रो के को लागि प्रयोग गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ होइन त हजुरबा।
2: हो नाति, हो साह्रै राम्रो कुरा गरिस बा। हाम्रो ओढ जिब्रो चाहिँ परमेश्वरको राज्यको लागि हो, परमेश्वरको वचन बोल्नको लागि हो। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर नाति नातिना, तिमीहरूको ओढ जिब्रोबाट परमेश्वरको महिमा होस्, तिमीहरूले बोलेका कुराबाट परमेश्वरको महिमा भएको होस्। यही भन्न चाहन्छु। आजको अर्की उपदेश यति नै हो।
1: ल हजुरबा, धेरै धेरै धन्यवाद आजको अर्थी उपदेशको लागि। तपाईँलाई मनैदेखि धन्यवाद हजुरबा।
2: ल बा, ल ल म लागे वा लागे अब ल राम्ररी कलेज गई बक्सियोस्, राम्ररी आई बक्सियोस्, लुफुर लुफुर बाहिर हिँडी नबक्सियोस्, यही भन्न चाहन्छु नाति।
1: हुन्छ हजुरबा, धेरै धेरै धन्यवाद।

आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठी तपाईँलाई कस्तो लाग्यो? आजको अर्थी उपदेश जुन हजुरबाले जिब्रो कति महत्वपूर्ण कुरा छ अथवा बोली कति शक्तिशाली छ भन्ने कुरा आज बताइसक्नु भएको छ। अब चाहिँ तपाईँ र मेरो बोली के को लागि, परमेश्वरको वचनको लागि, अरूलाई उत्साह दिनको लागि, अरूलाई जीवन दिनको लागि, अरूलाई बाटो निर्देशन गर्नको लागि, अथवा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ तपाईँ र मेरो जिब्रो चाहिँ परमेश्वरको महिमाको लागि। हाम्रो ओड जिब्रोबाट सराप होइन आशिष निस्किनुपर्छ। आशिष भनेकै परमेश्वरको वचन हो। जब परमेश्वरको वचन हामी अरूलाई दिन्छौ, अरूले के पाउँछन्? जीवन पाउँछन्। र यति जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, एउटा परिवारमा छोरा छोरी अनि धेरै सन्तान हुनु भनेको कति असल कुरा हो। वास्तवमा भन्ने हो भने एउटा परिवारमा बाल बच्चा हुनु अथवा सन्तान हुनु अति नै आनन्दको कुरा हुन्छ। आज मैले यस्तै सन्दर्भमा एउटा बाइबलको खण्ड छानेको छु। श्रोता मित्रहरू, भजन संग्रहको पुस्तक 127 3-5 पदसम्म तपाईँलाई पढेर सुनाए। यो छोरा छोरीहरूको विषयमा लेखिएको छ। परमेश्वरको वचनले भन्छ, छोरा छोरीहरू परमेश्वरले आमा बुबालाई दिनुभएको उत्तराधिकार र इनाम हुन्। कति सुन्दर कुरा छ यहाँ। छोरा छोरी नभएको घरको पीड़ा त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। जुन घरमा छोरा छोरीहरू हुन्छन् त्यो घर उज्यालो हुन्छ। छोरा छोरीहरूको कारण घरको वातावरण रमाइलो हुन्छ, सहज आनन्दले पूर्ण हुन्छ। बामे सर्ने र तोते बोली बोल्ने बाल बालिकाहरूले त घरलाई झनै उज्यालो बनाउँदछन्। तर ठूला बडाले वा आमा बुबाले यो कुरा याद राख्नु पर्छ कि त्यो उमेरमा तिनीहरूको शब्दहरू व्यवहारहरू सिक्न थालेका हुन्छन्। तिनीहरूका मस्तिष्क गिलो माटो जस्तै हुन्छ। गिलो माटोमा हाम्रो हत्केला वा पाइलाको छाप सजिलै अंकित हुन्छ अनि त्यो माटो सुकेपछि त्यो छाप पनि नमिटिने हुन्छ। बाल बालिकाहरूको मन वा हृदय पनि त्यस्तै हुन्छ। श्रोता मित्रहरू, जुनै पनि कुराको छाप तिनीहरूको हृदयमा सजिलैसँग बस्न सक्छ, राम्रो छाप पनि अथवा नराम्रो छाप पनि। त्यसकारण तिनीहरूको छेउमा आमा बुबाले ठिक र उचित व्यवहार र बोली वचन गर्नु आवश्यक हुन्छ। कलिलो उमेरमा सिकेको कुरा एउटा बानी बनेर जीवनभरि एउटा स्वभाव बनेर जीवनभरि पछि लाग्दछ। यस्तो कुरा बेठिक छ अथवा नराम्रो छ भने त त्यसले जीवनभरि मानिसलाई दुःख दिन्छ। पवित्र ग्रन्थ बाइबलले यसै कारण भन्दछ, बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा तालिम देऊ र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। हितोपदेश 22:6 तपाईँले पढ्न सक्नुहुन्छ। छोरा छोरीहरूलाई असल र राम्रो बनाउनका निम्ति आमा बुबाले घरमा नै असल उदाहरण र बोली वचन गर्नु आवश्यक हुन्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। यो पृथ्वी, यो धरती हाम्रो घर हो। आफ्नो घरको हामीले रक्षा गर्नुपर्छ। प्राकृतिले हाम्रो जीवनलाई बचाएर राख्छ। रूखपात झार जंगलसँग हाम्रो जीवन जोडिएको छ। के प्राकृतिप्रति हाम्रो कुनै दायित्व छ? आउनुहोस् कुराकानी गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि तपाईँले लामो समयदेखि यो कार्यक्रम सुनिरहनु भएको छ र आजसम्म तपाईँले यस कार्यक्रमप्रति आफ्ना विचार र प्रतिक्रिया पोख्नु भएको छैन भने म तपाईँसित आग्रह गर्छु, विन्ती गर्छु, कृपया हामीलाई एउटा सानो पत्र लेख्नुहोस् र आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस्। तपाईँका पत्रहरूले हामीलाई उत्साह दिन्छन्। म तपाईँप्रति कृतज्ञ छु, धन्यवाद। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: नेपालीमा एउटा उखान छ, बिना चालले कुकुर भुक्दैन, बिना सिनो गिद्ध घुम्दैन, मुला ड्याङमा हात्ती लुक्दैन। अर्थ यही नै हो, कुनै न कुनै रहस्य, कुनै न कुनै कारण यी सबै कुराहरूको पछाडि छन्। अर्थात तपाईँ र मेरो जीवनसित जोडिएको प्रकृतिमा जुन परिवर्तनहरू आइरहेका छन् यसको पछाडि पनि केही न केही कारण छ। तपाईँको नजर वरिपरि घुमाएर हेर्नुहोस् त, के देख्नुहुन्छ? डाँडा काँडा, जंगल, खोला नाला, मैदान, यही नै त हो प्राकृति, सुन्दर प्राकृति। यसले हामीलाई जिउन सहायता गर्छ। यो प्राकृतिको सृष्टि कसरी भयो? परमेश्वरले प्राकृतिको सृष्टि गर्नुभयो, फल फूल वृक्ष सबै कुरा उहाँले बनाउनुभयो, अनि मानिसलाई पनि बनाउनुभयो। र बाइबलले बताउँछ परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। हामी बुझ्छौ परमेश्वरले आज पनि मानिसलाई यो जिम्मेवारी दिनुभएको छ, यो प्राकृति जुन हाम्रो घर हो बचाएर राख्नुपर्ने जिम्मेवारी तपाईँ र मेरो हो। हामीलाई जीवन दिने प्राकृतिको अवस्थाबारे के तपाईँले कहिले विचार गर्नुभएको छ? आदिमा जब परमेश्वरले पृथ्वी धरती बनाउनु भएको थियो त्यसबेला यो पूर्ण स्वस्थ थियो, तर आज यसको अवस्था ठिक छैन। प्राकृति नाश हुँदै गइरहेको छ, यसका साथै साथ मानिसको जीवन पनि संकष्टमा परिरहेको छ। पृथ्वीको वायुमण्डलमा पाइने हावा र पानीको अवस्था र मात्रालाई जलवायु भनिन्छ। यही जलवायुको कारण पृथ्वीमा विभिन्न प्राणी र जीवहरू जिउन सकिरहेका छन्। यो जलवायु मौसम सधैँ एकै नाशको हुँदैन, प्राकृतिमा यो परिवर्तन भइरहन्छ। जब तापक्रम, वर्षा हुने शैली, हावा र आँधीको गति परिवर्तन हुन्छ तब त्यसलाई जलवायु परिवर्तन भएको भनिन्छ। अघिअघि यस्तो परिवर्तनको गति सुस्त थियो, तर अहिले भने यो चाँडो चाँडो परिवर्तन भइरहेको छ र मानिस अनि प्राणी जगतका निम्ति यो एउटा चिन्ताको विषय बनेको छ। वैज्ञानिकहरू प्राकृतिको अवस्था देखेर चिन्ताजनक हुँदै गएको जानकारी हामीलाई दिइरहेका छन् अनि मानिसको लापरवाहीको चालाको कारण नै यस्तो भइरहेको जानकारी पनि वैज्ञानिकहरूले दिएका छन्। परमेश्वरले हामीलाई सास फेर्नका निम्ति हावा दिनुभएको छ, हाम्रो जीवनका निम्ति चाहिने विभिन्न किसिमका ग्यासहरू हावामा राख्नु भएको छ, तर मानिसले विभिन्न उपकरणहरू प्रयोग गरेर त्यो हावालाई समेत दूषित पारेको छ। हावामा भएका आवश्यक ग्यासहरू नाश भएको कारण पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ। मोटर गाड़ीहरू, कल कारखानाहरू, साथै कोइला, तेल, ग्यासको अत्यधिक प्रयोगको कारण जलवायुलाई नराम्रो असर परिरहेको छ। साथै शहरीकरणको नाममा जसरी हिजो आज वन विनाश गरिँदैछ त्यसले पनि जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ। वास्तवमा भन्ने नै हो भने सभ्य कहलिएका मानिसहरूले नै प्राकृतिलाई नाश पार्ने काम गरिरहेका छन्। बाइबलले भन्छ परमेश्वरले मानिसलाई प्राकृतिको हेरचाह गर्न राख्नु भएको हो, प्राकृतिलाई नाश पार्नको निम्ति राख्नु भएको होइन। मानिसले निर्बुद्धि भएर कसरी आफ्नै घरमा आगो लगाउन सकेको के याद गर्नु भएको छ तपाईँले? अहिले तापक्रम बढेर कतिपय स्थानहरूमा मानिसहरू जिउन नसक्ने स्थिति आएको छ। मानिसहरूले आफ्नो सुविधाका निम्ति धेरै धेरैवटा साधनहरू उत्पादन गर्दछन्, मिति उत्पादन गर्न कार्बन डाइअक्साइडको प्रयोग गर्दछन्। जलवायुमा जब यो ग्यासको उपस्थितिले गर्दा तापक्रम बढेर गएको छ, तपाईँलाई थाहा होस् आज तापक्रम बढेको कारण हिम नदीहरू चाँडै चाँडै पग्लिरहेका छन्। हिउँ पग्लने क्रम यस्तै प्रकारले बढ्दै जाने हो भने एक दिन हिमालहरू कालो ढुङ्गो पर्वतहरूको रूपमा परिणत हुनेछन्। अहिलेको अवस्थामा हिमाली क्षेत्रमा रहेका लगभग 67% जति हिम नदीहरूको आकारमा परिवर्तन आइरहेको छ अनि हिम नदीहरू पग्लने दर बढ्दै गइरहेको छ। हिमतालहरू कहीँ कहीँ फुटेका खबर पनि हामीले सुनिरहेका छौं। मानिसले प्राकृतिको उपयोग उपभोग गर्न सक्छ तर प्राकृति बनाउन सक्दैन। मानिसले बनाएका कृत्रिम कुराहरूले केही समयसम्म फाइदा पुर्याए पनि तिनले आखिरीमा मानिसलाई विनाशको मुखमा पुर्याउँछन्। मानिस जति नै ज्ञानी भए पनि उसले यो प्रकृतिलाई आफ्नो ज्ञानले चलाउन सक्दैन। उसले आफ्नो भिन्नै भिन्नै नियमहरू बनाएर प्रकृतिलाई सञ्चालन गर्न सक्दैन। परमेश्वरले उहाँको नियम यो प्रकृतिमा राख्नु भएको छ। जब मानिसले त्यो नियमलाई तोड्छ तब त्यसद्वारा मानिसलाई नै हानि हुन्छ। मानिसले खोला नदी नालाहरू सफा राख्नुपर्छ, प्रदूषित गर्नुहुँदैन, किनकि ती हाम्रो जीवनसित जोडिएका छन्। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ, त्यसै कारण उहाँले मानिसको जीवन धान्ने प्राकृति मानिसलाई दिनुभयो। हुन त एक न एक दिन हाम्रो शारीरिक जीवनको अन्त भएर जाने नै हो, तापनि हामी बाँचुन्जेल सुख शान्तिमा भरपूर जीवन जिउ भन्ने परमेश्वर चाहनुहुन्छ। हामी सुन्छौ यो संसारमा धेरै मानिसहरू भोकमरीमा परेका छन्, भोकमरीको शिकार भएर मर्दछन्। पृथ्वीमा अन्नको उब्जनी घटेर गएको छ। तपाईँ विचार गर्नुहोस्, पहिले बारीमा मकै आलु लाउँदा कति धेरै फल्थ्यो, आज जमिनले उब्जनी कम दिन्छ। यस्तो हुनुको पछि के कारण छ? एउटै कारण, त्यो हो जलवायु परिवर्तन, अनि मानिसको कारण यो परिवर्तन भएको छ। अब के गर्न सक्छौ त? हामी आफ्नो सेरोफेरोको प्रकृतिलाई माया गरौं, हेरचाह गरौं, किनकि त्यसमा हाम्रो जीवन अडेको छ। तपाईँलाई थाहा होस्, अहिले नै कुनै कुनै वनस्पति र प्राणीहरू समेत लोप भएर गइसकेका छन्। अझ अरू विनाश हुनुभन्दा अघि नै हामीले केही गर्नुपर्छ। हामीले अरूको बाटो हेर्नु हुँदैन, आफै शुरू गर्नुपर्छ। जब हामी आफै शुरू गर्न थाल्छौं त परमेश्वरले हाम्रो परिश्रममा आशीर्वाद दिनुहुन्छ। परमेश्वरले हाम्रो प्रकृतिलाई नयाँ तुल्याउनुहुन्छ। परमेश्वरले हाम्रो आत्मा वा धर्म कर्मसँग मात्र सरोकार राख्नुहुन्न, तर हाम्रो वातावरण र व्यवहारसँग पनि सरोकार राख्नुहुन्छ। यो प्रकृतिमा परमेश्वरको उद्देश्य छ, र परमेश्वरको स्वरूपमा सृष्टि भएका हामी मानिसले परमेश्वरको उद्देश्य पूरा गर्न सहयोग गर्नुपर्छ। तर मैले प्रकृतिलाई पुज्नुपर्छ भनेको होइन, हामीले सृष्टिलाई होइन तर सृष्टिकर्तालाई पुज्नुपर्छ। बनाइएका कुरालाई होइन तर बनाउनेलाई मान्यता दिनुपर्छ। सृष्टि नाश हुन सक्छ तर सृष्टिकर्ता कहिले पनि नाश हुने छैन। जब हामी सृष्टिकर्तालाई चिन्छौं तब नै सृष्टिको महत्वलाई पनि बुझ्छौं। बाइबलको एउटा खण्ड पढेर म तपाईँलाई सुनाउन चाहन्छु, रोमी 1:18-23। परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरूद्धमा स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्ग देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए। तर तिनीहरू आफ्नो विचारमा बेकममा भए र तिनीहरूको मूर्ख मन अझै अँध्यारो भयो। बुद्धिमान छु भन्दै दावी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घर्षणे जीवहरूको प्रतिरूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। परमेश्वरले प्रकृति हामीलाई उपभोग गर्नका निम्ति दिनुभएको छ। प्रकृति आफैमा परमेश्वर होइन, तर परमेश्वरले सृजनु भएको एउटा थोक हो। अहिले संसारको सबैभन्दा ठूलो समस्या जलवायु परिवर्तन। हामी समस्यामाथि समस्या थप्नेहरू नबनौं, तर समस्या समाधानमा सहायता पुर्याउनेहरू बनौं। याद गर्नुहोस्, यो जीवन तपाईँको हो। परमेश्वरले तपाईँ र मेरो अगाडि सुन्दर प्रकृति दिनुभएको छ। आउनुहोस् मिलेर संरक्षण गरौं र एक खुसियाली जीवन यो पृथ्वीमाथि हामी बिताउन सकौं। परमेश्वरले अवश्य नै सहायता गर्नुहुन्छ। यो जीवन तपाईँको, यस जीवनको निम्ति असल कुरा रोज्ने, असल कुरा गर्ने अधिकार, जिम्मेवारी र कर्तव्य पनि तपाईँको आफ्नै हो। कति रमाइलो छ परमेश्वरले गर्नुभएका कामहरू, उहाँको सृष्टि। आउनुहोस् हामी सबै मिलेर प्राकृतिक संरक्षणको निम्ति आफ्नो योगदान दिउँ र परमेश्वरको महिमा गरौं। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोला। म अवश्य नै तपाईँले लेख्नुभएका पत्रहरूको जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशु तपाईँको बचाउमा आउनुहुनेछ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 13 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनमा यस्तो समय आउनेछ जब तपाईँलाई लाग्छ कि तपाईँ माथि चारैतिरबाट आक्रमण भइरहेको छ। तपाईँलाई केही गलत गरेको आरोप लगाउनेहरूले तपाईँलाई घेरेका छन् र तिनीहरू मध्ये कसैले पनि आफ्नो चिन्ताको परिस्थितिमा वास्तवमा के भयो भनेर बुझ्न समय निकालिरहेका छैनन्। तिनीहरूले तपाईँलाई दोष दिने निर्णय गरेका छन् र तिनीहरू तपाईँको पक्षको कथा सुन्न इच्छुक छैनन्। प्रिय, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको पक्षमा सधैँ कोही न कोही हुन्छ जो तपाईँमाथि विश्वास गर्न र तपाईँका सबै लडाईहरू लड्न सधैँ वफादार हुनुहुन्छ। उहाँको नाम येशू ख्रीष्ट। पहिलो योहन्नाको पुस्तक 2:1 यसरी लेखिएको छ, मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोली दिनुहुने एकजना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। प्रिय श्रोता, जब कुनै व्यक्तिलाई अपराधको आरोप लगाइन्छ, कहिलेकाहीँ उसलाई आफ्नो निर्दोष प्रमाणित गर्न एक पेशेवर वकिलको आवश्यकता पर्दछ। हामी यो व्यक्तिलाई प्रतिवादी वकिल भन्छौ। येशू ख्रीष्ट हाम्रो वकिल हुनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले हाम्रो निर्दोषिता घोषणा गर्न हाम्रा पिता परमेश्वरको सामु जानुहुनेछ। पहिलो योहन्नाको पुस्तक 1:7, तर उहाँ ज्योतिमा हुनु भए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एकअर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। तपाईँले गर्नुभएको हरेक पाप येशूको रगतले धोइएको छ। तपाईँ हाम्रा पिता परमेश्वरको सामु धर्मी हुनुहुन्छ। तपाईँले गर्नुभएको कुनै पनि कामको कारणले होइन, तर केवल येशूले क्रुसमा तपाईँको लागि के हासिल गर्नुभयो त्यसद्वारा तपाईँ निर्दोष हुनुहुन्छ। रोमीको पुस्तक 3:23-24, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। हामी सबैले कहिले काहीँ गल्ती गर्छौ। हामी अरूको अपेक्षा पूरा गर्न असफल हुन्छौ। यसले गर्दा उनीहरूले हामीले भनेका र गरेका विगतका कुराहरूको आधारमा हामीलाई दोष लगाउने कारण दिन्छ। तर परमेश्वरले हामीलाई ख्रीष्टमा नयाँ जीवन बिताउने अवसर दिनुभएको छ, हाम्रो विगतको दोष र लाजबाट मुक्त जीवन जिउन। प्रकाशको पुस्तक 12:10, तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूको दोष लगाउने। तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने जसले हाम्रो परमेश्वरको सामुन्ने तिनीहरूलाई दिन रात दोष लगाउँछ त्यो तल फ्याँकिएको छ। शैतान अहिले कडा परिश्रम गरिरहेको छ। त्यसले हामीमाथि झुटो आरोपहरू लगाउन मानिसहरूलाई उक्साउँदै हुन्छ। तिनीहरूले हामीमाथि निरन्तर आरोप लगाउँछन्। शैतानले हामीलाई विगतमा गरेका गल्तीहरूको लागि दोषी महसुस गराउन पनि खोज्छ। ती लगाइएको आरोपहरूको कारणले गर्दा हामीले आफूलाई दोषी महसुस गर्छौ र आनन्द महसुस गर्नुको सट्टा हाम्रो हृदय दुःख र निराशाले भरिएको हुन्छ। प्रिय श्रोता, आफूलाई त्यस्तो महसुस हुन नदिनुहोस्। अरूप्रति तपाईँले गर्नुभएको कुनै पनि गल्तीलाई सच्याउन सक्दो प्रयास गर्नुहोस्। त्यसपछि ती विगतका पापहरूलाई मित्त र गाडिएको दावी गर्नुहोस्। आफूलाई परमेश्वरले हेर्नुभएको रूपमा हेर्ने छनौट गर्नुहोस्, जुन परमेश्वरले तपाईँलाई उहाँको सुन्दर सन्तानको रूपमा सृष्टि गर्नुभएको धार्मिकताको मार्फत हो। आफ्नो विगतलाई पछाडि छोड्नुहोस् र ख्रीष्ट येशूमा परमेश्वरले तपाईँलाई दिनुभएको नयाँ जीवनमा हेर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। असफलताया नीति ज्ञामते जयोसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन याचन श्रृंखला भाग तीन के छी सकसित न सुधा। असफलता खना ज्ञामते छगु निगु कुत सफल मजै बले थ थम निराश जुई मते न्याबले छि असफल जुई बले ठुकी छि त छिगु डोंगु पाखे सेकेगु मौका बि अले छि थ थम भिङके फै ना जाम वैज्ञानिक अल्बर्ट आइन्स्टाइन त धाल कि गुलिस्या गुब्ले न दुंकी मखु वो गुब्ले न नुगु ख कुत याई मखु सक्ने सफल जुपे मनु त छगु इले वो मेगु इले असफल जुई अले इपि यक्कु हे यक्कु पटक असफल जुई इमुको असफलता कारण धैगु थोख कि इम्स असफलता या त इमगु आजु पुवंके मबिल इम्स इमगु असफलता या त सेकेगु अनुभव या रुपे छेला इम त सफलता पाखे इङ्कल गलाती खुगु अध्याय गु पद धाटौ अध्यागुनी भिङ्गु ज्या या त थाकु च्या मते थाकु मचासे ज्या याना चुन धासा छनु झित परमेश्वर शिर्पा ब्याधि भूत धका तोतिपी गुब्लेन त्याई मुखु अले त्याईपी गुब्ले हरेस नै मुखु ना जाम बास्केटबल कासामी माइकल जोर्डन न छक धागु ख असफल जुई त ग्यामते कुत या त ग्यामते छिगु विचार थगु मंस पुवन क्यु व पु बोन क्यु पिन्यु दथुई छुपा वो ख संकल्प वो दृढता कलसी सोगु अध्यायु निसोगु पदे धातौ यागु यासा मनुतेगु नीति मखु बरु परमप्रभु या नीति याना सोना धका मती तया दु नुगले निसे यायमा थगु मंस सफलतापूर्वक पुन किपी धैपी मने स्पष्ट लक्ष्य दुपी ख अले इमके छगु अनुशासित ज्याया नैतिकता दु उकी इम त सफलता पाखे हिंकेगु नीति छेली अन सोठी मनु त दई घटना घटे याइपी घटना घटेजु सोइपी अले छुजुल धका विचार याइपी छगु लक्ष्य पुङके त संकल्प व इच्छा शक्ति या त छेला सम्भव याइम छमजक्क जुइगु ल्या दिस अले छि कुतु हुने बले आक्न दना दिस थाकु लिसे सफलता न वै स्याचा मधुसा फाइदा मधु यक्कु मनुतेस विचार याई कि थाकुई बले इम्स छु मखुगु ज्या यागुने ख अले सत्य थोहे ख कि झिस छगु योग्य लक्ष्य या लिउले हुना सुनिगु इले थाकुइगु आशा यायमा हितोपदेश जिनपेङ्गु अध्यायु निसोङ्गु पदे धातगुदु मेहनत त झिगु फल दै खजक लाना नयाँ फुङ्गी जुई परमेश्वर शक्षित सफल जुई त क्षमता बिउगुदु छिगु प्रतिभा छुख धका मसिकेगु खजक ख अले थगु क्षमता विकास याए त वो थगु मने तया तगु आजु पुङ्के त थगु मेहनत या त छेला दिस छि जीवन ने छि त यागु न्यागु पुङ्के फै हुब्ले ताक छि अन ठेङ्के त ज्याया त इच्छुक जुई हितोपदेश झिन्छोङ्गु अध्यायु पेगु पदे धातगुदु अल्छी मनुतेस न्याको मनतुसा पुनि मखु मेहनत याई पिन्छ न्याको मनतुसा पुनि जीवने छुमा धका जक विचार यामते छिगु आज पाखे पला न्याके त थौन निसे न्याका दिस अले छित छु पङ्ल वै भले उखिया त पारियाए त परमेश्वर के गुहाली फु भजन पी खुगु अध्यायो छगु पदे धात गुडो परमेश्वर छिगु शरण क्यागु था वो बल ख अले दुखया इले अपुक वैगु गुहाली ख परमेश्वरिया गुहाली छि पारिया म फैगु छुन मरु दुखया इले वैक या बुद्धि वो शक्तिमा अले छि अवश्य हे तालाई थौयो वचन नेना दिगुनी छि त परमेश्वर सुभाविमा जय मसे नेनामिपि छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक वो आत्मिकी लपु केना दिम सोमन भिक्टर चोया दिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिम के जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है
1: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत
7: नमस्ते गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं कार्यक्रम मधुर संगीतको साथमा बिहीबार भएको हुनाले हामी 9 बजेदेखि आउने गर्छौं तर 9:10 बजिसकेको छ हामीसँग 20 मिनट भए पनि निकै मिठा मिठा भजनहरू तपाईँ माझमा प्रस्तुत गर्नेछु परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू प्राविधिक मित्र विजयजी र म आएका हौं यो समय अब ढिला नगरीकन हामी निकै मिठा गीत सुन्छौं समय भन्दै पहिलो गीत राख्न चाहन्छौं

हजुर श्रोता मित्र, हामीले 525 नम्बर सुनिरहेका थियौँ। फुटेर होइन, जुटेर, लडेर होइन, मिलेर एकतामा बस्नु चाहिँ मनोहर कुरा हो भनेर भजनसंग्रह 133 पनि भन्दछ। समाजमा दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हो भनेर भनेको छ। र आज हामीमा एकता भएन भने पनि प्रभुको महिमा गर्नलाई हामीलाई गाह्रो पनि हुन्छ। त्यसैले गर्दाखेरि फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ। कार्यक्रम मधुर संगीतमा यस्तै मिठा भजन रहेका छन्, अर्थपूर्ण भजन पनि रहेका छन्। 620 नम्बर हे मेरो आत्मा प्रशंसा गर भन्ने भजन हामी सुन्दैछौं यो समयमा।

हजुर, निकै अर्थपूर्ण भजन हामीले सुनेका छौँ। 620 नम्बर हे मेरो आत्मा प्रशंसा गर, गुड न्यूज एफएमको प्रसारण कार्यक्रम मधुर संगीत हो। मधुर संगीतमा परमेश्वरले दिनुहुने मधुर मधुर भजनहरू हामीले सुनिरहेका छौँ। अब हामी एउटा भजन सुन्छौँ, ईश्वरले संसारलाई यस्तो प्रेम गरे।

अब भने छुट्टिने बेला भएको छ, कार्यक्रम मधुर संगीतको समय सकिएको छ। श्रोता मित्र, यसै गीतलाई म निरन्तरता दिँदै छुट्टिन चाहन्छु। प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म विदा हुन्छु। जयमसी।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: अशक्तता बारे परमेश्वरको वचन। जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। म केही वर्ष अघि हाम्रो सेवकाईको तर्फबाट गरेको एउटा यात्रा सम्झन्छु। म त्यहाँ हाम्रो टोलीलाई हौसला दिन र त्यस क्षेत्रमा एउटा बिल्कुलै नयाँ पारिवारिक रिट्रिट भेलाको जग बसाल्न गएकी थिए। मेरो एउटा वक्तव्यपछि म मानिसहरूलाई भेट्दै र अभिवादन गर्दै थिए। त्यही क्रममा मैले जेनिस नाम गरेकी एउटी युवतीलाई भेटे, जसले आफ्नी आमा युनिसलाई साथमा ल्याएकी थिइन्। जेनिस मसँग फोटो खिचाउन वा किताबमा हस्ताक्षर गराउन चाहदिन थिइन्। बरू तिनी त मैले आफ्नी आमा युनिससँग कुरा गरिदियोस् र उहाँका लागि प्रार्थना गरिदियोस् भन्ने मात्र चाहन्थिन्। हेर्दा त उहाँका आमालाई कुनै शारीरिक अपाङ्गता भए जस्तो देखिँदैनथ्यो, तर मैले युनिसका आँखाहरू रातो र आँसुले भरिएको देखे। स्पष्ट रूपमा त्यस साँझको मेरो सन्देशले उहाँको हृदयलाई गहिरो गरी छोएको थियो। उहाँ आफै केही बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो, त्यसैले जेनिसले सम्झाइन् कि उहाँका आमा निकै गम्भीर प्रकारको मानसिक निराशाबाट पीड़ित हुनुहुन्छ। हो र? मैले युनिसलाई सोधे। उहाँले आफ्नो आँखाको आँसु पुस्दै टाउको हल्लाउनु भयो। हो, म जेनिस र उहाँकी आमालाई मञ्चबाट हतार हतार पठाउने पक्षमा थिइन, किनभने म आफै पनि मानसिक निराशाबाट गुज्रिएकी छु र हो, अझै पनि कहिलेकाहीँ मेरो मन उदास हुन्छ। धेरै हिसाबले हेर्दा निराशासँग जुझ्नु मेरो शारीरिक अशक्तता भन्दा पनि अझ कठिन हुन्छ। त्यसैले मैले सकेसम्म युनिसको पीड़ालाई बुझ्न सके र उनको अवस्थाले मेरो हृदयलाई गहिरोसँग छोयो। त्यसैले मैले जेनिसले भने झैं गरे। त्यही ठाउँमा त्यही बेला मैले उनकी प्रिय आमाका लागि प्रार्थना गरे र पवित्र आत्माले सम्झाउनु हुँदा म आज पनि उहाँका लागि प्रार्थना गरिरहेकी छु। अपाङ्गतासँग जुझ्नु आफैमा गाह्रो कुरा हो, तर मानसिक निराशा त झन दोब्बर गाह्रो हुन्छ। त्यसैले अहिले पनि जब मलाई भित्री रूपमा उदासी वा निराशा आउन लागेको आभास हुन्छ, म त्यसको सामना गर्न तुरन्तै तयार भइहाल्छु। मेरो आत्मा निराशाको खाडलमा नभासिएसम्म म पर्खेर बस्दिन। म आफै अग्रसरता लिन्छु र मुख्यतया चारवटा काम गर्छु। पहिलो, म परमेश्वरलाई धन्यवाद दिन सक्ने हरेक कुराका लागि धन्यवाद दिन्छु, चाहे ती ठूला कुरा हुन् वा साना। पहिलो थिसलोनिकी 5:18 पद उदासी र निराशामा हुनेहरूका लागि एउटा उत्तम औषधि हो। यसले भन्छ, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। त्यसैले दिनभरि मेरो मनले मानोस् या नमानोस्, म परमेश्वरलाई धन्यवाद दिन्छु। म आफूलाई धन्यवाद दिन सकिने कुराहरू खोज्न बाध्य पार्छु र परमेश्वरलाई ठूलो स्वरमा भन्छु। यदि म आफ्नो हृदयलाई उज्जवल र प्रफुल्ल बनाउन चाहन्छु भने परमेश्वरको दया र अनुग्रहको वर्षामा आफूलाई राख्ने सबैभन्दा उत्तम उपाय नै धन्यवाद दिनुबाट शुरू हुन्छ। दोस्रो, निराशासँग लड्नका लागि म आफ्ना स्वार्थहरूभन्दा अरूको भलाई र हितलाई ध्यान दिन्छु। मेरो निराशाले मलाई केवल आफैतिर मात्र ध्यान दिन खराउन सक्छ। मेरो भावनाहरूले कचकच र गुनासो गर्न सक्छन्, तर मलाई राम्ररी थाहा छ कि अरू धेरै मानिसहरू छन् जसको परिस्थिति मेरो भन्दा धेरै गाह्रो र कठिन छ। त्यसैले म तिनीहरूलाई मद्दत गर्ने उपायहरू खोज्छु, चाहे त्यो एउटा सानो चिठी लेखेर होस् वा प्रार्थना गरेर होस् वा तिनीहरूको उत्साह बढ़ाउन सानो उपहार दिएर होस्। म तिनीहरूको हृदयलाई खुशी बनाउन केही न केही गर्न सक्छु। तेस्रो, म जिम्मेवारी लिन्छु। गलाती 6:5 हामीलाई आफ्नो भार आफै उठाउनुपर्छ भनेर भन्छ। अर्को शब्दमा भन्नुपर्दा, हामीले यस्ता निर्णयहरू र कामहरू गर्नुपर्छ जसले गर्दा हाम्रो निराशालाई अझ बढ़ाउने कुराहरूबाट बस्न सकियोस्। टेलिभिजन हेरेर वा आइसक्रीम खाएर वा केवल मनलाई सुस्त बनाउने पत्र पत्रिका र पुस्तकहरूमा आफूलाई हराउन नदिनुहोस्। म प्राय अरूलाई भन्ने गर्छु, उठ्नुहोस्, तयार हुनुहोस्, मूल ढोका खोल्नुहोस्, घर बाहिर निस्कनुहोस्, समाजमा जानुहोस् र अरूको सेवा गर्नुहोस्। यसले देखाउँछ कि तपाईँ आफ्नो र अरू मानिसहरूको भलाइका लागि आफै जिम्मेवारी लिइरहनु भएको छ। अन्तमा सहायता माग्न पछि नहट्नुहोस्। यदि तपाईँ गम्भीर रूपमा निराश हुनुहुन्छ भने तपाईँ सहायता पाउन सक्नुहुन्छ। आफ्ना आवश्यकताहरू कुनै यस्तो साथीलाई बताउनुहोस् जसले तपाईँका लागि प्रार्थना गर्न सकोस् र तपाईँलाई हौसला दिन सकोस्। अनि म पनि तपाईँका निम्ति प्रार्थना गरिरहनेछु। परमेश्वरले तपाईँलाई आशिष दिउन् अनि जोनी र साथीहरू सुनिदिनु भएकोमा धेरै धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 थमेल काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 4022544
0: 4022544 4022572।
5: सुन्न न बजे कोता
6: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
8: र फोन नम्बर 01-513-010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्युज। जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिई आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहायता पुर्याउनु हुने व्यक्तिहरूलाई चाहिँ हामी सम्झिन्छौं र उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै आइरहेको छौं र आज पनि यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाउनेछौं। तपाईँको मनमा हृदयमा यो समयमा तपाईँले साँच्चै नै एकदमै धन्यवाद दिन चाहिरहनु भएको व्यक्तिहरूलाई तपाईँ सायद सम्झिरहनु भएको छ होला। कचोटि हामीले त्यो अवसरहरू पनि पाइरहेको हुँदैनौ, तर आज कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र उहाँहरूले गर्नुभएको सहायता प्रेमहरूलाई सम्झिएर धन्यवाद दिन सक्नुहुनेछ। विभिन्न व्यक्तिहरू पढ्नुहुन्छ त्यसमा र यो समयमा चाहिँ तपाईँको हृदयमा को व्यक्ति हुनुहुन्छ जसलाई तपाईँ धन्यवाद दिन चाहिरहनु भएको छ फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646 र फोन गर्न सक्नुहुनेछ र कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जयमसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु हजुरलाई।
1: हजुर एकदमै आरामै छौ हामी पनि नैनाजी, र आज तपाईँको धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
2: म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन्छु, उहाँले चाहिँ आजसम्मको दिनमा चाहिँ प्रशस्त आशिष अनुग्रह राख्नु भएको छ हामीलाई परिवारलाई है, अनि विशेष धन्यवाद तपाईँलाई पनि भन्न चाहन्छु, अनि हाम्रो टेक्निसियन विजयजीलाई पनि धन्यवाद, हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई धन्यवाद दिन चाहन्छु, अनि जतिजनाले फोन गर्नुहुन्छ, जतिजना टाढोबाट कता कताबाट सुन्दै हुनुहुन्छ उहाँहरू सबैजनालाई मेरो हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु।
1: हजुर सबैजनालाई
2: हजुर एक मुष्टमा हजुर जयमसी जयमसी अरे थ्याङ्क यू भन्न चाहन्छु अनि जयमसी पनि भन्न चाहन्छु।
1: हुन्छ एकदम धेरै धन्यवाद र थ्याङ्क यू गुड न्युज पनि भनिदिनुहोस् न त अन्तिममा।
2: थ्याङ्क यू गुड न्युज हजुर।
1: हुन्छ नेनाजी धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गर्नु भएको। हुन्छ
2: जयमसी, खुसी लाग्यो मलाई पनि हजुरसँग बोलेर। थ्याङ्क यू जयमसी।
1: हजुर जयमसी र नैना थापाजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले थ्याङ्क यू गुड न्युज भनेर गइसक्नु भएको छ र धन्यवादका कुराहरू राखेर गइसक्नु भएको छ। बालो तपाईँको फोन गर्न सक्नुहुनेछ र आफ्नो हृदयदेखि नै तपाईँले श्रोता आफूले धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई सम्झिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ दिन चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम स्वयंको गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र फोन गरेर साथी नै सक्नुहुनेछ र तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ, धन्यवाद दिन सक्नुहुनेछ। धन्यवाद दिनको लागि सबैभन्दा पहिलो स्थानमा त अवश्य पनि हाम्रो परम प्रभु परमेश्वर हुनुहुन्छ। हरेक दिनको शुरूआत नै हामीले हाम्रो परमेश्वरलाई धन्यवाद दिएर गर्दछौँ। सँगसँगै हाम्रो जीवनमा ती व्यक्तिहरू हुनुहुन्छ जसले हामीलाई कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट हामीलाई साथ दिइरहनु भएको छ, उत्साह दिइरहनु भएको छ, प्रार्थना गरिदिइरहनु भएको छ र कसरी हामीलाई थाहा पनि हुँदैन तर हाम्रो प्रार्थनामा उचाल्ने व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूको प्रार्थनाले गर्दा आज तपाईँ हामी सुरक्षित छौं, आशिषित छौं। परमेश्वरले हामीलाई एकदमै अनुग्रह कृपाहरू गरिरहनु भएको छ। प्रार्थना अति नै महत्वपूर्ण छ र सँगसँगै हाम्रो प्रभुमा बलियो बनाउने व्यक्तिहरू हुनुहुन्छ, हामीलाई माया गर्नुहुने व्यक्तिहरू हुनुहुन्छ, होइन हाम्रो अभिभावकहरू हुनुहुन्छ, परिवारका सदस्यहरू हुनुहुन्छ, अगुवा लिडरहरू हुनुहुन्छ जसले हाम्रो लागि भनेर होइन एकदमै उहाँहरू खटिरहनु भएको छ हाम्रो आत्मिक जीवनको लागि, हाम्रो हरेक कुराहरूको लागि। ती व्यक्तिहरूलाई सम्झेर हामीले धन्यवाद दिनु साह्रै महत्वपूर्ण छ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो बहिनी, जयमसी बहिनी।
0: जयमसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु म, हजुर सन्चै छु बहिनी।
0: हजुर, आज कार्यक्रमबाट तपाईँ को कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
1: हुन्छ, म धन्यवाद दिन्छु परमेश्वरलाई, धेरै धेरै धन्यवाद दिनुपर्छ है। अनि कष्ट परमेश्वर महान हुनुहुन्छ मेरो लागि। अनि मैले हिजो नि मोबाइल यो बिग्रिया छ, पैसै न दुईटा सिम छ अनि अहिले यसो हालेर आएको, अनि यहाँ कुनबाट जान्छ जान्छ पैसै सकिएछ, यहाँ फोन नलाइदिएको क्या, दुईटा सिममा हान्यो, एउटामा जम्मैमा कुनमा गयो कुनमा गयो, कति कोसिस गर्छु हिजो अति लगेर धन्यवाद प्रभुलाई। अनि त्यहाँनिर विशेष गरी आजको दिन चाहिँ हजुरहरूको त्यहाँको सङ्गति सुन्दैमा म आशिषमा भइरहेको छु है। धेरै धन्यवाद छ, विशेष गरी आज राति पनि मलाई चाहिँ अलिकति भन्नै मन लाग्यो, राति निदाएको बेला कस्तो तिन रहेछ सभा तिन, यसु तिम्रो प्रेम कति महान छ, यो गीत के म भित्र त यसरी आउँछ भन्छ है। अनि म त उठेर घरि हेरेँ अनि सभा तिन भएर त धन्यवाद प्रभु, साँच्चै नै म त तपाईँको लागि त सुन्दरी नै दुलै बनाउनु भएको मलाई, म त मेरो परमेश्वरलाई धन्यवाद दिएर नसक्नु, त कस्तो खुसी लाग्यो है बिहान यो गीत गीत गाएँ, आशिषमा भएछु म, परमेश्वरले हृदयमा चाहेर मन पराएर बसिदिनु भएको छ मलाई, यही भए पुग्यो है मेरो परमेश्वरसँग तासिरहन सकौँ। विशेष गरी म भन्छु बहिनी धन्यवाद छ है, म मेरो मण्डली परिवारलाई म धन्यवाद दिन्छु, जो जतिले सम्झिनु भयो मलाई, अनि हजुरहरूलाई म धन्यवाद दिन्छु, धन्यवाद मैले हजुरहरूबाट कति धेरै प्रार्थना पाएको म महसुस हुन्छु, अनि धन्यवाद छ विशेष गरी, अनि सबैलाई म धन्यवाद दिन्छु, अनि यस्तो आगो भनिएको गुड न्युज परिवार मैले पाएको छु, पवित्र आत्माको आगो म कस्तो आशिष हुन्छु, रमाइलो लाग्छ, आशिष भएर म हरहर हुन्छु के। अनि धन्यवाद छ गुड न्युज परिवारलाई, अनि सम्पूर्ण जो जति मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ सबैलाई धन्यवाद, अनि छोरी महर्जन अलिक प्रेसर लो भएको रहेछ के, धेरै गाह्रो भएको रहेछ, अनि त्यस्तो भएको रहेछ त्यो बहिनीलाई, अनि फोन म गर्छु नि त बेला बेलामा, अनि मेरो कुरा सुनिदिनुहुन्छ, उहाँको कुरा म सुन्छु, यो नै रहेछ कि प्रभुको प्रेम अनुग्रह। अनि त्यहाँदेखि चाहिँ फोन गरेको थिएँ त्यही दिन यस्तो भयो, दिदी फोन राख्नु राख्नु, मलाई त के भयो दिदी राख्नु भनेर आत्तिएर भन्यो, अनि उसलाई त ढल्ल ढल्ली बेला भइसक्यो ग्याप छ, अनि त्यहाँदेखि प्रार्थना गरेँ तुरुन्तै मैले, अनि पछि फेरि हिजो नि छाडै जानु मन लागेर गएँ, अनि प्रार्थना गरेर आएँ, आज नि धेरै नै राम्रो भएछु, अब झप्नु हाल्छु भन्नु है। धन्यवाद, अनि बहिनीले सुनिरहनुहुन्छ धन्यवाद, अनि मनिका परिवारले सुन्नुभयो अनि उहाँलाई नि धन्यवाद दिन्छु, जो जति सबैलाई विश्वव्यापी एक्लो दिदी बहिनी अनि ड्याडी सबैलाई, म मेरो छोराछोरीलाई धन्यवाद दिन्छु, मेरो परिवारलाई चाहिँ है, आज 10 दिन भयो मेरो बजै जानुभएको ससुरामा, अनि बुहारीले यी आमा त तपाईँको यी यही हो हेर्नु त भने, कस्तो रमाइलो झाडी फुलबारी म हरियो हरियाली त नै देख्न पाएँ, यहीँबाट नि धन्यवाद, अनि विशेष गरी जुनसुकै कुरा होस् या पुगो होस् या नपुगो होस् है, मलाई त आनन्दको मन दिनुभएको छ प्रभुले, म यति चाहिँ थाहा गर्छु के नानी, मलाई आनन्दको मन दिनुभएको प्रभुले, मलाई प्रशस्तैको मन दिनुभएको रहेछ, मलाई काहीँ रिस डा काहीँ काहीँ काहीँ केही छैन के है, आनन्द छु म एकजना परमेश्वरमा, गुड न्युज बजाउँछु, बाहिर जाँदा नि बजाएर हिँड्छु, आउँछु चक्क सुनिहाल्छु, आशिषमा छु बहिनी म, धन्यवाद छ ल
0: हजुरलाई, धन्यवाद तपाईँलाई पनि धन्यवाद पुनाजी, र खुसी लाग्यो फोन गर्नु भएको लागि,
1: धेरै छ धन्यवाद दिनु,
0: पहिलालाई चाहिँ छुटाउँ है हामी, जय मसी हजुर पुना थापाजी हुनुहुन्थ्यो र फोन गरेर साथ दिनुभएको थियो, र कार्यक्रमबाट उहाँले आफ्नो धन्यवादका कुराहरू व्यक्त गरेर जानुभएको छ, पालो तपाईँको हो, फोन गर्न सक्नुहुनेछ, धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ, र कोही श्रोता आइसक्नु भएको छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं, हेलो
2: हेलो
0: जय मसी अर्जुनजी, सन्चै आरामै हुनुहुन्छ, हजुर हामी पनि एकदमै आरामै छौँ, र आज तपाईँ कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
2: हुन्छ सर्वप्रथम त पहिलोचोटि त पहिलो स्थान आजको दिनसम्म हरेक समय हरेक क्षण सुरक्षित राख्नुभएछ हामीलाई है, हामीलाई कष्ट पीडाबाट बचाएर राख्नुभएछ, परमेश्वरलाई नै धन्यवाद भन्न चाहन्छु है, अनि हाम्रो माता पिता अभिभावकहरूप्रति पनि एकदमै धन्यवाद, उहाँले हामीलाई जन्माउनु भयो, हुर्काउनु भयो, यस संसारमा ल्याउनु भयो, यस मार्ग देखाउनु भयो, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु है, हाम्रो दोस्रो ठुलो भगवान नै हुनुहुन्छ है, ईश्वर स्वरूपै हुनुहुन्छ होइन, उहाँलाई पनि हामी दिनुपर्छ है, अनि हाम्रो गीत लेख्नुहुने, भजन गीत बनाउनु हुने, सिरियल खेल्नुहुने सबै सबैलाई पनि धन्यवाद है, उहाँहरूको पनि योगदान छ है, अनि हजुरलाई धन्यवाद, बिहान 6 बजीदेखि राति 10 बजीसम्म है हाम्रो लागि विभिन्न कार्यक्रमहरू ल्याउनुहुन्छ, हजुरप्रति पनि एकदमै धन्यवाद है, हाम्रो टेक्निसियन मित्रहरूलाई धन्यवाद, हाम्रो पम्पा ग्रुपका नानालाई धन्यवाद भन्न चाहन्छु, पम्पाहरूका नाना सुमन राई, ईश्वर भक्त गौतम दाई हराउनु भएको छ, उहाँलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु है, अनि हाम्रो रश्मिला बोरा, पुना थापा जीवाली जानुभयो है, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, सङ्गीता रिमाल, सावित्री खड्का, सावित्री रोका, अन्नाज्यू, एस्ताज्यू, शोभा मिश्र, अमिता मगरजन, पम्पा गोपाली, कुमार राई, रुबेन राई, हरिबोल बुरा थोकी, उहाँले मलाई सम्झिबस्नुहुन्छ, उहाँलाई पनि धन्यवाद है, हाम्रो थापाज्यू, अनि भन्नुपर्दाखेरि साथी नैनाज्यूलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु, जतिजना सुन्दै हुन्छ सब
0: हजुर, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ अर्जुनजी फोन गर्नुभएको लागि, एकदमै खुसी लाग्यो, र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी
2: सबैलाई, अन्तमा थ्याङ्क यू गुड न्युज है,
0: धन्यवाद अर्जुनजी, हुन्छ जय मसी, र अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र आफ्नो धन्यवादका कुरा राखेर जानुभएको छ, र तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ, र हृदयको आभार तपाईँले व्यक्त गर्न सक्नुहुनेछ, धन्यवाद दिने कार्यहरू चाहिँ साँच्चै नै भन्यो भने सुन्दर कुराहरू हो, र यी कुराहरूले हामीलाई अझ एकले अर्कालाई असल कार्यहरू गर्नको लागि प्रोत्साहन पनि दिँदछ, उत्साह पनि दिँदछ, र हामी धन्यवाद दिने कुराहरूलाई चाहिँ निरन्तर अगाडि नै बढाउँदै लिएर जानेछौ। कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु, हेलो हेलो सुमनजी, जय मसी, हामी एकदमै आरामै छौ, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै म पनि परमेश्वरको अनुग्रह कृपाले हजुरको प्रार्थनाको कारण हाँसेको छु, बाँचेको छु, अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद, अनि परमेश्वरलाई पनि धेरै धेरै धन्यवाद, एकदमै सुस्वास्थ्य रहनु होला, सँगै रहनु होला, हाँसी खुसी रहनु होला, सफलता उन्नति प्रगति प्राप्त गर्नु होला भन्नु चाहन्छु, एकदमै एकदमै आजको दिनसम्म प्रभुले मलाई सुस्वास्थ्य र आनन्द हो, हामी सन्तानमा छौँ, अलिअलि हाम्रो जीवनमा हाम्रो शरीरमा दुर्बल र कमजोर आउँछ नै, तर त्यो चाहिँ ठुलो कुरा होइन, ठुलो कुरा मेन कुरा चाहिँ परमेश्वर हो, अनि यही भन्नु चाहन्छु, अनि खानपिन गर्नुभयो?
0: हजुर भइसक्यो सुमनजी, तपाईँको खानपिन भयो?
1: एकदमै एकदमै खानपिन भयो, शारीरिक भजन भयो, अब आत्मिक भजनतिर यसो हजुरहरूको आवाज सुन्दै हजुरहरूको प्रतीक्षामा
0: हजुर हुन्छ, एकदम धन्यवाद छ र सुमनजी यो समय तपाईँले आफ्नो धन्यवादको कुरा राख्न सक्नुहुनेछ।
3: एकदमै एकदमै हामी धन्यवादी हुनु पर्दछ, किनभनेदेखि हाम्रो निम्ति यो संरचना उहाँले बनाउनु भयो, यो सिमुलेसन गर्नुभयो, यी एकजना उहाँले निर्माण गर्नुभयो अनि उहाँको सृष्टिमा हामी रमाउनु पाएको छौँ, हाँस्नु पाएको छौँ, बाँच्नु पाएको छौँ, हामी हेर्नु पाएको छौँ, हामी घुम्नु पाएको छौँ। परमेश्वरलाई जति पनि धन्यवाद, जे पनि कमी नै हुन्छ। त्यति मात्रै होइन, उहाँले एकलौटे पुत्र संसारमा पठाउनु भयो र उहाँले हाम्रो सारा पापको निम्ति उहाँ मारिनु भयो, उहाँ गाडिनु भयो। त्यो भन्दा ठुलो दुर्दशा के नै हुन्छ र कसको लागि को मर्नु सक्छ? तर परम प्रभु परमेश्वरले हाम्रो निम्ति एकलौटे पुत्र बलिदानको सन्तर्क सारा पापको बलिदानको निम्ति उहाँले पठाउनु भएर उहाँले उहाँ मारिनु भयो। उहाँको अमूल्य रगत र उहाँको बहुमूल्य रगत आजै ताजा छ भएर हामी हाम्रो सुन्नमा आएको छ। धेरै धेरै धन्यवाद दिनुपर्दछ अनि धन्यवाद दिनुपर्दछ गुणेशम सम्पूर्ण परिवारलाई। एकदमै एकदमै म सुमुन्नाको तर्फबाट एकदमै शान्ति आनन्द सफलता उन्नति प्रगति मिलेको होस् प्रभुमा आदर भक्ति र प्रार्थनाको साथमा हाँसी खुसी रहनुहोस् भनेर म एकदमै म धन्यवाद दिन चाहन्छु। हाम्रो पूर्ण महिला धन्यवाद, हाम्रो विजय सरलाई धन्यवाद, हाम्रो सरह सरलाई धन्यवाद, हाम्रो यसै गरी साधन गुरुङ सरलाई धन्यवाद, जोनास्थान गिरीलाई धन्यवाद अनि धन्यवाद, हाम्रो सुशान सरलाई धन्यवाद, हाम्रो सन्दीप भाइ हाम्रो सन्दीप भाइलाई धन्यवाद, सन्ध्या भाइलाई धन्यवाद, सुनिता सरलाई धन्यवाद, अब्राहम सरलाई धन्यवाद, निलिमा बहिनीलाई धन्यवाद, कुमार विश्व सरलाई धन्यवाद, एन्डु खटौडालाई धन्यवाद, तेज रोकाजीलाई धन्यवाद अनि म धन्यवाद दिनु चाहन्छु। हाम्रो केपजाल सरलाई धन्यवाद दिन चाहन्छु, श्रीमन पाण्डेजीलाई धन्यवाद, हरिचित्तजीलाई धन्यवाद, नारायण शर्माजीलाई धन्यवाद, धन्यवाद धन्यवाद, एकदमै एकदमै हामीलाई आत्मिक यात्रामा हामीलाई पुर्याउनु हुने उहाँलाई धन्यवाद अनि धन्यवाद दिन चाहन्छु। हाम्रो मिन कुमार राईलाई एकदमै सफलता उन्नतिको मार्गमा हामीलाई जोड्याउनु हुन्छ, उहाँहरूको शिक्षाले हामी अगाडि बढ्नु पाएको छौँ। त्यति मात्र होइन, अझ एकदमै मेहनतको साथमा परिश्रमको साथमा हामीलाई साग ज्यान झरी बादल घाम पानी नभनिकन हामीलाई एकदमै आत्मिक भोजनमा हामीलाई तृप्त गर्नुहुन्छ। म सुमन्दाको तर्फबाट म केही दिनु सक्छु र केवल म धन्यवाद मात्रै मेरो मुख फटफटाएर दिइरहेछु। धन्यवाद धन्यवाद यहाँहरू गुणेश्वर परिवारलाई अनि धन्यवाद दिन चाहन्छु। हाम्रो मित्र अर्जुन प्रधानजीलाई पनि धन्यवाद, उहाँको परिवार उहाँको मित्र उहाँको सरलाई म धन्यवाद दिन चाहन्छु। हाम्रो एकदमै हामीले मान सम्मान गर्नुपर्ने हाम्रो एकदमै ज्येष्ठ दिदी हाम्रो सोना दिदी आइरहेको थियो, उहाँको आवाज पनि मैले सुनिरहेको छु, यहाँलाई पनि धन्यवाद मेरो आन्तरिक हृदयदेखि। अनि एकदमै हाम्रो महिमा बहिनी पनि सुरुमा बोलिरहनु भएको थियो अनि यहाँलाई पनि म धन्यवाद, उहाँको परिवारलाई धन्यवाद अनि विशेष गरी म धन्यवाद दिन चाहन्छु। हाम्रो अमिताभ महाजनजीलाई धन्यवाद, निष्पा बहिनीलाई धन्यवाद, माया बहिनीलाई धन्यवाद, लक्ष्मी मगर बहिनीलाई धन्यवाद, शोभा मिश्र बहिनीलाई धन्यवाद, धन्यवाद सुन्दरी तामाजीलाई धन्यवाद, मिश्र बहिनीलाई धन्यवाद, कारण बहिनीलाई धन्यवाद अनि यसै गरी हाम्रो रेखा थापा कौर बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु। सुन्दरनगर साथमा हाम्रो दुर्गा पश्चिमजीलाई धन्यवाद, जोन श्रेष्ठजीलाई धन्यवाद, हाम्रो धर्म विनोद परालजीलाई पनि धन्यवाद दिन चाहन्छु, राजु काप्रालाई धन्यवाद, गिरेन्द्र काप्रालजीलाई धन्यवाद, हाम्रो कुमार राईलाई जस्तै भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ यहाँलाई पनि म धन्यवाद, एकदमै एकदमै आभार व्यक्त गर्न चाहन्छु। म धन्यवाद दिन चाहन्छु हाम्रो प्यारो परमेश्वरको दास श्री चन्द्रमा बहिनीलाई पनि म धन्यवाद धेरै धेरै, हाम्रो यसै गरी हरिरोका सावित्री रोकाजीलाई पनि यहाँलाई पनि म सुमन्दरको तर्फबाट आभारको साथमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु अनि धन्यवाद दिन चाहन्छु। हाम्रो उत्तम शिवपति अनि गुरु भाइलाई हाम्रो दाई हजुर हुनुहुन्छ उहाँलाई पनि म धन्यवाद, हाम्रो विद्या श्रीजीलाई पनि धन्यवाद अनि धन्यवाद दिनुपर्दछ, हाम्रो हरिबोल बुढा थुकीजीलाई म सम्झेर सम्झनाको साथमा म धन्यवाद दिन चाहन्छु। हाम्रो यस्तो भक्त हराउनु भएको छ, उहाँको आवाज सुनेको छैन, यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु अनि धन्यवाद दिनुपर्दछ अनि विशेष गरी हाम्रो सुशील मगर मगैयाजीलाई धन्यवाद दिन धन्यवाद, सिक्रम मगरजीलाई धन्यवाद, रामरी सिपाहीजीलाई धन्यवाद, लालमान तामाङजीलाई धन्यवाद, हाम्रो माधवजीलाई धन्यवाद, हाम्रो भीम हाम्रो भीम पर्वजीलाई धन्यवाद, राजकुमार तामाङजीलाई पनि म धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म हाम्रो रुदेन राईलाई धन्यवाद, सन्तोष राईलाई धन्यवाद, रामकुमार राईलाई धन्यवाद, अनि हाम्रो कटिना राईको परिवारलाई धन्यवाद, हाम्रो अजय राईलाई धन्यवाद, अनि यसै गरी हाम्रो धन्यवाद भन्नुपर्दा चाहिँ हाम्रो सारा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु म, अनि अनि हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई म धन्यवाद दिन चाहन्छु, जमुना राणाजीलाई पनि म धन्यवाद, इलिसिबाजीलाई धन्यवाद, एलिसा बहिनी हराउनु भएको छ उहाँलाई पनि म धन्यवाद, हाम्रो शान्ता बहिनी हराउनु भएको छ शान्ता बहिनीलाई पनि धन्यवाद, हाम्रो सानो बहिनी पनि हराउनु भएको छ उहाँलाई धन्यवाद, हाम्रो मोटी बहिनी पनि हराउनु भएको छ अनि अचेल अभाव सुनिँदैन यहाँलाई पनि धन्यवाद, धन्यवाद हाम्रो पम्पा रोका जीलाई परमेश्वरको दासुलाई धन्यवाद, पम्पा भोपालीजीलाई धन्यवाद, हाम्रो हाम्रो सङ्गीता रमा हेरिमाजीलाई पनि धन्यवाद, हाम्रो सावित्री खड्काजीलाई धन्यवाद, हाम्रो यसरी गरी सम्पूर्ण सम्पूर्ण हाम्रो मित्र जति पनि कुनै एफएम सुन्नुहुने कन्ट्याक्ट गर्नुहुने हाम्रो सम्पूर्ण साथीहरू सबैको नाम लिएर त धेरै धेरै काम लाग्छ, अनि म सबैलाई नछुट्नुहोस् जुन ठाउँमा हुनुहुन्छ जहाँ जहाँ हुनुहुन्छ म सुमन्दैको तर्फबाट आभार व्यक्त गर्दै म धन्यवाद धन्यवाद धन्यवाद सम्पूर्ण परमेश्वरको दास दाजुहरूबाट धन्यवाद, मेरो प्राण मण्डलीको सम्पूर्ण तथा दाजुभाइ दिदीबहिनी एकदम जीवन पार्षद प्रचारक सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवादमा हामीले कहिले पनि सुताउनु हुँदैन हाम्रो गायककार कलाकार सङ्गीतकार उहाँहरूको हाम्रो उहाँहरूको सङ्गीत बेगर हामी साथै नै अधुरो हुन्छौँ, उहाँको सङ्गीतहरूले हामीलाई एकदमै हामीलाई शिखरमा पुर्याएको छ, एकदमै शान्ति र आनन्द हाम्रो सर्केको घाउलाई मनपट्टि गर्नुभएको छ यहाँहरूले, यहाँलाई म सुमन्दरको तर्फबाट धेरै धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु बहिनी।
0: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुमनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र यसलाई चाहिँ हामी छुटौ, जय मसी राम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो र सम्पूर्णलाई उहाँले एक मुष्टमा आफ्नो हृदयदेखि धन्यवाद भनेर जानुभएको छ, र तपाईँ यो समय आफ्नो धन्यवादका कुराहरू राख्न चाहनुहुन्छ यसरी नै भने फोन गरेर साथ दिन सक्नुहुनेछ 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर आज कार्यक्रम मार्फत तपाईँको धन्यवादका कुराहरू समय राख्न सक्नुहुनेछ।
4: सर्वप्रथम त परमेश्वरलाई किनभने आजको दिन कतिले देख्न पाएका छैनन्, परमेश्वरले एक दिन भए पनि आयु थपिदिनुभयो, त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यो दिन उठ्न पाएको लागि हामी विशेष गरी त धन्यवाद दिनुपर्छ, परमेश्वरलाई विश्वास गर्न पाएकोलाई पनि धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि हजुरहरू सबैलाई धन्यवाद भन्न चाहन्छु, गुजुलिएको परिवारहरूलाई धन्यवाद, अनि मलाई चिन्ने नचिन्ने सम्झिने अनि फोन गर्ने नगर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। हामीलाई विभिन्न कार्यक्रमद्वारा बोल्ने मौका दिनुहुन्छ अनि त्यसको लागि धन्यवाद दिँदछु। धन्यवाद परमेश्वरलाई अनि परमेश्वरको अनुग्रह अनि कृपाको कारण गाउँ गाउँमा गएर प्रभुको महिमा गर्न पाएको छु अनि त्यसको लागि पनि धन्यवाद दिँदछु। धन्यवाद दिँदछु हामीले अहिले कुन्युज एफएमबाट फेरि अर्को एउटा नयाँ कार्यक्रम आएको छ अनि त्यसको लागि पनि धन्यवाद धन्यवाद दिँदछु।
0: धन्यवादबाट
4: बोल्ने बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, साथै तपाईँहरूसँग अजीमा अनि नारी आवाजमा बोल्ने मौका दिनुभएकोलाई पनि धन्यवाद दिन चाहन्छु।
0: एकदमै
4: सुनेर आशिषी भयो भन्नेहरूलाई पनि धन्यवाद सुन्नुभएको लागि भन्न चाहन्छु।
0: हजुर हुन्छ विद्याजी.
4: गुन्युज जोपन परिवारलाई थ्याङ्क यू गुन्युज. अनि गुन्युजलाई एकैको शुभ भन्न चाहन्छु.
0: हजुर हुन्छ एकदमै धेरै धन्यवाद तपाईँलाई पनि विद्याजी. खुसी लाग्यो र यसलाई चाहिँ छुटौँ हामी. जय मसी.
4: फोन लागेकोलाई खुसी लाग्यो हजुरसँग बोल्न पाएको लागि.
0: हजुर हस् धन्यवाद.
4: र फोन गर्दाखेरि पनि नलाग्दाखेरि अलिकति दुःख हुन्छ मनमा.
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद यसरी निरन्तर प्रयास जारी राखिदिनु भएको लागि. एकदमै खुसी लाग्यो विद्याजी र धेरै धेरै धन्यवाद फेरि पनि. हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र सम्पूर्णलाई उहाँले आफ्नो हृदयको आभार र धन्यवाद व्यक्त गरेर जानु भएको छ. र हामी धन्यवादी हुने कारणहरू धेरै छ हामीसँग. कतिचोटि हामी धन्यवादी हुने कुराहरूलाई भन्दा पनि हामीलाई कुन कुराले चाहिँ निराश बनाउँछ, गनगन गर्नु मनपर्छ, ती कुराहरूलाई हामी हेरिरहेको हुन्छौँ. यसकारण आफ्नो दृष्टिकोणलाई अलिकति परिवर्तन गरौं, परमेश्वरलाई हेरौं, परमेश्वरको वचनलाई हेरौं. धन्यवादी हुने धेरै कारणहरू छ, ती कुराहरूलाई हेरौं. प्रभुलाई धन्यवाद दिन्छौँ. प्रभुलाई धन्यवाद दिन शुरू गर्छौँ. हाम्रो जीवनमा आश्चर्यमय कामहरू हुन शुरू गर्दछ अनि यो कुरा चाहिँ एकदमै सत्य हो. र थ्याङ्क यू गुड न्युजमा हुनुहुन्छ. एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र फोन गर्न सक्नुहुनेछ 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-44-6-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन गर्नुभयो तपाईँले आफ्नो हृदयको आभार र धन्यवाद कार्यक्रमबाट एकमुष्टमा व्यक्त गर्न सक्नुहुनेछ र धन्यवाद दिने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ चाहे ती व्यक्तिहरूलाई होस् र परमेश्वरलाई धन्यवाद दिने कुराहरू यी कुराहरू अति नै महत्वपूर्ण छ हाम्रो जीवनमा र जब अवस्था परिस्थितिहरू खराब हुँदै जान्छ त्यो समयमा हामी कतिचोटि मानिसहरूलाई मानिसहरूसँग कतिचोटि हामी उहाँहरू तपाईँले गर्दा भनेर हामी एक अर्कालाई हामी दोष लगाइरहेको हुन्छौं तर त्यसको सट्टामा बरु हामीले कसरी हुन्छ एक अर्कासँग राम्रोसँग कुराकानीहरू गरेर होइन समस्याको समाधान गर्नतर्फ जाने अनि उहाँहरूले गर्नुभएको असल कार्यहरूलाई सम्झिने र धन्यवाद दिने कार्यहरू गर्यौं भने अवस्था परिस्थितिहरू सुमधुर हुँदै जान्छ र अर्को कुरा भनेको चाहिँ जब परिस्थितिहरू बिग्रन्दै जान्छ त्यो समयमा चाहिँ हामीले गर्नुपर्ने महत्वपूर्ण कार्य भनेको जुन चाहिँ हामी हरेक समय नै गर्नुपर्छ तर अवस्था परिस्थिति बिग्रिँदा झन् धेरै गर्नुपर्छ त्यो भनेको परमेश्वरको प्रशंसा सुन्दाखेरि अनौठो लाग्न सक्छ जब हामी परिस्थितिहरू बिग्रिँदै जाँदाखेरि चाहिँ हामीलाई निराश हुन आउँछ स्वत हामी रुन मन पराउँछ हामीलाई झगडा गर्न मनपर्छ गनगन गर्न मनपर्छ यी कुराहरू संसारमा भएको कारणले गर्दा यो नेचुरल लाग्छ हामीलाई तर वास्तवमा परमेश्वरले सिकाउनु भएको कार्य चाहिँ एकदमै अनौठो छ तर एकदमै आशिषमय छ हामीले परमेश्वरलाई हरेक समय स्तुति प्रशंसा चढाउने धन्यवाद दिने कार्य चाहिँ निरन्तर हाम्रो जीवनमा चाहे असल हुँदाखेरि होस् चाहे खराब हुँदाखेरि होस् चाहे रोग बिमार लाग्दा होस् चाहे हामी एकदमै स्वस्थ हुँदा होस् परिस्थिति राम्रो हुँदा होस् परिस्थिति खराब हुँदा किन नहोस् प्रभुलाई सबै परिस्थितिमा धन्यवाद दिने र उहाँसँग शान्त समयहरू बिताउने अनि परमेश्वरलाई नै प्रशंसा सबै कुराहरूको लागि परमेश्वरलाई नै धन्यवाद दिने कार्य चाहिँ तपाईँ हामीले जब हाम्रो जीवनमा गर्न शुरू गर्छौं हाम्रो अलिकति यो बानी व्यवहार सोचहरूलाई परिवर्तन गर्छौं परमेश्वरले आश्चर्यमय तरिकाबाट हाम्रो जीवनमा काम गर्नुहुन्छ आज म तपाईँलाई यही उत्साह दिन चाहन्छु थाहा छैन मलाई तपाईँ कस्तो अवस्थाबाट भएर गइरहनु भएको छ तर तपाईँको अवस्था परिस्थितिहरू जस्तो सुकै भए तापनि तपाईँलाई मन लागोस् चाहे मन नलागोस् तर पनि परमेश्वरलाई तपाईँले प्रशंसा चढाउनुहोस् परमेश्वरलाई धन्यवाद दिनुहोस् परमेश्वरलाई सबै कुराहरूको लागि धन्यवाद दिनुहोस् किनभने हामी जान्दैनौ तर परमेश्वर जान्नुहुन्छ अन्तमा सबै कुराहरू मिलेर तपाईँ हाम्रो जीवनमा भलाइमा परिणत हुन्छ र जब हामी परमेश्वरलाई प्रशंसा गर्न थाल्दछौं शक्तिशाली कार्यहरू त्यहाँ अदृश्य संसारमा हुन शुरू गर्दछ हामीले बाइबलमा पनि यस्तो धेरैवटा कुराहरू पाउँदछौँ जस्तै कि पाउल र सिलास अब जेलमा थिए उनीहरूले गनगन गरेनन् त्यो समयमा कति गाह्रो अवस्था थियो होला होइन उनीहरूलाई कति त्यहाँ अप्ठ्यारो अनकम्फर्टेबल भएको कुराहरू थियो होला निराशाको अवस्थाहरू थियो होला र पनि त्यो परिस्थितिमा उनीहरूले परमेश्वरलाई नै प्रशंसा चढाउनको लागि पहिलो स्थानमा प्राथमिकतामा त्यही असल कार्यलाई उनीहरूले राखे भजनहरू गाउँदै जेलभित्र होइन जब उनीहरू परमेश्वरलाई प्रशंसा चढाइरहेको थिए त्यो समयमा के भयो भन्दाखेरि जेलहरूको त्यो सबै बन्धनहरू चाहिँ तोडिए ढोकाहरू खुल्यो भन्ने कुराहरू चाहिँ हामीले वचनमा पाउँदछौँ त्यही कार्य तपाईँ हाम्रो जीवनमा पनि हुँदछ प्रभुलाई धन्यवाद दिनुहोस् सबै परिस्थितिहरूमा प्रभुलाई धन्यवाद दिनुहोस् प्रशंसा चढाउनुहोस् तपाईँ हाम्रो जीवनमा भएका आत्मिक बन्धनहरू तोडिनेछन् र आशिषका ढोकाहरू खोलिनेछन् पोलान्डमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म हेलो
1: जयमसी
0: साराजी कस्तो हुनुहुन्छ तपाईँ
1: एकदमै ठिक ठाक अलिअलि ज्वरो
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् साराजी प्रार्थनामा सम्झिनेछौ र तपाईँको धन्यवादका कुराहरू समय राख्न सक्नुहुनेछ
1: म प्रभुलाई चाहिँ धन्यवाद दिन्छु किनभने जस्तो सुकै परिस्थितिमा पनि प्रभुले अर्थ मानिसहरू हामीलाई चाहिँ परिस्थितिमा नि हाम्रो

0: तिन दिनको हाम्रो चार दिनको उपवास प्रार्थना थियो मण्डलीमा, त्यसमा मलाई धेरै गाह्रो पनि मैले चाहिँ प्रभुलाई धन्यवाद दिन चाहिँ त्यही नै मेरो खुसी आनन्द त्यही छ क्या। अरू मानिसहरू है कति थल परेर सुत्छन् तर हामीलाई चाहिँ कहिले पनि थल पर्न दिनुहुन्न क्या प्रभुले। जसले मेरो नजिक आऊ म तिमीहरूको नजिक आउँछु भन्नुहुन्छ नि मानिसहरूले चाहिँ साँच्ची नै उपवास बस्दाखेरि मुढा अँध्यारो पार्छन्। मैले उपवास बसेको छ खानु मन लाग्दैन मलाई गाह्रो हुन्छ मान्छेले भन्छन् नि, तर हामीले उपवास बसेको देखाउनलाई होइन चाहिँ अनि हामीले त्यो उपवास बसेको देखाउनलाई हाम्रो हृदय फटाउनु पर्छ, लुगा फटाउने होइन। परम प्रभुले मतिर फर्क भन्नुभएको छ, मेरो यही नै खुसी आनन्द म धन्यवाद दिन्छु जतिजनाले प्रार्थना गरिदिनुहुन्छ, अनि हाम्रो सारा मण्डली परिवारलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। गुड न्युज परिवारलाई म विशेष गरेर धन्यवाद दिन चाहन्छु जतिले फोन गर्नुहुन्छ अनि जतिले मेरो लागि प्रार्थना गर्नुहुन्छ सहायता गर्नुहुन्छ, अनि सबैको लागि म धन्यवाद दिन चाहन्छु किनभने परम प्रभुले यही नै हामीलाई हर समय धन्यवाद चढाउ भनेर भन्नुभएको छ। हर समय कुनै कुरामा चिन्तित नहुनु धन्यवाद र प्रार्थनामा लागि रह भन्नुभएको छ, लागिरहनुको लागि अनि सबैलाई म धन्यवाद दिन चाहन्छु। हामी जति पनि म नाम चाहिँ नाम तोकेर भन्नलाई नाम तोकेर भन्नलाई धेरै बेर लाग्छ किनभने एकमुष्टमा सबैलाई धन्यवाद जतिले फोन गर्नुहुन्छ जतिले प्रार्थना गरिदिनुहुन्छ अनि जति पनि देश विदेशबाट पनि धन्यवादहरू चढाउनुहुन्छ उहाँहरूलाई म धन्यवाद, मेरा साथी भाइहरू सबैलाई जति पनि म नछुटाइकन म धन्यवाद दिन चाहन्छु। सबैजनालाई कोही पनि नछुट्नु होला, एकमुष्टमा सबैलाई धन्यवाद दिन चाहन्छु म्याम।
1: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद साराजी हामीलाई फोन गरेर साथ दिनुभएको लागि, प्रभु तपाईँको साथमा हुनुहुन्छ र प्रभुले तपाईँलाई चङ्गाई दिनुभएको छ हामी प्रार्थना पनि सम्झिनेछौ र यसलाई चाहिँ हामी छुटौं साराजी। जय मसी
0: फेरि पनि परमेश्वरलाई म धन्यवाद चढाउँदै जय मसी भन्न चाहन्छु।
1: हजुर हस् धन्यवाद। जय मसी सारा तामाङजी हुनुहुन्थ्यो र उहाँले आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज बाट। र कोही हुनुहुन्छ श्रोता वाट्सएप कलमा उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जय मसिनी।
1: जय मसी हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म अहिले ठिकै छु, रातभरि चाहिँ यो खुट्टा दुखेर भतभत खुट्टा पोलेर अनि सुत्नै सकेन अनि अहिले चाहिँ जे होस् ठिकै ठिकै छु अहिले चाहिँ। हजुर कस्तो हुनुहुन्छ नि?
1: हामी एकदमै आरामै छौँ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद पम्फाजी र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। र आज तपाईँ तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
2: विशेष गरी परमेश्वरलाई धेरै धन्यवाद आजको दिनहरू देख्न दिनुभयो, जस्तै परिस्थितिमा पनि सुरक्षा हाम्रो साथ नछोड्ने परमेश्वर जीवित परमेश्वरलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। दोस्रो धन्यवाद हजुरलाई यो कार्यक्रम सम्पूर्ण ठाउँमा पुर्याउनु भएको लागि अनि त्यहाँ फोन उठाउने सर मिस को हुनुहुन्छ
1: हाम्रो विजय सर हुनुहुन्छ,
2: ए विजय सरलाई पनि हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु होइन, उहाँले फोन उठाएर हजुरसँग पुर्याइदिनु भएको लागि उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि सर मिस जो जतिजना हुन्छ सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, अनि हाम्रो पम्फा दिदीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि लक्ष्मी मगर अनि माया मगर दिदीलाई पनि म हृदयदेखि एकदमै धन्यवाद। हिजो नि फोन गर्नुभएको थियो उहाँले, मलाई फोन गर्नुभएको थियो उहाँले बोल्दा चाहिँ एकदमै मेरै आमाले बोलेर जस्तै लाग्यो क्या, उहाँलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि लक्ष्मी मर्जन, निष्मा मर्जन अनि अमृता मर्जन अनि जमुना बिक बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि विद्या दिदीलाई अनि सङ्गीता रिमाल दिदीलाई हाम्रो पुना दिदीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अघि मलाई फोन गर्नुभएको थियो, म अस्ति काठमाडौँ आएको थिएँ तान त्यो धागो ल्याउनलाई अनि उहाँलाई भेट्न सकिनँ, फोन गरेको सङ्गति छ भन्नुभयो अनि पछि त स्विच अफ भन्छ कहिले कहिले फोनै नलाग्ने भएर मैले भेट्न सकेन, अहिले पनि फोन गर्नुभएको थियो उहाँ दिदीलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। होइन फोनमा बोल्न पायो अनि चन्द्रमा बहिनीले नम्बर पठाइदिनु भएको थियो र अनि परमेश्वरलाई धन्यवाद, सारा बहिनीलाई धेरै धन्यवाद दिन चाहन्छु। हामी प्रार्थना गरिरहेछु, धन्यवाद। उहाँले पनि एकदमै उत्साह साथमा बोल्नुहुन्छ, धन्यवाद दिन चाहन्छु। चन्द्रमा बहिनीलाई हिजोदेखि धन्यवाद दिन चाहन्छु। अनि नैना थापा, अनि रेखा थापा, अनि हाम्रो रश्मिला बोहरा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो सुमन दाई, उत्तम शिवाकोटी पास्टरबालाई पनि धन्यवाद दिन चाहन्छु। अनि रुबेनज्यूलाई पनि धन्यवाद। अनि रामहरि पटेल दाईलाई पनि धन्यवाद दिन चाहन्छु। हरिरोका दाई, सावित्री रोका, सावित्री खड्का, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि कमला मर्जन, छोरी मर्जन, अरू जति पनि हुन्छ, अनि हन्डा बिक पनि अहिले बोलेको सुन्दैन, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्जुन प्रधानज्यूलाई पनि धन्यवाद, अनि कुमार राईलाई पनि धन्यवाद, अनि राम कुमारलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि टेक बहादुर गदाल दाईलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई नछुटाइकन म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो यता मण्डलीको पासरबा पासरामा आमाको निम्ति प्रार्थना गर्न जानुभयो, उहाँलाई पनि धन्यवाद। अनि मण्डली परिवार, सुस्मिता बहिनी, अरू मण्डली परिवारलाई म धन्यवाद दिन चाहन्छु। सीता पाइलाको पासरबा पासरामा, अनि सन्त माया, रूपनी आमा, पासरबाहरू सम्पूर्णलाई, देवी दिदी, लालिमिया दिदी सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। तोखाको मेरो बहिनी जाई, घरको देवर देवरानी सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। मलाई प्रार्थना गरिरहने सम्पूर्णलाई सम्पूर्णलाई म नछुटाइकन धन्यवाद दिन चाहन्छु। कति फोन गरेर उत्साह दिनुभएको छ, चन्द्रमा बहिनीले नि फोन गरेर धेरै धेरै, हामी अस्ति कुरा भयो भने बोल्दा चाहिँ दिदी भनेर, मेरो आफ्नै बहिनीले नि त्यसरी बोल्दैन भने बोली नै उहाँको कति मिठो लाग्ने क्या, हामी धेरै कुरा भएछ। अनि परमेश्वरलाई धन्यवाद, उहाँलाई पनि हृदयदेखि म धन्यवाद दिन चाहन्छु सम्पूर्णलाई। अनि बालाजू पासरबा पासरामा, विश्वासी जन हरेकलाई म सम्झिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। मेरो सासू आमैको निम्ति सबैले सबैले प्रार्थना गरिरहनु भएको छ, अनि नछुटाइ नछुटाइकन एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्ण ठाउँमा अनि प्रार्थना भइरहेको छ, अनि मार्को मण्डलीको पासरबा पासरामा, विश्वासी जन सबैलाई म धन्यवाद दिन चाहन्छु। अनि सीता पाइलाकै, अनि अमृता थापा बहिनीलाई नि म धन्यवाद दिन चाहन्छु। अनि बाटला नरकोटी, अनि मलाई सुसमाचार सुनाउने विमला लिम्बूलाई नि म धन्यवाद दिन चाहन्छु। अनि उहाँले गर्दा मैले होइन परमेश्वरलाई देख्न पाएँ, बुझ्न पाएँ, उहाँलाई हृदयदेखि म धन्यवाद, उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु। अनि मैले तान बुनाएर सिकाएर अनि विश्वासमा ल्याएर अनि उहाँले चाहिँ पाँचवटा मण्डली खडा गर्ने, अनि उहाँको भूमिका राईलाई पनि एकदमै एकदमै उहाँको परिवारलाई, अनि पास्टर पास्टरबा पास्टरआमा हुनुभएको छ हृदयदेखि उहाँहरूलाई नि म सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। आज सबैजनाको नाम त मैले बिर्सेको छु, भ्याउँदा नि भ्याउँदैन, अनि त्यस कारणले हृदयदेखि चौध अञ्चल, सतहत्तर जिल्ला, सुदेश विदेश जति ठाउँबाट फोन गर्दै हुनुहुन्छ, सुनिरहनु भएको छ, अनि रुचि चाहिँ उहाँ कुवेतबाट फोन गर्ने हुने, अनि सीता नेपाली पनि विदेशबाट फोन गर्ने हुने, उहाँहरूलाई पनि म सम्झिन चाहन्छु। पोहराबाट फोन गर्ने रूपाज्यू अहिले चाहिँ सुनेको छैन, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। सबै ठाउँमा मेरो छोरा छोरी ज्वाई अनि सम्झी सम्झिनी सम्पूर्णलाई म नछुटाइकन धन्यवाद दिन चाहन्छु। मेरो सासू आमालाई धन्यवाद, अनि म अस्ति काठमाडौँ जाँदा अनि नन्दलाई खाजाहरू दिने अनि खानाहरू खाएर जाने, यहाँ पर तल्लोहरू जेठाजुको परिवारलाई, बुहारीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि आमालाई हेरेर विचार गरेर मलाई सहायता पुर्याउने, सम्पूर्ण कति प्रार्थनामा गरिरहनु भएको छ, मलाई उत्साह दिइराख्नु भएको छ, अनि सम्पूर्णलाई म हृदयदेखि नछुटाइकन धन्यवाद दिन चाहन्छु नि।
1: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पम्फाजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र यसलाई छुटौ हामी, जय मसी,
2: जय मसी देश।
1: र पम्फा गोपालीजी हुनुहुन्थ्यो भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो,
3: हजुर म्याम, जय मसी। हजुर,
1: जय मसी मायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: माया जी होइन म्याम,
1: लक्ष्मीजी। कस्तो हुनुहुन्छ हजुर? तपाईँ सन्चै हुनुहुन्छ?
3: हजुर ठिक छु म्याम, परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थना मण्डलीको प्रार्थनाले एकदम ठिक छु। अनि हजुरलाई गुड न्युज एफएम परिवार कस्तो हुनुहुन्छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ। र लक्ष्मीजी तपाईँले आफ्नो धन्यवादका कुराहरू छोटो मिठो राखिदिनुहोस् न है।
3: हस् म्याम, हजुरलाई पनि धेरै धन्यवाद। अनि म यो समय घरि फेरि पनि पहिलो प्रथम परमेश्वरलाई धेरै धन्यवाद यो दिन आजको दिन हामीलाई देखाएर फेरि पनि यो दिनमा प्रभुको महिमा हजुरहरूसँग बोलेर अनि म यो महिमा गर्ने अवसरको लागि परमेश्वरलाई धन्यवाद। अनि धेरै त म बोल्दिनँ किनभने समय छोटो छ। अनि म यो समय अनि हजुरलाई धेरै मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। कुमार अफ्राम सर, सुनिल सर, फोन उठाउनु हुने सर, सन्ध्या म्याम, ज्ञानी म्याम अनि गुन्यु जाप्याम सम्पूर्ण परिवारलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु म्याम। भर्खरै फोन गरेर रानी पम्पा गोपाली दिजु, पम्पा रोक्का दिजु, चन्द्रमाई मगर दिजु, लगायत यसु भक्त अर्जुन प्रधान, उत्तम शिवाकोटी, रश्मिला बोहरा अनि मलाई लक्ष्मी मगर भनेर चिन्नुहुने सम्पूर्णलाई म नछुटाइकन यो समयभरि म धन्यवाद दिन चाहन्छु म्याम। किनभने समय छोटो भएको कारणले देश विदेशबाट जति पनि गुड न्युज एफएमलाई फोन गरेर माया गरिसिन्छ, फोन गरिसिन्छ मेरो लागि आशा गरेर धेरैले प्रार्थना पनि गरिदिन्छ। लक्ष्मी मगर भन्नु चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई मेरो हृदयदेखि म धन्यवाद दिन चाहन्छु म्याम। यो समय मैले धेरैको नाम लिनलाई आज समयको अभावको कारण सकिनँ अनि म साथीहरूसँग क्षमा दिनुभएको भन्न चाहन्छु। मैले नाम लिन छुटिराखेको छ समय नभएको कारण म्याम। अनि सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु।
1: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र लक्ष्मीजी अहिलेलाई छुटौँ हामी। जय मसी।
3: हुन्छ म्याम, धेरै धन्यवाद। जय मसी।
1: हजुर हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा धन्यवाद दिएर जानुभएको छ। र अझै धेरै हाम्रो श्रोताहरूसँग कुराकानी गर्न मन थियो तर कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौँ। विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद। फेरि पनि म तपाईँलाई यही अनुरोध गर्न चाहन्छु, अवस्था परिस्थितिहरू जस्तो सुकै भए तापनि संसारलाई र मानिसहरूलाई हेरेर निराश नभइकन परमेश्वरलाई हेर्नुहोस् र सबै कुराहरूको लागि प्रभुलाई धन्यवाद दिँदै अगाडि बढ्नुहोस्। प्रभुले तपाईँको लागि काम गरिरहनु भएको छ र उत्तर पनि तपाईँलाई दिनुहुनेछ। र यही उत्साहसँगै प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
6: सानो सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
7: गाउन भाडामा
8: गाउन भाडामा
7: हे गाउन भाडामा
5: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
6: र 98-18-25-12-40 98-18-25-12-40

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनी जस्मै इच्छे 500 प्रेस मेघाज काठमाडौँबाट र गुडनी जस्मै इच्छे 500 छ मेघाज पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनी जस्मैको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
7: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सेवाश्रष्ट भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र अब पनि एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिन सक्नुहुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

प्रभु यसो भन्नुहुन्छ, म आफ्नो पिताको नाउँमा आएको छु, तर तिमीलाई म तिमीहरू मलाई ग्रहण गर्दैनौ। आफ्नै मानिसबाट बहिष्कृत हुँदा यीशुले भोग्नु भएको पीडालाई हामी कल्पना मात्र गर्न सक्छौ, तर यस विपरीत हाम्रा प्रभुका मुख्य गुणहरूमध्ये एक यो हो कि उहाँ प्रसन्नता र करुणापूर्वक सम्पूर्ण पुरुष र महिलालाई तिनीहरूका सामाजिक जातीय स्थितिको बावजुद स्वीकार गर्नुहुन्छ। उदाहरणको लागि जखायास र सामरी स्त्री यीशुको निशर्त ग्रहणको अनुभव गर्नेहरू मध्ये हुन्। पावल भन्छन्, यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए बमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। एक व्यक्तिको अवस्था वा परिस्थितिको उसलाई ग्रहण गरिनाले उसमा आनन्द अनुभूत गराउँछ, तर तिरस्कारले उसलाई दुखी तुलाउँछ। बाइबलले हामीलाई कमजोर दाजुभाइ र दिदीबहिनीलाई उनीहरूको मत सम्बन्धी कुरामा वाद विवाद नगरी ग्रहण गर्न सिकाउँछ। यसकारण कसैले आफ्ना सँगै भाइ बहिनीहरूको अवहेलना नगरोस्। वास्तवमा केही हदसम्म सबै मानिसहरू अरूबाट स्वीकारिएको चाहन्छन्। त्यसै गरी विभिन्न पृष्ठभूमि द्वन्द्वग्रस्त परिस्थितिको बावजुद विश्वासी माझ एउटाले अर्कालाई स्वीकारेको अनुभव गर्न सक्नु पर्दछ। यीशुले व्यवस्थाका एकजना अध्यापकलाई जोरदार शब्दमा भन्नुहुन्छ, व्यवस्थामा उल्लेखित सबैभन्दा प्रमुख आज्ञाको दोस्रो बाटो यही हो, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नु। उहाँले चेलाहरूलाई भन्नुहुन्छ, एउटा नयाँ आज्ञा म तिमीलाई दिदछु, तिमीहरू एकअर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेला हौ। पवित्र धर्मशास्त्रमा परमेश्वरका जनले परमेश्वरलाई एकअर्कालाई प्रेम गर्नुपर्छ भनी बारम्बार आज्ञा दिएको पाइन्छ। आफ्ना साथीभाइ र छिमेकीलाई प्रेम गर्ने व्यवस्था प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। पत्रुस आग्रह गर्दछन्, सबैभन्दा बढी एकअर्काप्रति तिमीहरूको प्रेम अटुट रहोस्। त्यसरी नै पावलले विश्वासीहरूलाई भातृप्रेमसँग एकअर्कालाई प्रेम गर भनेर मात्र सल्लाह दिँदैनन्, तर प्रार्थना पनि गर्छन् कि परमेश्वरले एकले अर्कासँग र सबै मानिससँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याउन परमेश्वरले हामीलाई निरन्तर पवित्र आत्माको परिपूर्णताको लागि इच्छा गर्ने र मानिसले हामीलाई दुर्व्यवहार गरे तापनि प्रेमिलो आचरणमा रहिरहन मदत गरून्। हामीलाई अन्याय गर्नेहरूको अघि प्रेम र आत्मसंयमको साथ एक उदाहरणीय जीवन जिउने प्रेरणालाई प्रेरणा प्रदान गर्न सक्छ। परमेश्वरले आफ्ना जातिलाई शान्ति र मेलमिलापमा जिउनको निम्ति बोलाउनुहुन्छ। बाइबलको उपदेश ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाएका थियौ। पत्रुस भन्छन्, अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कालाई सानुभूति देखाओ, भातृप्रेम गर, कोमल हृदयका हो र नम्र मनको हो। यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ अनि एउटाले अर्काका आत्मिक उन्नति गराउँछ। सम्भवत सबैसँग विश्वासीहरू मिलापमा रहनुपर्ने कुरालाई आधारभूत ठानी पावल भन्छन्, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस, हाम्रो आस्थामा कुनै सम्झौता नगरी नम्रतामा गैर क्रिश्चियन छिमेकीसँग पनि हामी शान्ति र मेलमिलापमा रहनु पर्दछ। पहिलो शताब्दीका चर्चामा प्रेरित र विश्वासीहरू बीच एकअर्काको लागि प्रार्थना गर्ने सामान्य अभ्यास थियो। परमेश्वरका दासहरू पावल र हिब्रूका लेखकले तिनीहरूको लागि प्रार्थना गर्न आग्रह गर्छन्। तिमीहरू सबैको लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्छु। तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशु ख्रीष्टको पिता परमेश्वरलाई सधैँ आनन्द धन्यवाद चढाउँछौ। उहाँको इच्छाको ज्ञानले सारा आत्मिक वृद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर विन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौं कि हाम्रा परमेश्वरले तिमीलाई आफ्नो बोलावटको योग्य बनाउन र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शान्तिद्वारा पूर्ण गरिदेऊन्, ताकि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह अनुसार
हाम्रा प्रभु येशूको नाउँमा तिमीहरूको महिमित होस् तिमीहरू उहाँमा। प्रार्थनामय जीवन जिउने विश्वासीहरूले निश्चय नै ती साङ्गी विश्वासीहरूको निम्ति प्रार्थना गर्छन् जसले अक्सर गरी समस्या सिर्जना गर्ने गर्छन्। एक चाकलाग्दो कुरो, अधिकांश समय अयुबको दयनीय अवस्थाबारे उनलाई नै दोषी ठहराउने। आफ्ना घनिष्ठ मित्रहरूको लागि अयुब प्रार्थना गर्छन्। निश्चित एउटा अयुबप्रति आफ्नो धार्मिक मित्रहरूको गहिरो सरोकार रहे तापनि उनीहरूको निरस फल अयुबलाई दुखी तुल्यायो र त्यहाँ द्वन्द सिर्जना भयो। यद्यपि अन्त्यमा आफ्नो मित्रहरूलाई प्रार्थनाको खाँचो छ भन्ने कुरा अयुबलाई बोध हुन्छ। यसरी अयुबले आफ्ना मित्रहरूको निम्ति प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुधीर फर्काइदिनु भयो र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढाइदिनु भयो। येशूले आफ्ना चेलाहरूलाई तिनीहरूको आफ्नो मानिसहरूको निम्ति प्रार्थना साथै त्यसभन्दा अझ बढी गर्ने आज्ञा दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, आफ्ना शत्रुलाई प्रेम गर, तिनीहरूले सताउनेको निम्ति प्रार्थना गर, सराप्नेलाई आशीर्वाद दियो, दुर्व्यवहार गर्नेको निम्ति प्रार्थना गर, आफूसँग कलहमा फँसेका मानिसहरूको न्यायकर्ता बन्नुभन्दा अनुग्रही बनी उनीहरूको लागि प्रार्थना गरिदिनु असल हुन्छ।

अदनको बगैँचामा परमेश्वरले पहिलो पुरुष र पहिलो स्त्रीलाई सेवाद्वारा सृष्टिमाथि अधिकार गर्ने आज्ञा दिनुहुन्छ। यसो पृथ्वीमा रहन्जेल सम्पूर्ण जीवनभर सारा द्वन्द्वहरूको बीच कमाराको रूप प्रदर्शन गर्नुहुन्छ। उहाँले चेलाहरूको पाउ धोएर एउटा उदाहरण बनी तिनीहरूलाई पनि त्यस्तै गर्ने आज्ञा दिनुहुन्छ। ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन् भन्ने उद्देश्यले परमेश्वरले चर्च नेतृत्वपनको निम्ति सीमित व्यक्तिहरूलाई सेवाको प्रदान दिनुहुन्छ। यसका साथै ख्रिस्टले आफ्नो शरीरका प्रत्येक अङ्गलाई सेवा प्रदान गर्नको निम्ति आफ्नो इच्छा अनुसार पवित्र आत्माको विभिन्न वरदान लगायत स्वाभाविक वरदानहरू दिनुहुन्छ। त्यसैले जसले जस्तो वरदान पाएको छ, परमेश्वरको अनुग्रहको विभिन्न वरदान पाएका भण्डारे चाहिँ ती एकअर्काको निम्ति प्रयोग गरोस्। यदि कसैले बोल्दछ भने परमेश्वरको वचन बोले जस्तो बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले गरोस्। पावलले गलातियाला भन्छन्, प्रेममा तिमीहरू एकअर्काको सेवक बन, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख, अरूको सेवा गर्नु भनेको ख्रिस्टको शरीरको अङ्गहरूको देखभाल गर्नु हो। हुन सक्छ भने तिमीहरू मध्ये कति सेवा गर्नु कठिन हुन्छ, यद्यपि त्यस्ता अङ्ग वा मानिसहरूसँग अवस्थामा गरिने सेवा उनीहरूलाई हौसला दिने, प्रोत्साहन गर्ने एक सशक्त माध्यम हुन्छ। यो क्रिस्चियन उदाहरण हो। बाइबलले हामीलाई आफूलाई भन्दा बढी अरूलाई सम्मान र आदर गर्ने शिक्षा दिन्छ। सबै मानिसहरूलाई आदर गर, वास्तवमा यो त हाम्रै परिवारबाट सुरु हुनुपर्छ। पतिले आफ्नै पत्नीलाई आदरको साथ व्यवहार गर्नुपर्छ, त्यसै गरी पत्नी पनि आफ्नो पतिको अधीनमा बस्नुपर्छ। चर्चका नेतृत्ववर्गले आफ्नो छोराछोरीलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउनु पर्दछ। तत्कालीन समाजको कमारा कमारी राखिने विद्यमान परिस्थितिमा पावल भन्छन्, विश्वासी मालिकहरूलाई तिनका कमाराहरूको विश्वासमा दाजुभाइ भन्दै अनादर नगरून्। सबै सन्दर्भमा पत्रुस भन्छन्, कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्नो मालिकको अधीनमा बस। त्यसबेला ख्रिस्टमा विश्वास गर्नेहरू मालिक र कमारा दुवै वर्गका थिए। ख्रिस्टमा प्राप्त आत्मिक स्वतन्त्रताको बावजुद कमारा वर्ग आफ्ना मालिकहरूको अधीनमा रही उनीहरूलाई उचित आदर गर्नुपर्ने मान्यता पावल र पत्रुसले यहाँ सम्बोधन गरेको बुझिन्छ। तथापि सारा सृष्टिका मालिकको उदाहरण अनुसार गरी तत्कालीन क्रिश्चियन मालिकहरूले पनि आफ्ना कमारालाई आदर गर्नुपर्ने बाइबलीय मान्यता रहेको प्रश्न हुन्छ। यसरी नै चर्चमा हामीले पनि ती दाजुभाइ तथा दिदीबहिनीलाई साँचो आदर गर्नुपर्छ भन्ने उनीहरूसँग हाम्रो झगडा नै किन नभएको होस्। वास्तवमा सबै पृष्ठभूमिमा मानिसहरू परमेश्वरको स्वरूपमा सिर्जिएको आदरको योग्य छन्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742 40225742।
11: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कुलको पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो।

0: यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्टाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
2: भजन संग्रह 33। सृष्टिकर्ता र पालनकर्ता परमेश्वरको प्रशंसा। हे धर्मात्मा हो, परम प्रभुमा रमाओ, सोझा मनकाहरूले स्तुति गर्न सुहाउँछ। बिना बजाउँदै परम प्रभुमा धन्यवाद चढाओ, दस तारे सितार बजाउँदै उहाँको स्तुति गाऊ।

व्यक्तिले केही हदसम्म दण्ड न्यूनीकरण हुन्छ, किनभने कुनै पनि व्यक्तिमा केही न केही भलाइ निश्चय नै पाइन्छ। यसैले अरूमा भलाइ खोज्नु र अरूलाई भलाइ गर्नु दुवै महत्वपूर्ण छन्। गलाती 6:10 भन्छ, मौका पाए अनुसार हामी सबै मानिसको भलाइ गर्दै जाउँ, विशेष गरी तिनीहरूको जो हाम्रो विश्वासका परिवारहरू हुन्। पावल सल्लाह दिन्छन्, अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराको विचार गर। न्यू इन्टरनेशनल बाइबलले उक्त पदलाई निम्न प्रकारले व्याख्या गर्दछ। यो महत्वपूर्ण छ कि उपयुक्त पद बीचमा छर्ने र कठनी गर्ने प्रोत्साहन देखा पर्दछ। जसको दुवैतिर खाँचोमा परेकालाई व्यावहारिक दया भलाइ गर्ने निर्देशन दिएको पाइन्छ। कहिलेकाहीँ हाम्रो स्वाभाविक प्रवृत्तिले अथवा आफ्नै स्वार्थ खोजाइले, तर पवित्र बाइबलले हामीलाई यसरी चेतावनी दिन्छ, तिमीहरू हरेकले आफ्नो हित मात्र नखोज तर अरूको हितलाई पनि हेर। फिलिपी 2:4 न्यू बाइबल कमेन्ट यस पदबारे यस्तो टिप्पणी दिन्छ, आफ्नै स्वार्थमा निरन्तर बाँचेर मानिसलाई वाक्क पार्नुभन्दा अरूको हितको लागि सोच्ने र बोल्ने बानी बसाल्नु अत्यन्त व्यावहारिक हुन्छ। हामी सबै स्वार्थी छौं, तर कुन हदसम्म स्वार्थ जायज छ अथवा खटाउन जरूरी हुन्छ? होस पुर्याएर मानिस सजाय जायज स्वार्थको परिधि नागेर स्वार्थीपनतिर सजिलै धकेलिन सक्छन्। निजी लाभ नातावाद कृपावाद स्वार्थीपनमा चुलुम्मी डुबेर अरूको भलाइ गर्न चुक्नु बाइबलले शिक्षाको विपरीत हो। परमेश्वर भलो हुनुहुन्छ भने चर्चको सेवामा नारा उडाल्ने हामीले जाना जानी सबैप्रति भलो गर्न सिक्नुपर्छ। हिब्रूका लेखक आग्रह गर्छन्, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। प्रभु येशूको जीवित आशाको वचनद्वारा अक्सर घरी एकअर्कालाई उत्साह दिन आवश्यक छ। उत्साहले सधैँ मानिसको निर्माण गर्छ। बर्नबासले साउललाई तिनको सेवाको चरणमा उत्साह दिएका थिए, जुन बेला प्राय जसो चेलाहरू साउलसँग डराएकाले त्यहाँ विवादको स्थिति उत्पन्न भएको थियो। पछिल्लो समयमा बर्नबास र पावल अरूलाई उत्साहित तुल्याउने व्यक्ति बन्दछन्। तिनले तितसलाई पक्का सिद्धान्त अनुसार शिक्षाद्वारा अरूलाई उत्साह दिन सल्लाह दिन्छन्। पापको छलछामले विश्वासीहरूको हृदय कठोर नबनोस् भन्ने हेतुले एकअर्कालाई दिन प्रतिदिन अर्थी वा उत्साह दिन क्रिश्चियनहरूलाई हिब्रू 3:1 निर्देशन गर्छ। एकसाथ संगति गर्ने र प्रोत्साहन दिने बानी सबै परमेश्वर जातिमा हुनुपर्छ। पवित्र शास्त्रको उपयुक्त उपदेशलाई दृष्टिगत गर्दा द्वन्द्वमा रहेका व्यक्तिलाई उत्साह दिनु जसको कारण तिनी मिलाप गर्नको निम्ति अग्रसर हुन सक्छन्। ख्रिस्टको श्रद्धामा एकअर्काको अधीनमा बस्न, एकअर्काको अधीनमा रहन विश्वासीहरूको लागि ख्रिस्ट नै एक आधार हुनुहुन्छ, किनभने उहाँ सधैँ पिताको अधीनमा रहनुभयो। पत्रुसले जवान र वृद्ध दुवै सन्तानलाई तिनीहरूले उमेरको भिन्नताको बावजुद एकअर्काको अधीनमा रहन आग्रह गर्छन्। त्यसै गरी जवान हो बुढापाकाहरूको अधीनमा बस, एउटा अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहंकारीको विरोध गर्नुहुन्छ तर नम्रलाई अनुग्रह गर्नुहुन्छ। अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मेरो विचारमा सायद भलाइका दुईवटा पाटा हुन्छन्, अरूमा केही भलाइ खोज्ने र अरूलाई केही भलाइ गर्ने। अरूमा खराबी फेला पार्न खासै कठिनाई हुँदैन, तर अरूमा केही भलाइ खोज्ने बानीको विकास गर्न

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
9: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: जय मसी, म सृजना बोहरा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौ। कार्यक्रम आदम इवको साथमा आज हामी दुई छौं, म टार्जन
3: र म पुनम।
2: हजुर श्रोता मित्र, हामी एक घण्टाको समय वैवाहिक सम्बन्धका कुराहरू नै गर्ने कार्यक्रम भएको हुनाले हामी विवाह सम्बन्धी बाइबलमा आधारित कुराहरू नै बोल्ने गर्छौ। साथमा मिठा मिठा गीत संगीत त छँदैछन् होइन?
3: एकदमै। र आज साँच्चै नै विवाहसँग सम्बन्धित कुराकानीहरू गर्नको लागि, हाम्रो श्रोतालाई साथ दिनको लागि हामी द्वय उपस्थित भइसकेको छौं। टार्जनजीले बताइसक्नु भएको छ, र विशेष गरिकन टार्जनजी, विवाह किन महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ धेरैजनाको हृदयमा आउँछ। विशेष गरिकन अहिलेको युवाहरूमा पनि विवाह गर्नु नै महत्वपूर्ण छ र विवाह एउटा इसाई विवाह चाहिँ कस्तो हुनुपर्छ भन्ने प्रकारको प्रश्नहरू चाहिँ धेरैजनाको मनमा हुने भएको कारणले गर्दा आज यही विषयवस्तुमा रहेर नै हामी हाम्रो श्रोतालाई साथ दिने कि
2: पक्कै पनि। तर शुरूआतमा भने निकै मिठो गीत एउटा हामी राख्छौ। विजयजीलाई धन्यवाद दिन चाहन्छौ, प्रविधि क्षेत्रबाट सहायता गर्दै हुनुहुन्छ र उहाँले हामीलाई एउटा मिठो गीत राखिदिनुहुन्छ हाम्रो निम्ति।

0: अर्थपूर्ण वचन हामीले सुनाइरहेका थियौं। अब हामी अगाडि बढ्नेछौ। पुनमजी, आज केही विशेष सामग्रीहरू तपाईँले ल्याउनु भएको छ कि जस्तो पनि लागिरहेको छ होइन। त्योभन्दा अगाडि म के भन्न चाहन्छु भन्दाखेरि, जब एफिसीको पुस्तकलाई हामीले पढ्छौं, पतिले पत्नीलाई प्रेम गर्ने र पत्नीले पतिको आदर गर्ने कुराहरू त्यहाँ लेखिएका छन् र ख्रिस्ट चाहिँ मण्डलीको शिर अनि पत्नीको शिर पति भनेर पनि लेखिएको छ। यो सबै कुरा हामीले बुझ्नुपर्छ विवाहभन्दा अगाडि चाहिँ, को कसको शिर अनि कसको निम्ति हामीले के गर्ने भन्ने कुरा चाहिँ बुझ्न अति आवश्यक छ। र योभन्दा आधारभूत कुराहरू तपाईँले ल्याउनु पनि भएको छ, केही कुराहरूबाट अगाडि बढौं
1: न तार्जुनजी। र एकदम तपाईँले महत्वपूर्ण कुरा भन्नुभयो, श्रीमान श्रीमतीको सबैभन्दा पहिलो स्थान चाहिँ परमेश्वर, केन्द्रबिन्दु चाहिँ परमेश्वर नै हुनुहुन्छ र अवश्य पनि श्रीमान चाहिँ होइन शिर हुनुहुन्छ र त्यसै गरिकन श्रीमती र श्रीमान मिलेर एउटा सुन्दर परिवारलाई चाहिँ अगाडि लिएर जानुपर्ने कुरा, जसको पहिलो स्थानमा चाहिँ केन्द्रमा चाहिँ परमेश्वर हुनुपर्छ भन्ने कुराहरू चाहिँ महत्वपूर्ण छ। र एउटा इसाई विवाहको चाहिँ महत्वपूर्ण होइन एउटा आधारहरू चाहिँ के हुन् त भन्ने कुराहरू चाहिँ कतिचोटि सायद हामीले बिर्सिन्छौ जस्तो पनि लाग्छ र एकले अर्कालाई उत्साह दिएर सम्झाउनु पनि पर्छ है। एउटा इसाई विवाहको केन्द्र चाहिँ अथवा एउटा आधार चाहिँ यो हुनुपर्छ भन्ने कुरामा चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परमेश्वर चाहिँ केन्द्रमा हुनुपर्छ, त्यो चाहिँ महत्वपूर्ण कुरा नै हो जसलाई चाहिँ हामीले बिर्सिनु नै हुँदैन। र हामीले परमेश्वरको वचनमा पनि उपदेशक 4:12 हेर्ने हो भने चाहिँ त्यहाँ यसरी उद्धृत गरिएको छ तार्जुनजी,
0: एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्, तीन सुतले बाँटेको डोरी चाँडै चुडिँदैन।
1: र तीन सुता भन्नाले चाहिँ परमेश्वर, श्रीमान अनि श्रीमती होइन। जब यी तीनवटा कुरा चाहिँ मिलेर अगाडि बढ्न शुरू गर्छौ, यो कुरालाई कसैले पनि तोड्न मोड्न होइन कसैले पनि केही कुराहरूले पनि असर गर्न सक्दैन। यसकारणले गर्दा यदि हाम्रो सम्बन्धमा परमेश्वर चाहिँ केन्द्रबिन्दु हुनुहुन्छ भने यो सम्बन्ध चाहिँ एकदमै बलियो सम्बन्ध हुनेछ।
0: अनि पुनमजी, आज मलाई कस्तो लागिरहेको छ भने हामी दुवैजना विवाहित परेछौ होइन। केही समय अगाडि हाम्रो पुनमजी चाहिँ अब सिंगल हुनुहुन्थ्यो, अविवाहित हुनुहुन्थ्यो, त्यतिखेर पनि केही कुराहरू हामीले गर्न पाइरहेका थियौँ भनेदेखि अहिले विवाह पश्चातका उहाँका अनुभवहरू पनि मलाई सोध्न मन लागेको छ। किनभने एउटा परिपक्वता होइन, मानिसमा एउटा परिपक्वता आउनको लागि चाहिँ हरेक कुराको त्यहाँ के भने अनुभव होइन, प्रभुसँगै आफ्नो श्रीमानसँगै कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा पनि पक्कै तपाईँसँग धेरै उदाहरणहरू छन्, जसले गर्दाखेरि स्त्री जातिहरूले त्यो फलो गर्न पनि उपयुक्त हुन सक्छ। जस्तै म ठिक छु र मेरो चाल ढंग ठिक छ अनि परमेश्वरमा म एकदमै आज्ञाकारी छु भनेदेखि चाहिँ मेरो उदाहरण लिएर पनि कसैले चल्न सक्छन् होइन, एउटा श्रीमानको रूपमा। त्यसरी नै आज हामी दुवैजना यहाँ आएका छौँ र तपाईँले अहिले ख्रिस्ट केन्द्रित हुनुपर्छ विवाह भन्ने कुराहरू गर्नुभयो। मलाई कस्तो लाग्छ भने यो भन्दा भन्दै पनि ख्रिस्ट केन्द्रित हुनुपर्छ भनेर त सबैलाई थाहा पनि छ कतिलाई होइन, तर आज्ञा एकतिर अनि आज्ञा नमान्ने मानिस हामी एकतिर छौँ। जस्तै विवाह त गर्छौँ तर मनमा कस्तो छ त हामी होइन, पवित्र छौँ कि छैनौँ, अनि विवाहभन्दा अगाडि हामी पवित्रतामा छौँ कि छैनौँ। परमेश्वरले भन्नुभयो जस्तो म पवित्र छु तिमीहरू पनि पवित्र हुनुपर्छ, र त्यो कायम राखिएको छ कि छैन, आफ्नो अस्तित्वलाई कसरी जोगाएर राखेको छ एउटा स्त्री जातिले एउटा पुरुषले। विवाह अगावै पनि हामीले प्रशस्तै आज्ञाहरू थाहा छ तर आफ्नो जीवनमा चाहिँ लागू नगर्ने व्यक्तिहरू छौँ नि त हामी, अनि केन्द्रित गर्ने भनेको नै आज्ञाकारी भएर नै हो। किनभने आज्ञाका कुराहरू धेरै लेखिएको छ, परमेश्वरलाई प्रेम गर्नु नै उहाँको आज्ञा पूरा गर्नु भनेको छ। त्यसैले गर्दाखेरि अब यो कुरामा चाहिँ अब तपाईँको अनुभव प्लस होइन एउटा प्रश्न म सोधिहाल्छु, जस्तै तपाईँको विवाह पश्चात चाहिँ परमेश्वरलाई दिने समय होइन, परमेश्वरलाई दिने समय नै आफूले सिंगल हुँदाखेरि गरिरहेको परमेश्वरको आराधनामा केही त्यस्तो इम्प्याक्टहरू परेको जस्तो तपाईँले सोच्नु भएको छ कि छैन होइन, अनि आशिष अलिक बढी ब्लेसिङ भएको कि अब आशिष अझै अलिकति आफूले गर्न चाहेको कुराहरू गर्न नपाएको हो कि। हुन त कहिलेकाहीँ श्रीमान श्रीमती चाहिँ आफूभन्दा अलग पर्नुभयो भनेदेखि हामीले चाहेका कुराहरू गर्न पाउँदैन कि, श्रीमतीले भन्छ त्यहाँ नजाऊ न त्यहाँ नगर न त्यो गर्न पर्दैन यता जाउँ भनेर भन्दाखेरि पनि नमान्ने कुरा
1: र कस्तो राम्रो प्रश्न तपाईँले सोध्नुभयो तार्जुनजी। र तपाईँले शब्द प्रयोग गर्दै हुनुहुन्थ्यो इम्प्याक्ट, त्यो असर भन्दा पनि मैले चाहिँ झन् धेरै आफूले आफैलाई पहिला चाहिँ एक्लै रहेर म परमेश्वरसँग समय बिताउँथेँ जुन चाहिँ अहिले पनि छ, जुन एउटा शान्त समय आफ्नो व्यक्तिगत समय परमेश्वरसँग बिताउने कुराहरू अहिले पनि छ, त्यो कुरा निरन्तर अगाडि बढ़िरहेको छ। तर मैले अहिले परिवर्तन चाहिँ एउटा के पनि महसुस गरेको छु भन्दाखेरि अब हामी दुईजना मिलेर परमेश्वरसँग समयहरू बिताइरहेको छ। परमेश्वरलाई केन्द्रमा राखेर दुईजना भएर हामी हरेक दिन डिभोसन गर्ने अवसर पाइरहेको छौँ। एकले अर्कालाई अझै प्रभुसँग नजिक हुन, प्रभुसँग बलियो हुनको लागि वचनमा केन्द्रित भएर अब हामीले चाहिँ यसरी जीवन जिउनु पर्छ है भनेर एकले अर्कालाई उत्साह दिँदै अझै बलियो हुने अवसर पाएको छु। पहिला म एक्लै गर्थे भने अहिले पनि त्यो व्यक्तिगत समय सँगसँगै मैले दुईजना मिलेर परमेश्वरसँग रहेर परमेश्वरसँग अझै नजिक हुने समयहरू बिताउने, एकले अर्कालाई प्रोत्साहन दिने कुराहरू चाहिँ मैले मेरो जीवनमा यो एउटा चाहिँ परिवर्तन महसुस गरेको छु। दार्जिलिङजी
0: पुरमजीले भन्दै गर्नुहुँदा तपाईँले त अब एउटा असल परमेश्वरको छोरो पाउनुभयो विवाहको निम्ति होइन, अनि एउटा सुहाउँदो जोडी पाउनुभएको हुनाले तपाईँको सिद्धान्त पनि मिल्यो होइन, विश्वास मिल्यो, प्रार्थना एकै साथ गर्ने मिल्यो। कतिजनाको जीवनमा चाहिँ यस्तो हुँदैन, यो चाहिँ परमेश्वरको योजना हुन सक्छ हाम्रो जीवनमा है, योजना हुन सक्छ होइन, हो नै, किनभने हामी सबैलाई उहाँले चाहिँ कस्तो किसिमले चलाउनुहुन्छ बेग्ला बेग्लै तरिकाको वरदान दिएर होइन। र एकदम खुसी लाग्यो तपाईँको कुराहरू सुन्दाखेरि। पक्कै पनि हामी एक्लै हुँदाखेरि एक्लै सङ्गति गर्थ्यौँ भने अब दुवैजना परमेश्वरले किन जोड्नुभयो, किनभने आदम एक्लै थिए, हवालाई किन ल्याउनु पर्थ्यो भन्दाखेरि चाहिँ दुईजना मिलेर अझ पनि परमेश्वरको महिमा गरून् होइन, सङ्गतिमा रहन्, एक्लै अर्काको सहयोग गर्न सकोस्। अहिले त्यो कुरा भन्दै गर्दाखेरि म विवाहित पुरुष भएको हुनाले अहिले मेरो श्रीमतीलाई म कस्तो हिसाबले हेर्छु भने एउटा संरक्षकको रूपमा कि आमाको रूपमा पनि देख्छु होइन, एउटा घरमा बुहारीको रूपमा पनि हो होइन, अनि बुहारीको रूपमा कसैको चेलीबेटी पनि हो होइन, यसरी विभिन्न किसिमको रूपहरू नारीमा हुँदाहुँदै पनि अहिले श्रीमानको निम्ति चाहिँ एउटा सहयोगी मात्रै नभएर चाहिँ एउटा अभिभावकको भावकको काम पनि गर्नुहुन्छ उहाँले कि, अनि एउटा ढुक्क पनि हुँदो रहेछ। जस्तै तपाईँले भन्नुभयो, मलाई चाहिँ कस्तो लाग्छ भने श्रीमतीले श्रीमान पाउनु चाहिँ एउटा सेक्युरिटी जस्तो लाग्छ कि, घरमा हामीले संरक्षकको लागि सेक्युरिटी गार्डहरू राखिएको हुन्छ नि, सकभर मेरो श्रीमतीलाई चाहिँ कुनै आँच आउन दिन्न, सुरक्षाको परिधिभित्र राख्छु भनेर। परमेश्वर त हुनुहुन्छ, परमेश्वर भन्दा त्यो अगाडि चाहिँ पछाडि चाहिँ आफ्नो श्रीमानले पनि प्रोटेक्सन गरिरहनु भएको हुन्छ।
1: हो त हो त, र एउटा छोरी मान्छेले चाहने पनि पहिलो परमेश्वर त हुनुहुन्छ हाम्रो लागि प्रोटेक्सनको लागि, तर शारीरिक तवरबाट एउटा छोरी मान्छेले पनि आशा गर्ने कुरा चाहिँ अब अब अब अब विवाहपछि चाहिँ आफ्नो श्रीमान नै मेरो लागि एउटा प्रोटेक्सनको एउटा माध्यम होइन, एउटा संरक्षक, माया गर्ने व्यक्ति, वास्ता गर्ने व्यक्ति, अनि त्यो मात्रै नभइकन एउटा प्रोभाइडर पनि के जुटाइदिने व्यक्ति पनि एउटा श्रीमानलाई चाहिँ एउटा श्रीमतीले त्यसरी हेर्ने गर्नुहुन्छ। अनि यो चाहिँ सायद समग्रमा मैले धेरै दिदी बहिनीहरूको तर्फबाट बोलिरहेको छु। यो समयमा हरेक श्रीमतीले आफ्नो श्रीमानबाट चाहने कुराहरू चाहिँ यही नै हो, र कहिलेकाहीँ आफ्नो श्रीमानले चाहिँ गाइड पनि गरिदिनु भएको होस्, सिकाइ पनि दिनुभएको होस् कतिवटा कुराहरूमा होइन, बुझी पनि दिनुभएको होस् भन्ने कुराहरू चाहिँ श्रीमतीले खोज्नुहुन्छ। यो नेचुरल नै हो।
0: गुरुङजी, केही समय अगाडि म अलिकति बिरामी अवस्थामा थिएँ होइन, अहिले पनि त्यति राम्ररी म ठिक भइरहेको छैन, परमेश्वरलाई धन्यवाद दिन्छु यति सँगै उहाँले दिनुभएको छ होइन, अनि कतिजनालाई थाहा छैन म कस्तो किसिमको समस्यामा परे भन्ने कुरा होइन। समस्याहरू यसरी नै एउटा आँधी बेरी चाहिँ ओहिलेर आउँदाखेरि चाहिँ हरेस पनि खाइँदो रहेछ होइन, त्यस्तो अवस्थामा पुग्दा मेरो श्रीमतीले चाहिँ के भनिन् भनेदेखि, यदि तपाईँ हुनुहुन्न भने त हामी के गर्ने होइन, तपाईँ हुनुहुन्छ र त एउटा अब सांसारिक रूपमा पनि एउटा भौतिक रूपमा पनि कसैले हामीलाई हेला गर्न सक्दैन, मेरो बुबा छन् भनेर भन्छन् छोरीले पनि, म पनि मेरो श्रीमान छ भनेर भन्छु, अनि एकल महिलालाई कति चाहिँ टर्चर भइरहेको हुन्छ, एकल महिलामा महिलालाई समाजमा अनि पारिवारिक जीवन बिताउन पर्दाखेरि कति नराम्रो असरहरू परेको हामीले देखेका छौँ नि, तर तपाईँ हुनुहुन्छ अनि श्रीमान भइसकेपछि एउटा श्रीमतीको निम्ति बल, शक्ति, प्रोटेक्सन सबै हो भनेर भनिन्, अनि मन एकदम कस्तो लाग्यो कि, म स्ट्रङ हुनुपर्छ भन्दा पनि कतिपय अवस्थामा नसकिने रहेछ, तर एउटा श्रीमती भएर चाहिँ त्यो कुरा सोच्नु भनेको चाहिँ प्रभुमा रहेर मात्रै त्यो कुराहरू आउन सोच्न सकिन्छ है।
1: एकदमै एकदमै, कति सुन्दर कुरा दार्जनजी, कस्तो सुन्दर कुरा, मिठो कुरा। जब तपाईँको वाइफले यो कुराहरू भन्दै गर्नुहुँदाखेरि सायद तपाईँलाई पनि एक प्रकारको अब चाहिँ म अझै स्ट्रङ हुनुपर्छ भन्ने तपाईँलाई पनि त्यो महसुस भयो होला भनेर म विश्वास गर्छु। र श्रीमतीहरूले चाहने श्रीमानबाटको कुराहरू यही नै हो। र तर कहिलेकाहीँ अवस्था परिस्थितिहरू परिवर्तन भएसँगै र यस्तो प्रकारको चुनौतीहरूलाई सामना गर्नु परेसँगै नै कहिलेकाहीँ श्रीमान स्ट्रङ भइदिनु पर्ने, अनि फेरि कहिलेकाहीँ श्रीमती स्ट्रङ पनि भइदिनु पर्ने, हामीले यसरी चाहिँ रोलहरू चाहिँ प्ले गर्नुपर्ने रहेछ हाम्रो जीवनमा, र त्यो हुँदै गर्दाखेरि कहिलेकाहीँ श्रीमान कमजोर भएको अवस्थामा ला अब म के होइन होला भनेर पनि सोच्नु भएन, किनभने त्यहाँ परमेश्वर र श्रीमतीले चाहिँ आफ्नो होइन दायित्वलाई असल प्रकारले निर्वाह गर्नुहुन्छ भने कहिलेकाहीँ श्रीमती कमजोर भएको अवस्थामा चाहिँ श्रीमतीले पनि ला अब म केही होइन भनेर सोच्नु भएन, किनभने त्यहाँ परमेश्वर सँगसँगै श्रीमानले पनि स्ट्रङ रोल चाहिँ त्यहाँ प्ले गरिरहनु भएको हुन्छ। हामीसँग हामी एक्लै चाहिँ छैनौ, एक अर्काको परिपूरक चाहिँ हामी सँगसँगै छौ, मिलेर एकले अर्काको कमजोरीमा दुर्बलतामा साथ दिँदै प्रार्थना गर्दै चाहिँ हामी अगाडि बढ्नेछौ, किनभने परमप्रभु परमेश्वर हाम्रो हामी दुवैजनाको साथमा चाहिँ हुनुहुन्छ भनेर चाहिँ अगाडि बढ्नुपर्ने हुने रहेछ नि। प्रभुले त्यसरी काम पनि गर्नुहुने रहेछ नि। मैले त्यो कुरा चाहिँ टार्जनजीको जीवनमा पनि देखेको छु, यो कुरालाई चाहिँ मैले एकदमै महसुस गरेको छु अनि मैले सिकेको पनि छु टार्जनजी। यो कुरा सायद मैले तपाईँलाई भनेको छुइनँ होला व्यक्तिगत तवरबाट, तर आज कार्यक्रमको माध्यमबाट भन्नुपर्दाखेरि चाहिँ म प्रभुलाई एकदम धन्यवाद दिन्छु। मैले साँच्चै नै एउटा उदाहरणीय जोडी चाहिँ टार्जनजी र उहाँको वाइफमा पनि देखेको छु। जब टार्जनजीले अघि भन्नुभयो उहाँ अलिकति कमजोर अवस्थाबाट भएर जाँदै गर्नुहुँदाखेरि उहाँको वाइफले चाहिँ यस्तो बलियो रूपमा चाहिँ उहाँले आफ्नो तर्फबाट होइन सहायता सहयोग आफ्नो श्रीमानलाई गर्नुपर्ने ढाडस उत्साह यसरी दिनुभयो कि हरेक श्रीमतीले चाहिँ सिक्नुपर्ने कुरा, जब आफ्नो श्रीमान कमजोर अवस्थाबाट भएर जाँदै गर्नुहुन्छ नि, पहिलो स्थानमा परमेश्वरलाई राखेर आफ्नो श्रीमानको लागि परिवारको लागि कसरी बलियो भएर खड़ा हुनुपर्छ भन्ने कुरा चाहिँ मैले टार्जनजीको वाइफबाट हाम्रो पिङ्कीजीबाट चाहिँ यो कुरालाई मैले देखेँ, र टार्जनजीले पनि त्यही अनुसार आफूले आफैलाई बलियो बनाएर अगाडि बढ़िरहनु भएको छ। अनि एउटा असल परमेश्वरलाई केन्द्रमा राख्ने जोडी चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरालाई हामीले देख्ने सिक्ने अवसर चाहिँ मैले पनि पाइरहेको छु व्यक्तिगत तवरबाट।
0: धन्यवाद पुनमजी, धेरै प्रशंसा गर्नुभयो
1: उत्साह
0: सिद्ध हुन सक्दैनौ, हामीले असल हुने कोशिशमा अगाडि बढ़िरहेका छौं, परमेश्वरप्रति विश्वास छ, तर कहिलेकाहीँ कमजोर हुँदाखेरि चाहिँ जब दाम्पत्य जीवनमा चुनौती अनि अप्ठ्यारा परिस्थितिहरू आउँछन् त्यतिखेर चाहिँ एकदम श्रीमान कमजोर भइरहेको बेला श्रीमतीले चाहिँ ढाडस दिँदाखेरि एकदम ठूलो सहायता पनि हामीलाई हुँदो रहेछ। र त्यतिखेर जस्तै म कमजोर भएको बेला चाहिँ प्रार्थना गर्न मन लाग्दैन, बाइबल पढ्न मन लाग्दैन, कति अवस्थामा हाम्रो शरीरले दिँदैन होइन, दाजु पावलले भन्नुहुन्छ आत्मा तयार छ शरीरले बाधा दिन्छ होइन, मलाई त्यस्तै भयो केही समय अगाडि। म उठेर यसरी पढ्छु भन्दाखेरि पनि मेरो अङ्गहरू नै अगाडि बढेनन् कि, अब पढ्नको निम्ति मलाई त्यो तयार भएन, दिमागले जुन माइन्डले चाहिँ हराएर गर्नुपर्ने त्यो कुराहरू नै भइरहेको थिएन। भनेपछि उसले चाहिँ भन्थे अब बाइबल पढ्नुपर्छ अनि प्रार्थना गर्नुपर्छ भनेपछि कहिलेकाहीँ चाहिँ अब उसको भनाइमा पनि पढिदिने होइन गाह्रो भइरहेको बेला त्यस्तो पनि हुँदो रहेछ। अनि जीवनमा कस्ता कस्ता अवस्थाहरू आउँदो रहेछन् भन्ने कुरा पनि भोगियो होइन, अनि यसरी भोग्दै जानुपर्दो रहेछ अनि प्रभुले बलियो बनाउनु हुँदो रहेछ पक्कै पनि भन्ने कुराहरू आफैबाट पनि मैले कति उदाहरणहरू सिकिरहेको छु। अनि मेरो मन कमजोर हुँदाखेरि चाहिँ प्रभुले सहायता पठाउनु भएको रहेछ भन्ने कुरा चाहिँ आउँछ अनि अझै आनन्द लाग्छ। अनि मलाई मेन चाहिँ यो सहयोग पाइरहँदाखेरि आफ्नो श्रीमतीबाट हौसलाका कुराहरू पाइरहँदाखेरि चाहिँ विवाहको दिनको याद आयो। विवाहको दिन हामीलाई जुन करार बाँध्न लाउनुहुन्छ अनि दुःखमा सुखमा रोग बिमारमा पैसाको अभावमा होइन अनि सबै कुरामा म सहायता गर्छु छोडेर जान्न यस्ता कुराहरू गरिन्छ नि, प्रेम गरिरहन्छु, ठ्याक्कै ती कुराहरू मिलेको कतिजनाको जीवनमा चाहिँ नमिल्न सक्छ। मैले कतिजना यस्तो व्यक्तिहरू देखेको छु, श्रीमती धेरै बिरामी भइन् भनेर श्रीमानले छोडेर हिँड्नुभएको होइन, आफूसँग पैसा पनि छैन मैले कसरी ट्रिटमेन्टहरू गर्ने भन्ने एकतिर छँदैछ, त्यो चुनौतीलाई आफूले वहन गर्न नसकेर पनि हो, कसै कसै हृदय कठोर भएर पनि हो, सम्बन्धलाई कति सजिलैसँग चुडाउन दिन्छन् उहाँहरूले। र परमेश्वरले चाहिँ कसैले पनि श्रीमान श्रीमतीको सम्बन्धलाई नटुटाओस् भन्ने कुरा गर्नुभएको छ भन्नेदेखि हामी त्यसको निम्ति धेरै होसियारी बन्नुपर्छ।
1: एकदमै टार्जनजी, एकदमै यो कुरा कानीले हामी अझै अगाडि बढाउँदै जानेछौ, तर यो समयमा एउटा गीतको साथ हाम्रो श्रोतालाई हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: प्रिय श्रोता, हामी दुई वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम आधुनिकमा उपस्थित भएर केही कुराहरू गरेर तपाईँसँग सारिरहेका छौं र हामीले ख्रिस्ट केन्द्रित हुनुपर्छ हाम्रो वैवाहिक सम्बन्ध, अनि वैवाहिक सम्बन्ध पछिको दाम्पत्य जीवन ख्रिस्ट केन्द्रित भयो भने मात्रै सफल हुन सक्छौं भन्ने कुराहरू गरेको छ। त्यो सफल हुनको लागि चाहिँ पुनमजी हाम्रो क्यारेक्टरहरू ठिक हुनुपर्छ दुई पक्षको, होइन? हामी भिन्न भिन्नै पृष्ठभूमिबाट आएका व्यक्तिहरू भएको हुनाले, जस्तै म एज अ गुरूङ होइन, मेरो मिसेस चाहिँ तामाङ भनेपछि obviously हामी दुईजनाको पृष्ठभूमि चाहिँ मिल्दैन, होइन? संस्कृति संस्कारबाट हुर्केर आएका बेग्लै बेग्लै मानिसहरू भएको हुनाले कहिलेकाहीँ एकजनाको कुरा अर्कोलाई सहन हुँदैन, होइन? उसले गर्न खोजिरहेको कुरा चाहिँ मलाई पटक्कै स्वीकार गर्न सक्दिनँ, होइन? तर यस्तो समयमा चाहिँ बलिदान दिन जान्नुपर्ने रहेछ। यदि बाइबल अनुसार परमेश्वरले भन्नुभए अनुसार मेरो श्रीमती अथवा श्रीमानले चाहिँ त्यो कुरा अगाडि राख्छिन् भने त्यसलाई चाहिँ समर्थन गर्नु अनि त्यसलाई ठिक हो भनेर प्रार्थनामा अगाडि बढ्नु चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा रहेछ। कुराकानी नमिल्दाखेरि सानो इस्यु भयो भने पनि निकै झगडा पनि पर्छ नि घरमा, होइन? अनि कहिलेकाहीँ तरकारी मिठो नहुँदा है खाना मिठो नबनाउँदाखेरि, होइन? हुन चाहिँ म कहिलेकाहीँ भन्छु मेरो मिसेसको तिमीले भन्दा त मिठो म बनाउँछु भन्छु, होइन? लु बनाउनु त भन्छु, फेरि मलाई अल्छी लाग्यो, होइन? त्यो पनि हुन्छ। अस्ति मलाई त्यस्तै भयो, अब सुतिरहन मन लाग्ने अनि अलिकति मानसिक रूपमा नि कमजोर भइरहेको बेलामा डाक्टरले पनि मलाई चाहिँ कामहरू गर्नुहोस् तपाईँले, होइन, श्रीमतीलाई हेल्प गर्नुहोस् अनि एउटा दिनचर्या बनाउनुहोस् भनेर भन्नुहुन्थ्यो, तर मलाई गाह्रो लाग्ने है। अनि मैले त्यसैको लागि पनि म खानाहरू पकाउन थालेँ कि, बेलुका बेलुका खानाहरू पकाउन थालेँ अनि आफूले आफूलाई चाहिँ मन नपर्ने अरूले चाहिँ कति मिठो भन्नुभयो है। अनि जे पकाए पनि मैले अब फर्सीको मुन्टो पकाए पनि मिठो हुने, आलु पकाए पनि मिठो हुने, होइन? त्यो तरिकाले गरियो। त्यसले गर्दाखेरि चाहिँ यो सानो सानो कुराले पनि झगडा पनि हुन्छ, मेलमिलापमा पनि लान्छ, होइन? तरकारी मिठो भएन भने ठूलो झगडा पनि पर्न सक्छ, होइन? अनि फेरि कतिजनाले चाहिँ मिठो भएन त के भयो, परमेश्वरले दिनुभएको हामी चाहिँ आदर साथ खानुपर्छ, उहाँलाई धन्यवाद दिएर भन्यो भने त्यही मिठो हुन्छ फेरि, होइन? त्यहाँ मेलमिलापको कुराहरू आइहाल्छन्। त्यसले गर्दा यो सानो सानो कुराले पनि कहिलेकाहीँ परिवारमा धेरै ठूलो घटनाहरू घटाउने हामी देखेका छौँ। अहिले त पुनमजी श्रीमान श्रीमतीमा प्रेमै नभएको, श्रीमानले श्रीमतीको हत्या गर्न पनि पछि नपर्ने, श्रीमानले पनि श्रीमतीलाई कस्तो कस्तो किसिमले चाहिँ होइन प्रहार गरिरहने भनेपछि एकदम दुःख लाग्दो समयमा छौँ हामी। परमेश्वरले पनि भन्नुहुन्छ अन्तको समयमा प्रेमहरू सेलाएर जान्छन्। आज त्यस्तै देख्छौँ हाम्रा वरिपरि र त्यस्ता उदाहरणहरू देख्दा देख्दै हामीले चाहिँ अझ प्रभुमा बलियो हुने मौका पाउँदा रहेछौँ कि। किन चाहिँ मानिसहरू यस्तो हुन्छन्, किन हिंसक हुन्छन् मानिसहरू, किन हत्या गर्न पनि पछि पर्दैनन् भन्दाखेरि चाहिँ कैनका कुराहरू याद आउँछ मलाई सुरुवातमा, होइन? हाबिल त्यति इमान्दार हुँदा इमान्दारीले चाहिँ मर्नु पर्यो, अनि एकदम चतुरो बाठो अनि छुचो मानिस चाहिँ मानिसले चाहिँ अर्कोलाई हेप्ने पेल्ने ज्यानै लिने, होइन? यस्ता कुराहरू संसारमा त्यस्तै कुराहरू छन्। जो चाहिँ अलिकति झुटो छ उसको चाहिँ बोली बिक्री भइरहेको, होइन? उसले चाहिँ सबै कुराहरूबाट मानिसलाई पेलिरहेको, तर जो नम्र छ परमेश्वरले मात्रै उसलाई उठाउने, मानिसले चाहिँ कहिले पनि उठाउन चाहँदैन, होइन? त्यसैले गर्दा त्यस्ता अवस्थाहरू हामी देख्दै गर्दाखेरि विभिन्न कुराहरू नै सिकाउँदो रहेछ समाजले। विवाह नहुँदाखेरि अर्कै तरिकाले हेर्थ्यौं समाजलाई भने, अहिले विवाह भइसकेपछि चाहिँ म कसैसँग अनुबन्धित छु भनेर भनिन्छ नि नेपालीमा। त्यसैले गर्दा मैले मेरो मात्रै कुराले हुँदैन, उसको कुरा पनि सुन्नुपर्छ भन्ने कुरा चाहिँ समाजलाई हेर्दा अनि उसको कुरा पनि सुन्न मन लाग्छ।
1: एकदमै एकदमै सुन्दर कुरा तार्जनजी। र अघि तपाईँले विविधताको कुराहरू गर्दै गर्नुहुँदाखेरि चाहिँ हो, हामी फरक फरक पृष्ठभूमिहरूबाट आउँदै गर्दाखेरि कतिवटा यस्तो चुनौतीहरू भयो भने चाहिँ कसरी एकले अर्कालाई चाहिँ बुझ्ने अनि होइन एकले अर्कालाई सहने कि अब एकले अर्कालाई के प्रहार पो गर्ने हो कि, जुन चाहिँ बाइबलले हामीलाई अवश्य पनि दिँदैन यो कुराहरू, तर वचन अनुसार रहेर चाहिँ कसरी हामीले एकले अर्कालाई चाहिँ बुझेर होइन सम्बन्धलाई बलियो बनाउने होला, तपाईँको अनुभवबाट अलिकति कुराहरू सेयरिङ गरिदिनुहोस् न।
0: बाइबलमा पनि हामी कति जोडीहरू यस्तो देख्छौ, श्रीमान खराब श्रीमती राम्रो, होइन? श्रीमती खराब श्रीमान असल पनि देख्छौ। जस्तै हामीले सिमसोनको घटना नै हेरौँ न, होइन? अनि इजुएलको घटनाहरू हेरौँ, होइन? त्यसले गर्दाखेरि कति स्त्रीहरू चाहिँ योग्य पनि हुँदैनन्, असल कुरा भन्दा पनि खराब कुरातिर लागेको देखिन्छ। हामी त परमेश्वरको जन भएको हुनाले आज्ञाकारिता नभएको पनि पाउँछौ कति अवस्थामा. र मलाई चाहिँ बलियो हुनलाई चाहिँ कस्तो लाग्छ भने समय परिस्थिति अनि हाम्रो जीवनमा घटिरहेको घटनाले नै सिकाउँदो रहेछ. परमजी, मेरो जीवनमा यस्तो चुनौती आउँदा मेरो श्रीमती कस्तो किसिमले प्रस्तुत हुन्छन्, मेरो श्रीमान मेरो जीवनमा कस्तो किसिमले प्रस्तुत हुन्छन् भन्ने कुरा चाहिँ महत्वपूर्ण रहेछ. सबैभन्दा पहिलो प्राथमिकता चाहिँ श्रीमान श्रीमती हो नि त, त्यसपछि मात्रै बाहिरका कुराहरू आउँछन्. त्यसैले गर्दा घरमा श्रीमती नै खुसी छैनन्, श्रीमान नै खुसी छैनन् भनेर हामीले सारा समाजलाई खुसी पार्नु पनि बेकार छ होइन. अनि घरमा नै शान्त छैन भने एकचोटि यस्तो पनि भयो कि अब शान्तिना कुराहरूमा म त झगडा गर्न त जान्ने मानिस होइन होइन, शान्तिना कुराहरूमा अलिकति आफूलाई चित्त दुखेपछि बोल्न मन लागेन केही समय होइन, अनि आफन्तको घरतिर जान मन लाग्यो तर पनि त्यहाँ जाँदाखेरि पनि शान्ति चाहिँ भएन कि. अब घरमा शान्ति छैन भनेदेखि बाहिरका जति रमाइला कुराहरू हेर्दा पनि श्रीमतीसँग सम्बन्ध राम्रो हुनुपर्छ, उसँग गएर मैले राम्रो गर्नुपर्छ, फेरि एउटा इगो हार्ट भएको मान्छे गएर फेरि हामी चाहिँ कस्तो ढिट रहेछौँ भने क्षमा माग्नै नमान्ने कि, मैले यस्तो भने क्षमा दिनुहोस् है भनेर नमान्ने, आफू सानो हुन्छ भनेर कि मानिसको यही खराब बानी छ कि श्रीमानमा श्रीमतीमा. यो हट्नुपर्छ होइन, ममा पनि हट्नुपर्छ, तपाईँमा पनि हट्नुपर्छ, हाम्रो श्रोताहरूमा पनि हट्नुपर्छ. र यसरी प्रभुले उहाँको राज्यमा लाने मानिसहरू त कस्तो हुनुपर्छ, हामीले त अहिले सोच्न पनि सक्दैनौ त्यो पवित्रतालाई विचार गर्दाखेरि होइन. येशु ख्रिस्ट जस्तै हुन चाहन्छु भनेर हामी भजनहरू गाउँछौं. त्यसैले गर्दाखेरि अहिले नै हामीले स्वर्गीय पुस्तकमा हाम्रा कामहरू लेख्नको निम्ति त अहिलेदेखि नै प्र्याक्टिस हुनु पर्यो होइन. हरेक कुराहरू असल गर्न नसके पनि कति पर्सेन्ट कुराहरू हाम्रो राम्रो जानी जानिकन हामीले पाप नगर्ने, जानी जानिकन कसैको चित्त नदुखाउने, जानी जानिकन परमेश्वरको आज्ञालाई उल्लङ्घन नगर्ने व्यक्ति बन्न सक्नु पर्यो. अन्जानमा त हुन्छ होइन, हामी थाहा पाउँदैनौ, तर जानी जानी चाहिँ हामीले गर्नु हुँदैन. कति व्यक्तिले मण्डलीमा मैले यो बोल्दाखेरि मेरो दाम्पत्य जीवन बिग्रन्छ भन्दाखेरि पनि उसले गरिरहेको हुन्छ नि त होइन. अब मैले व्यभिचारमा फस्नु हुँदैन, मेरो दाम्पत्य जीवन त खत्तमै हुन्छ, परमेश्वरले पनि त्याग्नुहुन्छ भन्दा पनि त्यही गरिरहेका हुन्छन् होइन. त्यसले गर्दाखेरि यो चाहिँ आज्ञाकारिता नभएर परमेश्वरलाई असल तरिकाले नबुझेको कारण, जानी जानिकन हामीले पाप नगर्ने, जानी जानिकन कसैको चित्त नदुखाउने, जानी जानिकन परमेश्वरको आज्ञालाई उल्लङ्घन नगर्ने व्यक्ति बन्न सक्नु पर्यो. अन्जानमा त हुन्छ होइन, हामी थाहा पाउँदैनौ, तर जानी जानी चाहिँ हामीले गर्नु हुँदैन.

0: हामीले कुराकानी गर्यौं परमेश्वरकै केन्द्रित हुनुपर्छ सम्बन्ध अनि परिवारमा आशिष हुन्छ र तपाईँ हाम्रो सम्बन्धमा परमेश्वरलाई चाहिँ पहिलो स्थानमा राखेको छौं कि छैनौं भन्ने कुराले चाहिँ ठूलो प्रभाव पार्छ र जब प्रभुलाई पहिलो स्थानमा राख्छ अनि त्यसपछि श्रीमानले पनि म ठिक भएर जिउनुपर्छ भनेर आफूलाई ठिक बनाउनुहुन्छ श्रीमतीले पनि म वचन अनुसार जिउनुपर्छ भनेर ठिक बनाएर आफूलाई लगिसक्नु भएपछि चाहिँ त्यहाँ श्रीमान श्रीमतीको सम्बन्धमा र परिवारमा पनि एउटा आशिष र परमेश्वरको कामहरूलाई देख्न शुरू गर्नेछौ। यही कुराहरूमै रहेर हामी कुराकानी गर्दैछौ तर चारणजी यो समयमा हामी एउटा गीतको साथ फेरि पनि श्रोतालाई दिन चाहन्छौ।
1: म तिमीलाई दुःख या सुखमा साथ दिइरहनेछु।
2: मृत्युले हामी दुवैलाई अलग नगरेसम्म

0: के तपाईँ सुश्री सपनम लिम्बूसँग विवाह गर्नको लागि मन्जुर हुनुहुन्छ?
1: हजुर छु।
0: सुश्री सपनम लिम्बूज्यू पवित्र विवाह गर्नको लागि मन्जुर हुनुहुन्छ?
2: हजुर छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम आदम एन्ड इभमा तपाईँ हुनुहुन्छ। हामी कार्यक्रम मार्फत विवाहसँग सम्बन्धित कुराहरू र विशेष गरिकन आज चाहिँ हामी इसाई विवाहको एउटा केन्द्रमा चाहिँ परमेश्वर हुनुपर्छ है, यो चाहिँ एकदमै महत्वपूर्ण छ। जुन कुरा हामीलाई थाहा छ तर कतिचोटि यही कुराहरू हुनबाट हामी चुकिरहेको हुन्छौं र हाम्रो परिवारमा कतिचोटि हामी परमेश्वरलाई पहिलो स्थानमा र केन्द्रमा नराखेको कारणले गर्दा हामीले त्यो आशिषलाई महसुस नगरिरहेको अवस्थाहरू पनि हुनसक्छ। यसै कारण हामी त्यही प्रोत्साहन दिन चाहन्छौं दार्जनजी, होइन, परिवारमा सम्बन्धमा चाहिँ परमेश्वरलाई चाहिँ एकदमै केन्द्र बिन्दु बनाएर प्रार्थना गर्ने, वचन अध्ययन गर्ने, पहिलो स्थानमा परमेश्वरलाई राख्ने, जे पनि निर्णयहरू गर्नुभन्दा अगाडि प्रार्थना गर्ने, होइन, जे पनि कुराहरू गर्नुभन्दा अगाडि सरसल्लाह गर्ने परिवारमा र प्रार्थना गरेर ती कुराहरूलाई अगाडि बढाउने कार्यहरू गर्यौं भने परिवारले साँच्चै नै एउटा शान्ति आनन्द र परमेश्वरबाटको आशिषलाई चाहिँ महसुस गर्न सक्नेछौं।
1: पारिवारिक जीवनलाई कहिलेकाहीँ भताभुङ्ग पार्नको निम्ति दुष्ट कुराहरू पनि आउन सक्छन् हाम्रो जीवनमा, र यो सुरक्षामा राख्नको निम्ति लगातार प्रार्थना हाम्रो हुनुपर्छ। मानिसको मनमा हो परिवर्तन हुन सक्छ, श्रीमान पनि बहकिन सक्छ, श्रीमती पनि बहकिन सक्छ, त्यसैले नै हामीले सुरक्षाको लागि, प्रोटेक्सनको लागि प्रार्थना गर्ने हो, र जहिले पनि परमेश्वरको हातमा नै हाम्रो जीवन भइरहोस्, हामी उहाँमै आनन्दित भइरहौं भन्ने कुराहरू आउँछ। र विशेष गरिकन यहाँ मैले हितोपदेशको पुस्तक 31 अध्यायका कुराहरू हेर्दै थिएँ, उच्च चरित्र भएकी स्त्रीका कुराहरू यहाँ गरिएको छ। एउटा छोरी मानिसले अथवा कसैको श्रीमती भनेर दाम्पत्य जीवनमा बसिसकेको व्यक्तिले चाहिँ उच्च, यो पाठ धेरैचोटि पढ्नु भएको हुनसक्छ उहाँले, होइन, तर कतिको लागू भएको हुन्छ भन्ने कुरा चाहिँ तपाईँ स्त्री जातिमा विशेष गरी म भन्छु, होइन, उच्च चरित्र भएको पत्नी कसले पाउन सक्छ? उच्च चरित्र त भन्यो तर मेरो चरित्र कस्तो छ भन्ने कुरा चाहिँ स्त्री जाति आफ्नो आफ्नो अनुसार फरक भयो नि त, होइन, त्यसले गर्दाखेरि हामीलाई वचनले के भन्दैछ भन्दाखेरि चरित्र उच्च हुनुपर्दो रहेछ, सबैले मन पराउने हुनुपर्दो रहेछ, अनि तिनी मनिक भन्दा पनि अति नै बढी मूल्य के हुन्छन् भनेर भनेको छ। चरित्र असल हुनु चाहिँ स्त्री जातिको लागि एकदम राम्रो कुरो हो, होइन, परमेश्वरले पनि मन पराउनुहुन्छ, तर उच्च चरित्र भएको स्त्री चाहिँ पाउन कसले पाउन सक्छ भनेर भनेको छ, होइन, त्यसले गर्दाखेरि जोसुकैले पाउन पनि सक्दैन, तर हुनु चाहिँ पर्ने चाहिँ उच्च चरित्र भएकै व्यक्ति हुनुपर्ने हो हामी, होइन। अब अहिले संसारमा पनि के भनिन्छ भन्दाखेरि 32 लक्षणले जुक्त भएको केटीलाई विवाह गर्नुपर्छ अथवा श्रीमती ल्याउनुपर्छ भन्ने गरिन्छ, होइन, त्यो 32 लक्षण भनेको त के हो हामीलाई थाहा छैन, होइन, तर असल कुराहरू त्यहाँ गरिएको सबै सबभर धेरै कुरामा चाहिँ असल हुनुपर्छ भन्न खोजिएकै हो त्यो, होइन। हाम्रो बाइबलले चाहिँ के सिकाउँछ भन्दै उच्च चरित्रका कुराहरू सिकाउँछन्, विश्वासका कुराहरू, प्रेममा रहने कुराहरू सिकाउँछन्, होइन, पहिलो कुरा 13 अध्यायले पनि त्यसरी सिकाउँछ। त्यसैले गर्दा आज हामीले सिक्दै जाँदैछौँ। मैले सबैभन्दा पहिले परिवारलाई सुरक्षा राख्ने तरिका चाहिँ प्रार्थना भनेर अघि भने, त्यही जस्तो लाग्छ पुरमजी, कहिलेकाहीँ मानिसको मन बहकिन सक्छ, हावाले आदमको मन बहकाइदिन्, होइन, अनि फेरि सर्पले पनि हावाको मन बहकाइदिए, होइन, हामी मानिसहरू बहकिन सक्छौ, हाम्रो पुर्खा पनि बहकिएका थिए, त्यसैले त्यो हाम्रो जीवन नबहकि के भनिन्छ, नबहकियोस् र जहिले पनि सुरक्षामा रहोस् र परमेश्वरमा समर्पित होस् भन्नको निम्ति चाहिँ प्रार्थना चाहिन्छ।
0: एकदमै एकदमै, र परमेश्वरको भय मान्ने कुराहरू, होइन, चाहे स्त्रीले होस् चाहे पुरुषले होस्, उच्च चरित्रको स्त्रीको विषयमा हामीले धेरैवटा पोइन्टहरू हेर्दै गर्दा त्यहाँ अन्तिम अन्तिममा चाहिँ सुन्दरता चाहिँ, होइन, भ्रमात्मक हुन्छन्, तर परमेश्वरको भय मान्ने स्त्री चाहिँ आदर योग्य हुन्छ भन्ने कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो कुरा चाहिँ पुरुषमा पनि सायद लागू हुन्छ। परमेश्वरको भय मान्ने पुरुष पनि, होइन, एकदमै त्यो अनुसारको आदरको योग्यको हुन्छ भने जस्तै नै दुवै पक्षले चाहिँ परमेश्वरको भयमा जिउन थाल्यौं भने, अघि तार्जनजीले भन्नुभयो जस्तै 32 लक्षणको त्यो गुणहरू चाहिँ सायद परमेश्वरको भय मान्न शुरू गर्यो भने हामीमा त्यो गुणहरू, चरित्रहरू पनि निर्माण हुँदै पनि जानेछन्। र अघि हामीले कुराहरू गर्यौं परमेश्वरलाई केन्द्रमा राख्ने कुराहरू सँगसँगै, अघि तार्जनजीले कति सुन्दर उदाहरणहरू दिनुभयो, होइन, त्यहाँ त्यागको कुराहरू, समर्पणताका कुराहरू, प्रेमका कुराहरू सम्बन्धमा र श्रीमान श्रीमतीमा भयो भने परिवार स्वतः एकदमै आशिषित हुँदै जाने कुराहरू पनि रहेछ। र पति पत्नीले नै एक अर्कालाई आदर गर्ने कुराहरू अनि प्रेम गर्ने कुराहरू, होइन, श्रीमानलाई आदर गर्ने कुराहरू, श्रीमतीलाई प्रेम गर्ने कुराहरू त हामीले धेरैचोटि सुनिरहेको हुन्छौं, तर यो कुरा चाहिँ हाम्रो परिवारमा प्र्याक्टिकल्ली हामीले व्यवहारमा प्रयोगत्मक रूपमा गरिरहेको छौं कि छैनौ त? के साँच्चै नै हामीले हाम्रो श्रीमानलाई आदर गरिरहेको छौं त? के साँच्चै नै हाम्रो श्रीमतीलाई प्रेम गरिरहेको छौं कि छैनौं। फेरि टार्जनजी, श्रीमतीहरू यस्तो हुँदो रहेछ, मैले आफूले भर्खर भर्खर अनुभव गरेको कुरामा प्रेम गरिसकेपछि एकदमै त्यसैमा खुसी होइन, श्रीमतीलाई प्रेम श्रीमानले दिनुभयो भने त्यसैमा खुसी, अनि फेरि श्रीमानले पनि श्रीमतीले होइन श्रीमानलाई आदर गरिदिनु भयो भने श्रीमानहरू त्यसैमा कस्तो धेरै खुसी भएर आफ्नो सबै कुराहरू नै दिन तयार श्रीमानहरूले। श्रीमतीले पनि प्रेम पाएपछि आफ्नो सबै कुराहरू, सबै आदर प्रेम आफूले गर्नुपर्ने जिम्मेवारीहरू सबै कुराहरू गर्न तयार। त्यसै बाइबलले प्रेम गर्ने कुराहरू, आदर गर्ने कुराहरू भनेको होइन रहेछ, यो चाहिँ वास्तवमा एकदम शक्तिशाली रहेछ भन्ने कुराहरूलाई पनि मैले पनि महसुस गरिरहेको छु र तपाईँहरूमा पनि देखिरहेको छ है यो कुराहरू
1: खराब कुरा भन्दा पनि असल कुरा निभाउनको निम्ति चाहिँ धेरै संघर्ष गर्नुपर्छ हामीले होइन, असल भएर बाँच्नको निम्ति गाह्रो छ। परमेश्वरले भन्नुहुन्छ मत्ती 11:28 मेरो भारी हलुको मेरो जुवा सजिलो भन्नुहुन्छ, तर मलाई चाहिँ कता कता नमिलेको जस्तो पनि लाग्छ कहिले कहिले, किनभने परमेश्वरको बाटोमा हिँड्न सजिलो चाहिँ पक्कै छैन अनि हजुर, त्यसैले गर्दाखेरि विश्वासमा परिपक्वता आउनुपर्ने, आत्मिकी रूपमा एकदमै माथि उठेको व्यक्ति हुनुपर्ने, श्रीमान श्रीमती नै उसले मात्रै विजय पाउन सक्छ होइन यस्ता कुराहरूमा। त्यसैले गर्दाखेरि त्यतिखेर चाहिँ यो कुरा लागू हुन्छ, उपयुक्त हुन्छ कि मेरो भारी हलुको मेरो जुवा सजिलो होइन, त्यतिखेर परमेश्वरको वचनलाई लिएर सजिलो मान्ने व्यक्ति चाहिँ एकदम आत्मिकी नै हो होइन, संसारमा रहेर चाहिँ उसलाई गाह्रो लाग्छ, क्रुस बोक्न गाह्रो लाग्छ नि त। त्यसैले गर्दा श्रीमतीले पनि क्रुस बोक्नु पर्यो, श्रीमानले पनि क्रुस बोक्नु पर्यो, अनि क्रुस बोक्न मान्ने मान्छेले चाहिँ दुःख भोग्न पछि पर्दैन होइन, दुःखमा पनि खुसी हुन सक्छ भन्ने कुरा नै हो। र दुःख भन्नाले के दुःख भन्दा आर्थिक दुःख मात्रै दुःख होइन होइन, मनमा पनि कहिलेकाहीँ तोड पर्दछ, मनको दुःखहरू पनि हुन्छन् होइन, अनि कहिलेकाहीँ सामाजिक दुःखहरू हुनसक्छ, पारिवारिक सबै आफ्नै व्यक्तिगत रूपमा उठेका कुराहरू पनि हुनसक्छन्, प्रश्नहरू, म के गर्दैछु, कहाँ छु, कहिलेकाहीँ मैले किन गल्ती गर्दैछु, मैले किन यस्तो गर्दैछु, असल गर्दाखेरि पनि कुन तरिकाले चाहिँ म गर्दैछु, हरेक कुरा चाहिँ परमेश्वरलाई सम्झेर हामीले गरिरहेका हुन्छौँ नि त। अनि हाम्रो मनमा अनेकन कुराहरू आउँदाखेरि पनि परमेश्वरले चाहिँ त्यसको समाधानका कुराहरू हामीलाई राखिदिनु हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले धेरै अवस्थामा थाहा पाएको छु। र अझै पनि अब यङ त छैनौ हामी होइन, विवाहित भए पनि कति कुराहरू अनुभव भएर नै ती समयहरू पार गरिरहेका छौँ, अझै पनि छ श्रोता हाम्रो समय विवाहलाई बुझ्ने समय होइन, विवाहमा अझ बलियो भएर प्रभुमा कसरी रहने भन्ने कुरा चाहिँ हाम्रो लागि पनि तपाईँहरूले प्रार्थना गरिदिनुपर्छ, तपाईँको निम्ति पनि हामीले प्रार्थना गरिदिनुपर्छ, एक्लै अर्कालाई बलियो पक्कै बनाउनुपर्छ, किनभने हामी पनि बलियो व्यक्ति होइनौँ, तपाईँहरू पनि बलियो व्यक्ति, समय आउँदाखेरि हामी सबैजना कमजोर हुन सक्छौँ, त्यो कमजोरी अवस्थामा माथि उठाउनुको निम्ति चाहिँ एक्लै अर्काको निम्ति प्रार्थना गरिदिन असल हुन्छ
0: भन्दै एउटा गीत फेरि पनि तपाईँको लागि हामी यो समयमा राख्न चाहन्छौँ।

0: श्रोताले फेरि तिनजेल सुन्दै हुन्थ्यो कार्यक्रम आदमीव. अब भने छुटिनुपर्छ किनभने समयले पनि हामीलाई बिदा दिएको छ र सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म टाजु
1: र म पुनम
0: हामी बिदा हुन्छौ.

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
9: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: होइन, यो झोला भित्र के छ?
3: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
2: यो झोलाको पोकाहरूमा के छ?
4: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
5: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
6: प्रस्तुता कुमार अब्राहमको साथमा।
3: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
7: यसुले भन्नुभयो, जीवनको रोटी

0: ग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुडनिज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनिज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ। र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर तृतीय वचनलाई सुनौ।

0: प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ।
1: प्रिय श्रोता मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको नयाँ करारको खण्ड 4 समाचारका पुस्तकको बारेमा हेर्ने समयमा आइपुगेका छौं। हामीले गएको हाम्रो बुझाइ क्रमाङ्क 4 समाचारका पुस्तक भाग 10 हामीले संसारमा ख्रिष्टका मानिसहरू मत्ती 5 अध्यायको 13-16 पद, व्यवस्थाप्रति सही दृष्टिकोण मत्ती 5 17-20 पद, अनि त्यसै गरेर कानून पालन पर्याप्त हुँदैन भन्ने विषयमा हामीले मत्ती 5 अध्यायको 21-48 र लुकाको सुसमाचार 6 अध्यायको 27-36 पद अनि लुकाकै 12 अध्यायको 57-59 पदसम्ममा रहेका केही कुरालाई हामीले हेरेका थियौं। र आज भने हामी तपाईँलाई बाइबललाई बुझ्नको लागि दिनु, प्रार्थना गर्नु र उपवास बस्नुको विषयमा मत्ती 6 अध्यायको 1-18, लुका 11 अध्यायको 1-4 पदबाट केही कुरा बताउनेछौ। र त्यसै गरेर हामी भौतिक थोकहरूको विषयमा चिन्ताको बारेमा मत्ती 6 अध्यायको 19-34 अनि लुका 12 अध्यायको 22-34 रहेका केही कुरा हेर्नेछौ। अनि हामी त्यसै गरेर अरूलाई दोष लगाउने कुराको विषयमा पनि हामी हेर्छौ। मत्ती 7 अध्यायको 1-6 र लुका 6 अध्यायको 37-42 पदमा रहेका कुरा, अनि त्यसै गरेर हामी बिन्ती प्रार्थनाहरूका बारेमा पनि हेर्नेछौ। मत्ती 7 अध्यायको 7-12 पद अनि लुका 11 5-13। आउनुहोस् हामी केही कुरालाई बुझ्नेछौ। पहिलो शीर्षक रहेको छ दिनु, प्रार्थना गर्नु र उपवास बस्नु। मत्ती 6 अध्यायको 1-18, लुका 11 1-4। मित्र, यदि येशूका अनुयायीहरूले मानिसहरूको प्रशंसा पाउने हेतुले खाँचोमा परेकाहरूलाई सहायता गर्छन् भने तिनीहरूका दान परमेश्वरको दृष्टिमा कुनै मोलको हुँदैन। तिनीहरूले आफूले चाहेका प्रशंसामा नै आफ्नो इनाम पाइसकेका हुन्छन्। तिनीहरूले परमेश्वरबाट कुनै इनाम पाउने छैनन्। तिनीहरूले आफ्नो दानलाई आफ्ना घनिष्ठ मित्रहरूदेखि पनि गुटमा राख्नुपर्छ। यस कुरालाई तपाईँले मत्ती 6 अध्यायको 1-4 पदमा पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। अनि मित्र, प्रार्थना पनि एउटा गुप्तमा गरिने कार्य हो। विश्वासीहरूले तिनीहरूको स्वर्गका पितालाई जगाउन लामो र प्रभावशाली प्रार्थना चाहिन्छ भने जस्तो गरी प्रार्थनाको बोझलाई त्रर्सनको थोक बनाउनु हुँदैन। उहाँ अन्य जातिहरूका निर्जीव मूर्तिहरू जस्तो हुनुहुन्न, तर उहाँ एक प्रेमिलो पिता हुनुहुन्छ जसले आफ्नो छोराछोरीका खाँचोहरू बुझ्नुहुन्छ। यस कुरालाई तपाईँले मत्ती 6 5-8 पदमा पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। विश्वासीहरूलाई साहस साथ प्रार्थना गर्ने साहस दिनुहुँदै तिनीहरूले अनुसरण गरून् भनी येशूले प्रार्थनाको एउटा नमुना दिनुभयो। तिनीहरू परमेश्वरसँग त्यसरी नै स्वतन्त्रतापूर्वक बोल्न सक्छन् जसरी छोराछोरीहरू आफ्ना पितासँग बोल्छन्, ताकि तिनीहरूले उहाँ पवित्र हुनुहुन्छ भनी याद गर्दै आदर साथ उहाँसँग बोल्नुपर्छ। आराधना प्रकट गर्दा निश्चित रूपले तिनीहरूका खाँचोहरूभन्दा अघि उहाँको महिमा आउँछ। मत्ती 6 अध्यायको 9 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। विश्वासीहरूले तिनीहरूका हृदयमा र अरूहरूको हृदयमा, चाहे व्यक्ति व्यक्तिको रूपमा होस् वा सम्पूर्ण मानिसहरूको रूपमा, परमेश्वरको राज्य आओस् भनी प्रार्थना गर्नुपर्छ। तिनीहरूका प्रार्थनाहरू परमेश्वरका अनन्त योजना पूरा होस् भन्ने ठूलो विषयसँग वा दैनिक आवश्यकताहरूको प्रबन्ध जस्ता सानो विषयसँग सम्बन्धित हुन सक्छन्। यस कुरालाई हामीले मत्ती 6 अध्यायको 10-11 पदमा पनि पढ्न सक्छौ। तिनीहरूले अरूलाई क्षमा दिए भने मात्र परमेश्वरले पनि तिनीहरूलाई क्षमा दिनुहुनेछ भन्ने कुरा याद राख्दै तिनीहरूले आफ्ना पापहरू स्वीकार गर्नुपर्छ। तिनीहरूले जीवनका कार्यहरूमा परमेश्वरको नियन्त्रण होस् भनेर पनि प्रार्थना गर्नुपर्छ। यसैले कि तिनीहरूले सामना गर्नुपर्ने कठिनाईहरूले तिनीहरूलाई पाप गर्न नलगाउन्। यस कुरालाई तपाईँले मत्ती 6 12-15 हेरेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, यदि कुनै बेला विश्वासीहरूले प्रार्थनाहरूको साथमा उपवास पनि बसे भने आफ्नो अनुहार उदास बनाउँदै अरूलाई प्रभावित गर्न खोज्नुहुन्न। यदि मानिसहरूको प्रशंसा पाउन तिनीहरू उपवास बसे भने परमेश्वरको दृष्टिमा त्यो कुनै मूल्य हुँदैन। उपवास बस्दा सामान्य व्यवहार गर्नुपर्छ र सामान्य वस्त्र नै लगाउनुपर्छ। मित्र, यस कुरालाई तपाईँले मत्ती अध्याय 6:16-18 पनि पढेर बुझ्न सक्नुहुन्छ। मित्र, हामीले अहिले तपाईँलाई दिनु, प्रार्थना गर्नु र उपवास बस्नुको बारेमा मत्ती 6:1-18 अनि लुका 11:1-4 रहेको कुरामा रहेर केही कुरा बताएका छौं। आशा छ तपाईँले यसबाट केही उत्साह र ज्ञान प्राप्त गर्नुभएको छ ख्रिस्टमा राम्रोसँग जीवनयापन गर्नको लागि र बाइबललाई बुझ्नको लागि। अब हामी भौतिक थोकहरूको विषयमा चिन्ताको बारेमा मत्ती 6:19-34 र लुका 12:22-34 रहेको केही कुरा हेर्नेछौ। मित्र, परमेश्वरको राज्यमा आउने मानिसहरूले सांसारिक जीवनका भौतिक कुराहरूलाई अरूकै दृष्टिकोणले हेर्नु हुँदैन। तिनीहरूले परमेश्वरको रुचिलाई पहिलो स्थान दिनुपर्छ र अरूलाई दिने कार्यमा उद्धार हुनुपर्छ। भौतिक थोकहरूमा मन लाउनेहरू परमेश्वरप्रति अइमानदार भइरहेका हुन्छन् र आखिरमा आफै निराश हुने निश्चित गर्छन्। मित्र, यस कुरालाई तपाईँले मत्ती 6:19-21 पढेर पनि बुझ्न सक्नुहुन्छ। भौतिक थोकहरूप्रति हुने सही र गलत व्यवहारका नतिजाहरूको उदाहरण दिन यसुले असल र खराब दृष्टिशक्तिको परिणाम सम्बन्धी स्थानीय मान्यता उल्लेख गर्नुभयो। मित्र, मानिसहरूले आँखा झ्यालहरू जस्ता हुन् जसद्वारा ज्योति शरीरमा पस्छ र स्वास्थ्य राम्रो राख्छ भनी विश्वास गर्थे। स्वस्थ आँखाहरू हुनुको अर्थ हो स्वस्थ शरीर हुनु, अर्थात् उज्यालो हुनु। रोगी आँखाहरू हुनुको अर्थ हो रोगी शरीर हुनु, अर्थात् अन्धकार। भौतिक थोकहरूप्रति स्वस्थ दृष्टिकोण राख्दा त्यसको फलस्वरूप स्वस्थ आत्मिक जीवन पाइन्छ, तर अस्वस्थ दृष्टिकोणको अर्थ हुन्छ अघिबाटै हृदयमा रहेको आत्मिक अन्धकार झनै अझ गाढा अध्ययारो हुन्छ। मित्र, यस कुरालाई तपाईँले मत्ती 6:22-23 पढेर पनि बुझ्न सक्नुहुन्छ। एकजना व्यक्ति एकपटकमा एकैजना मालिकको मात्र दास हुन सक्छ। यदि मानिसहरूले आफ्नो ध्यान आफ्नो सम्पत्ति र आराम सुविधामा बढाउने कार्यमा लगायो भने तिनीहरूले आफू परमेश्वरप्रति इमान्दार भएको दावी गर्न सक्दैनन्। मत्ती 6:24 तपाईँले यस कुरालाई पढेर पनि बुझ्न सक्नुहुन्छ। तापनि अरू भौतिक थोकहरूको दासत्वमा पर्छन् तिनीहरू लोभी भएका कारणले होइन, तर तिनीहरूले आफ्नै देखरेख गर्न पर्याप्त पैसा प्राप्त गर्ने कुराको चिन्ता गरेकाले गर्दा हो। तिनीहरूले यो कुरा बुझ्नुपर्छ, यदि परमेश्वरले जीवन दिनुहुन्छ भने उहाँले जीवन चलाउन आवश्यक पर्ने कुराहरू पनि दिनुहुन्छ। यस कुरालाई तपाईँले मत्ती 6:25-27 पढेर पनि बुझ्न सक्नुहुन्छ। यदि उहाँले पक्षी फूल र घाँस जस्ता कम महत्वका थोकहरूको वास्ता गर्नुहुन्छ भने निश्चय आफ्ना मानिसहरूको वास्ता गर्नुहुन्छ नै। विश्वासीहरू तिनीहरूका भौतिक खाँचोहरूका निम्ति चिन्तित हुनुहुँदैन। परमेश्वरलाई नचिन्नेहरू चिन्तित होलान्, तर विश्वासीहरूले परमेश्वरमाथि भरोसा राख्नुपर्छ र उहाँको राज्यको हितलाई पहिलो स्थान दिनुपर्छ। तिनीहरू उहाँको शासनमुनि छन् र दिनदिनका कठिनाइहरू उत्पन्न हुँदा उहाँले त्यसको उत्तर दिनुहुनेछ भने तिनीहरूले भरोसा राख्नुपर्छ। मित्र, यस कुरालाई तपाईँले मत्ती 6:28-34 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई भौतिक थोकहरूको विषयमा चिन्ता गर्ने विषयमा मत्ती 6:19-34 र लुका 12:22-34 रहेका वचनहरूको खण्डलाई आधार बनाएर केही कुरा बुझ्नको लागि भनेका छौं। आशा छ तपाईँले यसबाट केही उत्साह प्राप्त गर्नुभएको छ। मित्र, अब भने हामी तपाईँलाई अरूलाई दोष लाउनु भन्ने विषयमा मत्ती 7 अध्यायको 1-6 पद र लुका 6 अध्यायको 37-42 मा रहेका केही कुरा बताउनेछौ। मित्र, सधैँ अरूमा दोष देख्ने व्यक्तिहरूले केवल तिनीहरूकै संगी मित्रहरू र परमेश्वर दुवैबाट आफैमाथि दण्ड ल्याउँछन्। अरूमा भएका गल्तीहरू देखाएर तिनीहरूले आफैतिर ध्यान खिच्छन्। तिनीहरूमा पनि दोषहरू हुन्छन् र यो कुरा तिनीहरू आफैलाई थाहा नभए पनि अरू मानिसले ती स्पष्ट देख्छन्। यसको लागि हामीले मत्ती 7 1-5 पदमा रहेको वचनलाई पढेर पनि अझ बुझ्न सक्छौ। तापनि एक किसिमको न्याय छ जुन आवश्यक छ। सुसमाचार प्रस्तुत वा प्रचार गर्नेहरूले परमेश्वरको बारेमा साँच्चै जान्न चाहने मानिसहरू र गिल्ला अनि गाली गर्न चाहने मानिसहरू बीच भिन्नता छुट्याउन सक्नुपर्छ। एक व्यक्तिले असल भोजन फोहोर कुकुरहरूलाई दिनु हुँदैन, न त उसले सुँगुरहरूको अगाडि मुटी नै फाल्छ। मत्ती 7:6 पद। यसुका अनुयायीहरूले यदि अरूलाई सहायता गर्नु हो भने तिनीहरूले ठिक ठिक न्याय गर्न सिक्नुपर्छ। शिक्षकका रूपमा तिनीहरू उदाहरणहरू हुन् र तिनीहरूले देखाएका उदाहरण अनुसार परमेश्वरले तिनीहरूलाई इनाम दिनुहुनेछ, चाहे त्यो उदाहरण असल होस् वा खराब। तिनीहरूले यो कुरा याद राख्नुपर्छ, यदि तिनीहरू आफै अन्धा छन् भने तिनीहरूले अरूलाई डोर्याउन सक्दैनन्। विशेष गरी तिनीहरूले दोष खोजी हिँड्दै अरूलाई गलत बाटोमा डोर्याउनु हुँदैन। यस कुरालाई हामी लुका 6 अध्यायको 37-42 मा पढेर पनि अझ बुझ्न सक्छौ। मित्र, अब आउनुहोस् हामी बिन्ती प्रार्थनाहरूको बारेमा मत्ती 7 अध्यायको 7-12 र लुका 12 5-13 रहेका कुरालाई हेरेर बुझ्नेछौ। मित्र, येशूले उहाँका अनुयायीहरूले हिम्मत साथ आफ्ना बिन्तीहरू परमेश्वरमा राख्न सक्छन् भन्ने कुरा देखाउन दुईवटा उदाहरण दिनुभयो। वाक्क पार्ने र सहयोग नगर्ने छिमेकीलाई पनि एकजना व्यक्तिले आफूलाई चाहिएको कुरा निरन्तर मागिरह्यो भने उसलाई मनाउन सक्छ। परमेश्वर जो प्रेमिलो पिता हुनुहुन्छ, उहाँले आफ्ना छोराछोरीका सबै खाँचोहरू कति प्रशस्त गरी पूरा गर्नुहुन्छ। लुका 11:5-10 पद। न तपाईँले यस कुरालाई पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, ख्रिस्टियनहरूले दिन नचाहनु हुने परमेश्वरबाट भिख माग्नु पर्दैन। छोराछोरीहरू आफ्ना पिता कहाँ गए झैं तिनीहरू परमेश्वरको अघि जान्छन् र उहाँले निराश पार्नुहुन्न वा तिनीहरूले मागेका भन्दा कम दिनुहुन्न भन्ने कुरामा निश्चय हुन्छन्। यस कुरालाई हामीले मत्ती 7:7-12 र लुका 11:11-13 पदमा हेरेर पनि अझ बुझ्न सक्छौ। मित्र, आशा गर्छौ बिन्ती र प्रार्थनाको विषयमा तपाईँले अहिले भर्खर भनेका केही कुराबाट अझ बुझ्न सक्नु भएको छ। अब हामी तपाईँलाई दुईवटा बाटो मत्ती 7 अध्यायको 13-29 र लुका 5 अध्यायको 43-49 रहेका केही कुरा हेरेर बताउनेछौ दुईवटा बाटोको बारेमा। मित्र, जीवनका दुईवटा बाटा छन्। एउटा आफैलाई खुसी पार्ने सजिलो बाटो, जुन बाटो धेरैले चुन्छन् र त्यस बाटोले विनाशमा पुर्याउँछ। अर्को बाटो यीशुको खातिर आफैलाई इन्कार गर्ने साँगुरो बाटो हो, जुन बाटोले जीवनमा पुर्याउँछ। मत्ती 7 अध्यायको 13-14 पद। धेरैजना मानिस साँगुरो बाटोमा नहिँड्नुको एउटा कारण यो हो, तिनीहरू ती मानिसद्वारा धोकामा परेका छन् जसले जीवनमा मानिसहरूले कसरी अर्थ पाउन सक्छन् भन्ने विषयमा आफ्नै विचार अनुसारको शिक्षा दिन्छन्। सुरुमा त तिनीहरूका शिक्षा उचित जस्तो लाग्छ, तर आखिरमा त्यो विनाशकारी प्रमाणित हुन्छ। यस्ता शिक्षकहरू भेडा झै हानि नगर्ने किसिमका देखिन्छन्, तर वास्तवमा तिनीहरू भुवासाहरू जस्ता खतरनाक हुन्छन्। जसरी खराब रूखले खराब फल फलाउँछ, त्यसरी गलत शिक्षकहरूले गलत आचरण उत्पन्न गराउँछन्। मत्ती 7:15-20 पदमा तपाईँले यस कुरालाई पढेर अझ बुझ्न सक्नुहुन्छ। मानिसहरू साँगुरो बाटोमा नहिँड्नुको अर्को कारण हो तिनीहरूले आफैलाई धोका दिनु। आफू यीशुका अनुयायीहरूसँग सम्बन्धित भएकाले तिनीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् भनी सोच्छन् या सोच्दछन्। तिनीहरू यीशुको नाउँमा प्रचार पनि गर्छन्। तर यदि तिनीहरूले विश्वास र पश्चातापद्वारा व्यक्तिगत रूपले परमेश्वरलाई अनुभव गर्दैनन् भने तिनीहरू पनि विनाशको स्थानमा जानेछन्। मत्ती 7 अध्यायको 21-23 पदमा हेरेर पनि तपाईँले यसको लागि बुझ्न सक्नुहुन्छ। यदि मानिसहरूले यीशुको शिक्षा सुन्छन् तर त्यस अनुसार कार्य गर्दैनन् भने तिनीहरूले आफैलाई धोका दिइरहेका र विनाशतिर बढ़िरहेका हुन्छन्। तिनीहरू एउटा बलियो घर बनाउने व्यक्ति जस्तो देखिन्छन् तर त्यस घरको जग हुँदैन। यसैले जहाजको आधी बिहेरी आउँदा त्यो नाश भएर भत्किन्छ। मत्ती 7 अध्यायको 24-27 पदमा हेरेर पनि तपाईँले यस कुरालाई अझ बुझ्न सक्नुहुन्छ। मित्र, यीशुको शिक्षा र व्यवस्थाका शिक्षाहरू बीचको भिन्नता सबैको अघि स्पष्ट थियो। व्यवस्थाका शिक्षकहरूलाई तिनीहरूसित भएका अधिकारका निम्ति विगतका सम्मानित शिक्षकहरू मानिन्थे, तर येशु उहाँको आफ्नै अधिकारमा बोल्नुभयो। व्यवस्थाका शिक्षकहरूले यहुदी धर्मका नियमहरू दोहोर्याउन मात्र सक्थे, तर येशुले परमेश्वरबाट आएको अधिकारद्वारा व्यवस्थाको अर्थ खोल्नुभयो। मत्ती 7 28-29 पदमा हामीले पढे पनि यो कुरालाई बुझ्न सक्छौ। मित्र, दुईवटा बाटो सम्बन्धित केही कुरा यिनै हुन् र आशा छ तपाईँले यस कुरालाई बुझेर आफ्नो विश्वासलाई दह्रिलो बनाउनको लागि अझ केही उत्साह प्राप्त गर्नुभएको छ। मित्र, आज हामीले तपाईँलाई हाम्रो यस बाइबल बुझाइ क्रमाङ्क 11 दुईवटा बाटो मत्ती 7:13-29 लुका 6:43-49 पदमा रहेका केही कुरा अनि त्यसै गरेर बिन्ती प्रार्थनाहरू मत्ती 7:7-12 पद अनि लुका 11:5-13 रहेका केही कुरा अनि अरूलाई दोष लगाउनु भन्ने विषयमा रहेको मत्ती 7:1-6 अनि लुका 6:37-42 रहेका केही कुरा र भौतिक थोकहरूको विषयमा चिन्ता गर्ने विषयमा पनि हामीले तपाईँलाई बताएका छौँ। मत्ती 6:19-34 र लुका 12:22-34 अनि त्यसै गरेर आज हामीले सुरु गरेको चाहिँ दिनु प्रार्थना गर्नु र उपवास बस्नुको विषयमा थियो। सुरुमा हामीले भनेको कुरा जुन चाहिँ मत्ती 6:1-18 पद र लुका 11:1-4 पदमा रहेका केही कुरा। मित्र, आशा छ तपाईँले यसबाट केही उत्साह प्राप्त गर्नुभएको छ र बाइबललाई बुझ्नको लागि तपाईँलाई केही मदत पुगेको छ। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धन्यवाद। अब हामी कार्यक्रमको अर्को भागमा प्रवेश गर्नेछौ, जसको लागि त्योभन्दा अगाडि चाहिँ हामी गीत सुन्न जाँदैछौ, एउटा अर्थपूर्ण गीत।

0: प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि तपाईलाई फेरि पनि स्वागत छ।
1: श्रोता मित्र, हामीले तपाईलाई गएको साता र त्यसभन्दा अघिको श्रृंखलाहरूमा बाइबल सम्बन्धित केही प्रश्नका उत्तरहरू सुनेका थियौं र हामीले हाम्रो गत श्रृंखलामा चाहिँ उत्पत्तिको पुस्तकको रूपरेखालाई हेरेका थियौं र हामीले थाहा गरेका थियौं कि उत्पत्तिको पुस्तकमा के कस्ता कुराहरू रहेका छन्। आज चाहिँ हामी पवित्र बाइबलको पुरानो करार अर्थात पुरानो नियमको सर्वेक्षणलाई शुरू गर्नेछौ, जसमा हामी हेर्नेछौ कि बाइबलमा भएका वितरणहरू के कस्ता छन्। हामी तपाईलाई बताउनेछौ कि पवित्र बाइबलको वितरण के हो। यो वितरण धर्मशास्त्रीय सिद्धान्तको त्यो अध्ययन प्रणाली हो जसले परमेश्वरको योजनाहरूलाई बाहिरी रूपमा बताउनको लागि विभिन्न समयहरूमा पवित्र बाइबलको वचनहरूमा भएको अनुकूलता, शब्दहरू र साधारण अनुवादहरूद्वारा बाइबलको एउटै उद्देश्यलाई व्याख्या गर्न खोजेको हुन्छ। डिस्पेन्सेसन, अंग्रेजी शब्द DISPENSATION, ल्याटिन शब्द डिस्पेन्सियोबाट सवार गरिएको शब्द हो, जसको अर्थ नापतौल गर्नु वा बाँड्नु हुन्छ, जसलाई वल्गेटको संस्करणमा भएको नयाँ करारमा ओइकोनोमिया भन्ने ग्रीक शब्दको प्रयोग भएको पाइन्छ, जसको अर्थ बाँड्नु, विभाजन गर्नु, प्रबन्ध गर्नु वा घरमा रहेको कार्यहरूलाई व्यवस्थापन गर्नु भन्ने हुन्छ। यस वितरणलाई एक कारिन्दापन, प्रशासनिक दूरदर्शिता वा अरूहरूको सम्पत्तिको व्यवस्थापन गर्नु भनेर पनि परिभाषित गर्न सकिन्छ। यसमा उत्तरदायित्व, जवाफदेहिता र भण्डारेपनको भागमा पनि विशेषज्ञता जस्ता कुराहरूको समावेश भएको हुन्छ। पहिलो कोरिन्थी 4:1-2, FC 1:9-10 पद। संक्षिप्त रूपमा धर्मशास्त्रीय अध्ययनले वितरणलाई परमेश्वरको उद्देश्यको लागि बाहिरी रूपमा गरिने एक विशिष्ट प्रबन्ध भनेर पनि परिभाषित गरेको हुन्छ। प्रिय मित्र, वितरण भएका कुराहरूले वचनमा परमेश्वरले मानव जातिका लागि राख्नुभएको अनन्तको नटुङ्गिने परमेश्वरको योजनाको प्रकृतिको विकासक्रमलाई एकमुष्टमा हेर्न मदद गर्नेछ, जसले त्यस योजनाको उद्देश्यको एकतालाई सुनिश्चित गर्दछ। परमेश्वरद्वारा एकताको उद्देश्यले संसारमा उहाँलाई नै महिमा ल्याउने काम गर्दछ। यस वितरणले विशेष गरी इसरायल र मण्डली बीचको विशिष्टता प्रस्तुत गर्दछ। यस विशिष्टताले गर्दा नै यसको निरन्तरको प्रयोगपछि यसलाई धर्मशास्त्रको सोझो वा साधारण अनुवादको रूपमा बढ्दै गएको पाइन्छ। यद्यपि बाइबलीय अनुवादको प्रक्रिया वा विधि जस्तै गरी विशिष्टताहरूको संख्याले यहाँ केही महत्व राख्दैन। प्रिय मित्र, यहाँ 3 वा धेरैमा 9 वटा वितरणहरूलाई थाहा गर्न सक्दछौ, तर प्रायजसो सबैले 7 वटा वितरणहरूलाई स्वीकार गर्ने गरेको पाइन्छ। आउनुहोस् हामी 7 वटा वितरणहरूलाई हेरौं। पहिलोमा निर्दोषिता, मानिसको सृष्टिदेखि पतनसम्म। यस कुरालाई हामी उत्पत्ति अध्याय 1:28 उत्पत्ति अध्याय 3:6 उल्लेख गरिएको पाउँदछौ। दोस्रोमा समर्थता, पतनदेखि जलप्रलयसम्म। यस कुरालाई हामी उत्पत्ति 4:1 उत्पत्ति 8:14 उल्लेख गरिएको पाउँदछौ। तेस्रोमा सुशासन, जलप्रलयदेखि बाबेलको धरासम्म। उत्पत्ति 8:18 उत्पत्ति 11:9 मा उल्लेख गरेको हामी पाउँदछौ। चौथोमा पुर्खाहरू, बाबेलदेखि सिनै पर्वतसम्म। उत्पत्ति 11:10 प्रस्थान 18:27 यो कुरा उल्लेख गरिएको हामी पाउँदछौ। पाँचौमा व्यवस्था, सिनै पर्वतदेखि पेन्टिकोस्टसम्म प्रस्थान 19 अध्यायको एकदेखि लिएर प्रेरित अध्याय 1 26 पदसम्म। छैटौँमा अनुग्रह पेन्टिकोस्टदेखि आर्मागेडनसम्म प्रेरित अध्याय 2 पद 1 लिएर प्रकाश 19 अध्यायको 21 पदसम्म। त्यसै गरेर सातवटा वितरणहरूमा अन्तिम वितरण सातौं वितरण चाहिँ रहेको छ राज्य येशु ख्रिष्टको दोस्रो आगमनदेखि अनन्त राज्यसम्म प्रकाश अध्याय 20 1 6 पद। प्रिय मित्र, यसरी हामी बाइबलमा रहेका वितरणहरूको विषयमा अध्ययन गर्न सक्दछौ। उत्पत्तिको पुस्तकदेखि लिएर प्रकाशको पुस्तकसम्मको यो सातवटा वितरणहरू र मित्र, म आशा गर्छु पवित्र बाइबलमा भएका वितरणहरूका विषयमा तपाईँले अहिले चाहिँ बुझ्नु भइसकेको छ। हामी तपाईँलाई यस विषयमा विस्तृत रूपमा केही जानकारीहरू आगामी श्रृङ्खलामा पठाउँदै जानेछौ र तपाईँले बाइबललाई बुझाउ कार्यक्रममा यो कुरा बुझ्न सक्नुहुनेछ।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। यीशु ख्रीष्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। मित्र, हामीले हाम्रो बाइबल पाठको रूपमा त्यही पदलाई नै प्रयोग गर्न लागिरहेका छौं जुन हामीले गएको हाम्रो अध्ययनमा प्रयोग गरेका थियौं, किनभने त्यो एउटा यस्तो पद हो जुन एकदमै महत्वपूर्ण छ। त्यो एउटा महत्वपूर्ण जानकारीको एउटा खण्ड हो। तपाईँलाई याद छ होला कि त्यो पद यूहन्ना अध्याय 3 पद 16 हो, जहाँ लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यस आश्चर्यजनक पदले हामीलाई परमेश्वरको क्रोधबाट छुटकारा पाउने एउटा मार्ग छ भन्ने अद्भुत समाचार दिदछ। हाम्रो पाठद्वारा हामीले बुझे अनुसार नाश हुनु भन्नुको मतलब चाहिँ परमेश्वरको क्रोधको मुनि आउनु, अनन्त नरक दण्डको भोगाईको मुनि आउनु र सदा सर्वदाको निम्ति नरकमा फालिनु हो। र पवित्र बाइबलले नरकको त्रास र आतंकको बारेमा वर्णन गर्नको लागि धेरैजसो खिन्नताजनक भाषालाई प्रयोग गरेको छ। हामीले हाम्रो विगतका अध्ययनहरूमा हेरेका थियौं कि त्यस्तो भयानक दण्ड, त्यस्तो डरलाग्दो कुरा आउनु नै पर्दछ जब हामीले परमेश्वरको विरूद्धमा पाप गर्दछौं। परमेश्वरको नजरमा अरू मानिसहरूका विषयमा हामीले सोचेका केवल सानो झूठ र अनुचित हिसाबले बढाएर बोलिएका कुराहरू सबै नै अति दुःखकर पापहरू हुन्। कुनै पनि पाप नै किन नहोस्, चाहे त्यो सानो होस् या ठूलो, त्यो जति नै सानो भए तापनि परमेश्वरको नजरमा त्यो भयंकर पाप हो। जब हामीले पाप गर्दछौं तब हामीले आफ्नै इच्छाअनुसार कार्य गरिरहेका हुँदछौं। हामीहरू परमेश्वरको नियमलाई होइन तर आफ्नै इच्छाअनुसारको नियमहरूलाई पालन गरेर बाँचिरहेका हुँदछौं र यसै कारणले पापको दण्ड चाहिँ अनन्त नरक दण्ड हो। मित्र, अब हामी हाम्रो पछिल्लो अध्ययन कार्यक्रममा उठेको प्रश्नलाई नै अलिकति बढी ध्यान दिएर त्यसको सामना गर्नेछौ। र हाम्रो माझमा उठेको प्रश्न यही थियो कि यो कसरी सम्भव छ कि प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नाले, उहाँलाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्नाले हामी नरकमा जानुबाट बचाइनेछौ, हामी परमेश्वरको क्रोधदेखि बचाइएका हुन सक्दछौ। यो कसरी सम्भव छ कि हामी नाश हुने छैनौ तर बरु त्यसको सट्टामा हामीलाई अनन्त जीवन दिइनेछ? यो सबै कसरी सम्भव छ त? परमेश्वरले अनन्त नरक दण्डलाई लागू गर्नुभयो। पछिल्लो दिन अर्थात न्यायको दिनमा हामीले गरेका हाम्रो पापको हिसाब किताब दिनुपर्नेछ। हाम्रो पापको मूल्य चुकाउनको निम्ति हामीलाई नरकमा पठाइनेछ। तर यदि केही गरी हामीले अरू कुनै व्यक्तिलाई भेटाउँदछौ भने जसले हामीले गरेका हाम्रा पापहरूलाई आफूमाथि लिदछ र हाम्रा दोषलाई प्रेमसाथ अपनाउँदछ र हाम्रा सट्टामा परमेश्वरलाई हिसाब किताब दिदछ र नरक जान तयार हुँदछ भने त हामी नरकमा जानु पर्ने छैन। अब के यस्तो हुनु असल कुरा हो? यो कुरा यस्तो जस्तै नै हो, कुनै व्यक्तिले एउटा अपराध गर्दछ

र सरकारले उसलाई सजाय सुनाउँदछ कि ऊ 10 वर्षको निम्ति जेलमा जानुपर्छ र मानौ कि त्यहाँ उसको एउटा साथी छ जसले उसलाई अति नै धेरै प्रेम गर्दछ र जब त्यो साथीले उसलाई दिइएको सजायको बारेमा सुन्दछ उसले भन्दछ ओहो म साह्रै दुखित छु म मेरो साथी जेलमा गएको हेर्न सक्दिन यसकारण ऊ न्यायाधीशको ठाउँमा जाँदछ र भन्दछ श्रीमान कानूनको माग यो छ कि जसले यो अपराध गर्दछ ऊ 10 वर्षको लागि जेलमा जानु पर्दछ र म मेरो साथीको सट्टामा सजाय भोग्नलाई जेल जान चाहन्छु त्यसपछि त न्यायको माग पूरा हुँदछ न्याय सन्तुष्ट हुनेछ अपराधको मूल्य चुकाइएको हुन्छ जो जेलमा गइरहेको हुन्छ उसैले नै त्यो अपराधको मूल्य चुकाइरहेको छ अब यहाँ देख्छौ कि हामीले बडो मुस्किलले यस्तो साथी भेटाउँदछौ जसले हामीलाई यति धेरै प्रेम गर्दछ कि ऊ हाम्रो निम्ति जस्तोसुकै दण्ड भए पनि आफूले भोग्न तयार हुँदछ हामीले कसरी एउटा त्यस्तो मित्रलाई भेटाउन सक्दछौ जसले हामीलाई यति धेरै माया गर्दछ कि हाम्रो लागि उसले आफूमाथि हाम्रो सबै पापहरूलाई लिदछ र दोषी ठहरिरहेछ र त्यसपछि नरकमा अनन्तकालको समयलाई परमेश्वरको क्रोधमुनि भएर बिताउँदछ यसो गर्ने मित्र कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ त यदि हामीले कुनै एकजना पापरहित मानिसलाई भेटाउन सक्यौं भने तब ऊ एउटा अर्को व्यक्तिको साटोमा दोषी ठहरिन सक्नेछ र यसरी त्यो एउटा व्यक्तिले माफी पाउन सक्नेछ तर अब समस्या यो हो कि कुनै पनि मानिस छैन जो पापरहित छ हरेक मानिसको जीवनमा पाप छ र हरेक मानिसले उसको पापको उत्तर परमेश्वरलाई दिनुपर्नेछ यस संसारमा कुनै पनि मानिस छैन जसले भन्न सक्छ कि म मेरो साथीको सट्टामा हुन्छु र म उसको सट्टामा नरकमा जान्छु कसैले पनि यसो भन्न सक्दैन किनभने हरेक मानिस पहिलेदेखि नै परमेश्वरको सजाय मुनि छ हरेकले आफ्नो जीवनको हिसाब किताब अनुसार नरकलाई सामना गर्नुपर्नेछ यदि हामीले कुनै यस्तो मित्र खोज्न गइरहेका छौं जसले हामीलाई धेरै प्रेम गर्दछ र परमेश्वरको क्रोध पनि हाम्रो सट्टामा सहनलाई तयार हुँदछ त्यसको लागि हामीले यस्तो मित्र खोज्नुपर्नेछ या यस्तो व्यक्ति खोज्नुपर्नेछ जो स्वयं पापरहित छ जसको जीवनमा कुनै पाप छैन र यसै कारणले ऊ परमेश्वरको सामुन्ने आफू स्वयंको पापको निम्ति होइन तर अरूको पापको निम्ति खडा हुनुपर्नेछ प्रभु येशू ख्रीष्टले मानव स्वभाव धारण गरेर उहाँ मानिस बन्नुभयो तर त्यसो भए तापनि उहाँ पापरहित नै हुनुहुन्थ्यो प्रभु येशू ख्रीष्टको जीवनमा कुनै पनि पाप थिएन पवित्र बाइबलले सिकाउँदछ कि उहाँ हरेक प्रकारले हामी जस्तै नै हुनुभएको भए तापनि उहाँ पापरहित नै हुनुहुन्थ्यो र हुनुहुन्छ र उहाँ एउटा मानव प्राणी बन्नुभएको कारणले उहाँ अरू कसैको पाप आफूमाथि लिनको निम्ति सक्षम हुनुहुन्थ्यो मित्र तपाईँले हजारौं जनावरहरूलाई मारेर बलिदान गर्न सक्नुहुन्छ र पापको मूल्य चुकाउने प्रयास गर्न सक्नुहुन्छ तर त्यस कार्यले पापको कारणले परमेश्वरले दिनुभएको दण्डको मुनि रहेकाहरूको पापको मूल्य चुक्ता हुने छैन यदि तपाईँले एउटा सिद्ध र निपुण स्वर्गदूत भेटाउनुहुन्छ जसले पाप गरेको छैन र तपाईँलाई धेरै प्रेम गरेको कारणले तपाईँको पापलाई सहन तयार हुन्छ त्यसो भए तापनि ऊ तपाईँको पापको निम्ति बलिदान हुन सक्दैन हाम्रो पापको सट्टामा ऊ खडा हुन सक्दैन किनभने पाप गर्ने त मानव जाति हो र यसै कारण त्यो मानव जाति नै हुनुपर्दछ जसले आफ्नो पापहरूको मूल्य चुकाउनु पर्दछ यसैले कुनै मानिस नै मानिसको बदलामा दण्ड भोग्ने स्थानमा हुनुपर्दछ मानिसको सट्टामा मानिस नै हुनुपर्दछ यसै कारणले गर्दा ख्रीष्टले एउटा मानव रूप धारण गर्नुभयो यदि ख्रीष्ट येशू सिर्फ एउटा मानिस मात्र हुनुभएको भए ता
उहाँले केवल अर्को एकजना मानिसको मात्रै पापको भार उठाउन सक्नुहुने थियो र त्यो एउटा मानिसको पापहरूको मूल्य चुकाउनको लागि मात्र नरकमा अनन्तकालको समयलाई उहाँले बिताउनु पर्ने थियो। तर उहाँले एउटा मानिस मात्र नै भएर दुईजना मानिस अथवा पाँचजना मानिस अथवा हजारजना मानिस अथवा लाखजना मानिसको पापहरूलाई सहन सक्नुहुने थिएन, किनभने उहाँले परमेश्वरको क्रोधलाई पुग्दो रूपमा सहन सक्नुहुने थिएन। सबै मानिसहरूले उनीहरू बचाइएको हुनको निम्ति उनीहरूले नरकमा रहेर बिताउनु पर्ने अनन्तकालको समय बराबर उहाँले भार उठाउन सक्नुहुने थिएन। र यसै कारणले यदि आफ्नो प्रेमको कारणले कोही व्यक्ति हामीहरूको सट्टामा आउँदछ भने ऊ केवल एउटा मानिस मात्र होइन तर ऊ परमेश्वर पनि हुनुपर्दछ, किनभने केवल परमेश्वरले मात्र परमेश्वरको क्रोधलाई सहन सक्नुहुन्छ। परमेश्वरले मात्र उहाँको त्यो क्रोधलाई प्रबल पार्न सक्नुहुन्थ्यो जुन चाहिँ सम्पूर्ण बचाइएका मानिसहरूले नरकमा रहेर बिताउनु पर्ने अनन्तकालको समय बराबर हुँदथ्यो। यसै कारणले गर्दा नै परमेश्वर मानिस बन्नु जरूरी थियो। यही नै हो परमेश्वरको त्यो प्रेम जसलाई हामीले बुझ्न सक्दैनौ। हो मित्र, परमेश्वरले मानवको रूप धारण गर्नुभयो। परमेश्वर प्रभु येशू ख्रीष्टले मानव रूप धारण गर्नुभयो ताकि उहाँ हामीहरूको पाप उठाउने व्यक्ति हुन सकोस्, बन्नु सक्नु भएको होस्, बन्नुभएको होस्। उहाँ हामीहरूको र ती सबै जो बचाइएका हुँदछन् उनीहरूको पापको मूल्य भुक्तान होस् भनेर मानव बन्नुभयो। बचाइएकाहरू ती व्यक्तिहरू ती मानिसहरू हुन् जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछन्, जसले प्रभु येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी आफ्नो मुखले स्वीकार गरेका हुँदछन् र साँचो रूपमा पवित्र बाइबलले भने जस्तै आफ्नो जीवन बिताइरहेका हुन्छन्। के यो परमेश्वरको प्रेमको विशाल प्रदर्शन होइन र? परमेश्वर स्वयं आफै नै परमेश्वरको पुत्रको व्यक्तित्वमा एउटा मानवको रूप धारण गर्नुभयो ताकि परमेश्वरले आफ्नो क्रोध उहाँमाथि यति मात्र खन्याउनु सक्नुहुन्थ्यो कि सम्पूर्ण बचाइएका मानिसहरूले नरकमा रहेर बिताउनु पर्ने अनन्तकालको समय बराबर त्यो क्रोध हुन सक्दथ्यो। कति महान ऐश्वर्यशाली प्रेम हो यो! यही प्रेमको आलेख हामीले पवित्र बाइबलको यूहन्ना अध्याय 3 16 पाउँदछौ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। मित्र, हाम्रो अर्को अध्ययनमा आगामी अध्ययनमा हामी यही कुरालाई पछ्याउँदै यस विषयमा अरू कुराहरू हेर्दै अगाडि बढ्नेछौ र एकदमै उचित तवरले हेर्नेछौ कि कसरी यो कार्य हुँदछ कि प्रभु येशूले उहाँको प्रेममा परमेश्वरको पुत्रको रूपमा उहाँले हाम्रा पापहरूको मूल्य चुकाउनुभयो र अब हामी परमेश्वरको क्रोधको मुनि आउनुपर्ने छैन। मित्र, यही खुसीको कुरा भन्दै आजको लागि हाम्रो बाइबल अध्ययनलाई यतिमै टुङ्ग्याउन चाहन्छु र तपाईँलाई उत्साह दिन चाहन्छु कि प्रभु येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुभएको छ, यो जतिले उहाँलाई ग्रहण गरेका छन्। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 55 हो।

0: प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुड न्यूज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउनलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
4: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिस्टीय अभिवादन तथा जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदा जस्तै आज पनि धर्मशास्त्र बाइबलबाट म परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएको छु। मलाई विश्वास छ हजुरले मलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। प्रिय श्रोता, हामीले गलातीको पुस्तकबाट धर्मशास्त्र बाइबलको यो सुसमाचार, यो वचन तपाईँहरूको माझमा लिएर आइरहेका छौं र आज पनि म यहाँहरूको बीचमा यही गलातीको पुस्तक अध्याय तीनबाट एकदेखि चौध पदसम्मको खण्डलाई पाठ गर्दै वचन बोल्न गइरहेको छु। मलाई विश्वास छ हजुरले मलाई सुनेर साथ दिनुहुनेछ। प्रिय श्रोता, हामीले योभन्दा अघिल्लो खण्डमा हेरेका थियौं कि गलातीको मण्डलीलाई पाउलले यो पत्र लेखेका छन् कि गलातीको मण्डली झुटो शिक्षामा परेको छ। गलातीको मण्डलीमा समस्या छ, आत्मिक समस्या छ। त्यो मण्डलीमा पाउलले शुरूमा सुसमाचार सुनाएका थिए। उनीहरूले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका थिए। प्रभु येशूलाई ग्रहण गरेर उहाँको नाउँमा बप्तिस्मा लिएर त्यो मण्डली अगाडि बढेको थियो। पाउल त्यो मण्डली, गलातीको मण्डलीप्रति निकै चिन्तित हुन्छन्, निकै भावुक हुन्छन् कि अहिले त्यो मण्डलीले पाउलले सिकाएको शुरूको शिक्षाको विपरीत शिक्षाहरू उनीहरूले ग्रहण गरेका छन्। अर्थात जुन धर्मशास्त्र बाइबल अनुसार प्रेरितीय शिक्षाको जगमा बसालिएको मण्डली अब अर्कै शिक्षाको पछि लागेको छ। पाउलले शुरूमै भनेका छन् कि तिमीहरूले पहिलेको सुसमाचारलाई बिर्सिएर भिन्नै प्रकारको सुसमाचारको पछि लागेका छौ। त्यसकारण गलातीको मण्डलीले विशेष गरी येशूद्वारा मुक्ति र उद्धार पाइन्छ भन्ने कुरालाई व्यवस्था गर्दै उनीहरूले पुरानो करारमा जुन व्यवस्थामा आधारित रहेका विभिन्न व्यवस्था पालन, आज्ञा पालन छन्, ती कुरालाई उनीहरूले पछ्याइरहेका थिए। ती गलातीमा रहेका ती मण्डलीहरू विशेष गरी यो झुटो शिक्षाको फन्दामा परेका थिए। त्यसकारण जब पाउलले यो कुरा थाहा पाउँदछन् अनि पाउलले यहाँ यसरी व्यक्त गरेका छन् अध्याय चारमा कि उनी यो कुराले गर्दा निकै चिन्तित छन्, उनी यो कुराले गर्दाखेरि प्रसव पीड़ामा रहेको कुरा उनले बताएका छन्। त्यसकारण प्रिय श्रोताहरू, आज हामी जसरी गलातीको मण्डलीमा समस्या देखिएको छ, त्यसरी गरी आजको समयमा पनि अधिकांश समयमा मण्डलीमा पनि त्यो प्रकारको समस्याहरू हामीले देख्न सक्दछौ। कतिपय मण्डलीहरूमा पनि येशु प्रभु केन्द्रित शिक्षा भन्दा पनि विभिन्न विधिविधान, विभिन्न किसिमका आज्ञा पालनहरूमा, व्यवस्था पालनका कुराहरूमा मात्रै ध्यान केन्द्रित गरेको हामीले पाउँदछौ। अनि बाइबलले र गलातीको पुस्तकमा यहाँ पाउलले स्पष्टसँग बताएका छन् कि येशू प्रभु हाम्रो मुक्तिदाता हुनुहुन्छ। हाम्रो उद्धार र मुक्ति केवल परमेश्वरको अनुग्रहद्वारा र येशूमाथि गरेको विश्वासद्वारा मात्रै हामीले प्राप्त गर्दछौं। त्योभन्दा अरू कुनै पनि कुराले, हामी मानिसहरूको कामले हामीले मुक्ति प्राप्त गर्ने होइन। पाउलले एफिसीको पुस्तकमा आज भनेका छन् कि यदि मानिसले आफ्नो कामद्वारा हामीले मुक्ति पायौं भनेको हो भने त येशू प्रभु व्यर्थैमा मर्नु भएको छ, उहाँको बलिदान व्यर्थै हुने थियो भनेर हामीले गलातीको 2:21 पनि पाउन सक्दछौ। यहाँ लेखिएको छ, परमेश्वरको अनुग्रह म पन्स्याउँदिन किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रीष्ट व्यर्थैमा मर्नुभयो। कामद्वारा पक्कै पनि तपाईँ र हामीले मुक्ति प्राप्त गर्ने होइन, मानिसको बल शक्ति सामर्थ्यले हामीले मुक्ति प्राप्त गर्ने होइन, तर परमेश्वर को अनुग्रहका कारणले, उहाँले हामी मानव जातिहरूमा गर्नुभएको त्यो प्रेमको कारणले र येशू प्रभु माथि गरेको विश्वासका कारणले आज हामीले मुक्ति र उद्धार प्राप्त गरेका छौं, हाम्रो पापबाट हामीले छुटकारा प्राप्त गरेका छौं। यही कुरा मण्डलीलाई पावलले लेखिरहेका छन्। आज हामी अध्याय 3:1-14 अध्ययन गर्दै गर्दा यहाँ विश्वास र व्यवस्था पालन भन्ने शीर्षकमा निकै महत्वपूर्ण कुराहरू लेखेको पाउँदछौ। म यहाँहरूको बीचमा यसको बारेमा केही प्रकाश पार्न चाहन्छु। प्रिय श्रोता, जसरी मैले अघि भने, गलातीको मण्डलीमा व्यवस्था पालन गर्ने कुरामा समस्या थियो। उनीहरू व्यवस्था पालनतर्फ लागेका थिए। व्यवस्था पालनमा के थियो त प्रिय, हामी एकपटक हेरौं। पुरानो करार, परमेश्वरले इजरायली जातिलाई चुन्नुभयो। अब्राहमद्वारा इजरायली जातिको उहाँले एउटा आफ्नै जाति निर्माण गर्नुभयो। अनि परमेश्वरले चाहिँ अब्राहमद्वारा सारा मानिसहरूलाई, सारा संसारमा भएका मानिसहरूलाई आशिष दिनको लागि, परमेश्वरको सन्तान हुनलाई बोलाउनको लागि इजरायली जातिलाई परमेश्वरले चुन्नुभयो। अनि परमेश्वरले इजरायली जातिलाई चुन्दै गर्दाखेरि उनीहरूलाई विभिन्न प्रकारका आज्ञाहरू दिनुभयो। उदाहरणको रूपमा 10 आज्ञा परमेश्वरले दिनुभएको छ, जहाँ विशेष गरी परमेश्वर एकमात्र हुनुहुन्छ, परमेश्वर बाहेक अरू कसैलाई आदर अथवा आराधना नगर्नु भन्ने कुरा त्यहाँ लेखिएको छ। त्यसै गरी हत्या, हिंसाहरू नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, आफ्नो आमा बुवाको आज्ञा पालन गर्नु भन्ने जस्ता कुराहरू, विभिन्न आज्ञाहरू हामीले पुरानो करारमा व्यवस्थामा पाउँदछौ। त्यसै गरी व्यवस्थामा आधारित रहेर इजरायलीहरूले विभिन्न किसिमका बलिदानहरू चढाउँदथे। के का लागि भन्दा, उनीहरूको पाप क्षमाका लागि। उनीहरू हरेक वर्ष एउटा विशेष पर्वहरू मनाउँदै त्यहाँ बलिदानहरू चढाउने गर्दथे। परमेश्वरको आज्ञा उल्लंघन गरेका कुराहरूको कारणले गर्दाखेरि त्यसबाट छुटकारा पाउनका लागि, पाप क्षमाका लागि उनीहरूले बलिदान गरेको हामीले पाउँदछौ। त्यसै गरी उनीहरू मन्दिरमा गएर आराधना चढाउँदथे। उनीहरूले निस्तार चाडको पर्वहरू मनाउँदथे। अनि उनीहरू खानेकुरा र नखानेकुरा शुद्ध शुद्धिहरूमा निकै सचेत रहेका थिए। के कुरा खाने, के कुरा नखाने, को मान्छेसँग संगत गर्ने, को मान्छेसँग संगत नगर्ने, विभिन्न प्रकारका त्यहाँ यहुदी र अन्य जाति भनेर विभेद थियो। त्यहाँ खतना थियो, यहुदीहरूले खतना गर्दथे र खतना नगर्ने अथवा बेखतनीहरूलाई उनीहरूले कुनै मूल्यको गन्दैनथे। अन्य जातिलाई उनीहरूले निकै घृणा गर्दथे। उनीहरूले सवाद दिनको पालना गर्दथे। आफूले आफूलाई धर्मी ठहराउनको लागि हामीले देख्दछौ शास्त्रीहरू, फरिसीहरू सबैले सवाद दिनको पालना गरेको हामीले नयाँ करारमा पनि हामीले त्यो पाउँदछौ। इजरायली जातिलाई परमेश्वरले व्यवस्था दिनुको मुख्य कारण चाहिँ मानिसहरूलाई पाप चिनाउनु थियो। पाप के हो त भन्ने कुरा मानिस जातिलाई चिनाउनको लागि नै परमेश्वरले व्यवस्था र आज्ञा पालनहरू दिनुभएको थियो। गलातीको पुस्तक 3:19 हामीले यो कुरा पाउन सक्दछौ। तब व्यवस्थाको आवश्यकता किन पर्यो त, जुन सन्तानलाई प्रतिज्ञा भएको थियो ऊ नाउन्जेल अपराधको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गदूतद्वारा व्यवस्थाको स्थापना गर्यो। प्रियहरू, रोमीको पुस्तक 7:7 यसरी लेखिएको छ, हामी के भन्ने त, व्यवस्था पाप हो? कदापि होइन। यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइन, किनकि मैले लोभ नगर भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिएन। फेरि व्यवस्थाले पाप के हो भन्ने कुरा चाहिँ स्पष्टसँग बताइदिएको छ, जसले ती इजरायली जातिलाई परमेश्वरको राज्यमा प्रवेश गराउनको लागि परमेश्वरले आफ्नो चुनिएको जातिलाई कुनै पनि पाप रहित जीवन उनीहरूले बिताउन्, पापको कारणले गर्दाखेरि मानिसहरू कसरी नाश भएका छन् भन्ने कुरा त्यो बुझाउनको लागि, त्यसतर्फ संवेदनशील बनाउनको लागि व्यवस्था ल्याइएको थियो। त्यसै गरी व्यवस्था अझै किन ल्याइएको थियो भने प्रियहरू, गलातीको पुस्तक 3:23 हामीले हेर्ने हो भने, तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं। प्रियहरू, हामी विचार गरौं त, परमेश्वरले यहाँ निकै एउटा नैतिक शिक्षाहरू पनि इजरायलीहरूलाई दिनुभएको छ। चोरी नगर्नु, हत्या नगर्नु, आफ्नो आमा बुवाको आज्ञा पालन गर्नु, व्यभिचार नगर्नु, परमेश्वर तिमीहरूका परमेश्वर एक हुनुहुन्छ भनेर जुन खालको शिक्षाहरू दिनुभएको छ, यो शिक्षाले पक्कै पनि इजरायली जातिलाई एउटा नैतिकताको बाटोमा डुराएको थियो। हामीले त्यो बेलाको समयलाई हेर्ने हो भने संसारमा विभिन्न किसिमका खराब कुराहरू विभिन्न किसिमका पाप र घृणित क्रियाकलापहरू भइरहेका थिए। परमेश्वरले ती सबैबाट अलग बनाउनको लागि आफ्नो एउटा छुट्टै जाति परमेश्वरले स्थापना गर्नुभयो अनि त्यो जातिलाई एउटा अनुशासनमा राख्नको लागि एउटा शिक्षा दिनुभयो र परमेश्वरले व्यवस्था दिइसक्नु भएपछि इजरायली जातिहरूले थाहा पाए कि पाप के रहेछ अनि यो पापको ज्याला के रहेछ भन्ने कुरा पनि उनीहरूले बुझे। इजरायली जातिहरूको माध्यमबाट परमेश्वरले सारा संसारलाई बताउन खोजिरहनु भएको थियो कि पापको ज्याला के रहेछ, पापको कारणले हामी मानिसहरू कति दलदलमा रहेछौ, त्यसबाट मुक्त हुनको लागि अब हामीलाई परमेश्वर चाहिन्छ भन्ने कुरा मानिसहरूले बुझुन् भन्नको लागि पनि परमेश्वरले व्यवस्था दिनुभएको थियो। त्यसकारण जब व्यवस्था आयो इजरायलीहरूले विशेष गरी जब जब उनीहरूले व्यवस्था भंग गर्दथे, आज्ञा उल्लंघन गर्दथे, उनीहरूले विभिन्न बलिदानहरू चढाउँदथे। प्रियहरू हरेक वर्ष हरेक समय उनीहरू पापमा डुबिने रहेका थिए। एकपटक उनीहरूले पाप गरे, भोलि फेरि पश्चाताप गरिसकेपछि फेरि उनीहरू पापमा नै फर्कन पुग्दथे। यसको मुख्य समस्या किन के कारणले प्रियहरू, किनभने हामी पापमय स्वभावमै जन्मिएका छौं। मानिस जन्म सिद्धै हामी पापी जन्मिएका छौं। हामी पापबाट छुटकारा पाउनको लागि बलिदानको आवश्यकता पर्दथ्यो। पापको छुटकाराका लागि, त्यो सधैँभरिको छुटकाराका लागि हामीलाई परमेश्वरको अनुग्रह, उहाँको कसै न कसैको बलिदानको आवश्यकता पर्दथ्यो। त्यसकारणले पनि प्रियहरू हामीलाई परमेश्वर चाहिन्छ अनि येशू ख्रिस्ट यो संसारमा उहाँ निष्कलङ्क थुमा भएर आउनुभयो अनि उहाँको मृत्यु उहाँको बलिदानले आज हामी सबै मानिसहरूको पाप छुटकारा भएको छ भन्ने कुरातर्फ डोर्याउनको लागि पनि व्यवस्था ल्याइएको थियो। पावलले भनेका छन् कि व्यवस्थाले येशु प्रभुको आगमनलाई तयार गरेको थियो कि हामीलाई छुटकारा अनि मुक्ति चाहिएको छ। प्रियहरू व्यवस्था पालनले मुक्ति र उद्धार सम्भव छैन, किनभने हामी जन्म सिद्धै पापी छौं भनेर बाइबलले स्पष्टसँग बताएको छ। हाम्रो पुर्खाले पाप गर्यो, हामी उहाँबाट जन्मदै गर्दाखेरि हामी पापी नै जन्मियो। हाम्रो रगतमा नै पाप छ भने अब त्यो धुनको लागि हाम्रो बलिदान नै हुनु आवश्यक थियो। त्यसकारण मानिसको पाप क्षमाका लागि येशू प्रभु जो साँचो परमेश्वर हुनुहुन्छ, उहाँ मानव रूप धारण गरेर मानवीय स्वलाई लिएर उहाँ संसारमा आउनुभयो। उहाँको बलिदानले गर्दा आज सारा मानिसको पाप उहाँले लिनुभयो अनि कलवरी क्रुसमा उहाँ बलिदान हुनुभएपछि उहाँमाथिको विश्वासले आज तपाईँ र हाम्रो पाप क्षमा भएको छ। त्यो कुरातर्फ डोर्याउनको लागि यो व्यवस्था ल्याइएको थियो। प्रियहरू व्यवस्थाले मानिसलाई बचाउन सक्दैन भन्ने कुराको अर्को उदाहरण हामीले यहाँ हेर्ने हो भने गलाती 3:10 यसरी लेखिएको छ, व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन् किनकि धर्मशास्त्रमा यसो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखिएको सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ। प्रियहरू व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराको परिपालना गर्न कुनै मानिसले सकेको थिएन। कोही पनि हामीले इतिहासमा हेर्यौं भने व्यवस्थाको पूर्ण रूपमा पालना कसैले पनि गर्न सकेका थिएनन्। बाइबलमा स्पष्टसँग के लेखिएको छ भने यदि व्यवस्थामा लेखिएको एउटा मात्रै आज्ञा उल्लंघन भयो, उदाहरणका लागि तपाईँहरूले 100 आज्ञा पालन गर्नुभयो तर एउटा मात्रै उल्लंघन गर्नुभयो भने पनि तपाईँ श्रापित हुनुहुन्छ, तपाईँले मुक्ति र उद्धार पाउनु हुँदैन। त्यसकारण हामी पापमय स्वभावमा जन्मिएका छौ, हामीले आफ्नो शक्ति र सामर्थ्यले कहिले पनि पापलाई जित्न सक्दैनौ। पूर्ण रूपमा आज्ञा पालन तपाईँ र हाम्रो जीवनबाट सम्भव नै छैन। त्यसकारण बाइबलले स्पष्टसँग भनेको छ, व्यवस्थाको अधीनमा रहनु भनेको हामी श्रापित हुनु हो। याकुब 2:10 यसरी लेखिएको छ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ। प्रियहरू हामी हेर्न सक्दछौ कि यो प्रकारले हेर्नु पर्दाखेरि मानिस कहिले पनि निष्कलङ्क रहन सक्दैन। मानिस स्वभावैले हामी पापमय स्वभावमा जन्मियौं, त्यसकारणले गर्दाखेरि हामीले पूर्ण रूपमा व्यवस्था पालन गर्न सक्दैनौ। अर्थात हामी धर्मी ठहरिनको लागि व्यवस्थाको सम्पूर्ण व्यवस्था पालन गरेर हाम्रो आफ्नै शक्तिले आफ्नै आज्ञा पालनले कहिले पनि सम्भव नै छैन। प्रियहरू रोमी 3:23 भन्दछ, हामी जन्मजातै पापी छौं, मानिस कोही पनि धर्मी छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यदि साँच्चीकै हाम्रो कामले, व्यवस्था पालनले, आज्ञा पालनले हामीले मुक्ति उद्धार पाउने भए त यीशु प्रभुको आवश्यकता नै पर्दैन थियो, अनि त्यो सम्भव थिएन। व्यवस्था पालनबाट मुक्ति निकै कठिन विषय थियो प्रियहरू। अर्को कुरा, व्यवस्थाले किन मानिसलाई बचाउन सक्दैन भन्दा व्यवस्थाले पापलाई देखाउने काम गर्दथ्यो। गलाती 3:19 फेरि म तपाईँलाई डोनाउन चाहन्छु। तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो ऊ नाउन्जेल अपराधको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। प्रियहरू, जुन प्रतिज्ञा गरिएको सन्तानको कुरा गरिएको छ उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ आउनुभन्दा अगाडि जुन संसारमा अपराधहरू भएको थियो, संसारमा विभिन्न किसिमका पाप अधर्महरू भएका थिए, परमेश्वरले उहाँको आफ्नो जातिलाई निष्कलंक बनाउनको लागि व्यवस्था दिनुभएको थियो। पाप कति घृणित कुरा हो जसले परमेश्वरको दृष्टिमा हामी पुग्न पनि सक्दैनौ। पापको कारणले हामी सबैजना निश्चय नै मृत्युतर्फ डोराइएका थियौं, तर परमेश्वरले त्यस्तो देख्न चाहनु भएन। त्यसकारण प्रियहरू, उहाँले व्यवस्था दिनुभयो, आज्ञा पालनहरू गर्न सिकाउनुभयो। इजरायली जातिलाई पापबाट मुक्त हुनका लागि विभिन्न प्रकारको व्यवस्था आज्ञा पालनहरू प्रभुले दिनुभयो, अनि त्यो व्यवस्था पालन गर्दै गर्दा मानिसहरूले, इजरायली जातिहरूले बुझे कि व्यवस्था पालन पूर्ण रूपमा गर्न निकै असम्भव छ। रोमी 3:20 लेखिएको छ, यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। व्यवस्थाद्वारा नै पापको हामीलाई चेतना हुन्छ। उदाहरणको लागि व्यवस्थालाई एउटा ऐना जस्तो हामीले देख्न सक्दछौ। व्यवस्था एउटा ऐना हो। तपाईँ हामीले यसो गएर आफ्नो अनुहारलाई हेर्नको लागि ऐना देख्दछौ। ऐनामा हामी आफ्नो अनुहारलाई देख्दछौ। ऐनाले तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै देखाइदिन्छ। व्यवस्था ऐना जस्तै हो। ऐनाले तपाईँलाई सफा गर्दैन, तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा मात्र देखाउँदछ। अनि व्यवस्थाले पाप पखाल्दैन थियो, जसरी ऐनाले तपाईँलाई पखाल्दैन, तपाईँलाई राम्रो असल बनाउँदैन, तर जस्तो छ तपाईँ त्यस्तै देखाउँदछ। व्यवस्थाले पनि केवल पाप के हो भन्ने चिनाउँदथ्यो, तर व्यवस्थाले हाम्रो पाप पखाल्दैन थियो। त्यसकारण प्रियहरू, हामीले इतिहासमा, बाइबलमा धेरै घटनाहरू हेर्दछौं कि कसैले पनि पूर्ण रूपमा व्यवस्था पालन गर्न सकेका थिएनन्, जसको कारणले पाप क्षमा र मुक्ति निकै असम्भव कुरा थियो प्रियहरू। त्यसकारण मानिसको पाप छुटकाराका लागि बलिदानको आवश्यक अवश्य नै निश्चय नै पर्दथ्यो, तर त्यो बलिदानका लागि प्रभु येशू ख्रीष्ट हाम्रो माझमा आउनुभयो। गलाती 3 हामीले पाउन सक्दछौ कि विश्वासद्वारा अब्राहमले परमेश्वरलाई पछ्याएका थिए र पछि त्यसैद्वारा धर्मी ठहरिएका थिए। प्रियहरू, अब्राहमको जीवनलाई हामीले हेर्ने हो भने अब्राहमको खतना पनि भएको थिएन, तर उनी विश्वासका पिता कहलाइएका थिए। अब्राहम आइसकेपछि व्यवस्था 430 वर्षपछि मात्र आएको थियो, अथवा व्यवस्था र आज्ञा पालनका कुराहरू अब्राहम पछि 430 वर्षपछि मात्रै आएको थियो। भनेपछि हामी जान्न सक्दछौ जुन व्यवस्थामा खतना, विभिन्न किसिमका आज्ञा पालनहरू, पाप क्षमाको लागि प्रायश्चितको बलिदान, शुद्धिकरणका विधिहरू, विभिन्न प्रकारका रीतिहरू, परम्पराहरू थिए, ती सबैले अब्राहम विश्वासका पिता कहलाइएका थिएनन्, तर परमेश्वरमाथिको एउटा साँचो विश्वासले उनी धर्मी ठहरिएका थिए। त्यसकारण प्रियहरू, आजको हाम्रो वचनको मुख्य निष्कर्ष नै यही हो कि विश्वासद्वारा नै तपाईँ र हामीले मुक्ति र उद्धार प्राप्त गरेका छौ, अनि त्यो विश्वास हाम्रो प्रभु येशू ख्रीष्टमाथिको विश्वासले मात्र हो प्रियहरू। अरू कुनै कुरामाथिको विश्वास होइन, तर येशू प्रभुमाथिको विश्वास कि हामीलाई मुक्ति उद्धार चाहिन्छ। हामी आफ्नो शक्ति र सामर्थ्यले हामीले हाम्रो पापको क्षमा पाउन सक्दैनौं। हाम्रो आफ्नो मेहनतले, आज्ञा पालनले, अनि कुनै पनि कुराले हामीले हाम्रो पापको क्षमा गर्न सक्दैनौं। जसरी व्यवस्था एउटा ऐना जस्तो हो, ऐनाले हामीलाई देखाउँछ मात्र, तर हाम्रो पाप क्षमाका लागि, हामीलाई मुक्ति र उद्धार दिनको लागि, अनि मृत्युपछिको त्यो अनन्त जीवनका लागि हामीलाई येशू प्रभुको खाँचो छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। अनि उहाँमाथिको विश्वासले नै आज तपाईँ र हामी स्वर्गको राज्यको हकदार बनेका छौं। यसो ख्रिस्टमाथि मात्रै हाम्रो मण्डलीको जग स्थापित हुनु पर्दछ। प्रियहरू, यसो ख्रिस्ट आउनुभन्दा पहिले मानिसहरू आज्ञा पालन व्यवस्था अनि विभिन्न किसिमका रीतिरिवाज र परम्पराहरूमा मात्रै आधारित रहेर उनीहरू धर्मी ठहरिन खोज्दथे, तर वास्तविक रूपमा उनीहरूको पाप क्षमा भएको थिएन। तर जब यसो ख्रिस्ट संसारमा आउनुभयो, धार्मिकताको सबै मापदण्ड उहाँले पूरा गर्नुभयो। उहाँको बलिदान पूर्ण र सिद्ध बलिदान हुन गयो। विधि विधान अथवा व्यवस्था सधैँका लागि समापन भयो, अर्थात पाप क्षमाका लागि अब कुनै पनि पशु पंक्षीको बलिदान त्यो पनि बारम्बार दिन आवश्यक थिएन। तर एउटा बलिदान सदा सदाका लागि प्रभु येशू ख्रीष्टले दिनुभयो। उहाँ आफै स्वयं कलवरी क्रूसमा मर्नुभयो। उहाँको बलिदान सधैँका लागि एकैपटक हामी सबैका लागि रह्यो। प्रभु येशू ख्रीष्टले व्यवस्थाको श्राप आफूमाथि बोक्नुभयो। प्रियहरू, गलाती 3:13 यसरी लेखिएको छ, हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनुभयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। हामीले हेर्यौं कि सारा संसारको पाप, सारा संसारको अधर्म सबै श्राप प्रभु येशू ख्रीष्टले कलवरी क्रूसमा बोक्नुभयो तपाईँ र मलाई छुटकारा दिनको लागि। त्यसकारण उहाँको त्यो बलिदान, एक पटकको बलिदान सदा सर्वदाका लागि तपाईँ र हामी सबैका लागि रहेको छ। प्रियहरू, अनि पाउलले मण्डलीलाई यही आग्रह गरिरहेका छन्, यही उत्साह दिइरहेका छन् कि अब फेरि हाम्रो आफ्नो कामहरूले मुक्ति उद्धार पाउनको लागि हामी प्रयत्न नगरौं। हामीले मुक्ति र उद्धार येशू माथिको विश्वासद्वारा प्राप्त गरिसकेका छौं। आज्ञा पालनले, व्यवस्था पालनले खतना गरेर बेखतना भएकाहरू भनेर छुट्याएर विभिन्न किसिमका रीतिरिवाज परम्पराहरूको पालना गरेर मात्र होइन, विभिन्न किसिमका रीतिरिवाजहरूको पालन गरेर हामीले मुक्ति र उद्धार प्राप्त गर्दैनौ। हाम्रो अनन्त जीवनको लागि, पाप क्षमाका लागि केवल येशू प्रभुमाथिको विश्वास पर्याप्त छ भन्ने कुरा यहाँ बताइएको छ। अनि पावलले मण्डलीलाई यो पनि आज्ञा गर्दछन् कि अब हामी पापमय स्वभाव अनुसार होइन, अब हामी पापबाट मुक्त भएका छौं भने अब हामी पवित्र आत्माको भरिपूरीमा हामी अगाडि बढ्नु पर्दछ। आज्ञा पालनले मुक्ति र उद्धार ल्याउँदैन, तर प्रियहरू, के अब हामी येशूलाई विश्वास गरिसकेपछि कुनै पनि आज्ञा पालन गर्नु हुँदैन भन्ने हो त? पक्कै पनि होइन। पावलले भन्दछन् कि पवित्र आत्माको भरिपूरीमा विश्वासद्वारा जिउने बन्न सकौं। पवित्र आत्माको भरिपूरीमा हामी हरेक उहाँको उपस्थितिमा अझ बढी स्वतन्त्र भएर, अझ बढी पापलाई हकार्दै, मानिसहरूलाई प्रेम छर्दै, परमेश्वरको आज्ञाकारी सन्तान भएर हामी अगाडि बढ्न सकौं। हामीले हाम्रो कामद्वारा मुक्ति होइन, तर परमेश्वरको अनुग्रह, उहाँको सित्तैको बलिदान र उहाँमाथिको विश्वासले हामीले मुक्ति प्राप्त गरेका छौं भन्ने कुरालाई मनन गर्दै अब हामी धन्यवादी भएर झन् परमेश्वरमा निरन्तर उत्साहित भएर अगाडि बढ्नु आजको आवश्यकता छ भनेर गलातीको पुस्तकमा यहाँ लेखिएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु। धन्यवाद यतिन्जेलसम्म वचन सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै बिदा हुन्छु। हौस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225 44 40225 44
9: र 40225 72 40225 72।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नु होला।
13: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
14: ए हो र।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छ मा प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं र भने कार्यक्रममा तपाईँले फटाफट हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम झोलाभित्रमा 12 पोकाहरू रहेका छन् र 12 पोका भित्र के छ त्यो म तपाईँलाई बताउन सक्दिनँ, तर तपाईँले खोल्नु पर्ने हुन्छ र विशेष गरिकन केही नियम पनि छन् हाम्रो कार्यक्रमको, त्यो नियमहरू पनि तपाईँको निम्ति म कार्यक्रममा राख्न चाहन्छु र विशेष गरिकन तपाईँले दुईचोटि कार्यक्रममा भाग लिन सक्नुहुन्छ र तपाईँको कुनै पनि व्यापार व्यवसाय छ र त्यसको विज्ञापन गर्न चाहनुहुन्छ, प्रचार प्रसार गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई स्पोन्सर पनि गर्न सक्नुहुन्छ रिचार्ज कार्ड अथवा गिफ्ट ह्याम्पर दिएर। र हामीलाई रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभीले र यो चाहिँ एउटा युट्युब च्यानल हो र यहाँनिर प्रभुको वचनहरू तपाईँ सुन्न सक्नुहुन्छ र यो च्यानललाई म्यासेज अफ गड टिभीलाई चाहिँ लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनको लागि म अनुरोध गर्न पनि चाहन्छु। र कार्यक्रम झोलाभित्रमा फोन गर्नको लागि हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646 98024646। यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो,
1: हामी सबैलाई राम्रो लाग्यो हजुर कार्यक्रम झोलाभित्र के छ। हामी सबैलाई राम्रो लाग्यो हजुर कार्यक्रम झोलाभित्र के छ। स्वीकार गर्छु हजुर हामी सबैलाई झोलाभित्र के छ। रमाइलो लाग्छ हजुर यो कार्यक्रम आउँदा, रमाइलो लाग्छ हजुर यो कार्यक्रम आउँदा, धेरै खुसी लाग्छ हजुर यो कार्यक्रममा भाग लिन पाउँदा। परमेश्वरको सहायतामा कार्यक्रम चलाउनु होला हजुर। कुमिज एफएममा बसी बसी हजुरलाई दुवै हात जोडेर टक्राउँछ हजुर। धन्यवाद र जय मसी हजुरलाई दुवै हात जोडेर टक्राउँछ हजुर। धन्यवाद र जय मसी। आज मलाई दिनुहोस् हजुर 8 नम्बरको झोला, जे परिने स्वीकार गर्छु हजुर, जे पर्ला पर्ला।
0: ओहो, जे पर्ला पर्ला त्यही पर्ला है। साह्रै राम्रो कविता, एकदमै आरामै छ। तपाईँ कस्तो हुनुहुन्छ?
1: मलाई त अस्तिको दिन 1 बजेदेखि जिउ दुखेर ज्वरो आएको थियो, अनि आज पनि गए, हिजो पनि गए, अफिसमा काम त गरे, आज 1 बजे छुट्टी लिएर हिँडे, काम गर्न नसकेर हजुर हल्लिन नभएको थियो। हिँड्न त हुँदैन, जिउ दुख्छ।
0: भनेपछि अहिले घरमै हुनुहुन्छ?
1: घरमा छु हजुर।
0: ल, तपाईँको लागि हामी प्रार्थनामा सम्झिनेछौँ है। ल, तपाईँको 8 नम्बरको झोलामा चाहिँ के रहेछ भने किताब पाउनु भयो है भन्दैछ है। भइसक्यो हजुर, भइसक्यो। तपाईँ किताब हामीले राखिदिइरहेका छौँ, तपाईँ प्राप्त गर्न सक्नुहुन्छ। हजुर, पक्कै पनि तपाईँले 8 गते भनेपछि पाउनुहुन्छ सायद 7 गते। हुन्छ हजुर, धेरै धेरै धन्यवाद साथ दिनुभयो। जय मसी। उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र पम्फा रोक्काजी अलिकति शरीरमा अस्वस्थ हुनुहुन्छ, उहाँको स्वास्थ्यको लागि सबैले प्रार्थना गरिदिनु होला भनेर म अनुरोध पनि गर्न चाहन्छु र तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी। अर्जुन सर आरामै हुनुहुन्छ?
2: म एकदम आरामै छु हजुरलाई के छ त अन्त?
0: म पनि एकदमै ठिक छु हजुर भन्नुपर्छ।
2: आऊ नाति त अन्त झोलाभित्र के बोकेर आयो हौ अन्त?
0: झोलाभित्र कोसेली बोकेर टन्न बोकेर आएको छु हजुरहरूको लागि। अर्जुन सर अनि
2: काम त ठिक गर्छ, ठिक गर्छ,
0: गर्नु परिहाल्यो नि हजुर बा। अब हजुरले भनेको होइन, नाति तपाईँको नाति हो, गर्नु परिहाल्यो नि,
2: गर्नु परिहाल्यो।
0: अनि एकअर्कालाई उत्साह देऊ भन्नुभएको छ परमेश्वरको वचनले, होइन, जति तिमीले अरूलाई उत्साह दिन्छ तिमीले डबल उत्साह पाउनेछौ भन्नुभएको छ नि त परमेश्वरले। एकअर्कालाई उत्साह दिनु पर्यो होइन। अर्जुनजी अनि के छ तपाईँको नयाँ नौलो बताउनुहोस्।
2: मेरो नयाँ नौलो एकदम ठिक छ हजुर, हजुरको प्रार्थनाले आशीर्वादले ईश्वरको आशीर्वाद छ। हजुरहरू प्रार्थनाले गर्दाखेरि बाँचेको छ, हाँसेको छ, नाचेको छ भने
0: ओके ल, परमेश्वरको महिमा भएको होस्। र अर्जुनजी, अब कति नम्बरको पोका खोल्न चाहनुहुन्छ त हजुर यतिखेर?
2: अब जे पर्ला कसो आउँछ, अब बाह्र नम्बरको खोलौँ न।
0: बाह्र नम्बरको ढोका मैले पोका खोले है त। तपाईँलाई अति नै मनपर्ने कुरा तर अहिलेसम्म पाउनु भएको छैन, के होला त्यो?
2: मलाई अति नै मनपर्ने कुरा अहिलेसम्म नपाएको
0: भन्नु पर्यो, हामी प्रार्थना गरिदिन्छौँ।
2: त्यो चाहिँ अहिलेसम्म नपाएको चाहिँ जीवन सङ्गिनी भनौँ, जीवन साथी नै हो।
0: ल ल ल ल ल, आज मनकै कुरा भन्नुभयो नि त। कति भयो हजुरले आफ्नो हब्बाको लागि प्रार्थना गर्नु भएको? कति भयो हजुरले प्रार्थना गर्नुभएको आफ्नो लाइफ पार्टनरको लागि?
2: पार्टनरको लागि प्रार्थना गरेको त भएको छ निकै नै, अब परमेश्वरले जुठाउनु हुन्छ भन्ने आशामा छु है।
0: हो नि, उहाँको समयमा पक्कै पनि पाउनुहुन्छ। तपाईँ यति ह्यान्डसम हुनुहुन्छ, समय हो क्या, समय सबै कुराको समय छ भन्ने छ नि त होइन, प्रभुले ल्याउनु
2: त्यति भनिदिनु भयो त्यो नै काफी छ
0: हजुर। हो नि हो नि, ल हामी पनि प्रार्थनामा सम्झिन्छौँ। भरिसके नेपाललाई चाहिँ ससुराली बनाउनुहोस् है, हाम्रो भेटघाट हुन्छ नि त।
2: अवश्य नै अवश्य, नेपालतिरै ससुराली राख्नु पर्ला जस्तै छ अब।
0: आउनुहोस् नेपाल आउनुहोस्, हामी तपाईँलाई मजाले ज्वाइँ बनाएर पठाउँछौँ। अरू बेला हामी अर्जुनजी भन्थ्यौँ, अब ज्वाइँ साहेब भन्न पाऊँ होइन हामी पनि होइन। ल, नेपाललाई चाहिँ ससुराली बनाउनु होला भन्न चाहन्छु। जे होस्, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ।
2: हुन्छ हजुर, जय मसी।
0: जय मसी। अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट जोडिनु भएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो कोही हुनुहुन्छ जस्तो लागिरहेको थियो तर बाहिर सक्नु भएको छ, केही छैन। र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ तपाईँ, भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। झोलाभित्र बाह्रवटा पोका छ, खोल्नुहोस् के छ मलाई पनि थाहा छैन। र म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि मलाई साथ दिइराख्नु भएको छ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244746। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो हेलो,
0: हजुर जय मसी।
3: हजुर जय मसी, जय मसी बाबु, जय मसी भाइ।
0: पुना थापाजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु म हजुर।
0: पुना थापा, अनि खानुभयो पापा?
3: पापा खायो, मैले खाइसक्यो,
0: भर्खरै खानुभयो होला?
3: भर्खरै खाएको, अनि बिहान हजुरले भनिस नि, अनि कसरी कसरी, अनि बाहिर बाहिर नघुम्नु नघुमिसियो होला अरे के, म त हाँसा हाँसा म दिन बेला भएको यहाँ
0: भनेपछि हजुरबालाई
3: लाग्यो के, सबै रमाइलोसँग बोलिसक्यो बिहान, बाहिर बाहिर नघुमिसियो अरे के।
0: हो नि हो नि, बाहिर त घुम्नै हुँदैन नि,
3: असमै रमाइलो लाग्यो, म त त्यो शब्द शब्दले हाँसो लाग्यो।
0: पुनाजी, कति नम्बरको पोका खोल्नुहुन्थ्यो यतिखेर?
3: अनि अहिले नै बिर्सिसके सकिसिया थियो यो पुनाले, अनि चन्द्रमा बहिनीले सम्झाइदिस हजुरले उहाँले, अनि कता कता बाहिर बाहिर पो थिएँ। म भन्न चाहन्छु के भने, एउटा टिप छु, अब जे अस्तिको नि मलाई एउटा रिचार्ज आएन है हजुर,
0: पक्कै तपाईँ त आउँछ आउँछ
3: अघि अब भनिदिइहालेको कि फेरि अहिले भने सुनेर मैले नि भन्नु पर्न त ग्यारे भनेर, अनि म चाहिँ के भनौँ भने म ल म म साथलाई टिप्छु जेसुकै होस्,
0: सात नम्बरै टिप्नु
3: सजिलो परे हुन्थ्यो, म सक्दिनँ है फेरि।
0: ल, सात नम्बरमा चाहिँ तपाईँलाई केही परेन, के पर्यो भने रिचार्ज कार्ड पर्यो।
3: अचम्ले अचम्ले
0: ल, रिचार्ज कार्ड दुईटा भइसक्यो है तपाईँको।
3: हजुर हजुर हजुर,
0: धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद पुनाजी, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ। पुना थापाजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभएको थियो कार्यक्रम झोलाभित्र के छ मा फोन गरेर, र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ म्यासेज अफ गड टिभीले युट्युब च्यानलमा गएर तपाईँले आशिषमय वचनहरू हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ, र लाइक सेयर कमेन्ट पनि गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ भन्दै थिए तर म बाहिरको जानकारी मैले पाइसके, यतिखेर भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर, जय मसी। हेलो, सङ्गीताजी होइन? सङ्गीता रिमालजी ठिकै हुनुहुन्छ? अनि खाजा भयो हजुरको? ल भन्नुहोस्, कति नम्बरको पोका खोलौँ? टन्नै छ, टन्नै छ,
1: टन्नै छ।
0: हजुर,
1: कति नम्बरमा खोलौँ त? अब सबलाई धन्यवाद।
0: अब सात नम्बर, आठ नम्बर, बाह्र नम्बर बाहेक सबै बाँकी छ।
1: बाह्रको
0: सात नम्बर, आठ नम्बर, बाह्र नम्बर भइसक्यो।
1: आठ नम्बर होइन, बाह्र पनि भयो।
0: हजुर हजुर, होइन, मासतिर तलतिर सबै खाली छ।
1: के अरे, अब मेरो चाहिँ दुई नम्बर खोलौँ त।
0: दुई नम्बर भनेपछि तपाईँको पोकामा के रहेको छ भने एउटा मन पर्ने भजन गाउनुहोस् भनेर भनेको छ है।
1: ल,
0: हजुर, एउटा भजन गाइदिनुहोस् मिठो तरिकाले।
1: अब स्वर आउँदैन के होला त? प्रभु यसो शिशु शीतल रगत मुटुमा सुरुरु भन्नु
0: पर्यो। गाइदिनु।
1: प्रभु यसो शिशु शीतल रगत मुटुमा सुरुरु।

0: सबैनी मन रुन्छ धुरु तिम्रो हाम्रो सबैको लागि आफ्नो पुत्र दिएको त्यागेको पराम सम्झना राख्छौ रगतले लेखेको होइन
1: हजुर एकदमै
0: रगतको तारो आलो छ बहिनी पहाडमा रगतको तारो आलो छ बहिनी पहाडमा तिम्रो र मेरो निम्ति मागु छे काँडाको त्यसरीमा तिम्रो र मेरो निम्ति मागु छे काँडाको त्यसरीमा नभुलाउ बहिनी कष्टको गुडको यस्तुले पिएको नभुलाउ बहिनी कष्टको गुडको यस्तु पिएको सबैमा थिए भूतारा उनको पन्नीमा सबैमा थिए भूतारा उनको पन्नीमा हो
1: धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो सङ्गीताजी हजुर हजुर धन्यवाद धन्यवाद तपाईँलाई अहिलेलाई छुटौँ
0: धन्यवाद
1: जयमसी सङ्गीता रिमालजी थिए हुनुहुन्थ्यो र हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा र निकै नै उहाँलाई मनपर्ने भजन गाउनुभयो प्रभु येशु ख्रीष्टको शीतल रगत मुट्टुमा सुरुरु यतिखेर भने कोही मित्र फोन लाइनमा हुरुरु आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जयमसी अब्राम सर
1: जयमसी एसआईजी आरामै हुनुहुन्छ
2: हजुर अब्राम सर आरामै छु
1: के छ हजुरको हाल खबर
2: ठिकै छ अब्राम सर
1: खाजा भयो
2: बाकी छ
1: एसआईजी अब कति नम्बरको पोका खोल्न हतारिएर आउनु भएको छ ल भन्नुहोस् त
2: नौ नम्बरको
1: ओहो कति राम्रो परेछ तपाईँलाई त आज त गाउँ खाने कथा परेछ नि त तर मजाले सुन्नुहोस् है कस्तो राम्रो छ खुट्टा छैन तर चौबिसै घण्टा हिँडिरहन्छ के हो
2: खुट्टा छैन
1: तर चौबिसै घण्टा हिँडिरहेको छ के हो
2: खुट्टा छैन तर चौबिसै घण्टा
1: हिँडिरहन्छ के हो
2: खै
1: अब एकछिन सोच्नुहोस् छ टाइम खुट्टा छैन तर चौबिसै घण्टा घुमिरहन्छ क्या के हो
2: खोला
1: त्यो तपाईँसँगै छ
2: ए मसँगै ए मोबाइल खुट्टा छैन तर घुमिरहन्छ आँखा सर
1: खुट्टा छैन तर चौबिसै घन्टा हिँडिरहन्छ घुमिरहन्छ छ नि त खुट्टा त छ त ल त्यसो भए पास भन्नुहोस् अब अरूले पास गर्ने हो त
2: घुमिरहन्छ खुट्टा बिजुलीको करेन्ट पास अब्राम
1: ल ठिक छ धेरै धेरै धन्यवाद पास दिनुभयो त्यो पनि एकदमै राम्रो छ अहिलेलाई छुटौँ हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो श्याम गयाजी हामीलाई साथ दिनुभएको थियो र एउटा गाउँ खाने कथा छ है यो चाहिँ पास दिनुभएको छ हाम्रो श्याम गयाजीले नौ नम्बरको हो तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ अहिले यो पास भएको छ के थाहा तपाईँ होइन खुट्टा छैन तर चौबिसै घण्टा घुमिरहन्छ क्या हजुर यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो हेलो हेलो कोही मित्र त हुनुहुन्थ्यो तर उहाँको आवाज न मैले पाउन सकिनँ केही छैन र फोन गरेर साथ दिन सक्नुहुन्छ कार्यक्रम झोलाभित्र के छ तपाईँ हुनुहुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
3: हेलो, जय मसी हजुर।
1: जय मसी चन्द्रमाया जी, आरामै हुनुहुन्छ?
3: एकदम ठिक छु सर।
1: ल, तपाईँले 9 नम्बर पनि पाउनुभयो, त्यो पछि अर्को पनि पाउनुहुन्छ। ल, 9 नम्बर पास दिनु भएको छ एसआई मगाजीले, होइन? खुट्टा छैन तर 24 घन्टा घुमिरहन्छ, के हो?
3: यदि आउँदैन भने पास दिनु पाउँछ है?
1: मजाले मजाले मिलाउनु भयो भने ठिक छ, मिलाउनु भएन भने अर्को पनि रोज्न सक्नुहुन्छ।
3: हजुर, म 9 नम्बरको चाहिँ घडी भन्न चाहन्छु।
1: ल, ताली बजाएर तपाईँलाई धन्यवाद दिन चाहन्छु। घडी ठिक छ, घडी मिलेको छ एसएससीलाई।
3: मैले पाउने त होइन होला
1: घडी। आइयो, म मेसेन्जरमा पठाइदिन्छु ल। ल, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब रोज्नुहोस् एउटा। 11 नम्बर, तपाईँले पहिलोचोटि श्रीमानलाई भेट्दाको अवस्था बताइदिनु पर्ने भयो अहिले। पहिलोचोटि होइन, हाम्रो भिनाजुलाई भेट्दा कस्तो भएको थियो? होइन होइन, पहिलोचोटि भेट्दा क्या, पहिलोचोटि देख्दा कस्तो लागेको थियो?
3: बिहे गर्नुभन्दा अगाडि कहिले काहीँ मात्रै कता कता देखे जस्तो मात्रै लागेको थियो
1: है? अनि त्यो पहिलोचोटिको भेटघाट कस्तो रह्यो?
3: हामी बिहे गर्नुभन्दा अगाडि त हामी बोलचाल त्यस्तो भेटघाटै थिएन सर, यसो हिँड्दाखेरि कतै चाहिँ देखिन्थ्यो।
1: हजुर हजुर हजुर, कसरी भेट भयो?
3: भेट त बे भएर भयो,
1: बे भएर भयो है। ल, जस रमाइलो भयो तपाईँसँग पनि, एउटा त मिलाउनु नै भयो गाउँ खाने कथा, अहिलेलाई छुटौ। धन्यवाद। जय मसी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, निकै रमाइलो भयो कुराकानी, र तपाईँ पनि यो रमाइलोमा अझै धेरै रमाइलो थप्नको लागि हामीलाई साथ दिनुपर्ने हुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
4: हेलो, जय मसी।
1: जय मसी नैना जी, आरामै हुनुहुन्छ?
4: म आरामै छु, झन्डै आज बिर्सेछु कि मैले
1: जनाभित्र
4: के छ। हजुर, अहिले ठ्याक्कै सम्झेर हतार हतार फोन गरेको लागि
1: ठिकठाक छौ नैनाजी। ल भन्नुहोस्, कति नम्बरको पोका खोलौ?
4: कति नम्बर गएको छ, कति कति नम्बर गयो?
1: अब बाँकी नम्बर भन्छु ल, 1 नम्बर बाँकी, 3 नम्बर बाँकी, 4 नम्बर बाँकी, 5 नम्बर बाँकी, 6 नम्बर बाँकी, 10 नम्बर बाँकी, 6 गइसक्यो, अब 6 बाँकी। हजुर,
4: मैले भने नि 5 नम्बर राखिदिनुहोस् न है।
1: ल ल, 5 नम्बर है, मैले 5 नम्बरको पोका खोले, यहाँ यसरी लेखेको छ है, दुईवटा पोका छ, सम्झिनुहोस् है, दुईवटा पोका छ, एउटामा बाइबल छ, अर्कोमा सुन छ, एउटामा बाइबल छ, अर्कोमा सुन छ, बाइबल र सुनको तौल बराबर छ, अब कुन रोज्नुहुन्छ र किन?
4: सुन र बाइबलमा?
1: हजुर,
4: मैले रोज्नु पर्दा बाइबल।
1: अब किन रोज्नुहुन्छ, त्यो रिजन पनि दिनु पर्यो।
4: बाइबल चाहिँ एउटा पवित्र ऊ हो नि त, मेरो लागि चाहिँ एकदमै, हाम्रो निम्ति, विश्वासीको निम्ति चाहिँ एउटा पवित्र किताब हो, पत्र, पवित्र होइन, पवित्र पत्र, प्रेम पत्र भन्छ नि, वचन यो प्रेम पत्र हो भन्ने गीत पनि छ, अनि वचन चाहिँ मेरो लागि एउटा वचनको प्रेम पत्र हो, अनि जुन चाहिँ प्रभु येशूले त्यो ठाउँमा होइन प्रेमको कुराहरू शब्दहरू रच्नु भएको छ, अनि त्यो भएर चाहिँ मलाई बाइबल एकदम महत्वपूर्ण लाग्छ।
1: भनेपछि भौतिक कुरा भन्दा पनि आत्मिक कुरा रोज्नुहुन्छ?
4: हजुर, त्यो सुनहरू भनेको त बिलाएर जान्छ, तर वचन भनेको चाहिँ सधैँभरि अटल होइन, सधैँभरि बलियो रहने, अनि त्यो कुरामा चाहिँ एकदमै साहस दिनुहुन्छ वचनद्वारा चाहिँ एकदमै मैले साहस पाउँछु अनि त्यो सुन्दर एकछिनको लागि रमाहाट गर्नको निम्ति मात्र हो ओइलाएर जान्छ केही समयको लागि रहर मात्र हो नि त सुन त नचाहिने त होइन चाहिन्छ तर एकदम व्यर्थ लाग्छ मेरो लागि चाहिँ म लाउँदिनँ पनि त्यति खासै अनि म्यारिड भइसके पनि त्यति मन पर्दैन पनि अनि मलाई खासै भनौँ भने बाइबल बाइबलै चुज गर्छु किन भन्दा हामी त प्रभुको छोरा छोरी हौ झन् झन् बाइबल त एकदमै इम्पोर्टेन्ट लाग्छ किन भन्दा नि गहिरो प्रेमै बाइबलमा छ हाम्रो सबै कुरा बाइबलमै छ अनि बाइबलबाट नै हामीले धेरै कुराहरू सिक्ने मौकाहरू पनि पाएको छौँ वचनबाट नै होइन अनि जसरी बिमा पनि सिक्नुपर्ने हरेक गुणहरू वचनमै छ म भेटाउँछु त्यसैले म वचनैलाई नै मेरो जीवनमा होइन म लिन चाहन्छु वचनै लिन चाहन्छु सुन चाहिँ मलाई चाहिँदैन
1: ओके धेरै धेरै धन्यवाद निकै अर्थपूर्ण कुरा बताउनु भयो
4: हजुरलाई
1: पनि
4: हजुर हुन्छ
1: जय मसीह परमेश्वरको वचनले भन्दछ पहिले ईश्वरको राज्य खोजी गर अनि सबै थोक तिमीलाई थपिनेछ यो कुरालाई पनि जोड्न चाहे र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ अझै पनि हामीसँग झोलाहरू बाँकी छन् यो बाँकी झोलालाई तपाईँले खोल्न सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446 र कार्यक्रम झोलाभित्र के छ तपाईँले प्रत्येक बिहिबार हामीलाई 4 बजेदेखि 5 बजेसम्म साथ दिन सक्नुहुन्छ र यो कार्यक्रमलाई रिचार्जका स्पोन्सर गर्नुभएको छ मेसेज अफ गड टिभीले यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा भन्दै थिए तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु अहिलेलाई भन्ने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर, हेलो,
1: हेलो, जय मसीह,
0: जय मसीह, हजुर, जय मसीह। पम्फाजी आरामै हुनुहुन्छ?
1: म ठिकै छु हजुर। हजुर कस्तो हुन्छ सर?
0: म पनि एकदमै ठिकठाक छु पम्फाजी। ल भन्नुहोस् हजुर, यतिखेर र कति नम्बरको पोका खोल्न चाहनुहुन्छ?
1: कति नम्बर छ सर? बत्ती गएको थियो।
0: अब एक नम्बर, तीन नम्बर, चार नम्बर, छ नम्बर, दस नम्बर?
1: चार नम्बरतिरै झर्नु पर्ला।
0: ल, चार नम्बरतिर झर्नु भयो, मैले खोले है त। बाइबलको तपाईँलाई मन पर्ने दुईटा पद भन्नुहोस् भनेर भनिएको छ।
1: परमेश्वरलाई धन्यवाद। हितो पदे तिनको छ त, आफ्ना सारा मार्ग उहाँलाई सम्झी तेरो मार्गहरू सोझो तुल्याइदिनु हुनेछ।
0: आमेन,
1: आमेन। एउटा भयो, अनि एकको सात पद, परम प्रभु असल हुनुहुन्छ, दुःखको समयमा उहाँ नै शरण स्थान हुनुहुन्छ, उहाँमा भरोसा राख्नेहरूलाई हेरविचार गर्नुहुन्छ। आमेन।
0: हजुर, धन्यवाद, कति राम्रो राम्रो फोन भन्नुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ पम्फाजी।
1: परमेश्वरलाई पनि धन्यवाद। मलाई त्यस्तो आए नि हुन्थ्यो, भजन गाउन कति मन लागेको किन नहोला प्रभु भनिरहेको,
0: तर प्रभुको वचन आयो नि त, होइन?
1: हजुर हजुर, यो पनि आयो, पनि मलाई भन्न मन लागिरहेको थियो। परमेश्वरलाई धेरै धन्यवाद।
0: हस्, धन्यवाद। जय मसीह। पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो, र यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
2: बल्ल बल्ल फोन उठ्यो, अन्त्यमा कथा परे सजिलै भन्थेमा भन्दा भन्दै यहाँ मेरो कति एफएमको फोन नम्बर भनिदिनुहोस् सर, बाँकी छ कुन नम्बर?
3: रश्मिलाजी
2: सरमा, रश्मिला,
3: रश्मिलाजी, कति नम्बर?
2: कति नम्बर छ? तिन नम्बर छ कि गयो? तिन नम्बर
3: छ, छ, छ, तिन नम्बर छ, तिन नम्बर छ। ल, तिन नम्बर खोले है त मैले। तपाईँलाई घुम्न मन लागेको नेपालको तीनवटा ठाउँ? साह्रै राम्रो,
2: घुम्नै मन लाग्दैन त के
3: भन्नु अब होइन, नेपालको यति सुन्दर सुन्दर ठाउँ छ, अनि घुम्न त पर्यो नि त हौ।
2: त्यसको खै कहाँ कहाँ होला?
3: ल, यसो सम्झिनुहोस् त।
2: चन्द्रगिरी भन्छ त्यो ठाउँ जान पाए भन्ने सोच मात्रै जाने, खासै त मन लाग्दैन।
3: चन्द्रगिरी एउटा, अनि
2: कता होला र कस्तो होला भन्ने, अनि धरहरा भनेर चर्न भनेर दुईचोटि गयो तर त्यहाँ चर्न पाएन, त्यहाँ पनि मारि चर्न पाए भन्ने।
3: रश्मिलाजी, अब एउटा ठाउँ बताइदिनुहोस्,
2: अब कहाँ होला त्यस्तो? कतै बस पार्कतिर होला, अन्त थाहै छैन मलाई,
3: ए हजुर हजुर हजुर। ल, धन्यवाद रश्मिलाजी, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ ल। हस्, धन्यवाद। जे होस्, रश्मिलाजीले पनि साथ दिनुभयो, भनिसकेपछि रश्मिलाजी त्यति घुम्नु भएको रहेन रहेछ, होइन? केही छैन, घुम्नुपर्छ समय मिलाएर। रश्मिलाजी भन्न चाहन्छु, कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
4: हेलो, जय मसी,
3: जय मसी, जय मसी सङ्गीताजी, आउनु परिहाल्यो नि त, हो नि, हो नि। सङ्गीताजी, कति नम्बर रोजौ यतिखेर?
4: अब अहिले कुन नम्बर छ त हजुर?
3: अब एक नम्बर बाँकी छ, छ नम्बर बाँकी छ, अनि एघार नम्बर,
4: एघार नम्बर बाँकी छ।
3: ल, एक नम्बरमा चाहिँ के छ भने, अब तपाईँले एउटा चुटकिला भनेर हँसाउनु पर्ने हो, एउटा एउटा रमाइलो चुटकिला, होइन एउटा त भन्नु पर्यो, एउटा हाँसो गर्नु पर्यो, एउटा हँसाउने कुरा भन्नै पर्छ तपाईँले। ल, भनिदिनुहोस्।
4: हजुरबा र नातिको,
3: हुन्छ,
4: हजुरबा नातिको भनौँ,
3: भन्नुहोस्,
4: हजुरबा नातिको त भन्नु। अब हजुरबा तपाईँले अब तपाईँको कुरा के भन्नुहुन्छ म सुन्नेछु। अब अब नाति के अरे असल कुराहरू सिक्नुपर्छ, यो खराब कुराहरूबाट हरेक छुटकारा हुनुपर्छ। अनि के अरे नाति मैले बिर्सेँ क्या
3: साथ दिनुभयो, खुसी लाग्यो हजुर। अहिलेलाई छुटौँ, धन्यवाद। जय म श्री सङ्गीता रिमालजी हुनुहुन्थ्यो, जे होस् हामीलाई साथ दिनुहुन्छ खुसी लाग्छ। र अब भने दुईवटा नम्बर बाँकी छ, नम्बर छ र नम्बर एघार दस, र कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो हजुर, जय मुसी। पहिलोचोटि आगो, अघि नै एकचोटि लाया पनि राखिदिनुभयो।
3: साराजी आरामै हुनुहुन्छ?
5: एकदमै आरामै छु, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थनाले।
3: अब चाहिँ भने साराजी छ नम्बर र दस नम्बर बाँकी छ, कुन चाहिँ रोज्नुहुन्छ?
5: म चाहिँ छ नम्बर रोज्छु। अब के भयो नि होला, पहिलोचोटि आएको, फोन गर्दा गर्दा उठाउँदा पनि नउठाउने भएको, अनि लाग्दा पनि नसुन्ने भएको, यस्तै भयो।
3: होइन, आज अलिकति प्राविधिक गडबडी भएर हो, केही छैन। अब तपाईँको छ नम्बरमा चाहिँ के परेको छ भने, मैले पोका खोले है त, साराजी तपाईँलाई मनपर्ने घर पालुवा जनावर कुन कुन मनपर्छ भनेर लेखेको रहेछ।
5: घरमा पाल्ने जनावर?
3: हजुर,
5: मलाई त घर पालुवा जनावर त सेतो खरायो पाल्न पाए चाहिँ मनपर्छ।
3: खरायो मनपर्छ है?
5: खरायो मनपर्छ, त्यो चाहिँ सेतो हुन्छ, पवित्र आत्मा जस्तै। अनि त्यही त्यही हो।
3: अनि कुकुर बिरालो?
5: कुकुर बिरालो बिरालो कुकुर त मन पर्थ्यो, तर एकचोटि मैले धेरै दुःख पाएको छु, त्यसलाई अब मन पर्दैन। कति माया गर्थ्यो, अनि फेरि माया गर्दाखेरि त्यो अब बाहिरको डाङ्गोहरूले गरिदियो त्यो, अनि मलाई धेरै चित्त दुखेको छ, त्यो कुकुर मन पर्दैन अहिले त।
3: हजुर हजुर हजुर हजुर, ठिक छ ठिक छ, साथ दिनुभयो खुसी लाग्यो, खरायो पालेको देख्न पाऊ अहिलेलाई छोटो भयो त।
5: धन्यवाद
0: साराजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभएको थियो। र अहिलेलाई भने अब दस नम्बर बाँकी छ, तपाईँले दस नम्बर हामीलाई साथ दिन सक्नुहुन्छ, र अन्तिम श्रोता पनि हुनुहुन्छ, र उहाँलाई स्वागत गरौं। हेलो
6: हजुर,
3: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? ए हरिबोलजी, जस मलाई आज तपाईँ आउनुहुन्छ जस्तो चाहिँ लागेको थियो क्या।
6: हजुर हजुर,
3: जस आउनु भयो, अन्तिमै भए पनि प्राय हिरोको समय अन्तिमै आउँछ नि त।
6: हजुर हजुर,
3: तपाईँको चाहिँ दस नम्बरमा के छ भने, अन्तिम बाँकी छ, हरिबोल बुढा थुकीजी रिसाएको चाहिँ कसरी थाहा पाउने हामीहरूले?
6: ए त्यो रिसाएको बेलामा चाहिँ मेरो अलिकति हलगर ओड नै आउँछ क्या, अलिकति अश्लील शब्द मुखबाट निस्किन्छ।
3: ए हजुर,
6: त्यो भएपछि चाहिँ हरिबोल बुढाको के रिसाएको है भन्ने थाहा हुन्छ अपराम सर।
3: ए है
6: हजुर,
3: ल आज थाहा पाइयो है। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ।
6: हस्
3: धन्यवाद, जय मसी। उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थुकीजी, सुन्दरी जलबाट जोडिनु भएको थियो, र श्रोता सबैले साथ दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम मेरो कारणले मात्रै राम्रो हुने छैन, तपाईँ पनि हुनुहुन्छ र नै राम्रो भएको हो, फोन गरेर साथ दिनुहुन्छ यसको लागि धेरै धेरै धन्यवाद, र पोकाभित्र जे छ त्यसलाई स्वीकार्नुहुन्छ यसको लागि पनि धेरै धेरै धन्यवाद, र हामीलाई रिचार्ज कार्ड दिएर सहायता पुर्याउनुहुने म्यासेज अफ गड टिभीलाई पनि धन्यवाद, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रम झोलाभित्र के छ बाट म कुमार अब्राहम भनी बिदा हुन्छु। धन्यवाद, जय मस्ती, अर्को हप्ता यही समयमा भेटौँला भन्दै बिदा अहिलेलाई।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5:00-5:30 मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र गुड न्यूज एफएम 105.6 MHz रेडियो तरंग पोखराबाट सुन्दै आइराख्नु भएको छ। श्रोता, कार्यक्रममा हामी तपाईलाई मिठा मिठा गीत संगीत र विभिन्न प्रकारका हृदय स्पर्शी सुसमाचारी प्रवचन लगायतका जीवन गवाईहरू र समसामयिक विषयवस्तुका कुराहरूमाथि हामी चर्चा गर्दै तपाईँको अगाडि प्रस्तुत हुने गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट हुन सकेको भन्ने नै रहेको छ। आदरणीय श्रोता, तपाईँ कस्तो हुनुहुन्छ? हुन त तपाईँ आजको यो दिनमा कतिको निर्धक्क हुनुहुन्छ त? प्रिय श्रोता, हामीलाई थाहा छैन विश्वमा अब कुन बेला कतिखेर कस्तो प्रकारका घटनाहरू घट्नेछन्। हामी इन्टरनेटतिर हेर्दछौ भने विभिन्न खगोलविदहरूले एउटा कुरा भन्दैछन् कि पृथ्वी तलमा अब क्षुद्र ग्रह एस्ट्रोइडहरू मिटरोइडहरू आएर ठोकिन लागेको छ, जुन ठोकियो भने पृथ्वीमा तबाही हुन्छ। त्यसै गरी हामीले भूगर्भविदहरूको कुरालाई ध्यानमा दियो भने उनीहरूले भन्न थालिसकेका छन् कि अब यस ठाउँमा भूकम्पको सम्भावना छ अथवा उस ठाउँमा ज्वालामुखीको सम्भावना छ। त्यसै गरी हामीले राजनीति क्षेत्र वृत्ततिर हामीले हेर्ने हो भने विभिन्न ठाउँमा नाराबाजी, लडाईँ, झगडा, मोर्चाबन्दी जस्ता कुराहरू हामी देख्न पाउँदछौ। त्यसै गरी हामीले विभिन्न प्रकारका यो वित्तीय क्षेत्रतिर हेर्ने हो भने जतासुकै भ्रष्टाचार अनि अत्याचार र लुट तन्त्रहरूले राज गरिरहेको हामी पाउँदछौ। प्रिय श्रोता, अनि त्यति मात्रै नभएर तपाईँ हामीलाई कतिखेर कुन प्रकारको प्रकोपले छुने हो, कुन प्रकारको रोग लाग्ने हो भन्ने पनि डर छ। प्रिय श्रोता, तपाईँ हामीलाई थाहै छ कि भर्खरै मात्र कोरोना भाइरसलाई अलिकति साम्य पारिएको छ, तर पूर्ण रूपले हटिसकेको छैन र कोरोना भाइरसको प्रकोपबाट विश्व भर्खर धर्मराउँदै उठ्दै गरेको बेलामा फेरि अरू लडाईहरू जस्ता कुराहरू आइरहेको हामी पाउँदछौ। प्रिय श्रोता, कोरोना भाइरसले थलिएको संसारमा फेरि पनि रूस युक्रेनको युद्धले विश्व अर्थतन्त्रलाई फेरि अर्को प्रहार गरेको छ। त्यति मात्रै नभएर यो प्रकारको प्रहार सँगसँगै फेरि पनि हाम्रो मध्य पूर्वी देशहरूमा टर्की र सिरियामा फेरि पनि शक्तिशाली भूकम्पले त्यहाँ वितण्डता मच्चाएको छ। आदरणीय श्रोता, हामी 2072 सालको महाभूकम्पको धमधमीले अझैसम्म छोडेको छैन र अझै पनि विभिन्न ठाउँहरूमा पराकम्पनहरू आइरहेको र त्यसले मानिसहरूलाई त्राही त्राही बनाइरहेको अवस्था छ। आदरणीय श्रोता, यी र यस्तै प्रकारका घटनाहरू परिघटनाहरू यस संसारमा भइरहेका छन् र तपाईँ हाम्रो मनमा प्रश्न उठ्छ होला, यो किन हुँदैछ, के को लागि यी सब भइरहेका छन्, यसको सिलसिला कहिले खत्तम हुन्छ? यदि हामीले कतै कसै कहीँ चिया पसलहरूमा बसेर यो विषयमा गफ गाफ गरे भने मानिसहरूले एउटै जवाब दिन्छन्, अब कली बौलायो अथवा कली युग सकिन लाग्यो, मासिने बेला हुन लाग्यो। आदरणीय श्रोता, यति मात्रैमा मानिसहरूले एउटा चित्त बुझाउने बाटो गरिरहेका छन्। एक हिसाबले उहाँहरूको भनाई पनि ठिकै हो, किनभने अब हामी लगभग सृष्टिको अन्तिम समयतिर बाँचिरहेका छौ। कसरी थाहा पाउने त यी कुराहरू भन्ने कुराहरू तपाईँको मनमा आउन सक्छ होला। श्रोता, आज हामी यी र यस्तै कुराहरूसँग सम्बन्धित भएर चर्चा गर्नेछौ। कृपया रेडियो कार्यक्रमलाई कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईले यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुँदा कसरी अब यस्तो प्रकारको परिस्थितिमा पनि सुखी रहने र यो सिलसिला कहिले सकिन्छ र यस्तो प्रकारको खराब परिस्थितिहरूबाट हामीलाई कसले बचाउन सक्छ, को हो त्यो बचाउने व्यक्ति भन्ने विषयमा तपाईले जवाब पाउनुहुनेछ। त श्रोता आउनुहोस्, सबैभन्दा पहिला सुनौ यो एउटा मिठो गीत। गीतपछि पुनः म यो कुराकानीलाई तपाईँको बीचमा अगाडि बढाउने नै छु। अहिलेलाई सुनौ यो एउटा सुमधुर भक्ति गीत।

0: गीतपछि पुनः
1: स्वागत छ कार्यक्रममा आदरणीय श्रोता। अब भने आउनुहोस् हामी आजको कार्यक्रममा त्यो विषयवस्तुलाई अगाडि बढाउँ। आदरणीय श्रोता, यो कुराहरू जुन घटनाहरू मैले तपाईँलाई कार्यक्रमको प्रारम्भमा नै बताए, यसबाट तपाईँको मनमा जिज्ञासा उठ्छ होला कि कसरी हामी अन्तिमको दिनमा छौं त, र हामीलाई यो अन्तिमको दिन पछि कसले बचाउन सक्छ अथवा कसले हामीलाई पुनर्स्थापना गर्न सक्छ, हामी भागेर कहाँ जाने। अहिले वैज्ञानिक अथवा यसलाई यसो भनौ खगोल शास्त्रीहरूले नयाँ अर्को पृथ्वी जस्तै ग्रहमा बसाई सर्नको लागि उनीहरूले खोज अनुसन्धान गर्दैछन्। प्रिय श्रोता, के यो प्रकारको विपत्ति पृथ्वीमा आउँदै गर्दा यदि उनीहरू अन्य ग्रह वा अन्य ग्यालेक्सीमा गएर माइग्रेट भए अथवा बसाई सरे भने पनि के त्यहाँ उनीहरूले शान्तिसँग बस्न पाउलान् त? वैज्ञानिकहरूलाई यदि हामीले यो कुरा बताए भने उनीहरूको एउटै जवाफ हुन्छ, यस अफकोर्स, हामी अवश्य पनि त्यहाँ शान्तसँग रहन पाउनेछौ, किनभने त्यहाँ इन्धनको लागि स्रोत पनि प्रशस्त हुन्छ, जबकि पृथ्वीमा इन्धनका स्रोतहरू अब सकिँदै गइरहेको छ। वैज्ञानिक भूवैज्ञानिकहरूले आकलन गरेका छन् कि अब पृथ्वीमा भइरहेका पेट्रोल डिजल बनाउने क्रूड आयलहरू सकिँदै गइरहेको छ, अब यसको विकल्प हाइड्रोजन, हाइड्रो इलेक्ट्रिक, हाइड्रोजनबाट बिजुली निकाल्ने पद्धति, या त फेरि सोलर अथवा जलविद्युत अथवा वायु ऊर्जा के हो भनेर विकल्प खोज्न थालिसकेका छन्। त्यति मात्रै नभएर पृथ्वी मुनि भएका बायो ग्यासहरू यी पनि सकिँदै गइरहेका छन्। पृथ्वीको सतह मुनि भइरहेका पिउन योग्य पानीहरू पनि कम हुँदै गइरहेको कुरा उनीहरूले बताएका छन्। त्यति मात्रै नभएर अब पृथ्वीमा विभिन्न प्रकारका धुवा, धुलो र प्रदूषणहरूले गर्दा वायुमण्डल ओजन तह पनि नष्ट हुँदै गइरहेको छ, र जसले गर्दा अबको केही करोड वर्षपछि पृथ्वी बस्न लायकको हुने छैन भनी उनीहरूले आकलन गरेर अब मानिसको सभ्यतालाई बचाउनको लागि वैज्ञानिकहरूले अर्को विकल्प खोजिरहेका छन्, जुन कुरा तपाईँ हामीले आजको दिनमा थाहा गर्दैछौ, र विशेष गरी यो क्षेत्रमा नासा, इसरो, एलन मस्क जस्ता व्यक्तिहरू र यिनीहरूका कम्पनीहरू लागि परिरहेका छन्। प्रिय श्रोता, तर के यिनीहरूले खोज अनुसन्धान गरेर अर्को संसारमा पुग्न सफल होलान् जस्तो तपाईँलाई लाग्छ त? मैले व्यक्तिगत रूपले भन्नुपर्दा कदापि पनि यिनीहरू सफल हुने छैनन्, किनभने यदि पृथ्वी जस्तै अर्को कुनै ग्रह थियो भने त्यो कुरा पवित्र धर्मशास्त्र बाइबलले अगाडि नै बताउन सक्दथ्यो। तर पवित्र धर्मशास्त्र बाइबलले पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो जहाँ पर आफ्नै स्वरूपमा सृष्टि गरिएका मानिसहरू बसेका छन्। आदरणीय श्रोता, यदि उनीहरू ती ठाउँहरूमा गएर बस्न सफल भए भने पनि जब पृथ्वी नष्ट हुन्छ त्यतिखेर आकाश पनि बितेर जानेछ, बाइबल धर्मशास्त्रले भनेको छ। आदरणीय श्रोता, बाइबल धर्मशास्त्रमा प्रकाशको पुस्तक 20 अध्यायतिर हामीले हेर्यो भने त्यहाँ लेखिएको छ, आकाश र पृथ्वी उहाँको सामुन्यबाट भागेर गए। त्यसै गरी हामी पाउँदछौ कि पुरानो नियममा पनि लेखिएको छ, आकाश चाहिँ ठूलो आवाजको साथ चर्म पत्रको मुठो बेरिए झैं उहाँको सामुबाट बेरिएर विलुप्त हुनेछ, अर्थात संसारमा यो ब्रह्माण्ड नै नष्ट भ्रष्ट भएर जानेछ। त्यो ब्रह्माण्डमा भएका ग्यालेक्सीहरू र अन्य सबै पृथ्वीसँग मिल्ने समानान्तर अर्को ग्रहहरू यदि छन् भने पनि ती सबै कुराहरू बितेर जानेछ भनी बाइबल धर्मशास्त्रमा अगमबाणी गरिसकिएको छ। आदरणीय श्रोता, र यो अगमबाणी गर्ने अथवा यो भविष्यवाणी गर्ने कुनै एउटा मानिस नभएर सृष्टिकर्ता परमेश्वर आफै नै हुनुहुन्छ। त श्रोता, यसरी अन्त्यको दिन नजिक आउँदैछ भनेर कसरी थाहा पाउने त भनी आजभन्दा करिब 2000 वर्ष अगाडि उहाँका चेलाहरूले येशु ख्रीष्टसँग सोधेका थिए। तब येशु ख्रीष्टले जवाफ दिनुहुन्छ, म तपाईँको बीचमा मत्ती 24 अध्यायमा येशु ख्रीष्ट र उहाँको चेलाहरूको बीचमा भएको संवादलाई म प्रस्तुत गर्न लागिरहेको छु आजको बसाईमा, र मैले जसै उहाँका र उहाँको चेला र उहाँ बीचमा भइरहेको संवादलाई वाचन गर्दछु, तब तपाईँले आजको वर्तमान परिस्थितिसँग यी कुराहरूलाई तुलना गर्दै रहनुहोस्। अनि यसरी थाहा पाउनुहुनेछ कि साँच्चै हामी अन्त्यको दिनमा बाँचिरहेका छौँ। अब हामीले छिटो छिटो आफ्नो आत्मालाई बचाउने समयमा आइसकेका छौँ भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। त श्रोता, म तपाईँको बीचमा त्यो खण्डलाई पाचन गरेर सुनाउन गइरहेको छु। त्यसपछि येशु मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरको भवन देखाउन भनी उहाँको नजिक आए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यी सब देख्छौ होइन त, साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गा माथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ। यो यरुसलमको विषयमा बताइएको थियो र त्यहाँ भएको मन्दिरको विषयमा बताइएको थियो। साँच्चै नै आजको दिन परमेश्वरको मन्दिर जहाँ यहुदीहरूले आराधना गर्दथे र त्यो आराधनालय पूर्ण रूपले तहस नहस भएको छ, त्यहाँ त्यसको त्यो मन्दिरको अवशेषसम्म पनि पाइँदैन। र यो कार्य ईस्वी सम्वत् 70 भएको थियो र त्यहाँबाट आज उसो अहिलेसम्म त्यो मन्दिर पुनः निर्माण भएको छैन। आदरणीय श्रोता, साँच्चै भन्नुपर्दा यो भविष्यवाणी पूरा भइसकेको छ। त्यसै गरी तीन पदमा येशु जैतुन डाँडामा बस्नुहुँदा चेलाहरूले एकान्तमा उहाँका आएर सोधे, हामीलाई भन्नुहोस् यी कुरा कहिले नष्ट हुने कहिले हुनेछन् र तपाईँको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ। तब येशूले तिमीलाई जवाफ दिनुभयो, होसियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्लाहरू सुन्नेछौ, न घबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यति नै बेला हुँदैन, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्, तर यी त प्रसव वेदनाको शुरूआत मात्र हो। आदरणीय श्रोता, पहिले हामी यो कुरालाई नै मनन गरौं। त श्रोता, उहाँले भन्नुभएको छ, धेरैजना मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन्। हामीले हाम्रो समाजमा तपाईँ हामीले देख्दछौ कि हाम्रो बीचमा अहिले थुप्रै ख्रिस्टियन हुँ भन्दै बाइबल बोकेर घर घरमा जबरजस्ती प्रचार गर्दै हिँडिरहेका छन् र यिनीहरूले पवित्र धर्मशास्त्र बाइबल त एउटै बोक्दछन्, तर जसले घर घरमा आएर प्रचार गर्छन् यिनीहरूले आजभन्दा 2023 वर्ष अगाडि जन्मिनु भएका येशु ख्रिस्टको प्रचार गर्दैनन्, तर अर्कै ख्रिस्टको प्रचार गर्दछन्। अर्कै व्यक्ति ख्रिस्ट भएर आएको छ, अर्कै परमेश्वर आएको छ भनेर प्रचार गर्दछन् र जसलाई हामी हाम्रो आम इसाई जगतले झुटा शिक्षा अथवा कल्ट ग्रुप भनेर भनेका छौ, जसले अर्कै ख्रिस्टको प्रचार गर्दछ। आदरणीय श्रोता, यी यस्ता समूहहरूले प्रचार गर्ने केही ख्रिस्टहरूको नाम तपाईँको अगाडि बताउन चाहन्छु। चीनबाट निस्किएको झुटा शिक्षा जसले सामाजिक सञ्जाललाई प्रयोग गरेर एउटा लेडिज ख्रिस्टको बारेमा प्रचार गर्दैछ जसको नाम हो याङ साङ बिन, र उसले आफूलाई येशु ख्रिस्टको दोस्रो आगमन हुँ भनेर दावी गरिरहेकी छ। तर ख्रिस्ट येशु बादलको सवारीमा आउनुहुने र हरेक आँखाले देख्ने गरी आउनुहुनेछ भनी पवित्र धर्मशास्त्र बाइबलले अगाडि नै येशु ख्रिस्ट जाँदै गर्नुहुँदा स्वर्गदूतहरूद्वारा बयान गरिसकेको छ। त्यसै गरी अर्को समूह रहेको छ, परमेश्वरको मण्डली जसलाई चर्च अफ गड भनेर भनिन्छ, र यिनीहरूले पनि नासरतका येशु ख्रिस्ट मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ भनेर प्रचार गर्नुको साटो यिनीहरूले कोरियामा जन्मिएको आङ साङ वङ र छाङगिल जालाई ख्रिस्टको दोस्रो आगमन भएको ख्रिस्ट आङ साङ वङ हो र माता परमेश्वर छाङगिल जा हो भनेर प्रचार गर्ने गर्दछन्, र यिनीहरूले पनि घर घरमा घुमेर जबरजस्ती मानिसहरूलाई सुनाउने र यदि मानेन भने कुट्ने पिट्ने समेत गर्ने र साथसाथै यिनीहरूका कोही कसै गरेर बुझ्नको लागि गइहाल्यो भने जबरजस्ती बप्तिस्मा दिने समेत काम गर्ने गर्दछन्। त्यसै गरी अर्को उदाहरण यहोवाको साक्षी, यिनीहरूले पनि ख्रिस्ट येशु मुक्तिदाता होइन तर कमारा मात्रै हो भन्ने प्रकारका शिक्षाहरू दिएर परमेश्वरको राज्य स्वर्गमा होइन यही पृथ्वीमै आउँदैछ आइसकेको छ भनेर मानिसहरूलाई जबरजस्ती सुनाएर जबरजस्ती आफ्नो समुदायमा हाल्ने गर्दछन्। प्रिय श्रोता, त्यसै गरी अन्य यस्ता थुप्रै सम्प्रदायहरू छन् जसले पवित्र धर्मशास्त्र बाइबल त बोक्दछन् तर यिनीहरूले अर्कै ख्रिस्टलाई प्रचार गरिरहेका छन्। र यिनीहरूको विशेष टार्गेट जो सत्य येशु ख्रिस्ट जो नासरतमा जन्मन भएको येशु हुनुहुन्छ, उनीहरूलाई विश्वास गर्ने विश्वासीहरूलाई भरमाउने प्रकारको शिक्षा यिनीहरूले दिने गरेका छन्। त श्रोता, यसरी मत्ती 24 अध्यायको 5 पदमा येशुले भन्नुभएको भविष्यवाणी आजको दिनमा पूरा भइरहेको छ। त्यसै गरी 6 पदमा भन्नुभयो, तिमीहरूले युद्धहरू र युद्धका हल्लाहरू सुन्नेछौ। आदरणीय श्रोता, हामीले हेर्ने हो भने पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्धदेखि अहिले अब तेस्रो विश्वयुद्ध हुन सक्ने प्रबल सम्भावना बढ़िरहेको तपाईँ हामीलाई थाहै छ। विभिन्न देशहरूले आफू भन्दा कमजोर राष्ट्रहरूलाई तह लगाउनको लागि, तर्साउनको लागि आणविक अस्त्र शस्त्रहरूको होडबाजी भइरहेको तपाईँ हामीले विभिन्न समाचार माध्यमहरूबाट सुन्दै र देख्दै पनि आइरहेका छौं। आदरणीय श्रोता, अब यदि साँच्चीकै ती युद्धहरू छेडिए भने के तपाईँ हामी त्यसबाट अछुतो हुन सकौंला त? हालै मात्र रूस युक्रेनको युद्ध चलिरहेको छ र यहाँ विश्व संसारका शक्ति राष्ट्रहरू दुईवटा ध्रुवमा ध्रुवीकृत भइरहेका छन्। एउटा शक्ति रसियाको पक्षमा छ भने अर्को शक्ति युक्रेनको पक्षमा भएर वास्तवमा रूस युक्रेनको लडाईँद्वारा यी दुईवटा शक्ति टकरावमा परिरहेका छन्। जसको कारणले गर्दा अहिले विश्वमा कच्चा तेलको मूल्य एकदमै आकाशिएको कारणले गर्दा विश्व अर्थतन्त्रमा नराम्रोसँग प्रभाव परिरहेको छ। महँगी बढ़िरहेको छ, गरिबी बढ़िरहेको छ र त्यसको असरबाट नेपाल पनि अछुतो हुन सकेको छैन। त श्रोता, त्यसै गरी अर्को हामी सुन्छौं कि जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य उठ्नेछ। श्रोता, यो पनि अहिले वर्तमान समयमा पूरा भइरहेको छ। हालै मात्र हाम्रो देश नेपालमै पनि हेर्ने हो भने मंगोल नेशनल अर्गनाइजेशन र खस आर्यहरूका बीचमा एक प्रकारको द्वन्दात्मक परिस्थिति आइरहेको छ अनि विभिन्न देशहरूमा साम्प्रदायिक हिंसा र जातीय द्वन्दहरू फैलिरहेको छ र अहिले मानिस मानिसको बीचमा घृणा र द्वेष बढ्दै गइरहेको छ। हाम्रो जाति, तेरो जाति, फलानो जाति, ढिस्कानो जाति आदि भनेर विश्वमा अझै भन्नुपर्दा शान्त भइरहेको मानिसहरूको बीचमा अब जातीय द्वन्द शुरू हुन लागिरहेको छ। श्रोता, त्यति मात्रै नभएर ठाउँ ठाउँमा अनिकाल र भूकम्प, यो त हामीले भोग्दै आइरहेका छौं। कहिले नाकाबन्दीको नाममा त कहिले सलहरूको प्रकोपको नाममा, कहिले बाढी पहिरो आदिको कारणले, कहिले माटो क्षयीकरण भएको कारणले अनिकाल बढ़िरहेको छ, उब्जनीहरू घटिरहेका छन्। दिन प्रतिदिन पृथ्वीमा भएको जमिनको उर्वरा शक्ति ह्रास हुँदै गइरहेको छ। त्यति मात्र नभएर भूकम्प हामीले हाम्रो देश नेपालले पनि 2072 साल मा भएको भूकम्पको प्रभावबाट अहिलेसम्म हामी तंग्रिन सकेका छैनौं भने त्यही क्रममा अहिले विश्वका विभिन्न भागहरूमा टर्की, सिरिया जस्ता देशहरूमा पनि भूकम्पले कति ठूलो क्षति पार्यो भन्ने कुरा तपाईँ हाम्रो आँखा अगाडि नै छ। त श्रोता, यी कुराहरू ख्रिस्ट येशूले आजभन्दा करिब 2000 वर्ष अगाडि उहाँले आफ्ना चेलाहरूलाई अगमवाणीका रूपमा दिनुभएको थियो र यी चिन्हहरू येशू ख्रिस्टको दोस्रो आगमनको अथवा अन्तिमको दिनको चिन्ह हो भनेर उहाँले भन्नुभएको छ। श्रोता, अगाडि अझै उहाँ भन्नुहुन्छ, तब तिनीहरूले तिमीहरूलाई संकष्टको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भट्केर जानेछन् र ठेस खानेछन् र एउटाले अर्कोलाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ तर आखिरीसम्म स्थिर रहने चाहिँ बचाइनेछ अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाईको निम्ति प्रचार गरिनेछ अनि त्यसपछि अन्त्य आउनेछ। आदरणीय श्रोता, यहाँ चाहिँ हामी देख्छौ कि येशू ख्रीष्टले उहाँका विश्वासीहरूलाई सतावट र संकटमा सुम्पिदिने छन् भनेर भनिएको छ र यो क्रम ख्रिस्ट येशु स्वर्गारोहण हुनुभएको दिनदेखि आजसम्म विश्वका सबै भागहरूमा प्राय सतावट भइरहेकै छ। आदरणीय श्रोता, ख्रिस्टियनहरूलाई सताउने र ख्रिस्टियन मत र चर्चलाई नष्ट गर्नुपर्छ भन्ने विचारधारा बोक्ने मानिसहरूको जमात प्रशस्तै छ। ठाउँ ठाउँमा मण्डलीहरूलाई जलाउने, ख्रिस्टियनहरूलाई आगो लगाउने जस्ता कामहरू भइरहेको छ र यो कुरा पनि प्रभु येशु ख्रिस्टले अगाडि नै भनिदिइसक्नु भएको छ। अनि त्यति मात्र नभएर ख्रिस्ट येशुको नाउँमा लुट मचाउनेहरूको जमात पनि त्यत्तिकै छ। ख्रिस्ट येशुको नाउँलाई प्रयोग गरेर मानिसहरूसँग आर्थिक शोषण गर्ने, विभिन्न प्रकारका यौन शोषण गर्ने जस्ता नक्कली ख्रिस्टियनहरू पनि, जसमा स्वाभाविक प्रेम सेलाएको छ, ती पनि प्रशस्त मात्रामा बढिरहेका छन्। श्रोता, यी कुराहरू, यी चिन्हहरू पक्कै पनि ख्रिस्ट येशुको अथवा यो संसारको अन्त्यको चिन्हहरू हो भनेर प्रभु यीशुले भन्नुभए अनुसार हामीले यी चिन्हहरूलाई देख्दैछौ भने अब चाहिँ तपाईँ हामी संसारको अन्त्यतिर छौ भन्ने कुरा बुझ्नु पर्दछ। त श्रोता, त्यसो भने यसबाट भाग्ने उपाय के त? आदरणीय श्रोता, यसबाट भाग्ने उपाय आखिरसम्म ख्रिस्ट येशुमा विश्वासमा स्थिर रहने चाहिँ बचाइनेछ। प्रिय श्रोता, ख्रिस्ट येशुमा विश्वास गर्ने व्यक्ति चाहिँ बचाइनेछ भनिएको छ। सबैभन्दा पहिले उसले, यदि तपाईँ हामी यो संकष्टको बेलामा पनि आफ्नो पूरा आयु जिउन चाहन्छौ भने अब ख्रिस्ट येशुमा हामीले विश्वास गर्नु पर्यो। साथै ख्रिस्ट येशुलाई विश्वास गरेर आफ्नो आत्मा पनि बचाउनु पर्यो। प्रिय श्रोता, आजलाई हामी समयले बिदा दिइसकेकोले गर्दा हामी यहीसम्म मात्र यसको चर्चा गर्नेछौ र यसको बाँकी भाग फेरि पनि हामी अर्को हप्ता तपाईँको बीचमा लिएर आउने नै छौ। अर्को भाग सुन्न नबिर्सनुहोला। अहिलेलाई पनि कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। अवस्थ श्रोता, म पनि प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ कार्यक्रम प्रस्तुता जोनाथन गिरीलाई पनि अर्को हप्ता यही समयसम्मको लागि आज्ञा दिनुहोस्। तर जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा पद छोडेर जान चाहन्छु, जुन रहेको छ मत्ती 23:39, जहाँ लेखिएको छ, किनभने म तिमीहरूलाई भन्दछु परम प्रभुको नाउँमा आउने धन्यका हुन् नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। आमेन। र यो हप्ता तपाईँको मुखले येशूलाई धन्यको भनिकन तपाईँको आत्मिक आँखाले उहाँलाई देख्ने हप्ता बन्न सकेको होस् भन्ने कामना गर्दै बिदा हुन्छु। अवस्था जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिसबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिनको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी ख्रिस्टियन विश्वासको बारेमा हेर्नेछौ। श्रोता, ख्रिस्टियन विश्वास के हो? ख्रिस्टियन विश्वास किन महत्वपूर्ण छ त? यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर गोपाल सिंह ठकुरी उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका आदरणीय श्रोता मित्रहरूमा म पास्टर गोपाल सिंहको तर्फबाट अभिवादन, जयमसी अनि नमस्कार। आदरणीय श्रोता मित्रहरू, आज म तपाईँहरूको बीचमा ख्रिस्टियन विश्वास के हो भन्ने कुराको विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको वचन लिएर तपाईँहरूको बीचमा केही कुरा बताउन चाहन्छु। म विश्वास गर्दछु कि तपाईँहरूले यो कार्यक्रम पूरै सुनेर आत्मिकी फाइदा अनि लाभ उठाउनुहुनेछ। ख्रिस्टियन विश्वास के हो भन्ने कुराको विषयमा सबैभन्दा पहिले हामी पवित्र बाइबल धर्मशास्त्रको खण्डबाट हेर्नेछौ। म तपाईँहरूको बीचमा जीवित परमेश्वरको वचन पवित्र धर्मशास्त्र बाइबलबाट यहुन्ना रचित सुसमाचार त्यसको 3 अध्यायको 1 पदबाट 13 पदसम्म पाठ गर्न चाहन्छु। यहाँनिर यसरी लेखिएको छ, फरिसीहरू मध्ये निकोदमेस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आए र उहाँलाई भने, गुरूजी, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदमेसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। निकोदमेसले उहाँलाई सोधे, यो कसरी हुन सक्छ? येशूले तिनलाई जवाब दिनुभयो, तिमी इसरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ। साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौ त्यसको गवाही दिन्छौ, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ? स्वर्गबाट ओर्लियाउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। यहाँनिर एकजना निकोदमेस नाउँ भएका व्यक्ति हुनुहुन्छ, जसको विषयमा 3 अध्यायको 1 पदमा हेर्यौं भने उहाँको परिचयलाई पाउँछौ। उहाँ फरिसीहरू मध्येको एक हुनुहुन्थ्यो र त्यति मात्र नभएर उहाँ सभाघरको एक सदस्य हुनुहुन्थ्यो। यसर्थमा फरिसी त्यो समयको धार्मिक व्यक्तिहरू अथवा धार्मिक गुरु भनेर पनि हामी चिन्न सक्छौ, जसलाई धर्मशास्त्र सम्बन्धी सबै कुराहरू ज्ञान हुन्छ, जो धर्मशास्त्रमा पुक्त हुन्छन्। उहाँको विषयमा 1 पदमा परिचय दिएको छ। आदरणीय श्रोता मित्रहरू, जति सुकै धर्ममा पुक्त भए पनि, जति सुकै ज्ञान बुद्धि बटुले पनि, स्वर्गीय रहस्य र स्वर्गीय यथार्थको विषयमा आज संसारका हामी सबै मानिसहरू अन्जान नै छौं, किनभने हामी यस संसारमा रहेर अनि त्यो स्वर्गको रहस्यलाई, स्वर्गको यथार्थलाई, स्वर्गको सत्यतालाई बुझ्न गाह्रो छ। यो कुरा प्रभु येशू ख्रीष्टले बताइसक्नु भएको छ। उहाँले तिमीलाई यसरी भन्नुभएको छ कि साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्छौ र त्यसको गवाही दिन्छौ र त्यो गवाही सत्य हुन्छ। अनि जीवित परमेश्वरको वचनमा येशू ख्रीष्टले यसरी बताउनु भएको छ, तिमी इसरायलका एक गुरु हौ र पनि यी कुरा जान्दैनौ, मैले तिमीलाई पृथ्वीकै कुरा भने र पनि तिमी विश्वास गर्न सक्दैनौ भने, मैले तिमीलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ। आदरणीय श्रोता मित्रहरू, आज निकोदमेस जस्तै हामी यस संसारमा थुप्रै व्यक्तिहरू छौं। हुनसक्छ हामी धार्मिक रूपमा एकदमै पोख्त हुन सक्छौ, धर्म कर्मका काम गर्नुहरूमा हामी एकदमै अगाडि हुन सक्छौ, हुनसक्छ हामी कुनै विद्यालयमा पढाउने शिक्षक हुन सक्छौ अथवा कुनै धर्मको शिक्षा दिने एक धार्मिक गुरु हुन सक्छौ। तर पनि आज म तपाईँले यस कार्यक्रमबाट यही कुरा बताउन चाहन्छु कि स्वर्गको राज्यको विषयमा केवल प्रभु येशू मसीह जो यस संसारमा स्वर्गको रहस्य बताउनलाई, स्वर्गको यथार्थता बताउनलाई आउनु भएको थियो र उहाँलाई बाहेक अरू कसैलाई पनि यो कुरा ज्ञान छैन भनेर उहाँले 13 पदमा भन्नुभएको छ कि स्वर्गबाट ओर्लियाउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लिएको छैन। र त्यसकारण आज हामी पृथ्वीका व्यक्ति भएका हुनाले आज हामीलाई यसै संसारको कुरा बुझ्न त कठिन छ। यो कुरालाई येशू प्रभुले यसरी बताउनु भएको छ, हो हामी यस संसारमा छौं अनि यस संसारका कुरा पनि हामीलाई कतिपटक बुझ्न गाह्रो हुन्छ, किनभने येशू प्रभुले यो कुरालाई बताउनु भएको छ। जसरी हामीले बुझ्न सक्छौ कि येशू ख्रीष्टको आगमनको विषयमा धेरै वर्ष अगाडि भविष्यवाणी गरिएको थियो कि येशू ख्रीष्ट संसारमा आउनुहुनेछ, ईश्वरले मानिसको रूप लिएर संसारमा आउनुहुनेछ, कन्या स्त्रीबाट जन्म लिनुहुनेछ भन्ने कुराको विषयमा। अनि आजभन्दा 2018 वर्ष अगाडि येशू ख्रीष्ट संसारमा आउनुभयो अनि यो संसारको कुरा थियो, तर पनि संसारका मानिसहरूले यो कुरालाई बुझ्न सकेनन्। आखिरमा उनीहरूले येशू ख्रीष्टलाई लगेर त्यो कलवरी क्रुसमा चढाउन बाध्य भए। यो कुरो उनीहरूको निम्ति पहिल्यै भविष्यवाणी गरिएको थियो, तापनि उनीहरूले यो कुरालाई बुझ्न सकेनन्। हो आज हामी यस्तै छौ, आज हामी हाम्रो गाउँघर हाम्रो छरछिमेक हामी जस्तोसुकै परिस्थितिमा भए तापनि हरेक धर्मशास्त्रमा अनि यो कुराको भविष्यवाणी गरिएको छ, येशू ख्रीष्टको विषयमा बताइएको छ। मानिसलाई यस संसारबाट उद्धार गर्नको निम्ति, पापबाट छुटकरा दिनको निम्ति अनि एकजना व्यक्ति आउनुहुनेछ अनि ईश्वरले मानिस रूप लिएर आउनुहुनेछ भन्ने कुराको विषयमा थुप्रै धर्मशास्त्रहरूमा यो भविष्यवाणी गरेको छ। तर पनि उहाँले यो कुरा पढ्दा पढ्दै अनि यो सुन्दा सुन्दै पनि येशू ख्रीष्टलाई विश्वास गर्न नसक्ने अवस्था छ, किनभने येशू ख्रीष्टले भन्नुभयो तिमीहरू यस पृथ्वीका व्यक्ति भएर पनि पृथ्वीकै कुरा जान्दैनौ। हो आज हामी यस संसारमा छौ, यो संसारको परिस्थिति हामीलाई कतिपल्ट पुरै जाने जस्तो लाग्छ, तर पनि परमेश्वरको वचनले येशू ख्रीष्टको वचनले यानी भन्दछ तिमीहरू अनि संसारका व्यक्ति भएर पनि संसारकै कुरा जान्दैनौ। आज हामी संसारकै कुरा जान्दैनौ भने स्वर्गीय रहस्य, स्वर्गीय यथार्थता, स्वर्गीय सत्यतालाई जान हामी कसरी जान्न सक्छौ? यसमा हामी अन्जान छौ, यसमा हामी कतिपटक धोकामा परेका छौ। हामीले बुझ्नुपर्ने भाषामा भन्नुपर्दा हामी धोकामा छौ। परमेश्वरको जीवित वचनले यो कुरालाई घोषणा गर्दछ। येशू ख्रीष्टको आगमनको विषयमा थुप्रै धर्मशास्त्रमा बताइए तापनि प्रभु येशू ख्रीष्टलाई पछ्याउन नसक्नु यो कुरा पहिले नै भविष्यवाणी गरेको छ। हामीले वैदिक धर्मशास्त्र भगवत गीता पाठको 15 हेर्यौं भने येशू ख्रीष्टको विषयमा बताइएको कुरालाई मानिसहरूले बुझ्न नसक्नुको कारण बताइएको छ। अज्ञानैनम् औरित्तम ज्ञानम्, अज्ञात अर्थात ज्ञानलाई अज्ञानताले ढाकेको छ भनेर बताइएको छ। यस संसारमा धेरै कुरा हामीलाई बुझ्न कठिन छ, यो कुरा प्रभु येशू ख्रीष्टले बताइसक्नु भएको छ। निकोदमेस भनिने एकजना व्यक्ति यहाँनिर हुनुहुन्छ, उहाँ फरिसीहरू मध्ये एकजना हुनुहुन्थ्यो भनेर एक पदमा उहाँको परिचय दिएको छ। फरिसी भनेको त्यो समय इजरायल देशको त्यो समयको धर्ममा पोख्त, धर्ममा एकदमै चाहिँ शिक्षा भएको व्यक्ति, एकदमै पढेको व्यक्ति अनि एउटा महासभाको सदस्य पनि थिए भनेर बताइएको छ। उहाँ एउटा धर्मको गुरु पनि हुनुहुन्थ्यो भन्ने कुरा हामी यहाँबाट बुझ्न सक्छौ, किनकि येशू प्रभुले यहाँ भन्नुभएको छ तिमी इजरायलका एक गुरु भएर पनि यो कुरालाई बुझ्न सक्दैनौ भन्नुभएको छ। तसर्थ आज हामी जुनसुकै धर्मका गुरु भए तापनि, आज हामी जुनसुकै शिक्षाको टिचर भए तापनि, आजको कार्यक्रमबाट म तपाईँलाई यही भन्न चाहन्छु, स्वर्गीय रहस्यको कुरा हाम्रो संसारिक ज्ञान बुद्धिले र हाम्रो संसारिक शिक्षाले हाम्रो योग्यताले बुझ्न अति नै गाह्रो कुरा छ। त्यही गाह्रो कुरा निकोदमेसलाई पनि गाह्रो लागेको छ, यसरी भन्नुहुन्छ कि यो कसरी हुन सक्छ। आदरणीय श्रोता मित्रहरू, उहाँको विषयमा म अलिकति तपाईँहरूलाई फेरि बताउन चाहन्छु। निकोदमेस यस्तो व्यक्ति हुनुहुन्थ्यो कि सबै मानिसहरूले उहाँलाई एकजना फरिसीको रूपमा चिन्दथे, सबै मानिसहरूले उहाँलाई एउटा धर्मगुरूको रूपमा जान्दथे, उहाँबाट धेरै कुराहरू सिक्ने अपेक्षा गर्दथे, तर पनि उहाँलाई स्वर्गीय रहस्यको विषयमा, अनन्त जीवन र उद्धार मुक्तिको विषयमा केही कुराहरू जान्न एकदमै आवश्यक थियो अनि उहाँ
2: यसु ख्रिस्टबाट त्यो कुरा जान्न अनि सिक्न चाहनुहुन्थ्यो र धेरै चोटि यसु ख्रिस्टसँग पुगेर उहाँले त्यो सिक्न चाहनुहुन्थ्यो, यसु ख्रिस्टबाट बुझ्न चाहनुहुन्थ्यो। तर पनि उहाँ एक धार्मिक गुरु हुनुभएको हुनाले यसु ख्रिस्टसँग सिक्न जानलाई उहाँलाई उहाँको त्यो योग्यताले, उहाँको त्यो इज्जतले अनि एउटा सम्मानले चाहिँ जान अप्ठ्यारो पारेको थियो। किनभने एउटा गुरु जस्तो मान्छे जब यसु ख्रिस्टसँग सिक्न गएपछि उहाँलाई कसरी मानिसहरूले आदर गर्ने, मानिसहरूले कसरी उहाँबाट सिक्ने, यो कुराको चाहिँ उहाँलाई डर थियो। ठिक त्यसरी नै आज पनि हामी कतिपटक यस संसारमा चाहिँ धेरै कुराहरू जानेका, धेरै कुराहरू बुझेका, धेरै धर्मका कुराहरूलाई थाहा यसु ख्रिस्टसँग पुगेर उहाँले त्यो सिक्न चाहनुहुन्थ्यो, यसु ख्रिस्टबाट बुझ्न चाहनुहुन्थ्यो। तर पनि उहाँ एक धार्मिक गुरु हुनुभएको हुनाले यसु ख्रिस्टसँग सिक्न जानलाई उहाँको त्यो योग्यताले,

मुक्तको विषयमा चाहिँ थाहा नभएको कुरा येशू ख्रीष्टले यो यूहन्ना रचित सुसमाचार 3 अध्यायमा बताउनुहुन्छ। त्यसकारण यदि हामीले त्यो सत्यतालाई जान्ने हो भने येशू ख्रीष्टसँग पुग्नै पर्ने कुरा पनि यहाँले बताउँदछ। अनि निकोदेमोस दिनमा येशू प्रभुलाई भेट्न जान नसके तापनि इज्जतको डरले गर्दा, हामीले बुझ्नु भाषामा मानिसहरूले के भन्लान् भन्ने त्यो डरको कारणले गर्दा येशू ख्रीष्टलाई दिनमा भेट्न नसके तापनि उहाँ रातिको समयमा जानुभयो भनेर दुई पदमा लेखेको छ। राति तिनी येशू कहाँ आए र उहाँलाई भने, गुरूजी हामी जान्दछौं तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, उनी कुन अभिप्रायले र के कुरा बुझ्नको निम्ति अथवा सिक्नको निम्ति येशू ख्रीष्टसँग गएका थिए त्यो कुरा येशू ख्रीष्टलाई पहिले नै थाहा थियो। त्यसकारण उहाँले तिमीलाई भन्नुभयो, तीन पदमा, साँच्चै म तिमीलाई भन्दछु कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। अनि यो कुरा बुझ्नलाई निकोदेमोसलाई अति नै गाह्रो अनि अप्ठ्यारो भएको छ। चार पदमा यसरी निकोदेमोसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ? के त्यो आफ्नो आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? आज तपाईँ र हामीलाई कतिपटक परमेश्वरको वचन अनि येशू ख्रीष्टले भन्नुभएको कुरा बुझ्नलाई यस्तै गाह्रो हुन्छ, किनभने उहाँ स्वर्गबाट आउनुभएको ईश्वरको पुत्र, स्वर्गीय रहस्यलाई संसारमा लिएर आउनुभएको परमेश्वर हुनुहुन्छ। अनि यो कुरा निकोदेमोसलाई बुझ्न गाह्रो भएको छ। तर पनि यदि तपाईँ स्वर्गीय रहस्यको विषयमा, स्वर्गीय राज्यको विषयमा जान्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने निकोदेमोस जस्तै त्यो हृदय, त्यो अभिप्राय लगेर राति भए पनि हामी येशू ख्रीष्टको विषयमा बुझ्नलाई येशू ख्रीष्टको चरणमा जान अति आवश्यक छ। हामीले पवित्र धर्मशास्त्र बाइबलबाट यूहन्ना रचित सुसमाचार त्यसको 3 अध्यायको 1-13 हामीले केही कुराहरूलाई छलफल गरिसकेका छौं। स्वर्गीय राज्यमा प्रवेश गर्ने कुराको विषयमा आज संसारको सोच विचार धोकामा छ। स्वर्गीय राज्यको हकदार र नागरिक हुने कुराको विषयमा आज पृथ्वीका सोचाइका विचारहरू एकदमै धोकामा छन्। संसारको सोचाइ र विचार, स्वर्गको राज्यमा यदि हामी पुग्ने हो भनेपछि हामीले धर्म कर्म गर्नुपर्छ, दान पुण्य गर्नुपर्छ, हामीले थुप्रै यस्ता चारधाम तीर्थ यात्राहरू गर्नुपर्छ, यस्ता थुप्रै कुराहरूमा आज संसार अडिएको छ, संसार धोकामा छ। यस्तै कुरामा निकोदेमोस एकजना धार्मिक गुरु हुनुहुन्छ अनि उहाँको सोच र उहाँको विचार पनि यस्तै धोकामा अल्झिएको अवस्था छ। उहाँमा यस्तै सोच छ कि हामी स्वर्ग राज्यभित्र प्रवेश गर्ने भने हामीले पवित्र जीवन जिउन, हामीले धर्म कर्म गर्न आवश्यक छ भन्ने सोच निकोदेमोसमा छ। आज संसारमा हामी पनि निकोदेमोस जस्तै सोचका धेरै व्यक्तिहरू छौं। आदरणीय श्रोता मित्रहरू, आज यस कार्यक्रमबाट म तपाईँहरूलाई यही कुरा बताउन चाहन्छु, यदि स्वर्गीय सत्यताको विषयमा, स्वर्गीय राज्यको विषयमा हामी मानवीय सोचाइले, मानवीय विचारले, आफ्नै योग्यताले, आफ्नै शिक्षाले सोचिरहेका छौं भने हामी धोकामा छौं, किनभने परमेश्वरको वचनले यो कुरालाई बताउँदछ। हो, हामी जब धोकामा हुन्छौं त्यो कुरा कतिपटक हामीलाई थाहा हुँदैन। एउटा भनाइ छ, जुन मानिस धोकामा हुन्छ झन् त्यसलाई थाहै हुँदैन कि म धोकामा छु भनेर। हो, आज स्वर्गीय राज्यको विषयमा, स्वर्गीय यथार्थको विषयमा आज संसार धोकामा छ, यो कुरा म आज कार्यक्रमबाट बताउन चाहन्छु। र सत्य के हो त्यो हामी अगाडि परमेश्वरको वचनबाट हेर्नेछौँ।

0: येशु ख्रीष्ट यस संसारमा किन आउनु भएको, यो कुरोलाई बुझ्न आज कठिन छ, यो कुरोलाई बुझ्न आज गाह्रो छ। हामीले पवित्र धर्मशास्त्र बाइबल त्यसको रोमी भन्ने पुस्तक 3 अध्यायको 23 हेर्यौं भने यो सत्यतालाई बताएको छ कि सबैले पाप गरेका छन् र परमेश्वर रहित भएका छन् अथवा स्वर्गको राज्यसम्म पुग्नबाट चुकेका छन् अथवा आत्मिक रीतिमा मरेको अवस्था छ भनेर बताइएको छ। यस्तो अवस्थामा फेरि नयाँ जन्मको आवश्यक छ। जबसम्म पुनः जन्म पाउँदैन अनि मानिस स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन भन्ने कुरा हामीले यो घटनाबाट चाहिँ बुझ्न सक्छौ। आदरणीय श्रोता मित्रहरू, येशु ख्रीष्ट संसारमा किन आउनु भएको भन्ने कुराको विषयमा म केही कुराहरू बताउन चाहन्छु। येशु ख्रीष्ट यस संसारमा आफ्ना पाप र अधर्ममा मरिरहेका मानिसहरूलाई पुनर्जीवन अथवा नयाँ जीवन दिनलाई आउनु भएको एकमात्र सत्य ईश्वर हुनुहुन्छ। यसको प्रमाण हामी पवित्र धर्मशास्त्र बाइबलमै पाउन सक्छौ। येशु ख्रीष्ट नयाँ जीवन दिने आत्मा हुनुहुन्छ, यानि येशु ख्रीष्ट जीवनकर्ता हुनुहुन्छ। यस कुराको प्रमाण येशु ख्रीष्टले मृत्युलाई जितेर उहाँ विजयी हुनुभयो, उहाँ पुनरुत्थान हुनुभयो अथवा उहाँ बौरी उठ्नुभयो। यसको अर्थ यही हो कि आफ्ना पाप र अधर्ममा मरेका मानिसहरूलाई येशु ख्रीष्टले फेरि पुनः नयाँ जीवन दिन सक्नुहुन्छ। मृत्युलाई जित्नु भएको हुनाले पापी मानिसलाई पुनर्जीवन दिन सक्नुहुन्छ र उहाँले आफ्ना चेलाहरूलाई जब उहाँ बौरी उठी सक्नु भएको थियो त्यसपछि चेलाहरूलाई उहाँले त्यो पुनर्जीवनको विषयमा आफ्नो आत्मा खुन्याउनु भएको घटना हामी यूहन्ना रचित सुसमाचार त्यसको 20 अध्याय अनि त्यसको 22 पदमा यसरी लेखिएको छ, म पाठ गर्नेछु। अनि यति भनेर उहाँले तिनीहरूमाथि सास फुकेर भन्नुभयो, पवित्र आत्मा ल्याऊ। यो कुराबाट हामीले बुझ्न एकदमै आवश्यक छ कि मानिस आत्मिक रीतिमा मरेको अवस्थामा छ र पुनर्जन्म केवल ईश्वरले परमेश्वरले दिन सक्नुहुन्छ र आफ्नै धर्म कर्म गरेर पुनः जीवन पाउन सक्दैन भन्ने कुरा हामी यहाँबाट छर्लङ्गै बुझ्न सक्छौ। तिनीहरू माथि सास फुकेर भन्नुभयो, पवित्र आत्मा ल्याऊ। यो सास भन्ने शब्द जब हामी यसलाई निहालेर हेर्छौ, ग्रीक शब्द सेन्टो तिन्जमा उत्पत्ति 2:7 प्रयोग गरिएको छ। उत्पत्ति 2:7 बताइएको कुरा छ, हामी एकचोटि सर र उत्पत्ति 2:7 पनि हेर्नेछौ। यहाँनिर यसरी लेखेको छ, तब परम प्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। जब ईश्वरले अथवा परमेश्वरले यस संसारको सृष्टि गर्दाखेरि अनि उहाँले सबैभन्दा पहिलो मानिस जब आदमलाई बनाउनु भयो, उहाँले यस भूमिको माटोबाट त्यसलाई बनाएर अनि त्यसको नाकमा जीवनको सास फुकिदिनुभयो र त्यो जीवित प्राणी भयो भनेर यसरी लेखिएको छ। साँच्चीकै परमेश्वरले मानिसलाई बनाइसकेपछि त्यसको नाकबाट जीवनको सास फुकेर अनि त्यो जीवित प्राणी भएको घटनालाई हामी यो उत्पत्तिको पुस्तकमा भेटाउँदछौ र अगाडि हेर्दै जाँदाखेरि अनि ईश्वरको आज्ञा ईश्वरको वचनलाई उल्लङ्घन गरेर मानिस आत्मिक रीतिमा आत्मिक रूपमा चाहिँ यहाँनिर मरेको अवस्थाै छ अनि त्यो मरेको अवस्थामा फेरि उसले पुनः नयाँ जीवन यदि पाउने हो भने त्यो सासको फेरि आवश्यक छ। ईश्वरको सास फेरि उसमाथि पर्न अति आवश्यक छ, यो कुरालाई हामी यहाँ बुझ्दछौ। र त्यही सास जो ईश्वरबाट मानिसले पाएको सास अथवा आत्मा यहाँनिर पापको कारणले गर्दा मानिस गुमाउन पुगेको छ, मानिस पतन हुन पुगेको छ, त्यो कुरालाई फेरि नयाँ जीवन दिनलाई, फेरि पुनः जीवन दिनलाई येशु ख्रीष्ट यस संसारमा आउनुभयो अथवा ईश्वरले मानिस रूप लिएर आज भन्दा करिब 2018 वर्ष अगाडि यस संसारमा आउनुभयो र उहाँले मृत्युलाई जितेर, उहाँले मृत्युमाथि विजय प्राप्त गरेर तेस्रो दिनमा जीवित भएर अनि आफ्ना चेलाहरूसँग गएर उहाँले भन्दै हुनुहुन्छ कि सास ल्याऊ, पवित्र आत्मा ल्याऊ। अनि यो कुरा हामीले बुझ्न अति आवश्यक छ। आज आफ्ना पाप र अधर्ममा मरिरहेका मानिसहरूलाई येशु आज पनि बोलाउनुहुन्छ। उहाँको अगाडि हाम्रो धर्म कर्म र रीति रिवाज काम नलाग्ने फोहोर थाङ्गा जस्तै मात्र छ। हाम्रो धर्म कर्मले र रीति रिवाजले हामीलाई बचाउन यानि पुनर्जीवन दिन सक्दैन, त्यसैले ईश्वर स्वयं हामीलाई बचाउन र पुनर्जीवन दिन यस संसारमा आउनुभयो र सबैलाई बोलाउनुहुन्छ। आदरणीय श्रोता मित्रहरू, आत्मिक रीतिमा मरेको अवस्थामा येशु ख्रीष्टले मात्र मानिसलाई त्यहाँदेखि छुटकरा दिन सक्नुहुन्छ, येशु ख्रीष्टले मात्र नयाँ जीवन दिन सक्नुहुन्छ भन्ने कुरालाई म घोषणा गर्न चाहन्छु। त्यसैले मत्तीको पुस्तक त्यसको 4 अध्याय म अगाडि हेरौँ भने येशु प्रभुले यो काम शुरू गर्नुभएको छ, हामी 17 पदलाई पाठ गर्नेछौ। त्यस बेलादेखि प्रचार गर्दै येशुले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। येशु ख्रीष्टले आज पनि आफ्ना पाप र अधर्ममा मरिरहेका मानिसहरूलाई बोलाउनुहुन्छ र यो काम उहाँले आज भन्दा 2018 वर्ष अगाडि शुरू गर्नुभएको थियो र उहाँले स्वर्गको राज्यलाई प्रचार गर्ने विषयमा, उहाँले स्वर्गको राज्यको सत्यता बताउने क्रममा सबैभन्दा पहिले उहाँले यो शब्द प्रयोग गर्नुभएको छ, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक छ। यदि हामी स्वर्ग राज्यभित्र प्रवेश गर्न चाहन्छौ भने, यदि हामी स्वर्ग राज्य भित्र चाहिँ अनि त्यहाँको हकदार हुन चाहन्छौ भने यीशु ख्रीष्टले सिकाउनु भएको, यीशु ख्रीष्टले चाहिँ बताउनु भएको कुरा यहाँनिर यही छ कि पश्चाताप गर्न अति आवश्यक छ। पश्चाताप भन्ने शब्दलाई हामी यसरी लिदछौ कि आफ्नो मन फिराउनु हो, अथवा जहाँ हाम्रो मानवीय सोचाइ र विचारद्वारा हामीले गरेका धर्म कर्म, हाम्रो रीतिरिवाज, हाम्रा कामहरू, हाम्रो दान पुण्य, यी कुराहरूले हामी स्वर्गको राज्यमा प्रवेश गर्छौ भन्ने हाम्रो जो एउटा सोचाइ छ, एउटा विचार छ, एउटा आस्था छ, अनि यो कुराबाट यीशु ख्रीष्टले भन्नुहुन्छ मन फिराउ किनभने तिमीहरू धोखामा छौ। अनि उहाँ भन्दै हुनुहुन्छ पश्चाताप गर, मन फिराउ, त्यो बाटोदेखि तिमीहरूले मन फिराउ, त्यो बाटोदेखि आफ्नो कामलाई बदल। अब यसरी यीशु ख्रीष्टले बताउनु भएको छ, स्वर्गबाट आउनु भएको व्यक्ति यीशु ख्रीष्टको वचनमा अथवा उहाँको प्रचारमा, उहाँको सत्यतामा मन लगाउ भन्न खोज्नु भएको हो। उहाँले यौहन्ना 3:13 भन्नुभएको छ कि म स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक अरू कोही पनि स्वर्गमा उक्लेको छैन। हामीले चालेका कदमहरू धोकामा भएको हुनाले हामीले आफ्नो मनलाई फर्काउनु पर्ने, प्रभु येशु ख्रीष्टको बाटोमा लगाउनु पर्ने कुरा येशु ख्रीष्टले आफ्नो सेवकाएको चरणमा पहिलो कुरा प्रचार गर्नुभएको छ, पश्चाताप गर, यो पुनर्जीवन प्राप्त गर्ने पहिलो खुट्किला पनि हो। यदि कुनै व्यक्तिले पश्चाताप गर्दैन, परमेश्वर तर्फ मन फर्काउँदैन, आफ्नो पुरानो कामहरूबाट, आफ्नो संसारिक सोचाइ विचारहरूबाट मन फर्काउँदैन भने, आफैले सोचेको कुरा, आफैले बोलेको कुरा, आफैले विचार गरेको कुरा, संसारको मानवीय सोचाइ र विचारले तयार पारेर राखेको कुरा नै सत्य हो भनेर अनि त्यसमै नै लागिरहेको छ भने, उसले परमेश्वरको बाटोमा अथवा प्रभु येशु ख्रीष्टको बाटोमा, परमेश्वरको वचनमा यदि मन फर्काउँदैन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन र परमेश्वरको राज्यभित्र पस्न सक्दैन भन्ने कुरा येशु ख्रीष्टले बताउनु भएको छ। जब त्यसले परमेश्वरको वचनलाई सुन्छ, परमेश्वर तर्फ फर्कन्छ, येशु ख्रीष्टको आवाजलाई सुन्छ, अनि त्यसले यो कुरा बुझ्छ कि अनि हामी साँच्चीकै आत्मिक रीतिमा मरेका छौं, हामी साँच्चीकै आत्मिक रीतिमा चाहिँ पतन भएका छौं र हामीलाई अब पुनः जन्मको आवश्यक छ, हामीलाई नयाँ जन्मको आवश्यक छ। यो कुरा चाहिँ एकजना व्यक्तिले महसुस गर्न अति आवश्यक छ। त्यो नयाँ जन्म कसले दिन्छ, त्यो पुनर्जन्म कसले दिन्छ? येशु ख्रीष्टले दिएको कुरालाई हामीले हेरेका छौँ। ईश्वरको आज्ञा उल्लङ्घन गरेर पापमा मरेको अवस्थाको मानिसलाई फेरि नयाँ जीवन दिन अथवा फेरि पुनः जीवन दिन ईश्वरले मानिस रूपले येशु नाउँले आज भन्दा 2018 वर्ष अगाडि यस संसारमा आउनुभयो र उहाँले अनि मृत्युलाई जित्नुभयो, उहाँले पापका कुरालाई जित्नुभयो र सबै कुरालाई जितेर उहाँ बौरी उठेर अनि आफ्ना चेलाहरूसँग आएर उहाँले अनि यहुन्ना 20:22 भन्नुभएको छ पवित्र आत्मा ल्याऊ भनेर उनीहरूमाथि साहस फुक्नु भएको छ। हो, यो साहस फुक्ने अधिकार, यो पुनर्जन्म अथवा पुनर्जीवन, नयाँ जीवन दिने अधिकार केवल केवल प्रभु येशु ख्रीष्टमा मात्र छ, किनभने उहाँ मात्र एकमात्र सत्य ईश्वर हुनुहुन्छ। यो कुरा हामीले आज बुझ्न अति आवश्यक छ। उहाँले मात्र संसारमा भएका सबै मानिस जातिहरूलाई पाप र अधर्मबाट उद्धार र मुक्ति दिन सक्नुहुन्छ। हामीले यो कुरा बुझ्न अति आवश्यक छ। अनि यो पुनर्जीवन अथवा नयाँ जीवन प्राप्त गर्नको लागि हामी जीवित छँदै अनि सबै छँदै गर्ने कुरा हो। यो हामी मरिसकेपछि प्राप्त गर्न सक्दैनौ, हामी मरिसकेपछि स्वर्गको राज्यमा पुग्न सक्दैनौ अथवा स्वर्ग राज्यलाई प्राप्त गर्न सक्दैनौ, अनि दान गरेर पुण्य गरेर त्यसको आत्माले शान्ति पाओस् भनेर त्यो हुँदैन। तर हामी जीवित छँदै, हामीसँग समय छँदै यदि हामीले पश्चाताप गरेर प्रभु येशु ख्रीष्टमा फर्कन्छौ भने, परमेश्वरको वचनलाई विश्वास गरेर, उहाँमाथि भरोसा गरेर, उहाँको कुरामा मन लगाएर उहाँतर्फ फर्कन्छौ भने पुनर्जन्म दिने अधिकार ईश्वरसँग छ र त्यो ईश्वर येशु ख्रीष्ट स्वयं यस संसारमा मानिस रूप लिएर आउनुभएको प्रभु हुनुहुन्छ र उहाँले मात्र दिन सक्नुहुन्छ भन्ने कुरा हामी आजको यो वचनबाट हामी छर्लङ्गै देख्छौँ। आदरणीय श्रोता मित्रहरू, साँच्चीकै येशु प्रभुले भन्नुभएको यो कुरा अति नै गम्भीर छ, अति नै महत्वपूर्ण छ। साँच्चीकै मानिस मरिसकेपछि अनन्त जीवन प्राप्त गर्न सक्दैन। उदाहरणको लागि एउटा सुकिसकेको, एउटा मरिसकेको बुटालाई हामीले जतिसुकै मलजल गरे तापनि त्यो बाँच्न सक्दैन। त्यसरी नै मानिस पनि यदि स्वर्गको हकदार, स्वर्गको नागरिक बन्न चाहन्छ भने त्यो जीवित छँदै, समय छँदै आफ्नो पापलाई पश्चाताप गरेर, आफ्नो पापबाट फर्केर येशु ख्रीष्टमा फर्कन अति आवश्यक छ। आदरणीय श्रोता मित्रहरू, आजको कार्यक्रमबाट म तपाईँहरूलाई यही कुरा बताउन चाहन्छु कि हामी संसारका सबै मानिसले ईश्वरको आज्ञा उल्लङ्घन गरेर अथवा परमेश्वरको वचनलाई हामीले अनादर गरेर, परमेश्वरको सत्यतालाई लत्याएर, आफ्नै सोचाइले, आफ्नै विचारले जिइरहेको अवस्थामा अनि साँच्चीकै हामी ईश्वरको नजरमा पापी थियौं, ईश्वरको आज्ञा उल्लङ्घन गरेका थियौं र यो अवस्थामा हाम्रो जीवन दुःख अनि पीडामा अनि साँच्चीकै असन्तुष्टतामा अनि जिइरहेको अवस्था थियो र यसै क्रममा अनि परमेश्वर अनि ईश्वरले मानिस रूपेर संसारमा येशु ख्रीष्ट नाउँ लिएर संसारमा आज 2018 वर्ष अगाडि आउनुभयो। अब हामीले गरेका सबै पाप अधर्म उहाँलाई थाहा छ। केवल हामीले आफ्नो पापलाई स्वीकारेर पश्चाताप गरेर उहाँको चरणमा आउनलाई उहाँले बाटो हेरिराख्नु भएको छ। यो काम गर्नको निम्ति अनि साँच्चीकै परमेश्वरले येशु ख्रीष्टलाई संसारमा पठाउनुभयो र यही कुराको प्रचार येशु ख्रीष्टले गर्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै छ। आदरणीय श्रोता मित्रहरू, म आजको यस कार्यक्रमबाट तपाईँलाई यही बताउन चाहन्छु, यदि साँच्चीकै स्वर्गीय रहस्यको विषयमा तपाईँ र हामी अझै जान्न चाहन्छौ, स्वर्गीय नागरिक बन्न चाहन्छौ भने तपाईँ र हामीले आफ्ना पाप अधर्मबाट छुटकरा पाउन अति आवश्यक छ। तपाईँ र हामीले पश्चाताप गर्नु अति आवश्यक छ। हामीले गरेका कामहरू, हामीले हिँडेको बाटोहरूलाई मोडेर त्यहाँबाट फर्केर अनि परमेश्वरतर्फ, परमेश्वरको वचनतर्फ, उहाँको आज्ञातर्फ मन लगाउन अति आवश्यक छ। त्यसपछि तपाईँ र मेरो जीवनमा, त्यसपछि तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो गाउँ छरछिमेकमा, तपाईँ र मेरो देशले त्यो स्वर्गीय स्थान पाउनेछ। म यही कुरा तपाईँलाई बताउन चाहन्छु। यही नै क्रिश्चियन विश्वास हो। यही क्रिश्चियन विश्वासलाई प्रभु येशु ख्रीष्टले एकदमै स्पष्ट रूपमा यूहन्ना रचित सुसमाचार त्यसको 3:1-8 पदमा उहाँले बताउनु भएको छ। हो, येशु ख्रीष्टले क्रिश्चियन विश्वासको एउटा अति महत्वपूर्ण आधारभूत सिद्धान्तको बारेमा सिकाउनु भएको छ अनि यही कुराको विषयमा अनि यही कुराको बीचमा तपाईँहरूको बीचमा मैले परमेश्वरको वचनबाट बताएको छु। हो, क्रिश्चियन विश्वास आज यही हो। येशु ख्रीष्टलाई विश्वास गर्नु भनेको कुनै धर्म परिवर्तन गर्नु होइन, येशु ख्रीष्टलाई विश्वास गर्नु भनेको कुनै जात फालेको होइन, कुनै जात परिवर्तन गरेको होइन, येशु ख्रीष्टलाई विश्वास गर्नु भनेको नयाँ जीवन प्राप्त गर्नु हो अथवा पुनर्जीवन प्राप्त गर्नु हो, उहाँतर्फ फर्कनु हो, सत्य ईश्वरतर्फ फर्कनु हो। यही कुरा म तपाईँहरूको बीचमा राख्दै यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद। जय मसीह।
1: धन्यवाद पास्टर गोपाल सिंहलाई। साँच्चीकै आजको वचन अत्यन्तै महत्वपूर्ण थियो। आशा छ आजको वचनबाट यहाँहरूले धेरै महत्वपूर्ण कुरा सिक्नु भएको छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहेको एफएम स्टेशनमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ र त्यसै गरी हाम्रो सम्पर्क नम्बर रहेको छ 98-85-87-54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रत्येक व्यक्ति परमेश्वरको लागि धेरै महत्वपूर्ण छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 6 यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग एउटा सत्य कथा साझा गर्न चाहन्छु। मलाई पक्का छ कि तपाई यो बुझ्न सक्नुहुन्छ। यो एकजना मानिसको बारेमा हो जसले आफ्नो बुढी औलामा धेरै पीड़ा महसुस गरिरहेको थियो। शुरूमा यो केवल थोरै मात्र पीड़ा थियो, त्यसैले उसले यस घाउलाई व्यवस्था गर्यो, यो आशा गर्दै कि यो आफै हराएर जानेछ। तर त्यसो भएन, बरु त्यो दुखाई झनझन बढ्दै गयो। जब उसले त्यो खुट्टामा एक पाइला अगाडि बढाउँथ्यो, उसलाई पीड़ा महसुस हुन्थ्यो। उसले कसैलाई उसको लागि प्रार्थना गर्न भन्यो, तर पीड़ा अझै जारी नै रह्यो। उसले आफ्नो पारिवारिक डाक्टरलाई भेट्ने निर्णय गर्यो, तर डाक्टर त्यो दिन कार्यालयमा थिएनन्। त्यसैले उसले घरमै समस्या समाधान गर्न सक्छ कि भनेर अनलाइनमा समस्याहरूको अनुसन्धान गर्न थाल्यो। उनले पत्ता लगाए कि खुट्टाको औंला संक्रमित भएको थियो। अनलाइनमा प्राप्त निर्देशन अनुसार उसले दुईवटा काम गर्ने निर्णय गर्यो। पहिलो, दिनमा धेरै पटक 15 मिनटसम्म औंला भिजाउने। उनले यो काम नुन र ब्याक्टेरिया विरोधी साबुन मिसाएको तातो पानी प्रयोग गरेर गरे। दोस्रो, संक्रमित क्षेत्रमा दिनमा धेरै पटक चियाको रूखको तेल लगाउनुहोस्। रूखको तेललाई मेलालुका तेल पनि भनिन्छ। यो चियाको रूखको पातबाट प्राप्त हुने एक आवश्यक तेल थियो जुन अस्ट्रेलियाको मूल निवासी थियो। यदि तपाईसँग चियाको रूखको तेल छैन भने तपाई नियोस्फोरिन र पोलिस्फोरिन जस्ता अर्को एन्टी ब्याक्टेरिया मलम प्रयोग गर्न सक्नुहुन्छ भने उनले पत्ता लगाए। उनले यी दुई काम इमानदारी पूर्वक गरे र उनको खुट्टाको औंला पूर्ण रूपमा निको भयो। म तपाईँलाई आवश्यक पर्दा डाक्टरहरूलाई भेट्नबाट बच्न वकालत गरिरहेको छैन, तर त्यहाँ परिस्थितिहरू छन् जहाँ घरेलु उपचारहरू तपाईँलाई सताइरहेका स्वास्थ्य समस्याहरू हटाउन धेरै प्रभावकारी हुन सक्छन्। यद्यपि त्यहाँ अन्य परिस्थितिहरू छन् जहाँ घरेलु उपचारले तपाईँलाई निको पार्दैन र राम्रो डाक्टरलाई भेट्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। प्रिय श्रोता, आज म तपाईँसँग यो कुरा किन साझा गर्दैछु, तपाईँको सम्पूर्ण शरीरको आकारसँग तुलना गर्दा औंला एकदमै सानो अङ्ग हो। तरै पनि तपाईँको खुट्टाको त्यो सानो औंलामा के भइरहेको छ भन्ने कुराले तपाईँको सम्पूर्ण शरीरलाई धेरै असर गर्न सक्छ। क्रिश्चियन विश्वासीहरूको शरीर पनि त्यस्तै हो। पहिलो कुरन्तीको पुस्तक 12:21-22 आँखाले हातलाई मलाई तेरो दकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभए नहुने हुन्छन्। हामीले कहिले पनि प्रत्येक व्यक्तिको महत्वलाई कम आकलन गर्नु हुँदैन। हामी कसैलाई हेर्छौ र हाम्रो आँखाले तिनीहरू कति महत्वपूर्ण छन् भनेर नदेख्न सक्छौ, तर म तपाईँलाई ग्यारेन्टी दिन्छु तिनीहरू धेरै महत्वपूर्ण छन्। संसारको लागि कोही मानिसहरू तुच्छ लाग्न सक्छन्, तर परमेश्वरको लागि प्रत्येक व्यक्ति अत्यन्तै मूल्यवान छ र परमेश्वरले प्रत्येक व्यक्तिलाई विशेष प्रतिभा र क्षमताले सुसज्जित गर्नुभएको छ जसले तिनीहरूलाई वरपरका मानिसहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्ने क्षमता दिन्छ। पहिलो कुरन्थीको पुस्तक 12:23 शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौ। प्रिय श्रोता, जब तपाईँ कसैलाई कमजोर देख्नुहुन्छ र उसमा क्षमताको कमी देख्नुहुन्छ, परमेश्वरले तपाईँलाई त्यो व्यक्तिलाई विशेष हेरचाह र उपचार दिन भनिराख्नु भएको छ, किनभने परमेश्वरसँग उनीहरूको जीवनको लागि धेरै अद्भुत योजना छ। पहिलो कुरन्थीको पुस्तक 12:26 यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्। प्रिय श्रोता, जब त्यो मानिसको खुट्टाको औंला दुख्थ्यो, उसको सम्पूर्ण शरीरले त्यसबाट पीड़ा भोग्दथ्यो र उसको खुट्टाको औंला निको भएपछि उसको सम्पूर्ण शरीरले धेरै राम्रोसँग काम गर्न थाल्यो। त्यसैले जब तपाई कसैलाई दुखी रहेको देख्नुहुन्छ, तिनीहरूलाई व्यवस्था नगर्नुहोस्, बरु परमेश्वरको निस्वार्थ प्रेमले उनीहरूलाई प्रेम गर्नुहोस्। उनीहरूले सामना गरिरहेका चुनौतीहरू पार गर्न मदत गर्नुहोस्। यसरी सम्पूर्ण क्रिश्चियन विश्वासीहरूलाई नै फाइदा हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। असफलता या नीति ज्ञामते जयोसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ जीवन या छेन श्रृंखला भाग तीन के छी सकसित न सुबह असफलता खना ज्ञामते छगु निगु कुत सफल मजै बोले थम निराश जुई मते न्याबले छि असफल जुई बोले थुकी छि त छिगु डोंगु पाखे सेकेगु मौका बी अले छि थम भिङके फै नाजाम वैज्ञानिक अल्बर्ट आइन्स्टाइन त धाल कि गुलिस्या गुब्ले न दुङ्की मखु वो गुब्ले न नुगु ख कुत याई मुखु सकले सफल जुपे मनु त छगु इले वो मेगु इले असफल जुई अले इपे यक्कु हे यक्कु पटक असफल जुई इमुको असफलता या कारण धैगु थोख कि इम्स असफलता या त इमगु आज पुके मबिल इम्स इमगु असफलता या त सेकेगु अनुभव या रुपे छेला इम त सफलता पाखे इङ्कल गलाती खुगु अध्याय गु पद धाटौ अज्ञागुनी भिङ्गु ज्या या त थाकु च्या मते थाकु मचासे ज्या याना चुन धासा छनु झित परमेश्वर शिर्पा व्याधि भूत धका तोति पि गुब्ले न त्याई मुखु अले त्याई पि गुब्ले हरेस नै मुखु ना जा म बास्केटबल कासामी माइकल जोर्डन न छक धागु ह असफल जुई त ग्यामते कुत या त ग्यामते छिगु विचार थगु मंस पुङ्क्यु व पुबुङ्क्यु पिन्यु दथुई छुपा वो ख संकल्प वो दृढता कलसी सोगु अध्यायु निसोगु पदे धातौ यागु यासा मनुतेगु नीति मखु बरु परमप्रभु या नीति याना सोना धका मति तया दुनुगले निसे यायमा थगु मंस सफलतापूर्वक पुन किपि धैपि मने स्पष्ट लक्ष्य दुपि ख अले इमके छगु अनुशासित ज्याया नैतिकता दु उकि इम त सफलता पाखे हिङकेगु नीति छेली अन सोठी मनु त दई घटना घटे याइपि घटना घटेजु सोइपि अले छुजुल धका विचार याइपि छगु लक्ष्य पुङके त संकल्प व इच्छा शक्ति या त छेला सम्भव याइम छमजक्क जुइगु ल्या दिस अले छि कुतु हुने बले आफ्नो दना दिस थाकु लिसे सफलता न वै स्याचा मधुसा फाइदा मधु यक्कु मनुतेस विचार याई कि थाकुई बले इम्स छु मखुगु ज्या यागुनी ख अले सत्य थोहे ख कि झिस छगु योग्य लक्ष्य या लिउलिउ हुना सुनिगु इले थाकुइगु आशा यायमा हितोपदेश झिन्पेङ्गु अध्यायु निसोङ्गु पदे धातगुदु मेहनत त झिगु फल दै खजक लाना नयाँ फुङ्गी जुई परमेश्वर सक्षित सफल जुई त क्षमता बिउगुदु छिगु प्रतिभा छुख धका मसिकेगु खजक्क ख अले थगु क्षमता विकास याए त हो थगु मने तया तगु आजु पुङके त थगु मेहनत या त छेला दिस छि जीवन ने छि त यागु न्यागु पुङके फै गुब्ले ताक छि अन ठेङके त ज्याया त इच्छुक छु हितोपदेश झिन्छोङगु अध्यायु पेगु पदे धातगुडु अल्छि मनुतेस न्याको मन तुसा पुनि मखु मेहनत यही पिन्छ न्याको मन तुसा पुनि जीवने छुमा धका जक विचार यामते छिगु आजु पाखे पला न्याके त थौन निसे न्याका दिस अले छित छु पङ्ल वै भले उकि या त पार्याए त परमेश्वरके गुहाली फु भजन पी खुगु अध्याय छगु पदे धातगुडु परमेश्वर छिगु शरण क्यागु था वो बल ख अले दुखया इले अपुक वैगु गुहाली ख परमेश्वरया गुहाली छि पार्या म फैगु छु न मरु दुखया इले वैक या बुद्धि वो शक्तिमा अले छि अवश्य हे तालाई थौयु वचन नेना दिगुने छि त परमेश्वर सुब्याबीमा जय मुसे
5: नेनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दयाजु, धेरैको मनमा चाहिँ आएको प्रश्नबाट यो अध्ययनलाई शुरू गर्न मलाई मन लाग्यो। कहिलेकाहीँ परमेश्वरलाई नमान्ने मानिसहरू खुसी र सफल देखिन्छन्, तर विश्वासयोग्य मानिसहरू संघर्षमा हुन्छन्। यस्तो किन हुन्छ भन्ने प्रश्न चाहिँ धेरैको मनमा आउन सक्छ। आखिर किन चाहिँ यस्तो हुन्छ दाइ?
2: भाइ, तपाईँले धेरै महत्वपूर्ण र गम्भीर प्रश्न उठाउनुभयो। वास्तवमा आजको अध्ययनले पनि हामीलाई यही प्रश्नको उत्तर दिन्छ। भजन संग्रह 73 आसापले पनि यही संघर्ष व्यक्त गरेका छन्। उनले दुष्ट मानिसहरूको समृद्धि देखेर आफ्नो विश्वास नै डगमगाउन थालेको सत्यलाई उनले बताएका छन्।
1: त्यसो भए परमेश्वरका सेवकहरू पनि कहिलेकाहीँ यस्तो प्रश्न र संघर्षबाट चाहिँ गइरहेका हुन सक्छन् र?
2: अवश्य पनि भाइ। तर भजन संग्रह 73 सुन्दरता यही हो कि जब आशा परमेश्वरको उपस्थितिमा प्रवेश गर्छन् तब उनको दृष्टिकोण परिवर्तन हुन्छ। उनले केवल वर्तमान अवस्था होइन मानिसहरूको अन्तिम गन्तव्य देख्न थाल्छन्।
1: यसको अर्थ हामीले परिस्थितिलाई केवल आँखाले होइन परमेश्वरको दृष्टिकोणबाट पनि हेर्न सिक्नुपर्छ भन्ने कुरा चाहिँ यो अध्ययनले चाहिँ हामीलाई बताउनेछ।
2: हो भाइ, आजको अध्ययनले हामीलाई बताउनेछ परमेश्वर अन्तिम न्याय हुनुहुन्छ भन्ने सत्य। संसारमा अन्याय र अहंकार बढे पनि परमेश्वर मौन बसिरहनु भएको छैन, उहाँले उचित समयमा न्याय गर्नुहुन्छ।
1: हजुर, साँच्चै नै दाइ, आजको संसारमा पनि धेरै मानिसहरू अन्याय, तुलना, ईर्ष्या र निराशाको बीचमा बाँचिरहेका छन्। यस्तो अवस्थामा यी भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई एकदमै धेरै उत्साह दिनेछ र यो एकदमै सान्दर्भिक पनि हुन देखिन्छ।
2: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँले कहिल्यै मैले परमेश्वरलाई पछ्याउँदा पनि किन संघर्ष गरिरहेको छु भन्ने प्रश्न गर्नुभएको छ भने आजको अध्ययनले तपाईँको हृदयलाई नयाँ दृष्टिकोण दिन सक्छ। त्यसैले आउनुहोस्, परमेश्वरको वचनलाई हृदयको तयारीका साथ ध्यानपूर्वक सुनौ।
3: आज हाम्रो वचन अध्ययनको खण्ड हुनेछ भजन संग्रह 73 अध्यायदेखि 75 अध्याय। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा धन्यवाद, स्तुति, प्रशंसाको भेटी लिएर आएका छौं। यो आशा गर्दै कि आज पनि हाम्रो यो खाली हृदयलाई आफ्नो वचनद्वारा भरिदिनुहुनेछ, हाम्रो हृदयलाई आशिषित तुल्याउनुहुनेछ। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, मैले अहिले भर्खरै भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 73 अध्यायदेखि 75 अध्यायसम्मबाट देख्नेछौ। आज हामी भजनहरूको लेबी खण्डबाट वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौं। मैले पहिले नै भनिसकेको छु कि हामीले भजनहरूका पुस्तकलाई बाइबलका पहिले 5 पुस्तकहरू पञ्चशास्त्र अनुसार विभाजन गरिरहेका छौं। भजन 1 अध्यायदेखि 41 अध्यायलाई हामी उत्पत्ति खण्ड भन्दछौ। भजन 42 72 अध्यायलाई प्रस्थान खण्डको रूपमा जान्दछौ अनि भजन 73 अध्यायले लेवी खण्डको आरम्भतिर हामीलाई ल्याउँछ अनि लेवी खण्ड चाहिँ भजन 73 अध्यायदेखि 89 अध्यायसम्म हो। यो कुरा मनमा राख्नुहोला। यो लेवीको पुस्तकसँग मेल खाँदछ किनभने यस खण्डमा त के भजन 73 अध्यायमा पनि पवित्र स्थान महत्वपूर्ण कुरा छ। देख्नुभयो, लेवीको पुस्तक पवित्र वासस्थानको लागि र पछिबाट मन्दिरको लागि आराधनाको पुस्तक हो। यो बाइबलमा एक सबभन्दा ठूलो पुस्तक हो। अहिले जब हामी भजनको पुस्तकको यो लेवी खण्डमा आउँछौ, हामी पवित्र स्थानमाथि जोड प्राथमिकता दिएको र विशेष गरेर परमेश्वरका भवनका दुई पक्षहरूमाथि जोड दिएको देख्छौ। लेवीको पुस्तकले दुई कुराहरूको जोड दिन्छ, त्यो हो परमेश्वर पवित्र हुनुहुन्छ र रगत नबगाइकन पापहरूको मोचन हुँदैन। कुञ्जी शब्दहरू पवित्रता र बलिदान हो। यी दुई शब्दहरू पनि भजनहरूको पुस्तकको यो लेवी खण्डमा धेरै गरेर अंकित गरिएको छ। त सबभन्दा पहिले हामी भजन संग्रह 73 अध्यायबाट देख्नेछौ। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ सम्पन्नताको बारेमा अन्योलता। यस खण्डमा अति नै सुन्दर भजनहरू छन् र हामी आसाफको भजनसँग आरम्भ गर्नेछौ। दाउदले जस्तै यो मानिस संगीतकार थिए। पहिलो 11 भजनहरू यानि 73 अध्यायदेखि 83 अध्यायका माला आसाफद्वारा लेखेको भजन हो। मतलब 73 देखि 83 अध्यायसम्म चाहिँ आसाफले लेखेका भजनहरू हुन्। आउनुहोस् 73 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, निश्चय इसरायलको निम्ति परमेश्वर भला हुनुहुन्छ, तिनीहरूका निम्ति जसको हृदय शुद्ध छ। 81 हाम्रा ध्यान यस तथ्यमा खिचिन्छ कि परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ। यसको मतलब परमेश्वर हरेक इसरायलीको निम्ति भला हुनुहुन्छ? होइन, उहाँका भलाइपन खालि ती मानिसहरूसम्म मात्र सीमित छ जससँग शुद्ध हृदय छ। तब त्यो शुद्ध हृदय हुने को हुनेछ त? ती तीनै व्यक्ति हुनेछ जो आफ्ना बलिदानहरू ल्याएर उहाँका आउँदछन्, जससँग परमेश्वरसँग हिँड्न र परमेश्वरलाई सेवा गर्न इच्छा छ। मेरो मित्र, यदि तपाईँ उद्धार पाउनु भएको जन हुनुभए तपाईँ परमेश्वरसँग हिँड्न र उहाँसँग संगति गर्न चाहनुहुन्छ। तपाईँ शुद्ध हृदयको पाउन चाहनुहुन्छ। तपाईँ ख्रिष्ट कहाँ आएर उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्छ, अनि अर्कोतिर चाहिँ आफ्नो बितेको समयमा जस्तै निरन्तर पापमा जिउनुहुन्छ। यो तपाईँ गर्न सक्नुहुन्न। यदि तपाईँ यो गर्नुहुन्छ भने म विश्वास गर्दिन कि तपाईँ पहिलो स्थानमा उद्धार पाउनु भएको जन हुनुहुन्थ्यो। यो नै स्पष्टीकरण हो। मित्र, उहाँले हामीलाई शुद्ध गर्नु भइसकेको तथ्यको आधारमा हामी परमेश्वरको उपस्थितिमा छौ। जब हामी ख्रीष्टलाई ग्रहण गर्दछौ हामीसँग पापको क्षमा छ, हामी धोइएका छौ। यो परमेश्वरको वचनद्वारा धुवाई हो। हामी खालि ख्रीष्टको रगतद्वारा मात्र धोइएका छैनौ, तर हामी परमेश्वरको वचनद्वारा पनि धोइएका छौ। परमेश्वरको वचनले हामीलाई शुद्ध गर्दछ र हामी उहाँलाई प्रसन्न तुल्याउने हिँडाएको चाहन्छौ। अहिले यो मानिस आसाफ परमेश्वरको उपस्थितिमा आएर भन्न सके, परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ। उससँग समस्या थियो। मलाई लाग्छ कि उसको समस्या तपाईँको समस्या पनि हुन सक्छ। यो निश्चय नै मेरो समस्या भएको छ। समस्या यो हो, किन परमेश्वरले दुष्टलाई सम्पन्नताको अनुमति दिनुहुन्छ? किन परमेश्वरका सन्तानहरू धेरै कष्ट दुःख पाएको देखिन्छ? धेरैपल्ट एक सेवकको नाताले म आफैलाई अन्योलमा परेको पाएँ। मैले परमेश्वरका मानिसहरू कष्टमा भएको देखेँ। मैले परमेश्वरका जनहरूले दुःख भोगेको देखेँ। मैले दुष्टको सम्पन्नताको देखेँ र यसको बुझ्न मेरो निम्ति कठिन कुरा थियो। यति धेरै समय पश्चात पनि अझै मसँग यसको खास उत्तर छैन कि धर्मीहरू किन दुःखमा पर्छन् तर दुष्टहरू सफलतामा सम्पन्नतामा। तपाईँ मलाई यो प्रश्न सोध्नुहोला, तपाईँ परमेश्वरको सेवक हुनुहुन्छ तर पनि तपाईँसँग यसको उत्तर छैन। मित्र, मसँग ठिक उत्तर छैन। तब तपाईँ कसरी अरूलाई सान्त्वना दिनुहुन्छ? मित्र, म भन्दछु कि कसरी म अरूलाई सान्त्वना दिन्छु। यद्यपि मसँग उत्तर नभए तापनि म जान्दछु कि एकजनाले यसको जान्नुहुन्छ र उहाँले मलाई उहाँसँग खालि विश्वासद्वारा हेर्न मात्र भन्नुभएको छ। उहाँले मलाई अन्धकारमा हाल्नु भएर जाँच गर्नुहुन्छ। तब म आफ्नो हात अगाडि बढाएर उहाँको हातलाई समात्छु। उहाँको वचनमा उहाँ मलाई भन्नुहुन्छ कि म उहाँलाई भरोसा गर्न सक्छु। एक दिन उहाँले मलाई जीवनका यी प्रश्नहरूको व्याख्या गरिदिनुहुनेछ, स्पष्ट गरिदिनुहुनेछ। आसबसँग पनि त्यस्तै समस्या थियो। आसबले पहिले नै भनिसकेका छन् कि परमेश्वर इसरायलको निम्ति भला हुनुहुन्छ, तर यो प्रश्नले उसलाई वास्तवमा दिगदारी गरिदियो। पद दुई र तीन पदमा भनिएको छ, तर मेरा खुट्टा झण्डै ठेस लागेका थिए, मेरा पाइलाहरू चिप्लन लागेका थिए, किनकि दुष्टहरूको उन्नति देख्छ, ती अहंकारीहरूको म डाही भएको थिएँ। आसबले भने, मैले आफ्नो राष्ट्रको वरिपरि हेरे र यो कुरा पत्ता लगाए कि मेरा जातिहरू बीचमा दुष्टहरू नै समृद्ध सम्पन्न भइरहेका थिए र ईश्वरीय धर्मी जनहरू चाहिँ जेरो। चार पदमा भन्छन्, किनकि तिनीहरूलाई मृत्युको पीड़ा हुँदै हुँदैन, तर तिनीहरूको बल अटल हुन्छ। आगे निरन्तर ती सम्पन्न सफल मानिसहरूको बारेमा, तिनीहरूको सम्पन्नताको, कुशलताको अनि सफलताको आशा बताउँछन्। पाँच र छ पदमा, अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूलाई अरू मानिसहरूलाई झैं विपत्ति आइ लाग्दैन, यसकारण अहंकार तिनीहरूका गलामा सिक्री झैं रहन्छ, अत्याचारले तिनीहरूलाई लुगाले झैं ढाक्छ। ओ यो कति सत्य हो, धनी मानिसहरू अहंकारले फुलेका हुन्छन्। अनि सात पदमा भन्छन्, मोटाएर तिनीहरूका आँखा पुरिन्छन्, मनले चिताएको भन्दा धेरै तिनीहरूसँग हुन्छन्। यस्ता मानिसहरूसँग हरेक चीज छ, जीवनका आवश्यक हरेक चीज। अनि आठ पदमा भन्छन्, तिनीहरू गिल्ला गर्छन् र दुष्टतामा अत्याचारको उच्चारण गर्छन्, तिनीहरू धाक लाउँछन् तिनीहरूको निम्ति। ओ मित्र, यो कति सत्य हो, धनी मानिसहरू अहंकारले फुलेका हुन्छन्। अनि सात पदमा भन्छन्, मोटाएर तिनीहरूका आँखा पुरिन्छन्, मन

नि आगे पद नौमा भन्छन्, तिनीहरू स्वर्गमा बसे झैं बोल्छन् र पृथ्वीमा जिब्रो चलाउँछन्। मित्र, यी धनी मानिसहरूलाई आज टीभीमा हेर्नुहोस्। तिनीहरू ती व्यक्ति हुन् जसले समाचार बनाउँछन्। आगे पद एघारमा भनिएको छ, अनि तिनीहरू भन्छन्, परमेश्वरले कसरी जान्नुहुन्छ? औ के सर्वोच्चमा ज्ञान छ र? तिनीहरू परमेश्वरमा रुचि लिँदैनन्। तिनीहरू सोच्दैनन् कि उहाँले तिनीहरूको बारेमा हरेक कुरा जान्नुहुन्छ। अनि बाह्र पदमा भनिएको छ, हेर, दुष्टहरू यिनीहरू नै हुन् र सधैँ आरामीमा बसेर तिनीहरू धनको पौलमा बढ्छन्। मित्र, के यसले तपाईँलाई कहिले शान्ति भंग गरिदिएको छ, डिस्टर्ब गरिरहेको छ? यसले मलाई यो गर्छ। अनि तेह्र पदमा भनिएको छ, निश्चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु र निर्दोषतामा आफ्नो हात धोए। आसाब भन्छन्, परमेश्वरको निम्ति मैले जिउने प्रयास गरे र यो यस्तो देखिन्छ कि यसबाट कुनै फाइदा छैन, यसले कीमत दिँदैन। अनि आगे पद चौधदेखि सोह्रमा भन्छन्, किनकि दिनभरि म विपत्तिमा परेको छु र बिहानै पछि मैले चेतावनी पाउँदै रहे, यदि म यसै भन्नेछु भनी मैले भनेको भए त। हेर, मैले तपाईँको सन्तानको पुस्तालाई धोका दिएको हुने थियो। यो म कसरी जान्न सकूं भनी जब मैले विचार गरे, त्यो मेरो दृष्टिमा साह्रै कठिन भयो। यो समस्याले आसाफलाई व्याकुल गरायो, दुखी बनायो। यसले उसलाई विश्रामहीन रातहरू दियो। किन दुष्टहरू सम्पन्न हुन्छन्? अहिले हामी उत्तरतिर आउँछौ। सत्र पदमा भनिएको छ, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन र तिनीहरूको आखिरी अन्तको विचार मैले गरिन। जब आशा परमेश्वरको मन्दिरमा गए, तब उसले दुष्टको अन्त्यको बुझे। उसले दुष्टहरूको निम्ति साँची राखेको अन्त्य, विनाशको अन्तर्दृष्टिको पाए। यही नै कारण प्रभु येशूले धनी मानिसको बारेमा र गरीब मानिसको बारेमा अनन्त जीवनको वर्णन गर्न दृष्टान्त दिनुभयो। यो लुका 16:19-31 पदमा रेकर्ड गरिएको छ। यसले हामीलाई भन्दछ कि त्यो दिन आइरहेको छ, परमेश्वरले ती दुष्टहरूलाई इन्साफ गर्नुहुनेछ। त्यो धनी मानिसको भाग्य कष्ट यातनाको स्थानमा समाप्त भयो, अन्त भयो। यद्यपि कुनै प्रचारकले दाक्रियको समयमा उसलाई स्वर्गमा धकेले तापनि उसको बारेमा चाखलाग्दा कुराहरू भनिए होला। तिनीहरूले सम्भवत उसलाई धर्म कर्मको निम्ति असल काम दानहरूको प्रशंसा गरे, तर उसको अन्त्य चाहिँ कष्ट यातनाको स्थान थियो। गरीब मानिससँग पुरिनलाई बाकस्तकै राम्रो कात्रो पनि थिएन। सम्भवत उसको मृत्यु शरीरलाई खाडल खनेर त्यसै पुरिदिएका थिए, तर परमेश्वरका दूतहरू उसलाई पर्खिरहेका थिए र तिनीहरूले उसलाई अब्राहमको काखमा लगे। तपाईँ आज परमेश्वरको निकटतामा रहन आवश्यक छ, नत्र तपाईँ जब संसारमा, देशमा, समाजमा अन्य देख्नुहुन्छ, तपाईँको हृदय कटुताले, कडवाहटले भरिन सक्छ। आसाफले आफ्नो प्रश्नको उत्तर पवित्र स्थानमा पाए। म तपाईँको प्रश्नको उत्तर जान्दिन, किनकि म आफ्नै प्रश्नको उत्तर जान्दिन, तर म कुनै एकजनालाई जान्दछु जसले यसको बारेमा जान्नुहुन्छ। उहाँले भन्नुभएन कि उहाँले मलाई अहिले नै यसै समयमा भन्नुहुनेछ। उहाँले भन्नुभयो, मलाई विश्वास र भरोसा गर, मैले उत्तरको पाएको छु। कुनै दिन उहाँको उपस्थितिमा उहाँले हामीलाई यो सबैको व्याख्यान गर्नुहुनेछ, स्पष्ट गरी दिनुहुनेछ। त्यस बेलासम्म, त्यस घड़ीसम्म के गर्ने त? त्यस पदमा भनिएको छ, त्यस पदमा, तैपनि म निरन्तर तपाईसँगै छु, तपाईले मेरो दाहिने हात थाम्नु भएको छ। मैले तपाईलाई भनेथे कि उहाँले तपाईँको हात पक्रनुहुनेछ, थाम्नुहुनेछ। जब म अति नै कष्टमा थिएँ, उहाँले मलाई थाम्नुभयो। उहाँले भन्नुभयो, मसँगै हिँड। त्यो नै पाठ मैले सिके, अनि त्यही नै पाठ भजनकारले सिके। 24 पदमा भन्छन्, तपाईँले आफ्नै सल्लाहले मलाई डोर्याउनुहुनेछ र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ। आज म उहाँसँग छु। मेरो जीवनको पद हो फिलिपी 1:6। यहाँ भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिनीहरूमा एउटा असल काम शुरू गर्नुभयो, उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनुहुनेछ।

0: मलाई यो नभन्नुहोस् कि उहाँ यो गर्नुहुने छैन। अहँ, उहाँ त्यो निश्चय नै गर्नुहुनेछ। यो नै यो भजनको सन्देश हो। अनि 24 पदमा भनिएको छ, तपाईँले आफ्नै सल्लाहले मलाई डोर्याउनुहुनेछ र त्यसपछि मलाई आफ्नो महिमा लिनुहुनेछ। मित्र, म यो भन्दा कुनै कुरा उक्तम म उहाँलाई माग्न सक्दिन। त्यसकारण चाहे जे हो घटोस्, चाहे म यसको बुझौं या नबुझौं, म उहाँलाई खाली विश्वास र भरोसा गर्नेछु। बस त्यसपछि हामी भजन 74 आधेतिर लागौं। यहाँ हामी देख्नेछौ शत्रुद्वारा मन्दिरको विध्वंस गरिएको बेला छुटकाराको निम्ति चित्कार। यस भजनमा हाम्रो सामने फेरि मन्दिर छ र यस समयमा त्यसको अशुद्ध गरिनेछ। यो मस्किल भन्ने भजन हो, दाउदको होइन तर आसाफको भजन। अनि आसाफ पवित्र वासस्थानमा लेवी र संगीतकार थिए। आउनुहोस् भजन संग्रह 74 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर, तपाईँले हामीलाई किन सधैँको निम्ति त्याग्नु भएको छ? तपाईँको रिस तपाईँको खर्कको भेडाहरूको विरूद्धमा किन धुवा झै उठ्छ? भजनकार प्रश्न गर्दछन्, किन तपाईँले यो हामीलाई गर्नुभएको? त्यसपछि ऊ चित्कार छोड्छन्, पुकार गर्दछन्। दुई पदमा भन्छन्, जो समुदाय तपाईँले तारीदेखि किन्नु भएको छ, जसलाई तपाईँले आफ्नो अधिकारको कुल हुन मोल तिरेर छुटाउनु भएको छ, सियोन डाँडालाई सम्झना गर्नुहोस् जहाँ तपाईँ विराजमान हुनुभएको छ। उसले भौगोलिक स्थान निर्धारणको हामीलाई दिन्छन्। भजनका निश्चय नै इसरायल राष्ट्र र पलिस्तिनको मुलुकको र इसरायल राष्ट्रको बारेमा कुरा गरिरहेका छन्। अनि तीन पदमा भन्छन्, अनन्त उजारतिर तपाईँको गोडा उठाउनुहोस्, पवित्र स्थानमा शत्रुहरूले सबै खराबी गरेका छन्। मित्र, यो कुराको ध्यान दिनुहोस् कि त्यो नै पवित्र स्थानको शत्रुहरूले अशुद्ध गरेथे। चार पदमा भनिएको छ, तपाईँको सभाको बीचमा तपाईँका विरोधीहरू गर्जेका छन्, तिनीहरूले आफ्ना झण्डाहरू चिन्हको रूपमा राखेका छन्। के भयो त्यो? मित्र, यो एन्टिओक एफिफानेसको सेनाहरूद्वारा त्यो भयानक आक्रमणको अगमबाडिक हो। ऊ सिरियन आरामी थिए जो सिकन्दर महानको मृत्युपछि उसको साम्राज्यलाई विभाजन गर्ने चार सेनापतिहरूमध्ये एक सेनापतिको वंशमा थिए। ख्रिस्टपूर्व 175 उसले यरूसलमतिर आएर आक्रमण गरी मन्दिरलाई र त्यहाँ भएका हरेक पवित्र सामानहरूमा सुँगुरको रगत छर्किदिएर अपवित्र गरेथे र त्यस मन्दिरभित्र पवित्र स्थानमा जुपिटरको मूर्ति राखेथे। यसलाई दानियल 8 अध्यायमा उजाड स्थानको घृणित कुरा भनिएको छ। उजाड स्थानको घृणित कुरा 70 ईस्वी सम्वतमा रोमी सम्राट टाइटसको विध्वंसले पनि त्यस मन्दिरको अशुद्ध गरे र ध्वस्त गरिदिए, जुन पनि परिपूर्णता थियो। तर भविष्यमा मन्दिरको पुननिर्माण गरिएपछि आसरका यो अगमबाडी पूर्ण रूपमा पूरा हुनेछ। क्लेश अवधिमा अन्तिम उजाड स्थानको घृणित कुरा प्रकट हुनेछ, जुनले पवित्र स्थानको अशुद्ध गर्नेछ। आगे पद 12 भनिएको छ, तापनि पृथ्वीको बीचमा उद्धारको काम गर्नुहुने परमेश्वर तारीदेखि मेरा राजा हुनुहुन्छ। अहिले यो तिनको प्रार्थनाको सुन्नुहोस्। 18 पदमा भन्छन्, हे परमप्रभु, शत्रुले गाली गरेको र मूर्ख मानिसहरूले तपाईँको नाउँको निन्दा गरेको सम्झनुहोस्। अर्को शब्दमा इसरायल परमेश्वरलाई भनिरहेका छन्, शत्रुहरूले हामीलाई लिएका छन् र हाम्रा राष्ट्रका धेरै मानिसहरू मूर्ख भएका छन्, तिनीहरू तपाईँ कहाँ फर्केका छैनन्, तर त्यहाँ विश्वासयोग्य बाँकी रहेका भक्तजनहरू छन्। 19 पदमा भनिएको छ, तपाईँको कुरले ढुकुरको प्राण जंगली जनावरलाई नदिनुहोस्, तपाईँको दुखीको ज्यानलाई कहिले पनि नभुल्नुहोस्। भजनकार चित्कार छोड्छन्, संकष्टहरूको बीचमा हामीलाई छुटकारा दिनुहोस्, बचाउनुहोस् भनेर। उसले परमेश्वरको छुटकाराको दिनको प्रतीक्षा गर्छन्। मित्र, चाहे तपाईँको कष्ट समस्या कति खराब नै किन नहोस्, उहाँले तपाईँलाई छुटकारा दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई हामी रहेको परिस्थिति मुनि भन्दा खराब स्थितिबाट छुटकारा दिनुभएको छ र भविष्यमा उहाँले तिनीहरूको निम्ति अझ महान कामहरू गर्नुहुनेछ। 22 पदमा भनिएको छ, हे परमेश्वर उठ्नुहोस्, आफ्नो मामिला आफै वकालत गर्नुहोस्, मूर्ख मानिसले दिनभरि कसरी तपाईँलाई गाली गरिरहन्छ सो सम्झनुहोस्। यो विजयमा चाल चलियोस् भन्ने परमेश्वरलाई पुकार हो, चित्कार हो, अनि यो त्यो प्रार्थना हो जुनले त्यो गर्न सक्छ भन्ने परमेश्वरको योग्यताको थाहा गर्दछ। यो भजन आशाको प्रार्थना हो, यो मुश्किल भन्ने भजन हो जुनले हाम्रा सारा समस्याहरूमा कष्टहरूमा परमेश्वरलाई भरोसा गर्न सक्छौ भन्ने तपाईँ र मलाई उपदेश दिन्छ, शिक्षा दिन्छ। त्यसपछि भजन 75 अध्यायतिर पनि लागौं, यो चाहिँ छुटकाराको गीत हो। भजन 74 आशाको प्रार्थना थियो अनि भजन 75 चाहिँ पछि आउने छुटकाराको विजयको गीत हो, त्यसकारण यो विश्वासको भजन हो। 75 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर हामी तपाईँमा धन्यवाद चढाउँछौ, हामी धन्यवाद चढाउँछौ किनकि तपाईँको नाउँ नजिकै छ, मानिसहरूले तपाईँका आश्चर्य कामहरूको बयान गर्छन्। आखिरीमा परमेश्वरले आफ्नो नाउँ पृथ्वीमा सुरक्षा गर्न गइरहनु भएको छ। ओ, यो कस्तो अद्भुत महिमित सत्यता हो जुन यो भजनमा हाम्रो सामने राखिएको छ। 2 पदमा भनिएको छ, जब म ठिक समय पाउँछु तब म आफै ठिक ठिक इन्साफ गर्नेछु। यसको मतलब जब प्रभु आउनुहुनेछ यो ठिक समयमा नियुक्त समयमा हुनेछ। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आत्मा दीनताको स्थान लिनुभयो। पृथ्वीमा मानिसको रूपमा उहाँले भन्नुभयो, मती 24 अध्याय 36 पदमा, तर त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, न त स्वर्गीयका दूतहरूले न पुत्रले तर पिताले मात्र। प्रभु नियुक्त समयमा आइरहनु भएको छ, तपाई उहाँलाई जल्दीबाजी गर्न सक्नुहुन्न, उहाँ पूर्व नियुक्त कालीन समयमा आउनुहुनेछ। कुनै मानिस उहाँको आगमनको ठिक समय र घड़ीको जान्दैन, मलाई थाहा छैन किन भने उहाँले मलाई यो बताउनु भएको छैन। अमित्र ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो, त्यहाँ खास ठिक समय छ, नियुक्त गरिएको समय छ जब उहाँ आइरहनु भएको छ। त्यसकारण हामी खालि उहाँमा विश्वासमा बनिरहौं र विश्वासद्वारा तयारीको साथ त्यसको प्रतीक्षा गरौं। आगे पद 6 भनिएको छ, किनकि सहायता पूर्वबाट अथवा पश्चिमबाट वा दक्षिणबाट नै आउँदैन। कहाँबाट सहायता आउनेछ? पूर्व पश्चिम वा दक्षिणबाट आउने छैन। तर तपाईले यो कुराको विचार गर्नुभयो होला, यहाँ उत्तरको उल्लेख छैन, किनभने त्यो नै दिशाबाट यानी उत्तर दिशाबाट शत्रु आउनेछ। खालि परमेश्वरले मात्र आफ्ना मानिसहरूलाई छुटकारा दिन सक्नुहुनेछ। मित्र, त्यस घटनाले स्थान लिनभन्दा पहिले भजन 75 अध्याय परमेश्वरलाई धन्यवादको प्रार्थना हो। ओ, यी भजनहरू कति अद्भुत छन्! म विश्वास गर्दछु कि यी भजनहरू तपाईँका हृदयहरूको निम्ति आशिषका कुराहरू भएका छन्।
1: साँच्चै नै आजको दिनले चाहिँ हामी हरेकको सोचाइलाई चाहिँ चुनौती दिएको छ। कहिलेकाहीँ म पनि अरूको सफलता देखेर चाहिँ आफ्नै जीवनमा चाहिँ तुलना गरिरहेको हुन्छु।
2: भाइ, त्यो मानवीय स्वभाव हो, तर आसापले सिकाए झैं जब हामी मानिसहरूको बाहिरी सफलतामा मात्र ध्यान दिन्छौं तब निराश हुन सक्छौं, तर जब हामी परमेश्वरको उपस्थितिमा जान्छौं तब वास्तविक सत्य बुझ्न थाल्छौं। यो महान सत्य आजको अध्ययनमा हामी थाहा पाएका छौं।
1: साँच्चै नै, किनकि परमेश्वरको उपस्थितिले भ्रमलाई स्पष्टता, ईर्ष्यालाई सन्तुष्टि र निराशालाई चाहिँ आशामा परिणत गर्न सक्छ।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। धन, प्रतिष्ठा, शक्ति र लोकप्रियता एक दिन समाप्त हुन्छन्, तर परमेश्वरसँगको सम्बन्ध अनन्त छ। यही सम्बन्धले जीवनलाई अर्थ, शान्ति र उद्देश्य दिन्छ।
1: साँच्चै नै, र आजको सन्देशले हामीलाई तुलना होइन परमेश्वरप्रति समर्पण रोज्न चाहिँ सिकाएको छ।
2: बिल्कुलै भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई जाँचौं। के हामी अरूको जीवन हेरेर निराश भइरहेका छौं? के हामी परमेश्वरको भलाइमा शंका गरिरहेका छौं? यदि त्यसो हो भने परमेश्वरको उपस्थितिमा फर्कौं।
1: हजुर साँच्चै नै, जब हाम्रो हृदय परमेश्वरमा केन्द्रित हुन्छ तब हामी संसारको चमक धमक भन्दा माथि उठेर चाहिँ उहाँको शान्ति र आनन्द अनुभव गर्न सक्छौ। त्यसैले हामी क्षणिक कुराहरूमा होइन अनन्त परमेश्वरमा चाहिँ भरोसा गरौं। परमेश्वरले चाहिँ हामी हरेकको हृदयलाई सिद्ध बनाउनु भएको होस्, हाम्रो दृष्टिलाई नवीकरण गर्नुभएको होस् र उहाँप्रतिको विश्वासलाई अझ बलियो बनाइदिनु भएको होस्। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा, आशा।
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाउँ यो आराधनाको गीत मार्फत।

0: भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह। आजको रेडियो कार्यक्रममा हामीले पवित्र वचनबाट मादक पदार्थ सेवन र कुलतको बारेमा वचनले के भन्छ त्यसको बारेमा अध्ययन गर्नेछौ। आउनु शुरूआतमा एउटा प्रार्थना गर। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो स्वर्गीय बुबा पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौ यी वचनको लागि र जसरी प्रभु यी वचनहरूबाट हामीले ज्ञान प्राप्त गर्नेछौ। प्रभु हामीलाई ती ज्ञानहरू आफ्नो दैनिकीय जीवन जिउनको लागि तपाईँले सहायता गर्नुहोस्। येशूको नाममा आमेन। श्रोताहरू, मादक पदार्थलाई हामी इसाईहरूले सुरुकै दिनहरूबाट पिउन बन्देश मात्र होइन हाम्रो मण्डली समाजमा समेत कडाईका साथ व्यवहार गरिरहेका हुन्छ। वचनमा यस विषयमा स्पष्ट छ, धोका नखाओ, अनैतिकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू परमेश्वरको राज्यको हकदार हुनेछ। पहिलो कोरिन्थी 5:9-10 पद। पाप स्वभावका कामहरू प्रत्यक्ष छन् जो यी हुने हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, तन्त्रमन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाहा, पियकटपन। जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकदार बन्ने छैनन् भनेर गलाती 5:19-21 पदमा लेखेको छ। श्रोताहरू, धेरैले पहिलो तिमोथी 5:23 पद, जहाँ पावलले तिमोथीलाई पेटको बिरामीको खातिर अलिकति दाखमत पिउने गर भनेर भनेका छन्, त्यसलाई आफ्नो मुख्य खण्डको रूपमा प्रयोग गरेका छन्। वचनलाई आफ्नो चाहना पूरा गर्नको निम्ति गलत प्रयोग नगर। वचन धर्मशास्त्रको जोड चाहिँ मादक पदार्थ नपिउनु नै भन्ने नै हो। पिउनेहरू मध्ये कतिले तिमोथीको चाहिँ पेटको बिमारको निम्ति पिउने गरेका छन्। पिउनेहरूलाई सोधेमा कति प्रतिशत पेटको बिमारको निम्ति पिउने गरेको पाइन्छ कि भौतिक मोज मजा र आफ्नो दुःख भुलाउनलाई नै पिउनेहरू धेरै छैनन् र सामान्य औषधि पनि त ड्रग मिसावट गरी बनाएको हुन्छ। तसर्थ हामीले मादक पदार्थ पिउन के हुँदैन भनेर वैज्ञानिक कारणहरू दिने अर्का थरीहरू पनि प्रशस्त छ। यी सबै बहानाहरू मात्र। आज धेरैले धोका खाएका छन्। पावल कोरन्थीहरूलाई यसरी नै सम्बोधन गरेका छन्, धोका नखाओ, पहिलो कोरन्थी 5:9। के तपाईँले रक्सी पिउँदा केही हुँदैन भनेर आफूलाई धोका दिइरहनु भएको त छैन? यस्ता कार्य गर्नेहरू परमेश्वरको राज्यको हकदार बन्ने छैन। राज्य भन्नाले स्वर्ग नै नभएर यो पृथ्वीको राज्य पनि बुझिन्छ। पियकड र मतवालाहरूले आफ्नो बानीहरू नछोडेसम्म परमेश्वरको राज्यमा कुनै पनि काम गर्ने वा सेवा गर्ने हक पाउने छैन, कारण तिनीहरूले परमेश्वरको नाउँको बदनामी मात्र ल्याउनेछ। मादक पदार्थ पिएर मातेर हिँड्ने कुन चाहिँ सेवक शक्तिशाली दबाई दिएको छ? मैले आजसम्म पियकडहरू परमेश्वरको निम्ति महान सेवक भएर निस्केको सुनेको छैन। मादक पदार्थले मानव जीवनमा फाइदा भन्दा बेफाइदा धेरै भएको छ। सोलोमन राजाले यसरी लेखेका छन्, दाख मदले उपहास गर्छ र मदिरा चाहिँ कचिङ्गल मच्याउने हो। यी कुराहरूको लतमा रुमलिनीहरू बुद्धिमान हुँदैन। हितोपदेश 20:1। त्यसै गरी हितोपदेश 23:20-21 पदहरूमा लेखिएको छ, बेस्तरी दाखमत पिउनेहरू अथवा सकेसम्म मासु हसुर्नेहरूसँग संगत नगर, किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छ र यस्तो लठ्याईले तिनीहरू छोत्रे बन्छ। मित्रहरू, यो दुनियाँका सबै मानिसहरूलाई थाहा छ कि मादक पदार्थ पिउनु हुँदैन। यो ज्ञान कहाँबाट आयो? यसलाई ईश्वर शास्त्र अनुसार सामान्य प्रकाश भन्दछ। देशको कानूनमा पनि मादक पदार्थ पिएर हिँड्नेलाई सजाय छ। संसारका मानिसहरूलाई त मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुराको ज्ञान छ भने हामीहरूले झन् कति बढ्दा यस कुराबाट अलग हुनुपर्ने होइन र क्रिस्चियन जीवन भक्तिपूर्ण अनुशासित जीवन हो, तसर्थ यी सबै कुराहरूबाट अलग हुनै पर्छ। कसैले प्रभु येशूलाई विश्वास गरेर पनि यी कुराहरूको कुलतमा छ भने उसले परमेश्वरको वचनमा जिउन सकेको छैन भन्ने बुझिन्छ। जसलाई डाक्टर बिल राइटले शारीरिक क्रिस्चियन भनी सम्बोधन गरेका छन्। कसैले येशु ख्रिस्टमा विश्वास गरेर उद्धार पाएको छु भनी दावी गर्छ र मादक पदार्थ खाएर मातेर हिँड्छ भने उद्धार पाएको छु भनेर दावी गर्नु शरमको कुरा हुन्छ। दोस्रो कुरन्ती 5:17 भन्दछ, खोइ ख्रिस्टमा ख्रिस्ट येशुमा छ भने ऊ नयाँ सृष्टि हुन्छ। मादक पदार्थको विषयमा डाक्टर बिल ग्राम लेख्नुहुन्छ, मादक पदार्थ मानव जीवनको शत्रु, जुनसुकी थोकहरू र कुराहरू जो मानव जीवनको कल्याणका निम्ति होइन ती कुराहरूको निविरुद्धमा परमेश्वर हुनुहुन्छ। यसर्थ मादक पदार्थ लागू औषधका बन्धनहरूबाट हामी स्वतन्त्र हुनै पर्छ। यीशुलाई पाएपछि हामीले यी कुराहरूबाट स्वतन्त्र पाएको हुनुपर्छ भन्ने परमेश्वर चाहनुहुन्छ। त्यसैले युहन्ना 8:36 उहाँ लेख्नुहुन्छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछ। श्रोताहरू, आज मादक पदार्थको साथै लागू पदार्थको दुर्व्यसनीमा परेर वर्षेनी हजारौं युवाहरूले जीवन गुमाएका छन्। सिरिन्जको प्रयोग गर्नेहरूबाट हजारौंमा एचआईभीका भाइरसहरू सर्ने प्रक्रिया बढ़िरहेको छ। एउटा तथ्याङ्क अनुसार विराटनगर मात्रै 2500 व्यक्तिहरू दुर्व्यसनीको शिकार भएका छन्। राजधानीमा यसको गणना लाखमा पुगेको छ। आज युवा शक्तिहरूको दुरूपयोग भएको छ। युगले चुनौतीको सामना गरिरहेको छ। राष्ट्रको ठूलो रकम यसको निराकरण रोकथाममा खर्च भएको छ। यसको निम्ति राष्ट्रले भन्दा पनि हरेक परिवार र विशेष गरी व्यक्ति स्वयंले जिम्मेवारी लिनुपर्ने हुन्छ। व्यक्ति र परिवारको परिवर्तनले मात्र राष्ट्रको सुनौलो भविष्यको कल्पना गर्न सकिन्छ। भनिन्छ, घर नै विद्यार्थीको पहिलो पाठशाला। तपाईँले लागू पदार्थबाट छुटकारा पाउनै पर्छ, कारण तपाईँको शरीर परमेश्वरको मन्दिर अनि वासस्थान हो। पहिलो कोरिन्थी 3:16, जहाँ परमेश्वर रहनुहुन्छ। यसको निम्ति तपाईँ मनको परिवर्तनद्वारा बदलिनु पर्दछ। धेरैले येशूलाई हृदयमा ग्रहण गरेका छन् तर मनलाई परिवर्तन गरेका छैन। पावलले बारम्बार क्रिस्चियनहरूलाई मनद्वारा परिवर्तन हुन आज्ञा र सल्लाह दिएका छन्। रोमी 12:1-2, कारण मानिसहरूलाई डराउने मन नै त हो। किङ जेम्स अनुवादनद्वारा अनुवाद अनुसार हितोपदेश 23:7 यसरी लेखेको छ, मानिसले जे सोच्छ ऊ त्यही हो। तपाईँ र मेरो मनमा जे सोचाइ आउँछ त्यसले तपाईँ र मेरो भविष्यलाई त्यसैतर्फ डोराउनेछ। परिवर्तन कठिन छ तर हामीले गर्नै पर्छ। हाम्रो जीवन र भविष्य परमेश्वरको दान हो। यसलाई ठिकसँग प्रयोग गरेर यस पृथ्वीबाट विदाई हुनु परमेश्वरको योजना हो। तर धेरै मादक पदार्थ र लागू औषधि सेवनबाट समाज र परमेश्वरको अघि लाज लाग्दो जीवन बिताइरहेका छन्। डन जोन्सले यसरी भनेका छन्, संसारका सबै मानिसहरू मध्ये 13% मात्र जीवनमा परमेश्वरले दिनुभएको शक्ति र योग्यतालाई खर्च गरेर मर्दछ, तर 87% मानिसहरू त्यसै चिहानमा जान्छ। तपाईँ र म पृथ्वीमा के गर्दछौ? के कुलत खराब कुराको सेवनले यो जीवनलाई बर्बाद गरिरहेका त छैन? श्रोताहरू, धुम्रपानको सम्बन्धमा चाहिँ के गर्ने त? धुम्रपान गर्ने कुरा बानी हो। सुरुमा धेरैले यसलाई फेसनको रूपमा लिए पनि यो बानीको रूपमा विकास भएर गएको छ। क्रिस्टोफर कोलम्बसले 1942 अमेरिका पत्ता लगाउने यात्राको क्रममा रेड इन्डियनहरूबाट चुरोड खान सिके। तिनीहरूले सुत्ती चबाउने र पिउने दुवै गर्दथे। भनिन्छ 2000 अघि नै दक्षिण अफ्रिका, मेक्सिको र क्युबामा सुत्तीका बिरुवाहरू पाइएको थियो। त्यहाँका मानिसहरूले यसलाई हुक्का जस्तो नलीमा राखेर पिउने गर्दथे। सुत्ती चाहिँ निकोटिन टुबाकोमा नामक बिरुवाबाट बनाइन्छ। अंग्रेजीमा यसलाई टुबाको अर्थात् नेपालीमा सुत्तीजन्य भनिएको कारण चाहिँ क्यारेबियन र रेड इन्डियनहरूले नलीमा राखेर सेवन गर्ने कारणले गर्दा हो। कोलम्बसले नै यसलाई युरोपभर फैलाए। पोर्चुगिजहरूले यसलाई भारतमा भित्राएको माने। विश्व स्वास्थ्य संगठनका अनुसार 80-1 लाख नानीहरूले सानै उमेर अर्थात 9 वर्षदेखि नै छुट पिउने बानी बसालेका छन्, जसको कारण उनीहरूको मृत्यु छोटै समयमा हुन्छ। प्रत्येक 1 मिनटमा 10 मिलियन र प्रत्येक दिन 15 बिलियन चुरोट संसारभर बेचिन्छ। यसको विषयमा निक ओमनले स्मोकिङ स्टाटिस्ट 84 लेखेको किताबमा पाइन्छ। जब कसैले चुरोट सेवन गर्छ, धुवाको केही भाग भित्र जान्छ भने केही भाग बाहिर मुख र नाक भएर निस्कन्छ। जो बाहिर निस्कन्छ त्यसमा कार्बन मोनोक्साइड, टार र निकोटिन, बेन्जुरियन र अमोनियाको मात्रा रहन्छ। धुम्रपानले अजमा, छाती सम्बन्धी रोगहरू, निमोनिया, क्यान्सर जस्ता खतरनाक रोगहरू निम्त्याउँछ। रगतमा प्रवेश गरेमा मुटुको धड्कनको वृद्धि भई उक्त रक्तचाप र मुटु सम्बन्धी रोगहरू निम्त्याउँछ। भारतमा मात्र प्रतिवर्ष 80 खर्ब चुरोट खपत भएको तथ्याङ्क रहेको छ। श्रोताहरू, एकै वर्षमा धुम्रपानले करोडौंको ज्यान लिएको हुनाले बचाउको निम्ति धुम्रपान स्वास्थ्यको निम्ति हानिकारक छ भने चुरोटको बाहिरी भागमा लेखिन थाले। हाम्रो सामान्य ज्ञानले त धुम्रपान हानिकारक छ भने घोषित गरिसकेको अवस्थामा हामी सच्चा क्रिश्चियनहरूले यसबाट कति धेरै अलग हुनुपर्छ। आज धेरै सेवकहरू पनि यस कुलतबाट बाँच्न सकेका छन्। श्रुतिजन्य थोकहरू, खैनी, बेडी, चुरो जस्ता कुराको सेवनले हाम्रो सेवालाई धेरै असर गर्नेछ। पास्टर खैनी च्याप्ने हुन सुहाउँदैन। जुलाई 24, 2008 न्युयोर्कका मेयर माइकल ब्लुमर्ग र विश्वका सबैभन्दा धनाढ्य नामले चिनिने कम्प्युटर सफ्टवेयर संस्थापक बिल गेट्सले 60 करोड अमेरिकी डलर रकम विकास उन्मुख मुलुकहरूका लागि धुम्रपानबाट छुटकाको निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रभुलाई नचिनेका व्यक्तिले त यसको समाधानको निम्ति विश्वभर अभियान चलाइएको छ भने हामी दिनहौं अनन्त जीवन दिने पवित्र धर्मशास्त्र पढ्ने मानिस छन् कति धेरै यस विषयमा सजग हुनु पर्दैन र अन्तत मित्रहरू, मादक पदार्थ बेच्ने इसाईहरूको बारेमा पनि धेरै प्रश्न उठेका छन्। के इसाईले जाँड रक्सी, बियर र चोर जस्ता थोकहरू बेच्न मिल्छ? यो पनि एउटा गम्भीर प्रश्न। मेरो विचारमा र वचन अनुसार नबेच्नु नै सर्वोत्तम हुन्छ। के यी थोकहरू नबेच्दा हाम्रो व्यापार र व्यवसाय चल्न सक्दैन र यी थोकहरू बेचिरहँदा तपाईँको विवेकले के भन्दछ? आफूलाई सोच्नुहोस् कि तपाईँले रक्सी या अन्य मादक पदार्थ बेचिरहँदा नयाँ इसाईहरूलाई नकारात्मक असर त परिरहेको छैन? यस विषयमा तर्क गरिरहनु उत्तम होइन, तर्कले समाधान ल्याउँदैन। अयो भन्छन्, म बाँचुन्जेल मेरो विवेकले मलाई दोष लगाउनेछ, अयो 26:7। पावल भन्छन्, म परमेश्वर र मानिसहरूप्रति सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्नेछु। प्रेरित 24:16। आमेन। मित्रहरू, परमेश्वरले तपाईँ र तपाईँहरूको परिवारलाई आजको यस वचनद्वारा प्रशस्त आशिष दिनुभएको होस्। मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopefor@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम यीशुको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशुख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई बताइदिनुहोस्, बाइबलमा उल्लेख गरिएको अन्य जातिहरू को हुन्?
0: बाइबलमा यहुदी धर्म नमान्ने सबै मानिसहरूलाई अन्य जाति भनी उल्लेख गरिएको छ। यहुदीहरूले अन्य जातिहरूलाई तुच्छ ठाने किनभने पुरानो करारको समयमा धेरैजसो अन्य जातिहरूले एकमात्र जिउँदो परमेश्वरमा विश्वास गर्दैनथे। बरू तिनीहरूले विभिन्न देवी देवताहरू र मूर्तिहरूको पूजा गर्दथे। त्यसकारण युदीहरूले तिनीहरूलाई अशुद्ध सम्झन्थे। येशु ख्रिष्ट युदीहरूलाई मात्र होइन तर अन्य जातिहरूलाई पनि अर्थात् संसारका सबै जातिहरूका तिनीहरूका पापहरूदेखि उद्धार गर्न आउनुभयो। पवित्र बाइबलको यूहन्ना 3:16 हामी पढ्छौ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र मित्र, जब पत्रुसले अन्य जाति कर्नेलियसलाई ख्रिष्ट येशूको सुसमाचार सुनाए तब उनी अन्य जातिहरूमा सबभन्दा पहिला क्रिश्चियन बने। यस कुरालाई हामीले प्रेरित 10:44-48 पढ्न सक्छौ। आउनुहोस् हामी त्यसलाई पढौ। पत्रुसले यी कुरा बोल्दा बोल्दै वचन सुन्ने सबै मानिसमाथि पवित्र आत्मा ओर्लनुभयो। अन्य जातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहुदी विश्वासीहरू आश्चर्यचकित भए, किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, हामी चाहिँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाई गर्न सक्छ? अनि तिनले तिनीहरूलाई येशूको नाउँमा बप्तिस्मा दिनु भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यही रहनुहोस् भनी अनुरोध गरे। त्यसै गरी प्रेरित 9:15 परमप्रभु परमेश्वरले हननियालाई पावलको विषयमा यसो भन्नुभएको वचनलाई पढ्छौं, तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ किनकि अन्य जातिहरू राजाहरू र इसरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। अनि पावल आफैले पनि प्रेरित 22:21 भन्दछन्, तब प्रभुले मलाई भन्नुभयो, जाऊ किनकि म तिमीलाई अन्य जातिहरू कहाँ टाढा टाढासम्म पठाउनेछु। प्रिय मित्र, यसरी बाइबलका यी पदहरूद्वारा हामीलाई थाहा हुन्छ कि पावल प्रेरितले अन्य जातिहरूका माझमा येशू ख्रिष्टको प्रचार गर्नलाई विशेष नियुक्ति पाए र तिनको प्रचारबाट येशू ख्रिष्टको सुसमाचार अन्य जातिहरूमा फैलियो र तिनीहरूमध्ये धेरैजनाले ख्रिष्ट येशूमा विश्वास गरे। मित्र, म आशा राख्दछु तपाईँले अब बुझ्नुभएको छ कि बाइबलमा उल्लेख गरिएको अन्य जाति को हुन्। तपाईँको अर्को प्रश्न के छ?
1: मेरो अर्को प्रश्न मर्कुस 14:36 सम्बन्धित छ। यस पदमा रहेको अब्बा शब्दको अर्थ के हो?
0: आउनुहोस् मर्कुस 14:36 हामी पढौ। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन तपाईँले इच्छा गर्नुभएको जस्तो होस्। यस पदमा येशूले प्रयोग गर्नुभएको अब्बा शब्द आरामेइक तथा हिब्रू भाषामा प्रचलित शब्द थियो। अब्बाको अर्थ पिता हो। यो प्राय पारिवारिक जीवनमा प्रतिदिन बोलिने स्नेहपूर्ण शब्द थियो। पुरानो करारकालीन यहुदीहरूले परमेश्वरलाई पिता भनेर सम्बोधन गर्दैनथे। तर यीशुले परमेश्वर पितासँग प्रार्थना गर्दा यो शब्द प्रयोग गर्नुभयो। शुरू शुरूका क्रिश्चियनहरूले पनि परमेश्वर पितालाई अब्बा भनी पुकार्दथे, किनभने ख्रिस्टद्वारा परमेश्वरले विश्वासीहरूलाई आफ्नो सन्तान तुल्याउनुभयो र ख्रिस्टसँग स्वर्गीय आशिषहरूको साझेदार बनाउनुभयो। आउनुहोस् त्यस कुरालाई स्पष्ट पार्ने बाइबलमा रहेका केही पदहरूलाई हेरौं। रोमी 8:15-17 हामी पढ्छौं, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौं, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो, र सन्तान हौं भने त उत्तराधिकारी पनि हौं। परमेश्वरका उत्तराधिकारी ख्रिस्टसँग साझेदार र ख्रिस्टसँग साझे उत्तराधिकारी, उहाँसँग दुःख भोग्छौं भने त हामी उहाँसँगै महिमित पनि हुनेछौ। त्यसै गरी गलाती 4:5-6 हामी पढ्छौं, व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं। तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। मित्र, म आशा गर्छु अब्बा शब्दको अर्थ तपाईँले स्पष्ट रूपमा बुझ्नुभएको छ। तपाईँको अर्को प्रश्न के छ?
1: मेरो अर्को प्रश्न छ, के बाइबल एक धार्मिक पुस्तक हो?
0: प्रिय मित्र, पवित्र बाइबल एक धार्मिक पुस्तक होइन। ले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। मित्र,

बाइबलका धेरैजसो पुस्तकहरू येशु ख्रिष्टले यस संसारमा मानिस भएर जन्म लिनुभन्दा धेरै अघि नै लेखिएका थिए। ईसा पूर्व 1500 वर्ष अघि नै लेखिएका थिए। बाइबलमा येशु ख्रिष्ट परमेश्वर मानिसको रूपमा अवतार हुनुहुनेछ भन्ने कुरालाई सयौं वर्ष पहिले नै बताइएको थियो। विशेष गरेर ठिक किसिमका तथ्य जस्तै येशुको नाम, जन्म लिने ठाउँ, उहाँले यो संसारमा के गर्नुहुनेछ, उहाँ कसरी मानिसको पापको निम्ति मर्नुहुनेछ र तेस्रो दिनमा फेरि जीवित हुनुहुनेछ, यी सबै कुराहरू पहिले नै भनिएका थिए। पवित्र बाइबल 66 पुस्तकहरूको संग्रह हो जसलाई विभिन्न ठाउँका 40 बढ़ी व्यक्तिहरूले 1600 वर्षको अवधिभित्र लेखेका थिए। उनीहरूमध्ये कोही साधारण व्यक्ति थिए, कोही राजाहरू थिए, कोही माझीहरू थिए, कोही दासहरू थिए भने कोही पढेका र कोही अनपढ थिए। उनीहरूमध्ये धेरैजसो गरीब अवस्थामा थिए। परमेश्वरको आत्माले उनीहरूलाई अगुवाई गर्नुहुँदा उनीहरूले परमेश्वरको वचनलाई लेख्दथे, तर धेरैजसो समयमा उनीहरूलाई यो कुरो थाहै हुँदैन थियो र आफूले के लेखिरहेका छन् भन्ने कुरा उनीहरू बुझ्दैनथे। पवित्र शास्त्र बाइबलमा नै हामीले 2 तिमोथी 3:16-17 पढ्न सक्छौ। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। मित्र, हामी बाइबलमा रहेका यी वचनहरूद्वारा पनि पूर्ण रूपमा निश्चित हुन र भरोसा गर्न सक्दछौ कि पवित्र बाइबलमा मानिसको कुनै विचार छैन र यो कुनै मानिसको धारणाहरूको एउटा संग्रह पनि होइन। त्यसैले देश, वातावरण र परिस्थिति फरक भए तापनि यसले बाइबलको विषयमाथि कुनै असर पारेन, किनकि बाइबलको लक्ष्य एक छ। प्रत्येक लेखकको परमेश्वर उनै परमेश्वर हुनुहुन्थ्यो, त्यसैले पनि यो हुन आयो। तर यदि हामीले संसारमा रहेका विभिन्न धर्मका धार्मिक पुस्तकहरूलाई हेर्यौं भने हामीलाई थाहा हुन्छ कि ती धर्मका पुस्तकहरू व्यक्तिगत रूपमा लेखिएका छन्। त्यसमा विभिन्न विचार, विश्वास र पापको बारेमा लेखिएका त हुन्छन्, तर ती धार्मिक पुस्तकहरूमा पाप क्षमासँग सरोकार राख्ने कुनै सत्यता हुँदैन, उद्धारकर्ताको झलक पनि पाइँदैन। उनीहरूका विचारमा सृष्टि भएको कुनै समयदेखि नै मानिसको अवस्था उस्तै छ, तर हामीलाई पवित्र बाइबलले बताउँदछ कि मानिस पापको कारण पवित्र सृष्टिकर्ता परमेश्वरको सामुबाट टाढिएको छ। उसको जीवनमा त्यही पापको एकदमै गहिरो प्रभाव छ। यसैले पवित्र बाइबल ख्रिस्टियनहरूको लागि मात्र होइन, तर समस्त मानव जातिको लागि परमेश्वरको उपहार हो। प्रिय मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौं। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद श्रोता। अन्त्यमा फेरि पनि म तपाईँलाई यो याद दिलाउन चाहन्छु कि पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य बन्न पुगेकाहरूलाई Ephesians 2:8-9 यसो भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्मद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। श्रोता, प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जो जति परमेश्वरको सन्तान बन्न पुगेका छन्।

म आशा गर्छु तपाईँ पनि परमेश्वरको राज्यको एउटा सदस्य परमेश्वरको सन्तान भनिसक्नु भएको छ। तर यदि छैन भने पनि निराश नहुनुहोस्, बरु अहिले नै प्रभु येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ता भनी हृदयदेखि नै ग्रहण गर्नुहोस्, किनभने येशुले मात्र मानिसहरूलाई पापदेखि उद्धार गर्नुहुन्छ।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

मित्र, हुन त तपाईँहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रीष्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रीष्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरूसहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँ प्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास।
2: जेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईंलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ र यो समयमा भने कार्यक्रमलाई हामी एउटा अर्थपूर्ण गीतबाट शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र आज कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: तपाईँको माझमा खेलकुद तथा विश्वासको कार्यक्रम लिएर तपाईँको सामु हामी उपस्थित भइसकेको छौँ अनि आज हाम्रो बीचमा एल्कुन थापा हुनुहुन्छ। जयमश्री हजुरलाई
2: जयमश्री
1: स्वागत छ।
2: धन्यवाद।
1: हामी सुरुवात गरौँ, तपाईँको परिचयबाट हामी सुरु गर्नेछौँ।
2: धन्यवाद। विशेष गरी सर्वप्रथम त यस कार्यक्रममा बोलाउनु भएको लागि, मेरो नाम चाहिँ एल्कुन थापा मगर र म हाल वर्तमान सुनसरी जिल्ला मोहे थाई किक बक्सिङ एसोसिएसनमा अध्यक्ष छु, साथै कोशी प्रदेश एनसीएफ युथ कमिटीमा उपाध्यक्षको हिसाबले अहिले सेवाकारी र काम गरिरहेको छु।
1: धेरै राम्रो। भनेपछि तपाईँले कुन चाहिँ खेलकुदमा
2: भन्नुभयो?
1: मोहे थाई बारेमा केही तपाईँले भन्नुहुन्छ?
2: छोटकरीमा भन्दाखेरि मोहे थाई चाहिँ हाम्रो थाइल्यान्ड को राष्ट्रिय खेल हो अनि त्यसलाई चाहिँ हामी आर्ट अफ एट लिम्स पनि भन्छौ। यो जुन यो हाम्रो हात अनि यो एल्बो भयो, नी भयो अनि यो सिनको पार्टले, अरू थुप्रै टाइप्स अफ मोहे थाई पनि छ तर मेनली चाहिँ आर्ट अफ एट लिम्स भन्छ। र यसरी समग्रमा बुझ्दाखेरि चाहिँ किक बक्सिङ सरह नै हो।
1: भनेपछि यो खेलकुदमा अथवा मोहे थाईमा आउनको लागि तपाईँले कुन कुराले प्रभावित पार्यो?
2: प्रभावित पार्ने भन्ने कुरा जस्तै अब हामी सबैले थाहा छ, स्पोर्ट भनेकै संसारको वान अफ द टप थ्री एट्र्याक्सनमा पर्छ होइन। जस्तै अब म्युजिक भयो, सिनेमा भयो, अब स्पोर्ट भयो। लगभग 20-21 वर्षको उमेरमा आउँदाखेरि सानैबाट धरानमा हुर्किए अनि अब यो अनेस्टली भन्दाखेरि चाहिँ अब धरानमा त्यही अनुसार हुर्कियो, झै झगडा देखियो होइन, अलिकति ओहो प्लस अब एट्र्याक्सन हुन्छ नि त बक्सिङ गर्ने, किक बक्सिङ गर्ने। पछि म काठमाडौँ आएको थिएँ पढ्नुलाई, त्यतिखेर म बस्ने छेउमा चाहिँ यो किक बक्सिङ मोहे थाई थियो अनि त्यहीँ गएर चाहिँ मैले फर्स्टली चाहिँ एट्र्याक्सनकै हिसाबमा एट्र्याक्टिभ भएरै मोहे थाई चाहिँ मैले जोइन गरेको। र मोटिभ भनेको त्यही जवानीको जोसमा होइन, अलिकति अफेन्सिभ पनि भएर डिफेन्सिभ पनि भएर केही गर्न सक्छु कि भन्ने हिसाबले नै।
1: भनेपछि धरान सुनसरीमा तपाईँ जन्मनु भयो, हुर्कनु भयो, त्यहाँको माहौल हेर्दाखेरि त्यहाँको ड्रगको तपाईँले भन्नुभयो ग्याङ फाइटको कुराहरू छ त्यहाँनिर, त्यो हुँदा हुँदै पनि तपाईँ कसरी बस्नुभयो यस बारेमा के भन्न चाहनुहुन्छ?
2: मेरो जन्म चाहिँ लेटाङ मोरङ हो, तर सानैमा लगभग 4-5 वर्षमा हामी धरान सिफ्ट भयो र मेरो बाल्यकाल चाहिँ धरानमै भयो भनौँ न होइन। अब हजुरको प्रश्नमा हजुर चाहिँ कसरी बस्नुभयो भन्दाखेरि म बस्न सकिनँ, म पनि त्यो मध्येको एक हो। अब अनुभव नबटुलेको हो त भन्दाखेरि होइन, बटुलेको छु मैले, कुलतमा नफसेको हो त भन्दाखेरि होइन, फसेको छु म। तर त्यहाँबाट चाहिँ म अहिले कुलतबाट बाहिर निस्कन सफल भएको छु।
1: यो कुलतबाट निस्कनुको लागि प्राय जस्तो मानिसहरू पुनर्स्थापना केन्द्रमा जान्छन् है, तर तपाईँले स्वयं नै यसलाई कुलतबाट निस्कनुको कारण के थियो, कसरी?
2: एकदमै रोचक कुरा छ एउटा मेरो लागि चाहिँ, अब अरूले सुन्दा पनि, अब हामी जति सुनिराख्नु भएको श्रोताबिनहरू हुन्छ, हजुरले पनि धरानको माहौल सबैलाई लगभग थाहा छ होइन। त्यहाँबाट बस्न एकदमै गाह्रो छ त्यो माहौलबाट, इन्भाइरोमेन्टबाट चाहिँ, जुन त्यो अब प्राइम टाइममा एउटा टिमेजको टाइममा भनौँ न होइन। अनि मलाई चाहिँ म कुलतमा फस्दै गर्दाखेरि मलाई एउटा अझै पनि याद छ, मैले सबै कुरा अनुभव गरे, युज गरे भन्दा पनि अनुभव गरे भनौँ न, सबै सबै सबै मैले गरे। मैले अब अहिले चाहिँ के भन्छ, हामी त्यतिखेर एम्पल भन्थ्यौँ, अहिले पनि एम्पलै भन्छ, मैले त्यो चाहिँ कहिले गरिनँ। त्यो बाहेक हाम्रो उता हाम्रो ठेट भाषामा चाहिँ दुलो भन्छौँ
1: हामी होइन,
2: अनि ए त्यही भन्नुहुन्छ। त्यो त्यहाँसम्म म पुगेँ, त्यहाँदेखिको त्यो लेयर हुन्छ नि, बुझ्नेहरूले बुझ्नुहुन्छ, त्योभन्दा मुनि लेयर स्टार्टिङदेखि माथि माथि, अनि त्यहाँ पुगेपछि लास्टमा अब एम्पल हो। मैले एम्पल चाहिँ किन गरिनँ भन्दाखेरि, हजुरको क्वेसनमा म आउँछु ब्याक टु, तर मेरो दिदी स्टाफ नर्स पढ्नुहुन्थ्यो अनि विराटनगर बसेर पढ्नुहुन्थ्यो, अनि एभ्री फ्राइडे विकेन्डमा चाहिँ सङ्गतिको लागि चर्चमा र फ्यामिली भेटघाटको लागि आउनुहुन्थ्यो. अनि म त्यसमा अलिकति कुलतमा फस्दै गर्दाखेरि मेरो परिवारलाई त्यस्तो खासै धेरै थाहा थिएन, तर अब दिदी त दिल्लीले थाहा हुन्छ
1: नर्स.
2: दिदीले चाहिँ आएर जहिले मलाई यहाँबाट ब्लड झिकेर चेक गर्नुहुन्थ्यो कि म तेरो कतिको ड्रगमा फसेछस्, तैँले एम्पल युज नगर्नु है, एम्पल युज गर्यो भने चाहिँ एड्स लाग्छ, त्यो हुन्छ होइन, एचआइभी हुन्छ भनौँ न, अनि कोही साथीको चलाइस भने पनि सर्न सक्छ, टिभी छ साथीलाई भने त्यो पनि सर्छ, र हाल्नु जानेन भने एयर भएर त त्यतिकै पनि हुन्छ है भन्ने हिसाबले म एभ्री हप्ताको आएर चेक गर्नु तँलाई एचआइभी भएको छ कि छैन भनेर डर देखाउनु त्यतिखेर चेक गर्नुहुन्थ्यो. म ओहो दिदी हप्तामा आउँछ है चेक गर्छ है मेरो भन्ने हिसाबले पनि म त्यहाँसम्म त्यो हिसाबले पनि म चाहिँ त्यहाँसम्म चाहिँ पुगिनँ. अनि कसरी रिटर्न ब्याक हुनुभयो भन्दाखेरि चाहिँ हाम्रो स्कुल छ, चर्च पनि छ, अनि म एसइईसम्म चाहिँ एकदमै एक्सट्रिम एउटा लेभलसम्म पुगेको म्युजिक लभर पनि भएर क्लास सेभेनदेखि टेनसम्ममा चाहिँ म एकदमै अलिकति बराली त्यसपछि आफ्टर टेन त्यो तीन महिनाको ग्याप हुन्छ नि
1: हजुर हजुर
2: बुवाले मलाई स्कुलमा हालिदिनु भयो. मलाई कुलतबाट निस्किनुमा प्रत्यक्ष परोक्ष हिसाबले रोल खेल्नुहुने चाहिँ मेरो बुवा हो. त्यो तीन महिनाको ग्यापमा स्कुलमा मलाई हालिदिनु भयो एसिडिए पछाडि रिजल्ट वेटिङ हुन्छ कामको लागि. मैले क्लास वान र टूमा पढाउँथे क्लास वान
1: टूमा
2: सेभेनदेखि टेनसम्ममा चाहिँ म एकदमै अलिकति बराली त्यसपछि आफ्टर टेन त्यो तीन महिनाको ग्याप हुन्छ नि
1: हजुर हजुर
2: बुवाले मलाई स्कुलमा हालिदिनु भयो.

0: जनरल नलेजको अनि प्लस म्याथै होला अरू साइन्स केही दिनुभएको छ. अनि त्यहाँबाट चाहिँ म के भयो भन्दाखेरि 9 देखि 4 बजीसम्म स्कुलमै हुने भयो, निस्कनु पाएन, जिम्मेवारी भयो. अनि अब सुरु सुरुमा त अब त्यो गाह्रो हुने नि त, बिहान जाने बेलुका जाने. पछि त जे भए पनि बाहिर यसो हिँड्दै गर्दा पनि नानी बाबाहरूले सर भनिदिने होइन, अब नानी बाबासँग हिँड्दा प्यारेन्ट्सहरूले पनि भेटिहाल्नु भने सर भन्ने हो. अब आफ्नै नैतिक हिसाबले पनि त ओहो भन्ने, कोसँग हिँड्दैछु भन्ने, स्कुलमा पढाइरहेछ बिहान बेलुका चाहिँ केटाहरूसँग हिँड्ने त भएन. एन्ड देन आफ्टर अब कलेज टाइम भयो हजुरको, म बिहानदेखि 11 बजीसम्म कलेज, 6 देखि हुन्थ्यो 11 बजीसम्म भएपछि 11:30 बिचमा खाना खाएर फेरि मेरो क्लास राखिदिनु भयो, त 3 बजीसम्म क्लास. अनि फेरि बेलुका मैले होम ट्युसन गर्न थालेँ अनि अलिकति आफ्नै पकेट खर्च पनि आउने भयो. अनि डेली मलाई स्कुलको हिसाबले पनि सेलेरी दिनुहुन्थ्यो. अनि त्यहाँबाट चाहिँ बिस्तारै बिस्तारै म आफै त्यो छोड्छु भन्ने हिसाबले पनि होइन, कसैले मलाई अब तैँले छोड्नुपर्छ तैँले भर्तिसेर पनि होइन. अब मैले अघि नै भने डाइरेक्टली इन्डाइरेक्टली अब डेली मलाई त्यसरी इन्भल्भ गराएर अब थियो होला, अब यसरी चाहिँ छुटाउनु पर्छ छोरालाई. तर अब हाम्रो इन्टरेक्टिभ हिसाबले चाहिँ त्यो प्लान हिसाबले चाहिँ चलेको होइन, डेली मलाई त्यसरी इन्फर्म गर्नुभयो, इन्भल्भ गर्नुभएपछि म त्यसरी चाहिँ अलिकति
1: छुटकारा भयो. कति वर्ष भयो त्यो छुटकारा?
0: धेरै भयो, 8-10 वर्ष भइसक्यो.
1: हो, मलाई यो तपाईँको कुरा सुन्दाखेरि यति धेरै मैले आशिष महसुस गरेँ कि पुनस्थापना केन्द्र बिना नै एउटा बाबाको एउटा गहन एउटा ज्ञानको कारणले, बुद्धिको कारणले आफ्नो छोरालाई सुधार्नमा उहाँको ठूलो प्रमुख हात रह्यो. भनेपछि तपाईँले नैतिकताको आधारमा पनि अब म छोड्नुपर्छ भन्ने भयो. अनि अहिले पनि तपाईँलाई कहिले काहीँ त्यस्तो प्रकारको सोचाइ आउँदैन कि अब कहिले काहीँ खानुपर्छ भन्ने सोचाइ आउँछ कि आउँदैन? टु बी अनेस्ट,
0: कोही कोही बेला खानुपर्छ भन्ने कुरा होइन, कोही कोही बेला खानुपर्छ भन्ने कुरा त्यस्तो त होइन. तर अब कुरै कुरामा साथीभाइ कुरै कुरामा कोही कोही बेला भेट्दाखेरि एकछिन त्यो याद गर भन्ने चाहिँ एकछिन आफैलाई त्यो मजा. तर अब यो भनेको त एउटा टेम्पटेसन हो, त्यसमा त्यसलाई आफूले कसरी लिने? एकछिन अब रमाइलो त्यो साथीभाइहरूले ओ हामी पहिला भेटघाट हुँदाखेरि बाहिरको साथीहरू पहिला यो खान्थ्यौँ है, जस्तै हामी ल ठेट भाषामा भन्दा धुलो खान्थ्यौँ है भन्दा एकछिन धुलोकै याद गर्नु, धुलोले यस्तो ठेट खान्थ्यो है. तर त्यहाँसम्म सोच्नु पायो, अब त्यसपछि फेरि दौडेर त पछि लाग्नु चाहिँ पाएन नि त.
1: तपाईँले अझ पनि त्यो कुराले दौडनको लागि त्यो धुलोको मजालाई लिनको लागि के कुराले चाहिँ तपाईँलाई रोक्छ त?
0: यस्तो देन आफ्टर मैले प्रभुमा पनि रिबन भए, त्यसपछि अभिभारहरूले पनि होइन अब आफ्नो रेस्पोन्सिबिलिटिजहरू हुन्छ. अब त्यसपछि एक भनेको चाहिँ प्रभुको डर छ होइन, आफ्नो प्रभुमा जुन डिसिप्लिन भन्ने कुरा छ. अर्को भनेको आफ्नो नैतिकताले नै हो, आफ्नो परिवारको लागि होइन. म चाहिँ के सोच्छु भन्दाखेरि मैले खाएँ, एउटा शिरले खायो, एउटा टाउकोले खायो, तर एउटा टाउकोले खाँदाखेरि एउटा टाउकोसँग जोडेको सयौं टाउकोले दुःख पाउँछ क्या?
1: त्यो कुराले पनि तपाईँलाई त्यो खानाबाट मजा, एकछिनको मजालाई लिएर अरूलाई असर पर्छ भन्ने त्यो त्यो फिलले पनि तपाईँलाई रोक्न सक्छ.
0: एक्ज्याक्टली.
1: भनेपछि अब तपाईँ त यो दुर्व्यसनीबाट निस्कनु भयो, अब त्यो अरू दुर्व्यसनी फसेहरूको लागि तपाईँको चाहिँ म्यासेज के छ त?
0: मैले फेरि पनि भने मेरो लागि मलाई कसैले भन्नुभएको थियो, मलाई थाहा छैन होइन मैले ठ्याक्कै कसले, तर मैले अहिले अघि नै मेन्सन गरेँ, एउटा टाउकोले गर्दाखेरि सयौं टाउकोहरू दुःख पाउनु परेन भएन, एउटा शिरले गर्दा सयौं शिरहरू उठोस् नझुकोस् भन्ने हिसाबले हो. अब अहिले हिजोको दिनमा चाहिँ अहिले पनि हजुर पनि त्यही मा फिल्डमा हुनुहुन्छ, युजर साथीभाइहरूलाई चाहिँ अब युजलेसै देख्छ मान्छेहरूले होइन समाजले अहिले पनि. तर तपाईँहरू आफैले आफैलाई युजलेस नठान्नुहोस्, युआर रियली प्रिसियस होइन. अनि आफैले त्यसरी आफैलाई मोटिभेट गर्नु पर्यो, आइएम रियली प्रिसियस. ल उहाँहरूले हाम्रो आस्था नहोला, हामीले जसरी परमेश्वरलाई विश्वास गर्छौँ यसलाई.

0: हामी के भन्छौँ भन्दाखेरि वी आर प्रेसियस फर गड भन्छौँ होइन. तर उहाँहरूले विश्वास जति अन्य विश्वासी साथीहरू सुन्नुहुन्छ भने पनि यु आर प्रेसियस फर योर फ्यामिली होला. तपाईँले प्रभु चिन्नु भएको छ, अभियसली परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ होइन. फर योर फ्यामिली, प्रेसियस फर योर फ्यामिली, प्रेसियस फर योर फ्रेन्ड, अनि प्रेसियस फर सम वान यु लभ. अनि अब म आफै युजलेस छु भनेर चाहिँ अलिकति आफै डिस्करेज चाहिँ नहुनुहोस्
1: भनेपछि परमेश्वरको नजरमा सबै बहुमूल्य छन्,
0: एकदमै
1: एकदमै बहुमूल्य छ. मानिस एकदमै उहाँको स्वरूपमा बनिएको हो र एकदमै बहुमूल्य छ. र यो बहुमूल्य जीवनलाई चाहिँ नशामा एक क्षणिक मजाको लागि चाहिँ यसलाई शरीरलाई चाहिँ मन्दिरलाई चाहिँ नभत्काउँ भन्ने तपाईँको
0: सोचेको.
1: भनेपछि अब हामी खेलकुद तथा विश्वासको कार्यक्रममा छौँ एलनजी, एकदमै खुसी लाग्यो तपाईँले यो कुराहरू सुनाउँदाखेरि. र अब ड्र र अब खेलकुदसँगको तपाईँको सम्बन्ध, यो खेलकुदको कारणले पनि तपाईँलाई ड्रग छोड्नको लागि कतिको हेल्प पुग्यो?
0: मैले मुइथाई खेल्दाखेरि अलमोस्ट म यो दुर्व्यसनबाट बाहिर निस्किसकेँ. त्यही भएर मलाई चाहिँ त्यस्तो खासै फरक परेन, किनकि मैले अघि नै हजुरलाई मेन्सन गरेँ मैले एससी सके पछाडि नै लगभग 70-71 म यस कुलतबाट चाहिँ फर्स्ट निस्किसकेको थिएँ. र मैले खेलकुदमा जोइन गरेको चाहिँ अलमोस्ट 74-75 चाहिँ हो. त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो खासै
1: अप्ठ्यारो भएन. भनेपछि अब खेलकुदकै बारेमा कुरा गर्दाखेरि म पनि पहिला फुटबल प्लेयर भन्ने हिसाबले हिँडेँ अनि राष्ट्रिय खेलाडी बन्छु भन्ने हिसाबले हिँडेँ. तर जब मैले ड्रग खाएँ, अल्कोहल खाएँ अनि ग्याङमा यो कुराहरू गर्दाखेरि मेरो सपनाहरू चुक्न सुरु भयो. तर प्रभुको अनुग्रहमा चाहिँ मैले अब पुनर्स्थापना केन्द्रमा काम गर्ने अथवा सेवा गर्ने मौका पाएँ. अहिले चाहिँ अब आफूले त्यो ठाउँमा नपुगे पनि म खेलकुदमा अगाडि धेरै बढ्न नसके पनि अरूलाई बढ्नमा चाहिँ प्रोत्साहन गरिरहेको छु. अनि हजुरले पनि यो कुराहरू खेलकुदद्वारा चाहिँ अरूलाई के प्रोत्साहन गरिरहनु भएको छ कि छैन?
0: हो, विशेष गरी चाहिँ हामी विश्वासीहरूलाई जसले प्रभुलाई विश्वास गरेका छौँ, फर्स्ट अफ अल आउने कुरा भनेको चाहिँ जीवनशैली
1: होइन.
0: म क्रिस्चियन हो, म इसाई हो, म यीशु ख्रीष्टलाई विश्वास गर्छु भनेर अरूलाई देखाउने चाहिँ अब हामी बाहिरी संसारमा छौँ नि त, त्यो माथि खेल क्षेत्रमा, खेल क्षेत्रमा अधिकांश त हाम्रो बाहिरी साथीहरू हुन्छ, हाम्रो साथी सर्कल हो. चाहेर नचाहेर हामी त्यही साथी सर्कलमा हुमिनुपर्छ, झुमिनुपर्छ, उनीहरूसँग रमाइलो गर्नुपर्छ होइन. तर पनि त्यो गर्दै गर्दाखेरि त्यहाँ मिसिँदै मिसिँदै चाहिँ आफ्नो जीवनशैलीले चाहिँ देखाउने हो. उनीहरूले बोल्ने भाषा, उनीहरूले खाने कुराहरूमा त्यो सबै सँगसँगै हुनुपर्छ भन्ने त छैन नि त. हाँसी रमाइलो भन्ने कुरा छँदैछ होइन. र विशेष गरी चाहिँ मैले अघि पनि भने हामी विश्वासीहरूको लागि चाहिँ जीवनशैली हो, जुन मैले चाहिँ आइएम रियली पर्फेक्ट भन्ने चाहिँ होइन, तर यसमा चाहिँ अब मैले कति चाहेर नचाहेर जानेर नजानेर धेरै कुरा भुल त्रुटिहरू भइरहेको हुन्छ होला. तर पनि कसरी प्रोत्साहन गरिराख्नु भएको छ भन्ने कुरामा चाहिँ आफ्नो जीवनशैलीले नै हो होइन. अलिकति के गर्दा चाहिँ बोलीचालीले पनि हजुर भनिदिँदा पनि कति मिठो बोली हो के हो, अब साथीहरूले दाई हजुर हजुर यसो गरौँ हजुर हुन्छ हजुर भन्दाखेरि पनि अलिकति आफ्नो प्रभाव चाहिँ पर्ने रहेछ. अनि शनिबार के छ यसो भन्दाखेरि होइन, शनिबार बरु म 1 बजे पछाडि खाली हुन्छु, 2 बजे पछाडि बरु खाली हुन्छु. अनि त्योभन्दा अगाडि के छ यसो गरौँ न, मिटिङ गरौँ, एक काम गरौँ, यसो गरौँ, प्रोग्राम गरौँ, होइन चर्च छ मेरो भन्दै गर्दाखेरि चाहिँ अब यो चाहिँ इन्डाइरेक्ट गोस्पेल
1: एकदम. तपाईँले भन्न खोजेको त के भने म क्रिस्चियन हो, क्रिस्टको बारेमा उसले उहाँले चाहिँ जान्न खोज्यो भने तपाईँले बताउन सक्नुहुन्छ यो चाहिँ गोस्पेल.
0: त्यसरी नै भइरहेछ. र फर्स्ट जीवनशैली हो, सेकेन्ड भनेको चाहिँ स्पोर्ट्सम्यानसिप हुनु पर्यो, अनि त्यो सँगसँगै चाहिँ डिसिप्लिन आउँछ एज अ स्पोर्ट्सम्यानसिप. अब हामी हजुरलाई थाहा छ, मैले हाम्रो यो बास्केटबल एसोसिएसनको फुटबल एसोसिएसनको अरू स्पोर्ट जनको साथीहरू धेरै चिन्छु म, राष्ट्रिय छ, मैले घमण्ड गरेको होइन, तर हजुरको पनि छ, सबैको हुन्छ नि. तर हामीले अधिकांश देखेछौँ स्पोर्ट प्लेयरहरू पनि केही न केही कुलत फसेकै छ,
1: हुन्छ जस्तो तपाईँ
0: हुन्छ. र हजुर बाहिरिनु होला, म बाहिरिनु होला, तर धेरै अधिकांश साथीहरू अझै त्यही छ. केही सानो सानो कुरा भए पनि ऊ गएर फिल्डमा खेल्छ, एकदमै राम्रो खेल्छ है, तर बाहिर आउनु बित्तिकै उसले एक बनाउनु है भन्नु थाल्छ। एउटा राम्रो मास्टर प्लेयर कोर्टमा गएर एकदम राम्रो खेल्छ नाम छ, तर बेलुका गएर ऊ चिल रिल्याक्स पानी गरेर हुन्छ, त्यो के पानी मेन्सन नगरौँ होइन, बुझ्नु बुझिहाल्नुहुन्छ। अहिले चाहिँ त्यो भनेको चाहिँ एउटा स्पोर्ट्सम्यानसिप पनि भएन नि त होइन, एउटा आफ्नो डिसिप्लिनमा पनि भएन, त्यो कोर्टमा मात्र होइन जस्तो लाग्छ क्या मलाई चाहिँ। जस्तो अब हाम्रो किक बक्सिङको उयसमा गर्दा रिङमा मात्र स्पोर्ट्सम्यानसिप देखाएर भयो त भएन नि त।
1: कस्तो राम्रो तपाईँले यो प्रसङ्ग ल्याउनु भयो कि हामीले चाहिँ एउटा मास्क लाएर बसेको जस्तै भयो। तपाईँले भन्नु खोजेको चाहिँ जुन चाहिँ खेलाडीको मैदानमा चाहिँ गएर चाहिँ मास्क लाएर बस्ने राम्रो हुने, अनि त्यहाँ आएपछि फेरि अर्को मास्क खोलेर राख्ने जस्तो भयो भन्नु खोजे, अनि त्यसको माझमा चाहिँ तपाईँले एउटा नुन र ज्योति भएर त्यहाँ जानुपर्छ भन्ने चाहिँ तपाईँको अवधारणा, तपाईँको विचार भन्नुभयो। हामी चाहिँ एउटा ज्योतिको सन्तान अथवा नुन भएर त्यहाँ गर्दाखेरि चाहिँ डिफ्रेन्ट भयो, छुट्टै भयो, ओहो रिङमा पनि उहाँ त्यस्तै छ र बाहिर पनि वास्तविक पनि उहाँ त्यस्तै रहेछ भन्दाखेरि कसरी भयो भन्दाखेरि प्रश्न आउँदाखेरि म चल्छु। मैले भनेको सही
0: धन्यवाद हजुरले मिलाएर भनिदिनु भयो।
2: आदरणीय श्रोता, आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र आजको श्रृंखलाको दोस्रो भाग चाहिँ हामी अर्को श्रृंखलामा यहाँहरू समक्ष निश्चय पनि प्रस्तुत गर्ने नै छौ र कार्यक्रमको अन्तिमतिर आइसकेको छौ र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम खेलकुद र विश्वासबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444
7: र 40225742।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: गाउन भाडामा, गाउन भाडामा, हे गाउन भाडामा।
17: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
18: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
19: र 9818 25 12 40, 9818 25 12

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225744

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Richard Wurmbrand was a voice of truth in countries where communism was strong and Christians were imprisoned and tortured for their faith. He related the story of a Christian in China who faced death. With the blade of a sword against his chest, he was asked, "Are you a Christian?" The man boldly responded, "Yes," but an officer ordered, "Free him. He's an idiot." Afterwards, someone asked how he could confess Christ so boldly. The man replied that he had read of Peter's denial and did not wish to weep bitterly. Please pray believers there, especially those in prison, continue to be bold witnesses for Christ.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
4: देवीसी नमस्कार, म गायिका धनुषा घले. तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज. मनैदेखि सुन्नुहोस् है. अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन चाहन्छु. एफएसी 4:32 पदमा लेखिएको छ, एक अर्काप्रति कोमल मनका र दयालु हौ. अत्याधिक बिक्री भएको पुस्तक अत्यन्तै सफल मानिसहरूका 7 आदतका लेखक स्टेफेन कोबेलले न्यूयोर्कको सबवे सड़क मुनिको बाटोमा आफूले भोगेको अनुभवको वर्णन गरेका छन्। एकजना मानिस र तिनका छोरा छोरीहरू ट्रेनमा चढे र बच्चाहरू यति चर्को स्वर गर्ने र अनियन्त्रित थिए, तिनीहरूले पूरै रेललाई बाधा सृजना गरिदिए. त्यो परिस्थिति बारे बेखबर त्यो मानिस कोवेको छेउमा बस्यो. अन्त्यमा कोवेले भने, महाशय, तपाईँको बच्चाहरूले धेरै मानिसहरूलाई बाधा दिइरहेका छन्। तपाईँले तिनीहरूलाई अलि बढी नियन्त्रण गर्न सक्नुहुन्थ्यो कि? त्यो मान्छे चकित देखिन्थ्यो. त्यसपछि उसले भन्यो, ओहो, तपाईँले सही भन्नुभयो. मलाई लाग्छ कि मैले यसको बारेमा केही गर्नुपर्छ. हामी भर्खरै अस्पतालबाट आएका हौ, जहाँ करिब 1 अघि उनीहरूकी आमाको मृत्यु भयो. के सोच्ने मलाई थाहा छैन र मलाई लाग्छ यसलाई कसरी सम्हाल्ने उनीहरूलाई पनि थाहा छैन. कोवेको धारणा तुरन्तै परिवर्तन भयो. यसलाई पछि फर्केर हेर्दा उनले स्वीकार गरे कि उनले एक बहुमूल्य पाठ सिके. अरूबाट बुझिन खोज्नु अघि अरूलाई बुझ्न खोज्नुपर्छ. कहिलेकाहीँ हामीलाई रिस उठाउने र चोट पुर्याउने मानिसहरूले त्यसो गर्छन् किनभने तिनीहरू आफै पीड़ामा छन्। तिनीहरूले त्यस्तो समस्याहरूको सामना गरिरहेका छन् जसको बारेमा हामीलाई थाहा छैन, अनि तिनीहरूले प्रहार गर्नु चाहिँ व्यक्तिगत निराशाको बाँध फुट्नु मात्रै हो. यसका लागि तिनीहरूको वचन र कार्यहरूभन्दा परसम्म हेर्नु अनि तिनीहरूको हृदय हेर्न प्रयास गर्नुपर्छ र यसो गर्न कठिन हुन्छ जब तपाई आफ्नै बारेमा केन्द्रित हुनुहुन्छ. बाइबलले यसलाई यसरी सम्बोधन गर्छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ. जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ. तपाईँ जोसँग बस्नुहुन्छ र काम गर्नुहुन्छ तिनीहरूप्रति तपाईँ ठुस्किने गर्नुभएको छ भने तपाईँको लागि उत्साह यही रहेको छ, कोमल हृदयको व्यक्ति बन्ने अभ्यास गर्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.

0: जय मसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा आज सोमबार हो। हामी 2-3 बजेसम्म कार्यक्रममा रहने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, अनन्त जीवनका कुराहरू, आशाका कुराहरू नै हामी गर्ने गर्छौं। प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिन चाहन्छु, प्रविधि क्षेत्रबाट सहायता गर्दै हुनुहुन्छ र सदाजी हामीसँग मिठा मिठा गीत पनि रहेका छन्। यो जग कहिले छैन स्थिर भन्ने सबैभन्दा पहिले एउटा भजन सुनाउँछु, क्रिस्टीय भजनबाट। त्यसपछि म आउनेछु।

जन्डी अर्थपूर्ण भजन हामीले सुन्यो, जग कहिले छैन स्थिर, कहिले रुनु कहिले हाँसु छैन सदा स्थिर। हामीले खिस्टीय भजनमा यो भजन पाउँछौ श्रोता मित्र, र असाध्यै राम्रो भजन अनि शब्दहरू पनि त्यतिकै छन्। यो जग साँच्चै नै स्थिर छैन, अनि यो स्थिर नभएको जगमा चाहिँ स्थिर गराउन सक्नुहुने परमेश्वर मात्रै हुनुहुन्छ। सबै कुरा बदलिरहेको हुन्छ, सबै कुरा मान्छेको मन पनि बदलिरहेको हुन्छ, अनि सबै कुराहरू परिवर्तन भइरहेका हुन्छन्, अनि स्थिर चाहिँ कहिले पनि छैन। अनि यो अस्थिर संसारमा हामी कसरी बाँच्ने, कसरी प्रभुलाई महिमा दिने, अनि हामी चाहिँ कस्तो बन्ने, कुन तरिकाको स्थिरता हामीमा हुनुपर्छ भन्ने कुरा आज हामी गर्ने गर्छौँ। र सबैभन्दा पहिले हामी आज मेलमिलापका कुराहरू गर्छौँ। मेलमिलाप बिना चाहिँ हामीले केही पनि गर्न सक्दैनौँ। संसारमा पनि हामीसँग एकता छ भने धेरै ठुल्ठुला कामहरू हामीले गर्न सक्छौँ र विजयमा हामी पुग्न सक्छौँ। तर हामीमा फुट छ, हामीमा एकता छैन भनेदेखि चाहिँ हामी एक्लिन पर्छ र हाम्रो कामहरू पनि सफल हुँदैन। मेलमिलाप बारे बाइबलमा धेरै शब्दहरू हामीले देख्छौँ। जस्तै मत्ती 5:9 भन्छ, शान्ति गराउनेहरू धन्यका हुन् किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। शान्ति गराउने, मेलमिलाप गराउनेलाई परमेश्वरले धन्यको भन्नुहुन्छ किनकि तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। तपाईँ र मैले यदि मेलमिलापमा लागेर अरूलाई एक आपसमा मिलाउने काम, आफू पनि अरूसँग मिल्ने काम गर्यौँ भने चाहिँ हामीलाई परमेश्वरले आफ्नो सन्तान बनाउनुहुन्छ भन्ने कुरा वचनले भन्दछ। रोमी 12:18 पनि भन्दछ, सम्भव भएसम्म तिमीहरूबाट हुने सबै कुरा गरेर सबै मानिसहरूसँग शान्तिमा बस्छ भनेर रोमीको पुस्तकले पनि भन्दछ। र कति मानिसहरू आज चाहँदा चाहँदै पनि शान्तिमा बस्न सकेका छैनन्। पारिवारिक कलहको कारणले गर्दा, सामाजिक कलहको कारणले गर्दा एक्लिनु परेको छ, होइन? परिवारमा पनि मन मिल्दैन, सबैजना अविश्वासी, एकजना मात्रै विश्वासी, एकजना मात्रै प्रभुलाई चिन्ने व्यक्ति भयो भने पनि यस्तो हुन सक्छ, शान्ति कायम गर्न गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि शान्तिमा बस्नको निम्ति चाहिँ माहौल पनि शान्ति नै चाहिन्छ, र सकभर हामीले त्यस्तो माहौल सिर्जना गर्नुपर्छ। र कतै कसै कसैको बाध्यता अनुसार चाहिँ त्यहाँ शान्ति नै नहुने ठाउँ पनि हुन्छ। तर तपाईँ र म चाहिँ जस्तो ठाउँमा बसे पनि हाम्रो आफ्नो व्यवहार र हाम्रो आफ्नो चरित्रलाई देखाउने गर्नुपर्छ, र हाम्रो मनलाई बलियो बनाउने काम गर्नुपर्छ, अनि हामीले भन्नुपर्छ म शान्तिमा बस्नुपर्छ। र मानिसहरूसँग शान्तिमा बस्ने काम मैले गर्नुपर्छ भनेर अरूले जे गरे पनि आफूले चाहिँ शान्तिमा बस्ने प्रयत्न गर्ने। Ephesians 4:3 पनि भन्छ, शान्तिको बन्धनमा आत्माको एकता कायम राख्न प्रयत्न गर भनेको छ। पावलले पनि भन्छन्, शान्तिको बन्धनमा आत्माको एकता कायम राख्न प्रयत्न गर। जहाँ एकता छ, जहाँ संयम छ, जहाँ प्रेम छ, त्यहाँ चाहिँ सबै कुराको फलिखाप, सबै कुरामा आशिष भइरहेको हुन्छ पक्कै पनि, र शान्ति प्रशस्तै परमेश्वरले दिनुहुन्छ त्यस ठाउँमा। त्यसैले गर्दा आत्माको एकताका साथ शान्तिमा बस्ने प्रयास हामीले गर्नुपर्छ। फेरि पावलले भन्छन् Colossians 3:13, एक अर्कालाई सहन गर, र यदि कसैसँग गुनासो छ भने एक अर्कालाई क्षमा गर भनेर भनिएको छ। मेलमिलाप मात्र नभएर क्षमा पनि अर्को महत्वपूर्ण कुरा हो, र मेलमिलापका साथ क्षमा पनि गर्न जान्नुपर्छ। हामी परमेश्वरका जनहरूले धेरै कुराहरू गर्नुपर्नेछ श्रोता। हामीले एउटा मात्रै कुरा गर्छु भनेर हुँदैन। हामीले व्यवहारमा, हाम्रो बोली वचनमा, हामीले गर्ने कामहरूमा, सबै कुरामा चाहिँ हामीले विचार पुर्याउनु पर्ने हुन्छ। धेरै सजिलो भने पक्कै पनि छैन। परमेश्वरले भन्नुहुन्छ मेरो जुवा सजिलो र हलुको छ भनेर भन्नुहुन्छ। त्यस्ता व्यक्तिको निम्ति सजिलो र हलुको हो जसले परमेश्वरलाई पूरा भरोसा गर्न सक्छ, जसले परमेश्वर बाहेक केही पनि देख्दैन। परमेश्वरको निम्ति बाँचेको मानिसले चाहिँ सहज तरिकाले प्रभुमा रहेर जीवन बिताउन सक्छ। नत्र भने हामी चाहिँ आज म इसाई भए तर मेरो प्रार्थनाहरू सुनिँदैन, मेरो जीवनमा भएका भनेका कुराहरू पूरा भएका छैनन् भन्ने अनेक किसिमका गुनासोहरू पनि हुन सक्छन्। त्यसैले गर्दाखेरि जो मान्छे प्रभुको लागि बाँचेको हुन्छ, जो मान्छे इसाई मात्र नभएर, क्रिस्चियन मात्र नभएर चाहिँ प्रभु येशूको निम्ति बाँचेको व्यक्ति छ भने त्यो व्यक्तिलाई केही कुराको पनि कमी हुँदैन। त्यो व्यक्तिमा सबै गुण सम्पन्न भएको हुन्छ। र Colossians 3:14 भन्छ, यी सबैभन्दा माथि प्रेम धारण गर जुन सिद्धताको बन्धन हो। र अझ प्रेमका कुराहरू पनि यहाँ थपिएको छ। र मेलमिलापको कुरा गर्दै गर्दाखेरि चाहिँ यहाँ शान्तिको कुराहरू आयो, अनि अर्को प्रेमका कुराहरू आयो, होइन? अनि एकअर्कालाई सहन गर्ने कुराहरू आयो, संयमताका कुराहरू आयो, प्रार्थनाका कुराहरू आयो, एकताका कुराहरू आएको छ।
सबै कुराहरू भन्नुपर्दाखेरि चाहिँ एकतामा रहनु, शान्तिमा रहनु ठिक हो। तपाईँलाई कस्तो लाग्छ श्रोता? मलाई चाहिँ अलिकति हल्ला खल्ला भएको ठाउँमा, अशान्ति भएको ठाउँमा बस्नै सक्दिनँ म, होइन? अलिकति शान्त स्वभाव भएको मानिसहरूको बीचमा र हल्ला खल्ला नभएको ठाउँमा चाहिँ बस्न मजा लाग्छ। यो सायद हामीले त्यस्तै प्र्याक्टिस गरेर नै होला, हामी शान्तिमा बस्ने इच्छा गरेर होला। त्यसैले गर्दा हामीलाई यस्तो ठाउँ मनपर्छ जुन ठाउँमा प्रभुको उपस्थिति होस् र हाम्रो मन चाहिँ प्रभुसँग गइरहेको होस् र अरूले देख्दा पनि हामी जहिले पनि शान्तिमा रहन सकौं भन्ने कुरा चाहिँ मैले थाहा पाएँ। र दोस्रो कोरिन्थी 5:18 पनि भन्दछ, परमेश्वरले ख्रिस्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनुभयो र मेलमिलापको सेवा दिनुभयो भनेको छ। र परमेश्वरले ख्रिस्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनु भयो, जुन चाहिँ पवित्र स्थानभन्दा अगाडि त्यो पर्दा थियो। प्रभु यीशुको मृत्युमा प्रभुले जब प्राण त्याग गर्नुभयो त्यतिखेर त्यो पर्दा खुलेको हामी थाहा पाउँछौँ। अनि त्यो पर्दा खुलेपछि चाहिँ परमेश्वरसँग प्रभु यीशुद्वारा माध्यम बनेर हामीले भेट गर्ने मौका पायौँ। त्यसैले यहाँ भनेको छ, परमेश्वरले ख्रिस्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनु भयो र मेलमिलापको सेवा दिनुभयो। त्यसैले गर्दा मेलमिलाप गर्दिन, सेवकाई मात्रै गर्छु भन्दा पनि नसकिने रहेछ। सेवकाई भन्ने बित्तिकै मेलमिलाप आउँदो रहेछ, होइन? अनि प्रभुको काम भन्ने बित्तिकै मेलमिलाप आउँदो रहेछ, अनि सबै कुरा त गर्नै पर्छ। रोमी 5:1 भन्छ, रोमीको पुस्तक 5:1, विश्वासद्वारा धर्मी ठहरेर हाम्रो प्रभु यीशु ख्रिस्टद्वारा परमेश्वरसँग शान्ति पाएका छौ भनेर भनेको छ। र त्यसैले गर्दा यहाँ शान्ति शान्तिका कुराहरू गरिएको छ, र एकअर्कामा मेलमिलाप छ भनेदेखि शान्ति त्यहाँ त्यतिकै हुन्छ, प्रेम पनि हुन्छ, सबै कुराहरू आउनु छ। र हामी कार्यक्रम नयाँ आउँदैमा मेलमिलापका कुराहरू सुन्दै गर्नेछौँ। अहिले भने एउटा निकै मिठो गीत सुनाउँछु, गीतपछि म आउने छु।

छिन्देकी अर्थपूर्ण भजन हामीले सुन्यौं कार्यक्रम नयाँ उदयमा सन्ता देवानले गाउनुभएको थियो गीतलाई घरको छालो किन नहोस् गाँसमा गुन्द्रुक ढिँडो पनि परोस् निकै अर्थपूर्ण भजन छ र हामीलाई भजनले पनि मेलमिलापका कुराहरू शान्तिमा बस्ने कुराहरू जुनसुकै कुराहरूमा पनि चित्त बुझाएर बस्ने कुराहरू चाहिँ सिकाउँदछ र हरेक कुराले चाहिँ हामीलाई ज्ञान नै दिइरहेको हुन्छ र हामीले भजन सुन्दाखेरि पनि एकदमै मनन गरेर सुन्नुपर्ने हुन्छ र त्यसमा परमेश्वरको महिमा पनि हुन्छ। हामीले मेलमिलापका कुराहरू पनि केही गरिरहेका थियौं। त्यसरी नै पावलले लेख्छन् एफिसी चारको 31-32 सबै तितोपना रिस क्रो र क्रोध हटाएर एकअर्काप्रति दयालु र करुणामय बन परमेश्वरले क्षमा गर्नुभए चाहिँ एकअर्कालाई क्षमा गर भनेको छ र मर्कुस 11:25 पनि प्रार्थना गर्दा कसैप्रति केही गुनासो छ भने क्षमा गर र प्रार्थना गर्दा पनि कसैप्रति केही गुनासो छ भने ती क्षमा गरेर मात्रै प्रार्थना गर्न बस्ने यो त हामीले सुन्दै आएको हो होइन तर जीवनमा लागू गर्न चाहिँ गाह्रो भइरहेको छ हामीलाई पक्कै पनि किनभने त्यो चाहिँ हाम्रो आफ्नै ढिटपनाको कारणले र आफूले नै परमेश्वरमा भरोसा नगरेको कारणले हुन सक्छ। त्यसैले गर्दा प्रार्थना गर्दाखेरि केही गुनासो बिना नै हामीले प्रार्थना गर्नुपर्छ। लुका 6:27-28 भन्दछ आफ्ना शत्रुहरूलाई प्रेम गर तिमीलाई घृणा गर्नेहरूलाई भलाई गर र आफ्नो शत्रुहरूलाई प्रेम गर यो चाहिँ प्रभु येशू ख्रीष्टको महान आज्ञा हो है। आफ्नो शत्रुहरूलाई प्रेम गर जब हामी सुसमाचारका कुराहरू गर्दछौ जीवन पाउने कुराहरू गर्दछौ यसमा येशू ख्रीष्टले गर्नुभएको काम बताउँदाखेरि यो पनि भन्छौ आफ्ना शत्रुहरूलाई प्रेम गरेर भनेर येशूले भन्नुभयो। आज कसैले पनि शत्रुलाई प्रेम गर भनेर भन्दैनन् शत्रुको विरूद्धमा प्रतिशोध लिने होइन शत्रुको विरूद्धमा चाहिँ विरूद्धमा रहने कुरा विचारहरू मात्रै मानिसमा हुन्छ तर प्रभु येशूलाई विश्वास गर्ने मानिसको हृदयमा चाहिँ क्षमा गर्ने मन हुन्छ पक्कै पनि किनभने उसले वचन पढेको हुन्छ र लुका 6:27-28 पनि भनेको छ आफ्ना शत्रुहरूलाई प्रेम गर तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर भनेको छ यसमा पनि र हामीले नरम जवाफले क्रोध शान्त पार्छ भनेर हितोपदेशको पुस्तकले पनि हामीलाई बताउँछ र त्यही हितोपदेशको पुस्तकले अपराध ढाक्नेले प्रेम खोज्छ कुरा बारम्बार उठाउनेले घनिष्ठ मित्रतालाई पनि तोड्न सक्छ भनेर भनिएको छ र हामीले पहिलो पत्रुसको पुस्तकतिर हेर्यो भने त्यहाँ भनिएको छ एक अर्काप्रति करुणा र प्रेम राख खराबीको बदला खराबीले नै नदेऊ बरु आशिष देऊ भनेर भनिएको छ र हिब्रूको पुस्तकले भन्छ सबैसँग शान्तिमा बस्ने प्रयत्न गर। त्यसैले यो मेलमिलाप र शान्ति चाहिँ एकदम महत्वपूर्ण र अत्यन्तै अपरिहार्य कुरो हो हाम्रो जीवनमा। यसरी हामीले धेरै व्यक्तिहरूको जीवनबाट चाहिँ मेलमिलापको विषयमा उदाहरणहरू सिक्न सक्छौ। एकजना व्यक्ति यस्ता महान छन् जसको जीवनबाट चाहिँ हामीले साँच्चै नै कसरी मेलमिलापमा रहने भन्ने कुराहरू सिक्न सक्छौ। अब्राहम र लोथको विषयमा हामीले पढ्दै गर्दा उत्पत्तिको पुस्तकमा हामी अब्राहम र लोथका गोठालाहरू बीचको द्वन्द्वको वर्णन पाउँछौं उत्पत्तिको पुस्तक अध्याय तेह्रमा हेर्नुहोस् यो खेदजनक थियो कारण द्वन्द्व दुई निकट आफन्तहरूको बीचमा थियो किनभने अब लुत र अब्राहमका धेरै धन सम्पत्ति भेडा बाख्राहरू खेतीपातीहरू थिए अनि अब्राहमलाई त त्यो कुराहरूको लोभ लालच थिएन तर लोतलाई पक्कै पनि थियो र भतिजा र काका चाहिँ छुट्टी नै भएका छन् यहाँ केले गर्दाखेरि भन्दाखेरि मन नमिलेको कारणले गर्दा मेलमिलाप नभएको कारणले गर्दा यो खेदजनक थियो कारण द्वन्द दुई निकट आफन्तहरूको बीचमा थियो यी दुई आफन्त परिवार बीचको आत्मीय सम्बन्धमा विग्रह शुरू हुँदै थियो। लोतका मानिसहरू र अब्राहमका मानिसहरू बीच पानी भएको ठाउँ कब्जा गर्ने क्रममा कलह मचिएको थियो। गोठालाहरूका बीच निकै चर्काचर्की र मुक्का हनान भयो। त्यस देशका कनानी र परिजी छिमेकीहरू भने द्वन्द्वमा फँसेका दुई नातेदार बीचको तमासा हेर्दै थिए। हामीले उत्पत्ति पुस्तक 13:8 हेर्यो भने कुरा पाउँदछौ र जब पनि ख्रिष्टका जनहरू चाहिँ झगडा गर्नुहुन्छ एकअर्कामा एकतालाई तोडेर अशान्तिमा बस्नुहुन्छ भने अरू संसारका मानिसहरूले चाहिँ हाम्रो कस्तो किसिमको उदाहरण देख्दछन् हाम्रो जीवनबाट भन्ने कुराहरू छ र यस्तो विस्फोटक अवस्थामा अब्राहमले दुईवटा परिवार र समाजबीच शान्ति प्रयास नगरेको भए द्वन्द्व अझै चर्किन्थ्यो र विनाशकारी हुने थियो जसले गर्दा तिनीहरूको सम्बन्धमा क्षति पुग्ने थियो। तर अब्राहमले हस्तक्षेप गरी समाधानको निम्ति आफ्ना भतिजलोतलाई यसो भन्दै सम्झाउँछन् तिम्रा र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूको बीचमा झगडा नहोस् किनभने हामी त नातेदार हौ सारा देश तिम्रै अघि छ तिमी मबाट अलग हौ तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जाउँला अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जाउँला भनेर
उहाँले उत्पत्तिको पुस्तक 13:8-9 पनि भन्नुभयो। अब्राहम र लोतले एकअर्कासँग अलग हुने निर्णय गरे, तापनि आफ्नो नातेदारहरूसँगको सम्बन्धको खातिर अब्राहमले मूल्य चुकाउँछन्। हामीले सिक्नुपर्ने उल्लेखनीय शिक्षा यो छ कि मेलमिलाप रुचाउने अब्राहमको पहलमा तिनीहरूको द्वन्द्व समाधान हुनका साथै शान्ति र एकता कायम भएको हामी पाउँछौं। तिनीहरू आफ्नै बाटो लागे तापनि सम्बन्ध भने तोडिएन, किनभने अब्राहमले पछिल्लो समयमा लोत र तिनका मानिसहरूलाई शत्रुको हातबाट उद्धार गरेको घटनाले उनीहरूको सम्बन्ध सुमधुर रहेको पुष्टि गर्दछ। उत्पत्ति 14:12-16 यी कुराहरू पाउँछौ र परमेश्वरसँगको निरन्तर मित्रताको कारणले नै अब्राहम आफ्नो भतिजा लोतसँग शान्ति र मित्रतामा बस्न सके र विदा भए। यसरी नै र निसन्देह विश्वासद्वारा धर्मी ठहरेका शान्ति र मेलमिलाप रुचाउने अब्राहम परमेश्वरको मित्र कहलिएका थिए र धेरै पदहरूमा पाउँछौ अब्राहम चाहिँ परमेश्वरको मित्र भनेर। एउटा असल व्यक्ति परमेश्वरलाई विश्वास गर्ने, परमेश्वरमा भर पर्ने व्यक्ति भएको हुनाले उहाँले चाहिँ भतिजाले जे भने पनि आफ्नो तर्फबाट सक्ने शान्ति र मेलमिलापमा रहने कोसिस गर्नुभयो र यसरी दुवै पक्षलाई चाहिँ उहाँले आफ्नो बुद्धिले मिलाउनु भएको छ। त्यसैले गर्दा श्रोता मित्र, आज यस्ता उदाहरणहरू देख्छौँ हामी बाइबलमा र हाम्रो जीवनमा पनि यस्ता कुराहरू आउन सक्छन्। लोत जस्तै हाम्रो साथीहरू हुन सक्छन्, लोत जस्तै हाम्रो आफन्तहरू हुन सक्छन्, जसले हामीसँग छुटिन खोज्छन्, जसले हाम्रो राम्रो राम्रा कुराहरू लिन खोज्छन्। र दिनुहोस्, होइन, दिउँ, हामी खुसी हौ, आनन्द हौ। यदि उसको ऊ खुसी हुन्छ, हाम्रो सम्पूर्ण लिएर चाहिँ उसलाई खुसी लाग्छ भने त्यो पनि होस् भनेर चाहिँ हामीले सहनु पनि पर्छ कति अवस्थामा, र मात्रै अब्राहम जस्तो हामी मेलमिलापमा रहन सक्छौँ। र त्यसैले गर्दा आज संसारमा धेरै चुनौतीको बीचमा बाँच्नु परेको छ श्रोता। शारीरिक चुनौती अनि आत्मिक चुनौती हामी हाम्रो जीवनमा छ। कति रोग बिमारका कारणले पनि हामीलाई चुनौतीपूर्ण लागिरहेको छ यो जीवन, र कति अभावका कारणले पनि, पैसा नभएको कारणले पनि चुनौतीपूर्ण लागिरहेको छ, शान्ति नभएको कारणले पनि चुनौतीपूर्ण लागिरहेको छ। यी सबै कुरा चाहिँ प्रभु येशूबाट पाइन्छ। जसरी प्रभु येशूका चेला अब्राहमले मेलमिलाप गराउनु भयो, तपाईँ र म पनि मेलमिलाप रहने कोसिस गर्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा यस्तै असल कुराहरू सुनिरहेका छौँ। यो समय एउटा निकै नै मिठो गीत सुन्छौँ, त्यसपछि हामी आउनेछौँ।

आज निकै अर्थपूर्ण वचन सुनेका छौँ। भुरी चल्दा खर्को सानो उडाउँला भन्ने डर। तपाईँले कहिले पनि गीत सुन्नुभएको हुनुपर्छ, किनभने हामीले धेरै यो गीतलाई चाहिँ यहाँबाट प्रस्तुत गरिरहेका छौँ। र हामीले मेलमिलापका कुराहरू गर्दैथ्यौँ। बाइबल भनेको नै मेलमिलाप र प्रेमका कुराहरूले भरिएको कुरा हो। येशु ख्रीष्टको विषयमा भन्दछ बाइबलले, र प्रेमका कुराहरू भन्दछ, मेलमिलापका कुराहरू भन्दछ, र प्रेम नै परमेश्वर हो भनेर पनि परमेश्वरको वचनले भन्दछ। र प्रेम गर्ने मानिसले परमेश्वरलाई, प्रेम नगर्ने मानिसले परमेश्वरलाई चिन्दैन, किनभने प्रेम परमेश्वर हो भनेर भनिएको छ। हितोपदेश 10:12 भन्छ, घृणाले झगडा उत्पन्न गर्छ तर प्रेमले सबै अपराध ढाक्छ भनेर भनिएको छ। कहिलेकाहीँ हाम्रो जीवनबाट भएका भूल गल्तीहरूलाई ढाक्नको निम्ति प्रेमले नै हामीले सक्ने रहेछौँ, होइन? गल्ती भयो भने हामी क्षमा मागेर अनि फेरि प्रेम गरेर फेरि पनि हामी ठिक ट्र्याकमा आउन सक्छौँ। हितोपदेश 12:20 पनि भन्दछ, शान्ति स्थापना गर्नेहरूका लागि आनन्द हुन्छ भनेर भनिएको छ। र यो परमेश्वरको वचन चाहिँ सत्य छ, अनि परमेश्वरको वचन अनुसार हिँड्ने मानिसले त्यही अनुरूप आशिष पनि पाइरहेको हुन्छ। हामीले वचन अनुसार प्रार्थना गरौँ अनि प्रभुले दिनुहुन्छ कि भन्दा हामीले हेरौँ, होइन? किनभने उहाँ जीवित परमेश्वरले हाम्रा सम्पूर्ण मागहरू पूरा गर्नुहुन्छ। त्यसैले त उहाँले भन्नुभयो, माग त पाउनेछौ, खोज भेट्टाउनेछौ, घजघच्याउ तिम्रो निम्ति उघारिनेछ। हितोपदेश 13:10 भन्दछ, अहंकारबाट झगडा मात्र उत्पन्न हुन्छ, बुद्धि ग्रहण गर्नेहरूसँग सल्लाह हुन्छ भनेको छ। र यो अहंकार चाहिँ परमेश्वरले मन पराउनुहुन्न। परमेश्वरले सातवटा कुरालाई म घृणा गर्छु भन्नुभएको छ। यहाँ झुट बोल्ने जिब्रो, अहंकारी आँखा भनेर भनिएको छ, होइन? लोभ्याउने आँखा, हरेक किसिमका कुराहरू त्यहाँ गरिएको छ। त्यसैले गर्दाखेरि अहंकार चाहिँ परमेश्वरलाई मन नपर्ने कुरा हो। घमण्डले चाहिँ पतन ल्याउँछ भनेर वचनले भन्दछ। र कोही व्यक्तिमा कुनै समय घमण्ड आयो भने यो पनि विचार गर्नुपर्छ, अब घमण्डको पछि चाहिँ पतन पनि हुन सक्छ मेरो भनेर भनिन्छ। त्यसैले गर्दाखेरि हामीले घमण्ड गर्नु हुँदैन। घमण्ड गर्ने मान्छेले कहिले पनि मेलमिलापमा बस्न सक्दैन, अरूलाई पनि मिलाउन सक्दैन। र हितोपदेश 13:10 भन्दछ, हितोपदेश 16:7 भन्दछ, जब मानिसका चालहरूले परमेश्वरलाई प्रसन्न पार्छन् उहाँले उसका शत्रुहरूलाई पनि उसँग मेलमिलाप गराउनुहुन्छ। कस्तो राम्रो पद छ यहाँ! र शत्रुहरूलाई पनि मेलमिलाप गराउने चाहिँ प्रभु हुनुहुन्छ। अनि जब हामी परमेश्वरलाई प्रसन्न पार्छौँ भने हाम्रा नमिलेका कुराहरू मिलाउने चाहिँ परमेश्वर हुनुहुन्छ। हामीले कोसँग झैँ झगडा गरेका छौँ, को हाम्रो शत्रु बनिरहेको छ, ती शत्रुहरूसँग मेलमिलाप गराउँछु भनेर भन्नुभएको छ। त्यसैले गर्दाखेरि यो चाहिँ एउटा परमेश्वरको शक्ति अनि अनुग्रहले नै हो, र हाम्रो आफ्नै इच्छाले, मानिसको इच्छाले र मानिसको प्रयासले चाहिँ भएको होइन। र हितोपदेश 19:11 पनि भन्दछ, समझदार मानिसले रिस गर्न ढिलो गर्छ र अपराधलाई व्यवस्था गर्नु उसको गौरव हो। मत्ती 18:15 भन्दछ, भाइले गल्ती गरेमा एकान्तमा गएर उसको गल्ती देखाऊ, यसरी सम्बन्ध पुनस्थापना गर्ने प्रयास गर भनेको छ। कसैले पश्चाताप गर्छ भने उसलाई क्षमा गर, उसले बारम्बार क्षमा मागे पनि क्षमा गर भनेको छ। त्यसकारण हामी शान्ति ल्याउने र एकअर्कालाई उन्नति गराउने कुराहरूको पछि लागौं। प्रेम धैर्यवान र दयालु हुन्छ। प्रेम रिसमा छिटो हुँदैन र गल्तीको हिसाब राख्दैन। स्वार्थ वा घमण्डबाट केही नगर, नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान। कसैले कसैलाई खराबीको बदला खराबी नदेऊ, बरू सधैँ एकअर्का र सबैका लागि भलाइ गर। नम्रता, कोमलता र धैर्यका साथ प्रेममा एकअर्कालाई सहँदै शान्तिको बन्धनमा एकता कायम राख। यो वचनहरू एकदमै अर्थपूर्ण अनि हाम्रो जीवनमा एकदमै चाहिने कुराहरू छ। अनि अन्तको समयमा पनि हामीले प्रभुको राज्यसम्म पनि चाहिने कुरा चाहिँ यो प्रेम हो। अनि विभिन्न कुराहरू, यहाँ नम्रताका कुराहरू, कोमलताका कुराहरू गरिएको छ, तर यो गर्न हामीलाई धेरै गाह्रो हुन्छ। कति मानिसले पनि भन्दछन्, पुस्तकमा त धेरै कुराहरू लेखिएको छ तर जीवनमा त्यो हुँदैन भनेर पनि भनिएको छ। तर त्यसैले गर्दाखेरि आज जसरी बाइबलमा लेखिएको छ त्यो नमान्ने चाहिँ तपाईँ र मेरो दोष हो, तर जसले मान्दछ उसले आशिष पक्कै पनि पाउँछ। त्यसैले हामीले पढेर मात्रै छोड्नु हुँदैन, जीवनमा लागू गरेर नै छोड्नुपर्ने हुन्छ। त्यसैले स्वतः मेलमिलापका कुराहरू गर्दाखेरि चाहिँ हामीलाई येशूको याद आउँछ। येशूले चाहिँ भन्नुभयो, यिनीहरूले के गर्दैछन्, यिनीहरूलाई क्षमा दिनुहोस् भनेर एउटा मेलमिलापका कुराहरू गर्नुभएको छ, आफू क्रुसमा चढिरहँदाखेरि पनि। र यसरी मेलमिलाप र सहनता, सहने शक्ति र एकताका कुराहरू चाहिँ प्रभुले गर्नुहुन्छ। त्यसैले आज तपाईँ र म पनि येशूका चेला हौ, येशूका मानिसहरू हौ, र हामीले
त्यही अनुरूप काम गर्न कोसिस गर्नुपर्छ। यद्यपि येशु जस्तो हामी हुन सक्दैनौ, उहाँ जस्तो सिद्ध हामी हुन सक्दैनौ, किनभने उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर पनि हामीले भौतिक शरीर लिएर मानिस भएर जन्मेपछि येशुको पाइलामा टेकेर उहाँले गर्नुभएको केही कामहरू चाहिँ गर्न सक्छौ पक्कै पनि। र यतिखेर एउटा गीतको पाला भएको छ, फेरि पनि हामी गीत सुन्छौँ है त।

मन्त्र जस्तो मुटु दिउनलाई रोहित थापाज्यूको आवाजमा हामीले निकै अर्थपूर्ण भजन सुनेका छौं। गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले अनन्त जीवनका कुरा, प्रभुले दिनुहुने आशाका कुराहरू नै गरिरहेका छौं र क्षमाका कुराहरू, मेलमिलापका कुराहरू गरिरहेका थियौं। अनि एउटा उदाहरण फेरि पनि अब्राहम जस्तै अर्को उदाहरण फिलेमोनलाई हामी लिन सक्छौ है। फिलेमोनको पुस्तकबाट लिन सक्छौ, यहाँ पढ्दैछौ। फिलेमोन चाहिँ कलसे भन्ने शहरका एकजना बासिन्दा थिए, जसको घरमा घरेलु संगति अथवा घरको मण्डली भेला हुन्थे। ओनेसिमस नाउँ भएको तिनको कमारो कुनै चीज चोरेर भागेको थियो। त्यसपछि ओनेसिमस रोममा पुग्यो, जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिस्टमा विश्वास गर्यो। ओनेसिमसलाई आफ्ना मालिक फिलेमोन कहाँ पठाइदिनुपर्छ भन्ने कुरा पावललाई महसुस भयो। पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो। त्यति बेला रोमी कानून अनुसार कमाराहरू र आफ्ना आफ्ना मालिकको सम्पत्ति जस्तै गनिन्थे। कमाराहरू चाहिँ आफ्ना मालिकको सम्पत्ति झैं हुन्थे। तर ओनेसिमसलाई फर्काउनमा एउटा ठूलो समस्या थियो, किनभने भागेका कमारा कानून अनुसार कड़ा दण्ड दिनुपर्ने चलन थियो। कोही त्यस्ता कमाराहरू मारिने पनि गर्थे। त्यसकारण पावलले ओनेसिमस प्रति दया र क्षमा होस् भनेर अनुरोध गर्नलाई फिलेमोनलाई यो पत्र लेखे। एकातिर ओनेसिमसले अवश्य पश्चाताप गरेर चोरेको चीज फिर्ता गर्नु पर्यो, अर्कोतिर फिलेमोनले ओनेसिमसलाई हृदयले नै क्षमा गर्नु आवश्यक थियो, किनभने तिनीहरू इसाई ख्रिस्टियन दाजुभाइ भएका थिए। रोमी चलन कानून अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रिस्टमा समान हुन्छन्। दासत्व अवश्य एउटा दुष्ट र खराब चलन थियो। यस्तो दुष्ट चलनमाथि कसरी विजय गर्नुपर्ने भन्ने पावलको एउटा तरिका यस पत्रमा हामी देख्छौं। अर्थात मालिक र दास दुवैले एक अर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नुपर्छ भन्ने कुराहरू पनि यहाँबाट सिक्छौं। पावलले ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए र पावलले अरू कमाराहरूलाई भाग्नका निम्ति सल्लाह र साहस दिन सक्ने थिए। तिनी रोमी कानून भंग गरेर त्यसको विरूद्धमा खुल्लम खुल्ला कराउन पनि सक्ने थिए, तर तिनको तरिका त्यस्तो थिएन। तिनको तरिका चाहिँ प्रेमको कानून मान्नु नै थियो। सबैभन्दा ठूलो कानून मानिसको होइन तर परमेश्वरको हो, अर्थात ख्रिस्टका आशाहरू, विशेष गरी प्रेमको आशा, संसारमा भएका सबै कानूनहरूभन्दा बलियो आशा हो। ख्रिस्टको प्रेममा मालिक छ, ख्रिस्टको प्रेममा मालिक र कमारो एक समान भन्दछ गलाती 3:28 अनुसार। र यहाँ चाहिँ हामीले के देख्यौँ भन्दाखेरि, जब रोममा चाहिँ पावल कैदीको रूपमा

भेटाउँछ। त्यतिखेर नै ओनेसिमसले फिलेमोन आफ्नो मालिकको केही कुराहरू कामहरू बिगारेर अथवा केही चोरी गरेर त्यहाँ पुग्दछ र पावलले उसलाई विश्वासी पनि बनाइसकेपछि भन्दछ पावलले ओनेसिमसलाई फिलेमोनलाई चिठी लेख्दछन्, ओनेसिमस पहिले तिमीलाई काम नलाग्ने व्यक्ति थियो तिम्रो लागि, तर अब क्षमा गर, मेलमिलापमा बस, मिल्ने काम गर, तिमीहरू एकअर्कामा द्वन्द नहोस् भनेर चाहिँ पावलले कस्तो राम्ररी सम्झाएका छन्, मेलमिलापका कुराहरू गरेका छन्। जीवनमा यस्ता धेरै घटनाहरू आउन सक्छन्, हाम्रो आफ्नै जीवनमा पनि कहिलेकाहीँ कसलाई कसरी मैले क्षमा गर्न सक्छु र भन्ने अवस्था पनि आउन सक्छ। यहाँ फिलेमोनलाई गाह्रो थियो, फिलेमोनको के चोरी गरेर ऊ गएको थियो उसलाई क्षमा गर्न सजिलो थिएन, तर जब पावलले लेखे फिलेमोनलाई पत्र, त्यसपछि फिलेमोनले पनि क्षमा दिएको, ठूलो मनद्वारा क्षमा दिएको, मेलमिलापमा रहेको हामी देख्छौ। र ओनेसिमस एकजना नोकर भएर पनि क्षमा पाएका छन्। आज तपाईँ र मैले एउटा गल्ती गर्यौं जान अनजानमा भने यदि क्षमा पाएनौं भने त्यसको दण्ड भोग्नुपर्छ, कति गाह्रो हुन्छ होइन, दण्ड भोग्न सजिलो हुँदैन नि, तर कसैले हामीलाई क्षमा दिन्छ भने कस्तो नयाँ जीवन पाएको जस्तो हुन्छ, ओहो उसले मलाई क्षमा दियो आज म बाँच्न सफल भएँ। त्यसैले गर्दाखेरि क्षमा भनेको चाहिँ कसैलाई बचाउनु, कसैको इज्जतबाट दाग लाग्नबाट बचाउनु, कसैको मन कुरिएको ठाउँ ठाउँमा मलमपट्टी गर्नु, निराशाको ठाउँमा आशा दिनु हो। त्यसैले क्षमा मेलमिलाप तपाईँ र ममा हुनुपर्छ। र आज हामीले क्षमा मेलमिलापका कुराहरू गरिरहेका छौँ, प्रेमका कुराहरू गरिरहेका छौँ। श्रोता कार्यक्रम नयाँ हुँदैमा यो समय फेरि पनि हामी एउटा गीतको पालो भएको छ, गीत सुन्छौँ, त्यसपछि म आउनेछु।

होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवाहरू भएको कारणले।

छौँ भने पनि निकै मिठो गीतले हामीले कार्यक्रमको अन्त गरेका छौँ। अब पनि लगभग समय सकिएको छ, छुटिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद, जय मसिंह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।